0: नहीं, नमस्कार, मैं आरती।
1: यो BFBS गोरखा रेडियो हो।

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: सिक्का नोटे मा मेलिना राय र समीर खरेल को आवाज मा निक कई नै मिठो गीत सुन्नु भयो र यो गीतको बारेमा भन्नु पर्दाखेरि चाहिँ आज भोलि चाहिँ निकै युट्युबमा ट्रेन्डिङ गीत पनि रहेको छ यो र मलाई लाग्छ अहिले टिकटकतिर रिल्सहरू बनाउनुमा पनि यो गीत एकदम भाइरल भइरहेको छ र मैले पनि बहिनीहरूसँग मिलेर चाहिँ यो गीतमा चाहिँ मैले पनि टिकटक चाहिँ बनाएको थिएँ।

फल। मेष राशि, साथीबाट नयाँ प्रस्ताव आउन सक्छ, आर्थिक लाभको बाटो खुल्नेछ, सामाजिक काममा अवसर मिल्नेछ, पढाइमा प्रगति हुनेछ, सम्बन्धमा भरोसा बढ्नेछ। वृष राशि, काममा राम्रो मौका मिल्नेछ, आमदानी बढ्ने संकेत छ, सहकर्मीको साथ पाइनेछ, भेटघाटबाट लाभ हुनेछ, स्वास्थ्य ठिक रहनेछ। मिथुन राशि, रोकिएको काम खुल्नेछ, व्यापारमा लाभ मिल्नेछ, खर्च घटाउन सकिनेछ, पढाइमा रुचि बढ्नेछ, यात्राको अवसर मिल्नेछ। सिंह राशि, परिवारमा निर्णय हुनेछ, खर्च सोचेर गर्नुहोस्, काममा भरोसा बढ्नेछ, नयाँ चिन्जान हुन सक्छ, खानपान मिलाउनुहोस्। कर्कट राशि, आज आफ्नो क्षमता देखाउनुहोस्, आर्थिक काममा सावधानी चाहिन्छ, जिम्मेवारी बढ्न सक्छ, साथीको सहयोग मिल्नेछ। कन्या राशि, आफ्नो कुरा राख्ने मौका मिल्नेछ, व्यापारमा ग्राहक थपनी हुन सक्छ, कामको कदर रहनेछ, पढाइमा उत्साह बढ्नेछ र मन खुसी रहनेछ। तुला राशि, सानो सुधारले फाइदा दिनेछ, बचत बढाउन सकिनेछ, काममा नयाँ कुरा सिक्नुहुनेछ, आफन्तसँग राम्रो कुरा हुनेछ। वृश्चिक राशि, नयाँ चिन्जान उपयोगी हुनेछ, साझेदारीबाट लाभ मिल्नेछ, धनको राम्रो खबर आउन सक्छ, सामाजिक सम्बन्ध बढ्नेछ, व्यक्तिगत जीवनमा खुसी मिल्नेछ। धनु राशि, धैर्यले काम बन्नेछ, पुरानो अनुभव काम लाग्नेछ, कार्यक्षेत्रमा मान बढ्नेछ, घरमा राम्रो छलफल हुनेछ, मन शान्त राख्नुहोस्। मकर राशि, टाढाबाट खबर आउन सक्छ, व्यापारमा नयाँ बाटो खुल्नेछ, सिप सिक्ने अवसर मिल्नेछ, नयाँ मानिससँग भेट हुनेछ, यात्राको योजना बन्न सक्छ। कुम्भ राशि, जिम्मेवारी प्रति ध्यान बढ्नेछ, काममा निर्णय लिन सकिनेछ, आर्थिक लक्ष्यमा प्रगति हुनेछ, परिवारको साथ पाइनेछ। अन्तिम राशि मीन राशि, आज शान्त भएर काम गर्नुहोस्, रोकिएको पैसा आउन सक्छ, पर्दा पछाडिको प्रयास सफल हुनेछ, नजिकको व्यक्तिबाट साथ मिल्नेछ। यो थियो आजको राशिफल। गीतले माफ गर्नुहोला, राशिफलले जे जसो भने पनि हामीले एकदम पोजिटिभ टच लिएर हिँड्यो भने पक्कै पनि हाम्रो दिन एकदमै सफल हुनेछ भन्दै अहिलेका लागि सुनौ अर्को गीत सुन्नतर्फ। भन्ज्याङी मैनी स्यान्डी फिचरिङ छाया कुँवर।

बजंगी मैना सैंडी फिचरिंग छाया कुंवर को आवाज में सुन्नुभयो भर्खरै। आर्मी वेलफेयर सर्विस कम्युनिटी सपोर्टले संचालन गर्ने क्लबहरू चाहिँ यही आउँदो 7 सेप्टेम्बरबाट सुरु हुन गइरहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाई वासीहरूको लागि आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टले चाहिँ लोकल ह्यान्डमेड एण्ड फुड स्टल बजार यही आउँदो शुक्रबार 25 सेप्टेम्बरको दिन आयोजना गर्न गइरहेको छ। समय रहनेछ 2 बजीदेखि साँझ 5 बजीसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। यदि तपाईँहरू आउन चाहनुहुन्छ भने एभ्री वान इज वेलकम, इभन द लोकल्स आर वेलकम। र यस बजारमा चाहिँ हाम्रो लोकलमा हुनुहुने दोकानहरूले चाहिँ या कसैसँग सिप हुनेहरूले चाहिँ ल्याएर ह्यान्डमेड चिजहरू राख्नुहुन्छ, जहाँ तपाईँले खरिद पनि गर्न सक्नुहुन्छ। र खानपिन त छँदै नै छ, र यस्तै गरी हाम्रो कम्युनिटीको दिदी बहिनीहरूले पनि त्यहाँ एकदम मिठो मिठो खानेकुरा, मोमो चटपटेहरू राख्ने गर्नुहुन्छ। र यदि तपाईँहरू क्रेभिङ गरिराख्नु भएको छ भने अवश्य पनि आउनुहोला लोकल ह्यान्डमेड एन्ड फुड स्टल बजार आउँदो 25 सेप्टेम्बरको दिन दिउँसो 2 बजेदेखि 5 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। अहिलेको लागि भने सुनम रिदम राईको आवाजमा तिमीलाई म के।

0: BFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विस कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: बीमा कुमारी दुरा राजु परियार र साथीहरूको आवाजमा सुन्नुभयो भर्खरै। बीएफबी ब्रिटिश फोर्सेस ब्रुनाई वासीहरूको लागि अर्को सूचना रहेको छ। एडब्ल्यूएस आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट अफिस चाहिँ आज बन्द रहनेछ, किनभने आज चाहिँ ब्रुनाईको पब्लिक हलिडे प्रोफेट मोहम्मद्स बर्थडे परेको भएर चाहिँ आज चाहिँ एडब्ल्यूएस अफिसहरू चाहिँ सबै बन्द रहनेछ। दाजु, यो सोसियल मिडिया ट्रेन्ड कतिको फलो गर्ने गर्नुहुन्छ हौ तपाईँ?
1: फलो भन्दा पनि हेर्न चाहिँ हेर्छु बहिनी म। अब फलो गरेर ती अब जस्तै यो प्रोडक्टहरूको कुरा आउँछ नि, इन्फ्लुएन्सरहरूको कुरा,
0: हजुर हजुर दाजु,
1: यसो हेर्न रमाइलोको लागि चाहिँ हेर्छु, तर त्यो त्यति साह्रो दिलो ज्यान लगाएर त्यस्तो इन्फ्लुएन्सरहरूले भन्नुभएको कुराहरू, विशेष गरी यो प्रोडक्टहरूको कुराहरू हुन्छ नि, होम प्रोडक्ट प्रोडक्टहरूको, त्यस्तोमा चाहिँ म त्यति ध्यान दिन्न नै भन्नुपर्छ बहिनी मैले चाहिँ।
0: हजुर, यसै सन्दर्भमा आजको हाम्रो डेली सप्लिमेन्टमा मैले लिएर आएकी छु सोसियल मिडिया ट्रेन्ड परेको भएर यसै प्रसङ्गमा कुराकानी गर्ने सोच बनाएर आएकी छु।
1: त्यही भएर पो तपाईँले मलाई प्रश्न गर्नुभयो।
0: हजुर दाजु, किनभने यो सोसियल मिडियामा ट्रेन्ड जुन चलिरहेछ, जस्तै यो प्रोडक्टहरू किन्ने, इन्फ्लुएन्सहरूबाट इन्फ्लुएन्स भएर उहाँहरू जस्तै बनेर हिँड्ने, लाउने, घुम्ने जुन ट्रेन्ड भइरहेछ अहिले, होइन, यसको चाहिँ एउटा प्रोज एन्ड कन्स भन्ने दुइटै कुराहरू पनि आइरहेको छ, होइन,
1: अवश्य नै।
0: र यसै प्रसङ्गमा अहिले चाहिँ एउटा स्टडीले चाहिँ के पनि भनिरहेको छ भने चाहिँ, जस्तै यो सोसियल मिडियामा देखिने जुन चाहिँ यो ब्युटी प्रोडक्टहरू हुन्छ, जुन यो ब्युटी ट्रेन्डहरू छ, र ट्युटोरियल सिक्नेहरू सिकाउने चाहिँ यो किशोर किशोरीको अवस्थामा चाहिँ अप्रत्यक्ष जोखिम कसरी बढ्न सक्छ र बढिरहेको अवस्था चाहिँ एउटा अध्ययनले चाहिँ देखाएको छ। र अमेरिकाको रटगर्स युनिभर्सिटीका अनुसन्धानकर्ताले चाहिँ 143 हाई स्कुलमा चाहिँ गएर चाहिँ विद्यार्थीहरूमा गरेर चाहिँ यो अध्ययनबाट चाहिँ ब्युटी सम्बन्धी चाहिँ जुन यो प्रोडक्टहरू उनीहरूले बेचिरहेका छन्, होइन, इन्फ्लुएन्सरले, र कतिले चाहिँ इन्फ्लुएन्स भएर किनि पनि रहेका छन्। यो खालको चाहिँ प्राय किशोर किशोरीले चाहिँ व्यक्तिगत हेरचाहमा चाहिँ प्राय चाहिँ उनीहरूले चाहिँ यो प्रोडक्टहरू चाहिँ युज गरिरहेको कुरा पनि आइरहेको छ, होइन, र यस्तो प्रोडक्टहरूमा चाहिँ जस्तै कि यो साबुन, होइन, स्याम्पू, मेकअप, सनस्क्रिनहरू, पर्फ्युम, स्किन केयर जस्ता केही उत्पादनहरूमा चाहिँ यो प्याथलेट्स, प्याराबिन्स र फिनोल्स जस्ता हर्मोनमा चाहिँ यो यस्तो कुराहरूले चाहिँ हर्मोनको प्रणालीमा चाहिँ असर पार्न सक्ने रसायन हुन्छ भनेर पनि भनिएको छ, होइन। तर हुन त यसले त स्वास्थ्यमा चाहिँ अब डाइरेक्ट हार्म त गर्ने होइन, तर ग्रेजुअली चाहिँ, होइन, यस्तो कुराहरूले चाहिँ केमिकल्सहरूले चाहिँ स्वास्थ्यमा अब असर गर्छ भन्ने कुरा आइरहेको छ। अब हामी इन्फ्लुएन्सरबाट चाहिँ इन्फ्लुएन्स भएर चाहिँ यत्तिकै प्रोडक्ट किन्ने ट्रेन्ड भइरहेको छ, होइन दाजु, र हामी चाहिँ अब अत्तो पत्तो केही नहेरिकन अब इन्फ्लुएन्सरले कस्तो राम्रो रहेछ भन्ने हुन्छ, अब हामी त्यही प्रोडक्ट मगाउँछौँ, तर हाम्रो स्किनलाई कतिलाई चाहिँ सुट हुन सक्छ सक्दैन त्यो हामीलाई थाहा हुँदैन, होइन, त्यही भएर चाहिँ प्रपर स्टडी गरेर मात्रै किन्नुपर्छ भन्ने कुराहरू चाहिँ एउटा यो अध्ययनले चाहिँ हामीलाई सुझाव पनि दिइरहेको अवस्था छ अहिले चाहिँ। दाजु, तपाईँको विचार के छ यसमा दाजु? यो
1: हजुर, तपाईँले अघि रटगर्स युनिभर्सिटीले स्टडी 143 विद्यालयमा भन्नुभयो, निकै इन्टेन्सिभ स्टडी गरेपछि नै यो डेटा निकालेको हो जस्तो लाग्यो। अनि त्यो प्रोडक्ट त अब यो ब्युटी प्रोडक्टको मात्रै कुरा भयो यहाँ, तर ओभरअल हेर्दाखेरि अब ओहो टिकटकमा अथवा अन्य सोसियल मिडिया प्लेटफर्ममा चाहिँ ट्रेन्डिङ अब्जेक्ट प्रोडक्ट त यो पो रहेछ, यो किन्नु पर्ने रहेछ भन्ने तरिकाले चाहिँ धेरै मानिसहरूले, विशेष तपाईँले भन्नुभयो त्यो फाइन्डिङ्समा किशोर किशोरीको कुरा गर्नुभयो, सबैलाई एउटै प्रोडक्ट सुट हुन्छ भन्ने, स्किन क्लोदिङ नै भनौँ अन्त अन्य कुनै पनि प्रोडक्टहरू सुट हुन्छ भन्ने हुँदैन।
0: हजुर, पक्कै पनि
1: मेरो सुझाव चाहिँ तपाईँले भन्नुभयो जस्तै अब त्यसमा चाहिँ अब प्रोडक्टको फुल इन्फर्मेसन डेटा हेर्नुहोस् के छ के छैन, अनि तपाईँको पर्सनल युज लाइक कतिको भ्यालुएबल छ त्यो कुरा, तपाईँले इम्प्याक्ट पार्छ कि पार्दैन तपाईँलाई त्यो प्रोडक्टले, त्यस्ता कुराहरू चाहिँ
0: हामीले एकदम हजुर विचार गर्नुपर्ने हुन्छ।
1: ट्रेन्डिङ भयो फलो गरिहालौ यसलाई किनिहालौ भनेर चाहिँ
0: नगर्नुहोला
1: पनि अनुरोध गरे बहिनी।
0: र यो हाम्रो स्वास्थ्यमा मात्रै होइन, जहाँसम्म लाग्छ हाम्रो आर्थिकमा पनि उताप चढाव आउन सक्छ जस्तै लाग्छ होइन दाजु, यो अब हामीले यो ट्रेन्डिङ फलो गर्नतिर लाग्यो भने चाहिँ। र यस्तो रमाइलो कुराकानी मेरो र दाजु बीच हुने नै छ। अहिलेको लागि भने लागो अर्को गीत सुन्नतर्फ, केहर सिंहको आवाजमा ज्यालैमा।

खीर सिंह लिम्बूको आवाजमा झ्यालेमा सुन्नुभयो भर्खरै टुआर जीआर गोर्खा मेजर्स टो आउट यही आउँदो शुक्रबार 28 अगस्तको दिन हुन गइरहेको छ बिहान 9 बजीदेखि 12:30 बजीसम्म हाम्रो टुआर जीआर जीएम मेजर दिल्ली कुमार राई एमबीओ दाजु र विष्णु दिदीको चाहिँ यही आउँदो 28 अगस्तको दिन चाहिँ फेयरवेल हुन गइरहेको छ प्लिज तपाईँहरूको उपस्थिति जनाइदिनुहोला नानीहरूको पनि समयको विदाको समय छ यदि नानीहरू पनि जान चाहनुहुन्छ भने चाहिँ तपाईँले पक्कै पनि लिएर आउन सक्नुहुन्छ

0: SBS गोर्खा रेडियो
1: तिमी अनलाइनमा हो?
2: हो
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोले थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जस मार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

तिमी नै हौ सहारा, अस्मि रिसाल र प्रताप लामाको आवाजमा भर्खरै सुन्नुभयो। British forces Brunei ladies this night 2026 हुन गइरहेको छ। यही आउँदो 12 सेप्टेम्बर शनिबारको दिन साँझ 5 बजेदेखि मध्यरात 12 बजेसम्म तीज भन्न बित्तिकै हामीलाई ब्रुनाई ग्यारिजनको दिदी बहिनीहरू एकदम रमाउँछौ। रमाउनु पनि नरमाउनु पनि किन र होइन र, किनभने चाहिँ बिएफबीको चाहिँ यो एकदमै ठुलो चाडको रूपमा हामीले लिने गरेका छौ र नेपालमा जस्तै हामीले ब्रुनाईमा पनि एकदम भव्य सभ्यको साथ हामीले हरेक वर्ष मनाउँदै आइरहेका छौँ र यो वर्ष पनि यस इभेन्टलाई चाहिँ सक्सेस बनाउनका लागि चाहिँ पक्कै पनि तपाईँहरूको चाहिँ सहभागिता जनाउनु हुनेछ भन्ने ठुलो आशा राखेकी छौँ र यदि तपाईँहरूले टिकट लिनु भएको छैन भने चाहिँ तपाईँहरूले आफ्नो कम्पनीको दिदीहरू या साथी सङ्गीहरूबाट पनि सोधपुछ गरेर लिन सक्नुहुन्छ। भन्दै लागो अर्को गीततर्फ।

0: हजुर, भर्खरै सुनिहाल्नु भयो समृद्धि राईको आवाजमा रक स्टार। यो हाम्रो नेपालीमा नै होइन दाजु, उच्चारण गर्ने बानी चाहिँ अलिक हाम्रो मातृभाषातिर अलिक ढल्केको हुन्छ होइन। पक्का पक्की चाहिँ रक स्टार हो, तर हामी भन्छौँ कि रक स्टार।
1: हजुर, तपाईँले यो गीत लगाउँदै गर्दाखेरि मैले अर्को, यो हामीले प्राय गल्ती त नभनौ, हाम्रो अघि तपाईँले मातृभाषा भनिहाल्नु भयो, त्यस्तोमा अङ्ग्रेजी मिसाउँदा त्यस्तै हुन्छ। जस्तै रक स्टार त गीतले भनिहाल्यो, त्यस्तै स्कुल भन्छौ नि हाम्रा छोराछोरीले स्कुल भन्यो भने त हाँसिदिन्छन् होइन। तपाईँले भोग्नुभएको छ,
0: हजुर दाजु, पक्कै पनि
1: श्रोताले पनि भोग्नुभएको छ। अब त्यसलाई चाहिँ स्कुल अथवा समथिङ त्यस्तो भन्दो रहेछ, तर हामी नेपालमा अङ्ग्रेजी पढ्दा शिक्षकहरूले, शिक्षिकाहरूले र हामीले पनि
0: हजुर दाजु
1: इस्कुस भनेको जस्तै स्पेसल भन्छौ नि
0: होइन।
1: त्यस्तै मैले यो त्यस्तो रमाइलो लाग्यो यो गीत बहिनी।
0: र यो गीतमा चाहिँ मलाई चाहिँ कस्तो लाग्यो भने चाहिँ नि होइन दाजु, यो चाहिँ एउटा युवतीले एउटा देख्ने सपनाहरूको कथाको बारेमा जस्तै पनि मलाई लाग्यो होइन। तर एउटा नारी चाहिँ निडर भएर चाहिँ आफ्नो सबैभन्दा अब साहसी निडर भएर चाहिँ दृढ रूपमा बन्यो भने चाहिँ अवश्य सफल पाउँछ भन्ने चाहिँ यो गीतले पनि बताएको छ जस्तै मलाई लाग्यो।
1: हजुर, मलाई पनि त्यस्तै भन्न खोजेको, किनभने म त्यो डेस्टिनेसनमा जसरी नै पुग्छु, मलाई साथ दिने मान्छे भएन भने पनि म लडेर दृढ भएर
0: हजुर म छलाङ अवश्य हान्नेछु भनेर भनेको छ होइन। र अहिलेको लागि भने ब्रुनाईको समय रहेको छ, 9 बज्नलाई मात्र 5 मिनट बाँकी रहेको छ र हाम्रो दोस्रो घण्टालाई पनि बिट मार्ने समय भइसकेको छ होइन र दाजु,
1: सकि पो हालेछ कुराकानी गर्दै मिठाई
0: हजुर दाजु
1: सुनाउँदै। अब हजुर, दोस्रो घण्टा हामी समापनतर्फ लागौँ बहिनी,
0: र यसपछि तपाईँले समाचार सुन्नु हुने नै छ। तर अहिलेको लागि भने गीत सुनौ हुम्लाको लिमी एसडी योगी र गीताञ्जली थापा मगरको आवाजमा।

0: राष्ट्र एन्डी बर्नहोमले युक्रेनलाई दिँदै आएको सहयोगबाट बेलारुसपछि नहट्ने बताउनु भएको छ। युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र बनाउन आवश्यक नयाँ प्रविधि र जानकारी उपलब्ध गराउने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका क्रममा बर्नहोमले केभमा युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको हो। यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलायतको आलोचना गर्नुभएको छ। बेलायतले युद्ध अन्त्यका लागि सहयोग नगरेको उहाँको आरोप छ।
1: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
0: काङ्ग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन प्रक्रिया अघि बढाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। मुख्यमन्त्रीको नियुक्ति विरूद्ध परेको रिट अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला वा कम्तीमा अन्तरिम आदेश सम्बन्धी सुनवाई नटुङ्गिदासम्म विश्वासको मतको प्रक्रिया अघि बढाउन नहुने काँग्रेस बागमती प्रदेश संसदीय दलको अडान छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि हिजो बोलाइएको प्रदेशसभा बैठक सहमति जुट्न नसकेपछि बस्न नसकेर आजका लागि स्थगित भएको हो। हिजो दिनभर पटक पटक बैठकको समय परिवर्तन गरिए पनि दलहरूबीच सहमति जुट्न सकेन। अन्तत प्रदेशसभा बैठक आज दिउँसो 4 बजे बस्ने गरी सकिएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले विशेष कारणवश राति 8 बजेका लागि तोकिएको बैठक समेत नबस्न नसक्ने सूचना जारी गर्नुभएको थियो। सभामुखले प्रदेशसभा नियमावली अनुसार बैठक आज दिउँसो 4 बजेका लागि पुनः निर्धारण गर्नुभएको हो। मुख्यमन्त्री थापा मगर एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा 4 भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। 104 सदस्य प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा 53 सांसदको समर्थन आवश्यक पर्छ। सत्ता साझेदार दलहरूभित्रै देखिएको विवादका कारण मुख्यमन्त्री थापा मगरलाई विश्वासको मत जुटाउन चुनौती देखिएको छ। विशेष गरी राप्रपाभित्र विश्वासको मतलाई लिएर विवाद छ। आज दिउँसो बस्ने प्रदेशसभा बैठकले मुख्यमन्त्री थापा मगरको सरकारलाई प्रदेशसभाको विश्वास कायम रहन्छ वा रहँदैन भन्ने टुङ्गो लगाउनेछ। काँग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवर्धन तथा आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरको सानेपाको पार्टी केन्द्रीय कार्यालयमा सम्मेलन आयोजना गर्ने जनाएको छ। सम्मेलनमा 10,000 बढी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा महिला उद्यमीका उत्पादन तथा सेवाका 80 भन्दा बढी स्टल समेत राखिने आयोजकले जनाएको छ। सम्मेलनमा स्टार्टअप एमएसएमई र एसएमई लगानी तथा वित्तीय पहुँच बजार विस्तार र प्रविधिको प्रयोग लगायतका विषयमा छलफल हुनेछ। डडेलधुराको अलिताल 5 को श्री भगवती प्राथमिक विद्यालयकी बाल विकास सहजकर्ता मन्जु देवी बोहरा विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झुटा शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषदबाट हाई स्कुल उत्तीर्ण गरेको भन्दै नक्कली मार्कसिट सर्टिफिकेट र प्रोभिजनल प्रमाणपत्र पेश गरेर विद्यालयमा नियुक्ति लिएको अख्तियारको दावी छ। 40 दिनपछि कोदारी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ। 31 असारदेखि बन्द सड़कमा 3 वटा ठूला पहिरो पन्छाएर नयाँ अस्थायी ट्र्याक निर्माण गरिएको हो। वर्षा कम भएपछि सड़क डिभिजन कार्यालय चरीकोटले 6 एक्सावेटर र 12 टिप्पर प्रयोग गरेर 10 दिनमा ट्र्याक निर्माण गरेको हो। डाकलाङमा भाँसिएको 100 मिटर, 4 किलोमा पहिरोले थिचेको 50 मिटर र इको पहिरोमा सड़कको निशाना नै हराएको करिब 200 मिटर क्षेत्रमा नयाँ ट्र्याक बनाइएको छ। पछिल्लो 5 आर्थिक वर्षमा नेपालमा हरेक वर्ष औसत करिब 250 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएका छन्। प्रहरी तथ्याङ्क अनुसार 10 वर्ष मुनिका 1,200 भन्दा बढी बालिका बलात्कारको शिकार भएका छन्। यस्ता घटनामा अधिकांश पीड़क पीड़ित बाल बालिका चिने जानेका व्यक्ति हुने गरेको प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 2078-79 268, 79-80 269, 80-81 81-82 217 र 82-83 221 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएका छन्। हवस्त, अहिलेसम्मका

0: Radio BFBS Gorkha Radio.
1: स्वागत छ तपाईहरुलाई प्रभातकालीन आवाजको तेस्रो घण्टामा. यतिखेर तपाईहरु सुनेर बस्नु भइरहेको छ प्रभातकालीन आवाज, म वृन्दा र दाजु धनको साथमा. ब्रुनाई सेरियाको वेदरको बारेमा भन्नुपर्दाखेरि अहिले सेरियाको अधिकतम तापक्रम 31 डिग्री रहेको छ भने न्यूनतम तापक्रम 24 डिग्री रहेको छ र आजको दिन भने चाहिँ थन्डरी सावर्स र जेन्टल ब्रिज हुने अनुमान गरिएको छ. र लन्डनमा भने अहिले रातिको 2:10 गएको छ भने काठमाडौँमा अहिले बिहान 7:00 मात्र 5 मिनट बाँकी छ. र हाम्रो तेस्रो घण्टाको थालनीमा सुनिहाल्नुभयो कति राम्री

आशिष अविरल र सुशीला पाठकको आवाजमा निकै नै नाचौ नाचौ खालको गीत पनि थियो यो एउटा। र यदि तपाईँहरू यस्तै रमाइलो गीत संगीतहरू सुन्न चाहनुहुन्छ या सुनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले हामीलाई फोन पनि गर्न सक्नुहुन्छ, इमेल पनि गर्न सक्नुहुन्छ, या फेसबुकमा गएर बीएफबीएस गोर्खामा गएर मेसेज पनि गर्न सक्नुहुन्छ। र लागौ अर्को गीत सुन्नतर्फ, स्वप्निल शर्मा र सञ्जय अर्यालको आवाजमा धुन।

0: धुन स्वप्निल शर्मा र सञ्जय अर्यालको आवाजमा भर्खरै सुन्नुभयो। दाजु, आज हामीले होइन सोसियल मिडिया ट्रेन्डको बारेमा अघि पनि हामीले दोस्रो घण्टामा पनि कुरा गर्यो होइन, र त्यसै प्रसङ्गमा चाहिँ मलाई अझै कुरा गरिराख्न मन लागिरहेको छ होइन, किनभने यसो अहिले हाम्रो यो ब्रुनाईको जुन सन्दर्भमा हेर्दा पनि मिल्दो जुल्दो एउटा कुरा मलाई राख्न मन परिरहेको छ होइन, जस्तै यो हाइकिङ जाने क्रमहरू छ होइन, हामी तपाईँहरू एकदम हाइकिङ गएको म देखिरहेको छु दाजु,
1: देख्छु पनि कहिले काहीँ यसो समय मिल्दा फुर्सद अनि अल्छी नलागेको बेलामा चाहिँ भन्नु पर्यो।
0: हजुर, म त तर यो पालि त एकचोटि पनि समय जुरेकै छैन मेरो लागि चाहिँ हाइकिङ जानुको लागि चाहिँ, अब छिटै एक दिन निकालेर चाहिँ जाने सोचमा चाहिँ छु पक्कै पनि होइन।
1: हजुर, मेरो पनि यो 2026 सालमा आएर अहिलेसम्म त साह्रै धेरै भएको छैन बहिनी,
0: हजुर
1: दुईपल्ट भयो होला, मैले यसो अहिले गर्दाखेरि धेरैमा तिनपल्ट भयो होला।
0: हजुर, अन्त नत्र चाहिँ समय मिले चाहिँ दाजु सँगै समय निकालेर चाहिँ जानुपर्छ होला।
1: के छ र अनि हाम्रो बिए बेसको बिग सल्युट अन्तर्गतको अप्सन पनि अब आउँदैछ।
0: हजुर, पक्कै पनि हो दाजु,
1: त्यसमा सायद सँगै जान नि सकिन्छ अथवा इन्डिभिजुअल अब आफ्नो आफ्नो हुन्छ।
0: हजुर,
1: राम्रो कार्यको लागि पनि हामी यो अप समिटको लागि त्यस्तै गर्ने सोच पनि
0: हजुर छलफल भइरहेको छ होइन। ठिकै छ दाजु, अन्त नि र यो हालै चाहिँ नि दाजु मलेसियामा पनि यो हाइकिङ गर्ने क्रम चाहिँ एकदम जारी रहेछ होइन, तर अब अहिले चाहिँ कस्तो मलेसियाको सरकारले चाहिँ कस्तो बन्देज गरेको छ भन्ने चाहिँ यो हाइकिङ जाँदाखेरि चाहिँ जुन चाहिँ यो एकदम दुर्घटनाहरू भइरहेको छ होइन, अनि मान्छेहरू हराउने, त्यसपछि महँगा खोज तथा उद्धारको अभियानमा एकदम महँगो पर्ने हो, यो कारणले गर्दाखेरि चाहिँ हाइकिङ जाने चाहिँ एउटा जुन एउटा चलन छ त्यसमा चाहिँ अलिक रोक लगाइएको कुरा आइरहेको छ। तर यो रोक लगाउनुको कारण चाहिँ किन पनि हो भने चाहिँ यो जस्तै अब अघि हामीले सोसियल मिडियाको कुरा गरिरहेको थियौँ होइन दाजु, सोसियल मिडियामा हेरेर कति कुराहरू हामी सिक्ने गर्छौँ किन्ने गर्छौँ, र यो मलेसियामा चाहिँ यो घटनाहरू घटिरहेको कारण पनि चाहिँ एउटा हाइकिङ जाँदा घटिरहेको घटनाहरूको कारण चाहिँ यो सोसियल मिडिया भनेर पनि जस भनिरहेको छ।
1: ए हजुर हजुर,
0: र त्यसै प्रसङ्गमा नै मलाई चाहिँ यो कुरा राख्न मन परेको दाजु है, किनभने मान्छेहरू यसो फोटो हेर्छ खिच्छन्, ओहो कस्तो राम्रो फोटो कुन ठाउँ रहेछ त भनेर भने चाहिँ आफ्नो लोकेसनको वरिपरि छ भने चाहिँ हामी फेरि झट्ट खोजेर जाने पनि गर्छौँ होइन दाजु, एउटा फोटोको लागि भिडियो रिल्स टिकटकहरूको लागि चाहिँ जाने गर्छौँ हामीले चाहिँ होइन। र अहिले चाहिँ यो नयाँ नियम अनुसार चाहिँ मलेसियाको चाहिँ यो जुन चाहिँ उचाइ छ 197 उचाइमा चाहिँ जुन पहाडहरू रहेको छ हाइकिङको लागि चाहिँ हो, त्यस उचाइको डाँडा काँडाहरूमा चाहिँ प्रतिबन्ध लगाइएको छ, र यदि जानु चाहनुहुन्छ भने चाहिँ तपाईँले अनिवार्य माउन्टेन गाइड लिएर जानु पर्ने हुन्छ, कि त तपाईँले चाहिँ चढ्नुभन्दा अगाडि चाहिँ स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ, र कि जानुभन्दा अगाडि चाहिँ तपाईँले चाहिँ केही प्रकारको त्यो इन्सुरेन्सको अनिवार्य केही कागज पत्रहरू हुन्छ भने कार्यहरू हुन्छ भने चाहिँ त्यो पनि पुरा गरेर मात्रै जानुपर्छ भन्ने चाहिँ एउटा नियम लगाइएको रहेछ दाजु मलेसियामा।
1: हजुर हजुर, ठिकै होला बहिनी, किनभने अघि यो कस्मेटिक्स प्रोडक्ट अन्य कुराहरूको कुरा गरेँ नि, त्यस्तै अब इन्फ्लुएन्सरले हाल्छ ट्रेन्डिङमा आउँछ त्यो ठाउँ होइन, राम्रो वाटरफलको कुरा गरौँ न, त्यो वाटरफलमा त्यो इन्फ्लुएन्सरले अथवा त्यो ट्रेन्डिङ बनाउनलाई उसले कति मेहनत गरेर हामीलाई राम्रो प्रोडक्ट मात्रै देखाएको हुन्छ नि त, तर हामी अब त्यसमा अभ्यस्त भइसकेका हुँदैनौँ, हो राम्रो ठाउँ रहेछ लु जानुपर्छ भनेर हिँड्छौँ, भरे चिप्लेर चाहिँ तपाईँको के हुन्छ घटना हुन्छ, अनि तपाईँले भन्नुभयो अघि कोट्याइहाल्नु भयो महँगो रेस्क्यु अपरेसन चाहिँ हुनपर्ने हुनसक्छ, र मलाई एक किसिमले त्यो मलेसियन सरकारले गरेको यो काम पनि ठिकै पो हो कि जस्तो चाहिँ लाग्दैछ बहिनी।
0: हजुर पक्कै पनि, र यो त थियो एउटा सानो न्युज भनौँ न, र यो न्युजलाई चाहिँ सरोपर गरेर चाहिँ म हाम्रो वरिपरि बिएफबी ब्रिटिस फोर्सेस ब्रुनाईका बसोबास गर्नुहुने हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई पनि एउटा जानकारी चाहिँ के दिन चाहे भने चाहिँ यदि तपाईँहरू पनि हाइकिङ जाँदै हुनुहुन्छ भने चाहिँ सतर्क चाहिँ पक्कै पनि अप्नाउनु हुन्छ नै, तर अब हामी एक्स्ट्रा कोसियस भयौँ भने झन् राम्रो कुरा होइन र दाजु।
1: हजुर, त्यसैमा थप्नु पर्दाखेरि बहिनी, अब ट्रेन्डिङ रहेछ ओहो भन्दै अब जुनै पनि कुरा एकैचोटि नगरिहाल्न अन्य श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता त भइहाल्नु भयो, अन्य श्रोताहरू पनि तपाईँहरू यदि ट्रेन्डिङलाई फलो गर्नुहुन्छ भने जानकारी लिनसम्म राम्रो होला, ओहो यो बारेमा यस्तो रहेछ भन्ने जानकारी लिन राम्रो होला, तर ट्रेन्डिङमा आएको छ भाइरल भिडियो हो यो लोकेसन अथवा यो प्रोडक्ट भनेर एकैचोटि हाम नफाल्नु होला भनेर हामी दुईजनाकै तर्फबाट सादर चाहिँ के अरे रिक्वेस्ट भनौँ बहिनी।
0: हजुर पक्कै पनि तपाईँहरू चाहिँ सधैँ यसरी हाइकिङ जाँदै हुनुहुन्छ भने चाहिँ पक्कै पनि सुरक्षा रहनुहोला। दाजु आज मैले चाहिँ मेरो श्रीमानको लागि चाहिँ गीत फरमाइस गर्न सोचिरहेको छु है।
1: केही विशेष दिन पो छ कि के हो बहिनी?
0: हजुर दाजु, अस्तिको शनिबार चाहिँ हाम्रो 16th एनिभर्सरी 16 वर्ष पुरा भएर चाहिँ 17 लागेको छौ होइन। धन्यवाद दाजु। र यदि मेरो श्रीमानले रेडियो सुनिराख्नु भएको छ भने चाहिँ अफिसमा हुनुहुन्छ होला सायद, अफिसमा हुनुहुन्छ भने चाहिँ उहाँले पक्कै पनि सुन्नुहुन्छ किनभने उहाँको साइडमा बिएफबिएस जहिले बजिरहेको जहाँसम्म लाग्छ मलाई बजिरहेको होइन। र अहिलेको लागि भने तृष्णा गुरुङको आवाजमा सुन कान्छा मेरो श्रीमान सुभाष राईको लागि।
1: इन्जोय सुभाष भाइ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।

यो भर्खरै सञ्जय श्रेष्ठको आवाजमा तिम्रो यादले टेस्लाका करिब 30 लाख गाडीहरू चाहिँ फिर्ता बोलाउँदैछ भन्ने कुरा आइरहेको छ अहिले होइन. चीनमा चाहिँ भर्खरै टेस्लाले चाहिँ आफ्नो करिब 29,80,000 इलेक्ट्रिक कारहरू चाहिँ फिर्ता बोलाउने भएको छ र यसको मुख्य कारण चाहिँ कारमा प्रयोग गरिएको जुन चाहिँ लुकिएको इलेक्ट्रोनिक डोर ह्यान्डलहरू चाहिँ भनेर भनिएको छ. किनभने यस ढोकाले चाहिँ इलेक्ट्रोनिक डोर ह्यान्डलले चाहिँ दुर्घटनाका बेलामा चाहिँ कारको लो भोल्टेज भएको कारणले गर्दाखेरि चाहिँ हुने भएकोले गर्दाखेरि चाहिँ ह्यान्डलले काम नगर्न सक्ने कुराहरू आइरहेको छ र जसका कारण चाहिँ यात्रुहरूले आपतकालीन अवस्थामा होइन कारबाट बाहिर निस्किने वा उद्धारकर्ताले ढोका खोल्नु परेमा चाहिँ कठिन हुन सक्ने हुन सक्छ भन्ने कुराले चाहिँ टेस्लाले चाहिँ उहाँहरूको चाहिँ करिब 30 लाख भन्दा गाडी चाहिँ फिर्ता बोलाउने भएको छ र यो रिकलमा चाहिँ मोडल टेस्लाको मोडल 3, मोडल वाई, मोडल एस र मोडल एक्स लगायत गाडीहरू पर्छन् र टेस्लाले सफ्टवेयरहरू चाहिँ अपडेट गर्ने र आपतकालीन ढोका खोल्ने स्थान स्पष्ट गर्ने वार्निङ लेबल्सहरू प्रयोग गरेर समस्या सुधार्ने भन्ने कुराहरू पनि गरिरहेका छन् र चीनले 2027 पूर्ण रूपमा यो लुकाइएको इलेक्ट्रोनिक डोर ह्यान्डल छ यसमा प्रतिबन्ध लगाउने र त्यस र तयारी समेत गरिसकेको छ. यो इलेक्ट्रोनिक डोरमा चाहिँ यस इलेक्ट्रोनिक डोरको ह्यान्डलमा चाहिँ रोक पनि लगाउने समेत कुरा गरिसकेको रहेछ जुन चाहिँ एकदम राम्रो कुरा हो र रोचक कुरा चाहिँ के छ भने टेस्लासँगै अन्य चिनिया चाइनिज इभी इलेक्ट्रोनिक कम्पनी गाडीहरू जुन छ हो यसमा लाखौँ गाडीहरू पर्छन् र त्यही त्यो सबै समस्या यस्ता समस्या भएका इलेक्ट्रोनिक गाडीहरू चाहिँ सबै फिर्ता बोलाएका छन् भन्ने जानकारी रहेको छ र अहिलेको लागि भने सुनौ उजन साक्यको आवाजमा लुपमा लुपमा.

लुप्मा लुप्मा उजान शाक्यको स्वरमा सुन्नुभयो भर्खरै. ब्रिटिस फोर्सेस ब्रुनाई न्यू अराइभल्स इन्डक्सन ब्रिफ हुन गइरहेको छ आउँदो 17 सेप्टेम्बर बिहिबारको दिन बिहान 9 बजेदेखि 12:30 बजीसम्म हुनेछ यो ब्रिफ मेनहल चिटच्याट कम्युनिटी सेन्टरमा. यदि तपाईँ भर्खरै ब्रुनाई आउनु भएको छ भने चाहिँ तपाईँले चाहिँ यो ब्रिफ चाहिँ पक्कै पनि मिस नगर्नुहोला. लागो अर्को गीत सुन्नतर्फ अहिलेको लागि द एलिमेन्ट्स फिचरिङ अङ्कित श्रेष्ठ सहारा.

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: भवानी विक्रम नेम्बाङको आवाजमा सुन्यो एक निकै नै पल्टनले पल्टने भावनाले भरिएको गीत सँगै हिँड्ने होइन दाजु यो गीत सुन्दा तपाईँलाई केही कुराहरू याद आइरहेको छ जस्तै मैले महसुस गरिरहेको थिएँ दाजु
1: पक्कै पनि बहिनी भावुक बनायो रिटायरमेन्ट भएपछि यस्तो गीतहरू पहिलोपल्ट सुनेको होला
0: हजुर
1: अनि याद आउँदो रहेछ क्या बहिनी अब 230 जना भर्ती भएको हामी
0: हजुर
1: 230 जनाकै अनुहार झल्झल्ती नआए पनि कति धेरै विशेषण गरी अब मटुआर ज्यार अनि पछि जागिरको पछिल्लो उत्तरार्धमा चाहिँ वानर ज्यारसँग बसेर रिटायरमेन्ट त्यहीँबाट भएकाले गर्दाखेरि वानर ज्यार र टुआर ज्यारका नम्बरहरूको चाहिँ अनुहार झल्झल्ती
0: पक्कै पनि
1: आर्मी नम्बरहरू उसको यो थियो भन्ने हुँदो रहेछ र अरू अन्य कोरियनमा हुनुभएका नम्बरहरूसँग कति क्लोजनेस नभए पनि यो गीतले चाहिँ मलाई 230 जना नम्बरहरूलाई नै सम्झाउने चाहिँ एक किसिमको आँट आयो आँट दियो बहिनी र यो गीत बजाइदिनु भएकोमा तपाईँलाई धेरै धेरै
0: धन्यवाद दाजु हजुरलाई पनि होइन र निकै नै मैले अघि भनिसके जस्तै निकै नै पल्टने भावनाले भरिएको गीत थियो यो दाजुले आफ्नो नम्बरीहरू पनि सम्झिनु भयो र यो गीत थियो मेरो आफ्नो नम्बरी नम्बरीहरूको लागि पनि
1: नम्बरीको कुरा गर्दाखेरि इन्टेक 2003 पनि थप्नु पर्यो भने फेरि कुन इन्टेकको नम्बरीलाई सम्झ्यौ भन्नुहुन्छ होला
0: पक्कै पनि मैले चाहिँ इन्टेक 2009 भनेर थप्न चाहे होइन दाजु भर्खरै तपाईँले नम्बरीको कुरा गरिराख्नु भएको थियो र यही आउँदो विक पनि जहाँसम्म लाग्छ हामीले निम्स दाईलाई पनि फेरि सम्झिने मौका एउटा यहाँ कार्यक्रम हुन गइरहेको छ भन्ने एउटा कुरा पनि छ होइन
1: हजुर बहिनी भोलि 26 चाहिँ उहाँको युकेमा फर्मल फ्युनरल हुनेछ दाह संस्कार भनिन्छ नेपाली र सोही सन्दर्भमा नै इनलाइन गरेर नै ब्रुनाई नेपाल अनि युकेमा चाहिँ विभिन्न कार्यक्रमहरू गरिँदैछ र म चाहिँ नम्बरीलाई पनि रिप्रेजेन्ट गर्दै र यी के अरे यो बिएबिएस गोर्खा रेडियोको नि के अरे के भन्छ रिपोर्टरको रूपमा पनि मेरो उपस्थिति हुनेछ भोलि बहिनी
0: र ब्रिटिस फोर्सेस ब्रुनाई बासीको लागि एडब्ल्युएसले चाहिँ एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स प्लेट डेकोरेटिङ प्रोग्राम पनि अर्गनाइज गर्दैछ यही आउँदो 15 सेप्टेम्बरको दिन बिहान 9:30-11 बजेसम्म मुङमुङ कम्युनिटी सेन्टरमा रेजिस्टर गर्नका लागि चाहिँ तपाईँले क्युआर कोड मार्फत जानुपर्ने हुन्छ र प्रत्येक व्यक्ति $6 लाग्नेछ र अहिलेको लागि भने लागौ द कार्टुन क्रुजले नृत्य गर्नुभएको गीत आँखैमा लाउने मेरो गाजल

0: ब्रुनाई छोड्नु हुँदैछ तपाईँले? यदि छोड्दै हुनुहुन्छ भने चाहिँ तपाईँले ब्रुनाई आउनु हुँदाखेरि चाहिँ बीएफबीएस टिभी बक्स लिनु भएको थियो भने चाहिँ तपाईँले चाहिँ टिभी बक्स चाहिँ फिर्ता गर्ने बेला भइसकेको छ। यदि तपाईँले यस बक्सलाई फिर्ता गर्नु भएन भने चाहिँ तपाईँलाई चाहिँ $500 ब्रुनाई डलर $500 चाहिँ जरिवाना लाग्नेछ। र बक्ससँगै चाहिँ तपाईँले रिमोट, एचडिएमआई केबल, अक्सिलरी केबल, स्मार्ट कार्ड सहित बक्स चाहिँ तपाईँहरूले फिर्ता गर्नुपर्ने हुन्छ। यदि तपाईँहरूले चाहिँ यही आइटम, यो कुनै पनि आइटम मिस गर्नुभयो भने चाहिँ यो आइटमाइज बिल चाहिँ तपाईँहरूको लागि इस्यु हुन्छ। ब्रुनाईमा अहिले समय भएको छ 10 बज्नका लागि मात्र 7 मिनट बाँकी छ र अब 10 बजेपछि 10 बजेको समाचार सुन्नुहुनेछ। त्यसपछि चाहिँ लाल दाजु आउनुहुन्छ कार्यक्रम मजेरी लिएर। तर आज भन्दाखेरि धन दाजु, खासमा चाहिँ आज चाहिँ लाल दाजु हुनुपर्ने हो। प्रभातकालीनमा तपाईँ आउनु भएको छ र लाल दाजुले चाहिँ मजेरी चलाउनु हुँदैछ, केही छ यस्तो विशेष कारण आज?
1: विशेष कारण भन्दा पनि बहिनी आज अलिकति त्यस्तै आइपऱ्यो। आज मेरो चाहिँ घरमा अलिकति पूजा राखिएको थियो र हाम्रा आदरणीय पण्डितजीसँग चाहिँ सल्लाह गर्दाखेरि सायद चाहिँ यो 10 बजे पछाडिको निस्केकोले गर्दाखेरि मैले मजेरी कार्यक्रम चलाउन नभ्याउने भएकाले दाजुसँग चाहिँ यसो सहमति गरेर चाहिँ के गरौँ त भन्दाखेरि हुन्छ साटौँ न त भन्ने भएर आजको हाम्रो यो हेरफेर चाहिँ भएको। बहिनी सत्यनारायणको पूजा हामीले चाहिँ अहिले वार्षिक रूपमा घरमा लाउने गरेका
0: छौँ।
1: यो वर्षको यसपालि आज जुरेको छ बहिनी मेरो
0: हो। भनेपछि साँझ चाहिँ अब हामी प्रसाद खान चाहिँ आउनुपर्ने भयो, होइन दाजु?
1: अवश्य पनि बहिनी आउनुहोस् न, किन त्यसमा अप्ठ्यारो मान्ने कुरै छैन, प्रसादीको रूपमा हो के अरे, भ्याउनुहुन्छ नि पूजामा नि आउनुहोस्।
0: हजुर दाजु, अन्त यो सत्यनारायण भन्दाखेरि मलाई पनि एकदम त्यो नेपालमा आमाले पूजा लाउने गर्नुहुन्थ्यो वार्षिक रूपमा, होइन? अनि हामी केटाकेटीहरू हुँदाखेरि चाहिँ अनि एकदम प्रसाद बाँड्नको लागि चाहिँ एकदम आतुर हुन्थ्यौँ के, को जाने प्रसाद बाँड्नलाई, को जाने भनेर क्या।
1: तपाईँ चाहिँ प्रसाद बाँड्न भन्दै रहेछ, हामी चाहिँ प्रसाद खानको लागि आतुर हुन्थ्यौँ। तर उद्देश्य एउटै हो, एउटा मनको शान्ति हो।
0: हजुर दाजु, पक्कै पनि।
1: र घर परिवार अनि आफ्नो कुलदेवतालाई यसो सम्झिने गर्ने गरेका छौँ वार्षिक रूपमा नै भनौँ न।
0: हजुर, हामीलाई सत्यनारायणले हामी सबैको कल्याण गरौँ, होइन दाजु?
1: हजुर अवश्य पनि।
0: हजुर, र स्टुडियोको समय र भनौँ ब्रुनाईको समय अब 10 बज्नलाई पनि मात्र 5 मिनट बाँकी छ दाजु, होइन? अब हामीले यो प्रभातकालीनको तेस्रो घन्टाबाट पनि हामीले बिट मार्ने समय भइसकेको छ, होइन?
1: हजुर बहिनी, कति छिटो भइसकेछ
0: पक्कै पनि दाजु,
1: गर्दा गर्दै समय बितेको पत्तै भएन रहेछ। ती बिचमा हामीले मिठा मिठा गीतहरू सुनायौँ, नयाँ नयाँ जानकारीहरू पायौँ, नयाँ नयाँ जानकारीहरू दिनुभयो,
0: पनि
1: धेरै राम्रो जानकारी दिनुभएकोमा धन्यवाद। र तपाईँले निकै प्रगति गर्दै हुनुहुन्छ, खुसी लाग्यो बहिनी।
0: धन्यवाद दाजु। र अहिलेको लागि भने नेपसाइडसको आवाजमा माया ओ माया भन्दै हामी पनि बिदा हुन चाहन्छौँ। नमस्ते
1: नमस्ते, बाई बाई।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanu hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
3: Sankhi samsad ka Dubai Sadan ko baithak aaj bastai cha aparanna diuso 1 baje basne Sihadarbar. दिउँसो एक बजे सिंहदरबार प्रतिनिधि सभाको बैठक बस्नेछ भने बिहान 10 बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज संसदमा उठेको प्रश्नको सामना गर्नुहुने भएको छ। गत साउन 15 गतेदेखि स्थगित भएको प्रदेश सभाको बैठक आगामी भदौ 10 गते दिउँसो 1 बजे बस्ने गरी आह्वान गरिएको छ। बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बढी मालिकामा 4G सेवा सञ्चालनमा आएको छ। नेपाल टेलिकमले टावर जडान गरेसँगै बढी मालिका क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा उपलब्ध भएको हो।
4: समुद्री सतहबाट करिब 4,200 मिटर उचाइमा रहेको बढी मालिकामा चने पूर्णिमाको धार्मिक मेलाको पूर्व सन्ध्यामा संचार सेवा पुगेको हो। सेवा सञ्चालनसँगै स्थानीय तीर्थयात्री र पर्यटकलाई संचार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ। बढी मालिकाको लौरी विनायकमा करिब 4,230 मिटर उचाइमा टावर राखिएको नेपाल टेलिकमले जनाएको छ। उच्च हिमाली क्षेत्रमा उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरको सहयोगमा सामग्री ढुवानी गरिएको थियो। बढी मालिकामा सेवा सञ्चालनका लागि नेपाल टेलिकमले करिब 1 महिनादेखि तयारी गरेको थियो। प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीको कठिनाईका बीच प्राविधिक टोलीले टावर निर्माणको काम पूरा गरेको हो। नेपाल टेलिकमले पछिल्लो समय उच्च हिमाली तथा दुर्गम क्षेत्रमा 4G सेवा विस्तारलाई प्राथमिकता दिएको छ। यसअघि जुम्लाको सिन्जा, डोल्पा र ताप्लेजुङका विभिन्न क्षेत्रमा समेत 4G सेवा विस्तार भइसकेको छ।
3: किसानलाई दूधको मूल्य समयमै भुक्तानी गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले गरेको परमादेशको पूर्ण पाठ सार्वजनिक भएको हो। सर्वोच्चले दुग्ध विकास संस्थान र डेयरी उद्योगबाट किसानलाई बाँकी रकम तत्काल भुक्तान गर्न आदेश दिएको छ। अबदेखि दूधको मूल्य नियमित रूपमा भुक्तानी हुने प्रणाली बनाउन पनि परमादेश जारी गरेको छ। दूधको पैसा लामो समयसम्म नपाउँदा किसानको सम्पत्तिको हक, सामाजिक न्याय को हक र सम्मानपूर्वक बाँच्न पाउने हकमा गम्भीर असर परेको सर्वोच्चको ठहर छ। किसानले लामो समयदेखि दूधको मूल्य नपाएको र सरकार र किसानबीच भएको सहमति समेत कारणले नभएको सर्वोच्चले जनाएको छ। समग्र दुग्ध व्यवसायको समस्या समाधान गर्न सरकारले नीतिगत, कानूनी र व्यवस्थापकीय सुधार गर्नुपर्ने सर्वोच्चको आदेश छ। किसानलाई सहुलियत, कर्जा, बैंक तथा वित्तीय संस्थामा सहज पहुँच, पशु चिकित्सक तथा प्रविधिको उपलब्धता र गुणस्तरीय दानाको व्यवस्था गर्न पनि सर्वोच्चले सरकारलाई भनेको छ। सरकारकै सचिवको उपस्थितिमा भएको सहमति कार्यान्वयन नहुनु र किसानको आवाजलाई विषयान्तर गर्ने माध्यम मात्र नबनाउन पनि सर्वोच्चले सचेत गराएको छ। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई दिँदै आएको सहयोगबाट बेलायतपछि नहट्ने बताउनु भएको छ। युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र बनाउन आवश्यक नयाँ प्रविधि र जानकारी उपलब्ध गराउने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री भनेपछि पहिलो विदेश भ्रमणका क्रममा बर्नहमले किममा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ। यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलायतको आलोचना गर्नुभएको छ। बेलायतले युद्ध अन्त्यका लागि सहयोग नगरेको आरोप छ।
5: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
3: दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको आयोजना अघि बढेको 15 वर्ष बितिसक्दा पनि मुख्य संरचना निर्माण हुन सकेको छैन। प्रारम्भिक पूर्वाधार र पहुँच मार्गमा करोड़ौं रूपियाँ खर्च भए पनि फिल्म सिटी निर्माणको काम भने सुस्त छ।
4: डाङडुङ्गे डाँडामा फिल्म सिटी बनाउन करिब 26-27 करोड़ रूपियाँ खर्च भइसकेको परिकल्पनाकार मदन दास श्रेष्ठको भनाइ छ। फिल्म सिटीका लागि 2500 रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ भने आयोजना स्थलसम्म पुग्ने सड़क समेत निर्माण तथा स्तरोन्नति भएको स्थानीय सरकारको भनाइ छ। तर स्टुडियो, छायाङ्कन स्थल र फिल्म उत्पादनका लागि आवश्यक मुख्य पूर्वाधार निर्माण अझै शुरू भएको छैन। संघीय सरकारले विशेष बजेट नछुट्याउँदा आयोजना अघि बढ़न नसकेको जनप्रतिनिधिको भनाइ छ। भीमेश्वर नौकाउडा अध्यक्ष हिमाल श्रेष्ठले मौसम भन्दा सरकारको प्राथमिकता र राजनीतिक इच्छाशक्ति कमजोर हुँदा आयोजना सुस्ताएको बताउनुभयो। फिल्म सिटी निर्माणमा विदेशी लगानीको सम्भावना रहे पनि लगानीको मोडल र प्रक्रिया स्पष्ट हुन सकेको छैन। स्विजरल्याण्ड र चीनले यसअघि परियोजनामा चासो देखाएको श्रेष्ठको भनाइ छ। फिल्म सिटी निर्माण भए चलचित्रसँगै पर्यटन, रोजगारी र स्थानीय व्यवसायमा समेत लाभ पुग्ने अपेक्षा छ। तर 15 वर्षदेखि जग्गा, सड़क र प्रारम्भिक पूर्वाधारमै सीमित आयोजना कहिले पूरा हुने भन्ने अझै निश्चित छैन।
3: हवस् त, खबर यति नै। नमस्कार।

Radio. नमस्ते बीएफएस गोर्खा रेडियोको मझेरी कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट. आज मझेरी कार्यक्रम लिएर म लाल शाही उपस्थित भएको छु. यहाँहरू सबैलाई मेरो न्यानो अभिवादन छ अनि कार्यक्रममा हार्दिक स्वागत पनि. आज मङ्गलबार 25 अगस्त 2026 साल तदनुसार भदौ 9 गते 2083 विक्रम सम्बत. हजुर, मङ्गलबारको मझेरी कार्यक्रम सुरु भयो र आज मझेरी कार्यक्रम किन मझेरी कार्यक्रममा लाल शाही भनेर भन्नुहुन्छ होला. हजुर, आज काम विषयले हाम्रा सहकर्मी धनराज राई जानुपर्ने भएकाले म उहाँको कार्यक्रम लिएर उपस्थित भएको छु र बिहानको प्रभातकालीन आवाज कार्यक्रम उहाँले सञ्चालन गरेर गइसक्नु भएको छ. साथमा वृन्दा राई पनि हुनुहुन्थ्यो.

स्मरण रहोस्, वृन्दा राई हाम्रा नयाँ सहकर्मी हुनुहुन्छ, उहाँले अहिले तालिम गर्दै हुनुहुन्छ, अब केही दिनमा उहाँले कार्यक्रम सञ्चालन पनि गर्नुहुनेछ, प्रतीक्षा साँच्दै गर्नुहोला। कार्यक्रम सुरु भयो, यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया आउँदै गर्नुहोला। हामीलाई सम्पर्क गर्नका लागि माध्यमहरू थुप्रै छन्, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले bfbs गोर्खा खोज्नुपर्ने हुन्छ। भर्खरै सुन्नुभएको गीत भ्रम ब्यान्डको थियो, नभुलिदेऊ तिमी। यो गीतबाट कार्यक्रमको उठान भइसकेको छ र कार्यक्रममा अब के हुँदैछन् त आजको यो मझेरी कार्यक्रममा, कार्यक्रमको पहिलो घन्टामा। अब केही क्षणमा म यहाँहरूलाई मौसम सम्बन्धी जानकारी प्रस्तुत गर्नेछु अनि कार्यक्रममा पहिलो घन्टामा हामी समसामयिक विषयवस्तु कोट्याउनेछौँ अनि दोस्रो घन्टामा आजको डेली सप्लिमेन्ट हुनेछ इनोभेसन, टेक्नोलोजीमा के कुराहरू अहिले ताजा ताजा आइरहेका छन् त्यस विषयमा हामी छोटो चर्चा गर्नेछौँ अनि कार्यक्रमको तेस्रो घन्टामा थिमेटिक वर्ड अफ द डे, अब एकदमै फनी र स्ट्रेन्ज कुराहरू उठाउनेछौँ अनि एउटा अन्तर्वार्ता पनि म टक्र्याउनेछु। हिजो 24 तारिक यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा कफी मर्निङ भएको थियो, स्पाउसेस कफी मर्निङ, जुन कफी मर्निङमा नयाँ गोर्खा मेजर साहेब 2RGR का मेजर कृष्ण लोक्सम एमभिओ, उहाँकी धर्मपत्नी महिमालाई विधिवत रूपमा स्वागत गरिएको थियो त्यो कफी मर्निङमा र त्यति बेला उहाँले दिदीबहिनीहरूसँग गर्नुभएको, उहाँले अर्थात् हाम्रा सहकर्मी वृन्दा राईले केही दिदीबहिनीहरूसँग कुराकानी गर्नुभएको थियो, त्यो कुराकानी म सुनाउनेछु आजको यो मझेरी कार्यक्रमको तेस्रो घन्टामा। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। सेरियाको मौसम अहिले निकै घमाइलो छ, 30 डिग्री सेल्सियस यहाँको तापक्रम अहिले र आज अधिकतम 31 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, दिनभरि जसो नै मिश्रित खालको मौसम छ, मेघगर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना पनि जीवितै छ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 25 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, काठमाडौँमा पनि झन्डै झन्डै ब्रुनाईकै जस्तो मौसमी अवस्था रहनेछ तर काठमाडौँमा साँझ पख भारी वर्षाको योग पनि छ। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 25 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, त्यहाँ आज घमाइलो रहनेछ, समय समयमा बदली हुने सङ्केत पनि छ। 25 डिग्री सेल्सियस अधिकतम तापक्रम हो लन्डनको आज। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको यो मझेरी कार्यक्रममा साथ दिँदै गर्नुहोला। म तपाईँसँग ब्रुनाईको समय 1 बजेसम्म सँगै रहनेछु। यतिखेर ब्रुनाईमा 10:15 गएको छ। अब गीत सुनौ, माथि माथि लेकैमा गाउने कलाकार सुरज पण्डित र बेनिसा पौडेल।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS पुर्खा रेडियो हो।

An awr sic, symud y sresta and beyond the clouds go. BFS Gorkha Radio सुनिरहनु भएको छ आज मजेरी कार्यक्रममा हुनुहुन्छ लाल शाहीको साथमा ब्रुनाईको समय अहिले बिहानको 10 बजेर 24:30 मिनट गएको छ आजको दिन सन् 1958 सालमा मोमोफुकु आन्डो भन्ने व्यक्तिले पहिलोपल्ट प्री कुक्ड इन्स्टन्ट नुडल्स सुरु गरेका रहेछन् र त्यही दिनदेखि अहिलेसम्म यसको ख्याति कति छ भनेर हामीले भनिरहनु पर्दैन हामी पनि अब हप्तामा एक दुई दिन सायद उनकै देनको कदर गर्दै हामीले नुडल्स खाइरहेका हुन्छौँ इन्स्टन्ट नुडल्स सुरु गर्ने व्यक्ति रहेछन् मोमोफुकु आन्डो हजुर 1958 सालमा सुरु गरेका रहेछन् र धेरै वर्ष उनले एक्सपेरिमेन्टेसन गरेर अन्तमा विश्वमै पहिलोपल्ट रिलिज गरेका रहेछन् इन्स्टन्ट नुडल्स त्यति बेला उनले रिलिज गर्दाखेरि इन्स्टन्ट नुडल्सको नाम चिकन रामेन भनेर सुरु गरेका रहेछन् र त्यसको विस्तारित रूप अहिले हामी विश्वभरि नै देख्न सक्छौँ मोमोफुकु आन्डोले सुरु गरेका रहेछन् इन्स्टन्ट नुडल्स 1958 साल आजको दिन 25 अगस्तमा

जिन्दगानी गोरेटोमा घाम छाया हो नारायण गोपालले गाउनु भएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। ब्रिटिस फोर्सेस प्रणयवासीका लागि फोर्सेस पोस्ट अफिसको जरुरी सूचना छ। हिजोको दिन मेल कलेक्सन बन्द भएको थियो, स्मरण रहोस्। फोर्सेस पोस्ट अफिसले सूचना जारी गरेको थियो र आजको दिन फेरि डबल मेल कलेक्सन भएको छ, डबल अमाउन्ट मा मेल कलेक्शन भएको छ फोर्सेस पोस्ट अफिसमा र त्यसलाई सोर्ट आउट गर्न केही समय लाग्छ। त्यस हिसाबले आज फोर्सेस पोस्ट अफिसमा क्यास विथड्रल सर्भिस बन्द भएको छ र क्यास विथड्रल आज ब्रिटिस फोर्सेस प्रणयवासीले गर्न नपाउने हुनुभयो, तर मेल कलेक्सन भने आज हुनेछ किनभने आज धेरै मेल आएको भन्ने बुझिएको छ फोर्सेस पोस्ट अफिसमा र युनिट पोस्ट अर्डरलीहरूले आफ्नो समयमा मेल कलेक्ट गरिदिन नबिर्सनु होला। तर आजको दिन फोर्सेस पोस्ट अफिसमा क्यास विथड्रल हुँदैन। एन्ड अफ समर फ्यामिली इभेन्ट आउँदो 27 तारिक पर्सि बिहिबारको दिन हुने भनेर भनिएको थियो, तर कारणवश त्यो रद्द भएको छ। नाफीको चौतारीमा हुने भनिएको एन्ड अफ समर फ्यामिली इभेन्ट 27 तारिक रद्द भएको छ।

बादल की सुगम पोखरेल को गीत बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो मझेरी कार्यक्रम हो र आज मझेरी कार्यक्रम तपाईँ लाल शाहीको साथमा हुनुहुन्छ र कार्यक्रममा तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, भलाकुसारी गर्न चाहनुहुन्छ, आफ्नो मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन आदि इत्यादि भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। यहाँहरूले सुन्नुभएकै होला वर्ल्ड ह्युमनोइड रोबोटिक्स कन्फरेन्स एन्ड एक्सपो 2026 गत 19-23 तारिकसम्म बेजिङमा भएको थियो र यो ह्युमनोइड रोबोटिक्स कन्फरेन्स पछि अहिले त्यहाँ अन्य खेलकुदहरू पनि भइरहेका छन् रोबोटहरूको। पहिले यस्तो अचम्म लाग्थ्यो, यस्तो पनि हुन्छ र भन्ने जस्तो लाग्थ्यो, तर त्यो अहिले बिस्तारै सबै पहिलेका सम्भावनाका कुराहरू अहिले व्यवहारमा उत्रिँदैछन्। रोबोट बक्सिङ, फुटबल एन्ड स्प्रिन्टिङ हुँदैछ अहिले वर्ल्ड ह्युमनोइड गेम्समा, पत्याउन पनि गाह्रो लाग्ने तर अहिले भइराखेको छ। र वर्ल्ड ह्युमनोइड गेम्स चाइनामा हो, चाइनाले यस कुरामा निकै छलाङ मारिसकेको हामीलाई थाहा छ र रोबोटिक्स आदि इत्यादिमा चाइनाको ठुलो लगानी पनि छ र त्यही अनुरूप काम पनि भइराखेको छ र यो कम्पिटिसनमा अचम्मको कुराहरू भइराखेका छन्। उसेन बोल्टको 100 मिटर स्प्रिन्ट वर्ल्ड रेकर्ड तोडियो, ह्युमनोइड रोबोटले उसेन बोल्टलाई जित्यो। त्यो हामीले समाचारतिर देखेको पनि हो, 100 मिटर ड्यासमा जित्यो रोबोटले। तर अन्य खेलहरूमा के हो त भन्दाखेरि, अहिले जस्तै तपाईँले अनलाइन संस्करणहरूतिर देख्नुहुन्छ, वेट लिफ्टिङ पनि गरेको देख्नुहुन्छ ह्युमनोइड रोबोटले, र वेट लिफ्ट गर्दाखेरि ब्यालेन्स नमिलेर ह्युमनोइड रोबोट जजेसको अगाडि लड्न गएको थियो अनि त्यो रोबोटलाई स्ट्रेचरबाट त्यहाँबाट आउट गर्नु परेको थियो। त्यस्तो दृश्यहरू पनि देख्न पाइयो, सुन्दाखेरि पनि अलि अचम्म लाग्ने। अनि रोबोटले क्रिस्टियानो रोनाल्डोको एकदमै त्यो आइकोनिक सेलिब्रेसन छ नि गोल गरिसकेपछि, त्यस्तै ह्युमनोइड रोबोटले गरेको पनि देखियो। अनि ड्रोइड्स भनेपछि के हो भन्ने कुरो तपाईँले बुझ्नुभएको छ कि छैन। ड्रोइड्स चाहिँ मेकानिकल एन्ड अटोनोमस आर्टिफिसियल इन्टेलिजेन्स बिइङ्स हुन् र त्यस्ता आर्टिफिसियल इन्टेलिजेन्स बिइङ्सले अनेक कुरा गर्ने गर्दछ र एन्ड्रोइड्सको छोटो फर्म ड्रोइड्स बनाइएको रहेछ अनि विशेष गरी स्टार वार्स फ्रान्चाइजमा तपाईँले देख्न सक्नुहुन्छ ड्रोइड्सको चर्तिकला। र त्यस्तै ड्रोइड्सले यसपल्टको यो चाइनामा भएको ह्युमनोइड गेम्समा सिङ्क्रोनाइज मार्चिङ गरेको देख्नुभयो होला तपाईँले, ओपनिङ सेरेमनीमा ड्रोइड्सले सिङ्क्रोनाइज मार्चिङ गरेर पनि देखाएको थियो। र रोबोटले त्यति बेला अथवा चाइनामा भएको यो ह्युमनोइड गेम्समा बक्सिङ, हाई जम्प, ताइची अनि टेबल टेनिसमा पनि सहभागिता जनाएको थियो। हेर्नुहोस् त, पत्याउनु कि नपत्याउनु, तर के गर्ने, आफ्नो आँखा अगाडि देखेपछि त पत्याउनै पर्यो। पहिले त मलाई जहाँसम्म लाग्छ धेरैले विश्वास गर्थेनन्, अब बक्सिङ खेलेको भनेपछि कुरा सकिहाल्यो। हजुर, अहिलेको समसामयिक सन्दर्भ हामीले कट्यायौँ रोबोट बक्सिङ, फुटबल, स्प्रिन्टिङ आदि इत्यादि वर्ल्ड ह्युमनोइड गेम्समा। अब एउटा छोटो मिठो गीत सुनाउँ, सुनिल गिरी र सुमन गुरुङको स्वरमा लेकाली माया।

आज प्रत्येक 3.6 सेकेंड मा कसै न कसैले भेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्. भेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ.

नक्साजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

पुन्टु पियारी सुन्नुभयो हरिगिरी विमर्शी र शान्ति श्री परियारलाई, र त्यसभन्दा अगाडि तिमी ज्यान माग भन्ने गीत सुनिरहनु भएको थियो राजेश पायल राई अनि आस्था राउतको स्वरमा, र दुई ब्याक टु ब्याक गीत सुनेर मनोरञ्जन पक्कै पनि लिनुभयो होला। र यी गीतहरूको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ, र पहिलो घण्टालाई अब समापन गर्दछु एउटा क्लासिक गीतबाट। प्रदीप राज पाण्डेले गाउनुभएको यो गीत म तिम्रो सहर।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: पछिल्लो पाँच आर्थिक वर्षमा नेपालमा हरेक वर्ष औसत करिब 250 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएका छन्। प्रहरीको तथ्याङ्क अनुसार 10 वर्ष मुनिका 1200 भन्दा बढी बालिका बलात्कारको शिकार भएका छन्। आर्थिक वर्ष 2078-79 10 वर्ष मुनिका 268 बालिका बलात्कृत भएका थिए। आर्थिक वर्ष 2079-80 81 252 जना बलात्कृत भएका छन्। यस्तै आर्थिक वर्ष 2081-82 217 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ। आर्थिक वर्ष 82-83 कुरा गर्दा 221 जना बलात्कृत भएका छन्। यो प्रहरीमा आएर मुद्दा दर्ता भएका घटनाको मात्र विवरण हो। सबैभन्दा बढी बलात्कार पीड़ितको उमेर केलाउने हो भने 11 देखि 16 वर्ष उमेर समूहको छ। आर्थिक वर्ष 2078-79 यो उमेर समूहका 963 बालिका बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 79-80 यो उमेर समूहका 944 80-81 1009 बालिका बलात्कृत भएको प्रहरीको रेकर्ड छ। आर्थिक वर्ष 81-82 931 र 82-83 966 बालिका बलात्कृत भएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनु भएको छ। बलात्कारबाट पीड़ित 10 वर्ष मुनिका बालिकाको संख्या वार्षिक सरदर 250 हुँदा 10 वर्ष मुनिका पीड़क बालकको संख्या भने न्यून छ। 2081-82 जम्मा 2 जना 10 वर्ष मुनिका बालक वृद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको रेकर्ड छ। यस्तै 80-81 16 जना 79-80 2 जना आर्थिक वर्ष 78-79 3 जना 10 वर्ष मुनिका बालक विरुद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको तथ्याङ्क छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती गण्डकी र प्रदेशका केही र कोशी कर्णाली र सुदूरपश्चिमका थोरै तथा मध्य प्रदेशका 1-2 स्थान हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। महाशाखाले जारी गरेको बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारण बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। यसै गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 3 मन्त्रीले आज शपथ लिने भएका छन्। दिउँसो 3:25 बुटवलको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगर समक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। प्रदेश प्रमुख खर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा संविधान बमोजिम मौजूदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको थियो। प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा दिपेन्द्र कुमार पुन, आर्थिक मामला तथा योजना मन्त्रीमा इन्द्रजित थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा कृष्ण कुष्मा थारूलाई नियुक्त गरिएको हो। न्यूजील्याण्डको अलराउण्डर जिमी नेसम नेपाल प्रिमियर लीगको तेस्रो संस्करणका लागि जनकपुर बोल्समै फर्किनु भएको छ। जनकपुरले आज सामाजिक सञ्जाल मार्फत 35 वर्षीय निसुमलाई अनुबन्ध गरेको हो। निसुमले एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। सो क्रममा उहाँले 9 खेलमा 196 माथिको स्ट्राइक रेट र 35 माथिको औसतमा 247 रन बनाउनु भएको थियो। सबैभन्दा धेरै स्ट्राइक रेटमा रन बनाएका उहाँलाई पहिलो सिजनको एनपीएलमा बेस्ट स्ट्राइक रेटको अवार्ड समेत दिइएको थियो। बाराकी बालिका गरिमा चौधरीको बलात्कार पछिको हत्याका आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवल कुमार बिकालाई पक्राउ गरिएको छ।
4: बिकालाई हिरासतमा राखेर सोधपुछ गरिँदैछ। बिकाले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै प्रश्न उठिरहेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर खलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मध्य प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर खलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मध्य प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। भिडियो खिच्ने समूहमा 5 जना प्रहरी देखिएपछि अरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गरिमा चौधरीको घटनामा प्रहरीले अर्का किशोरलाई पनि पक्राउ गरेको छ। मुख्य आरोपी भनिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जितपुर सिमरा 2 का
3: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

नमस्ते, स्वागत छ फेरि पनि आजको मझेरी कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। ब्रुनाईको समय अहिले बिहानको 11:10 गएको छ र कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा आजको डेली सप्लिमेन्ट हामी टक्र्याउनेछौँ र आजको डेली सप्लिमेन्ट मङ्गलबार परेकाले हामी टेक्नोलोजिकल डेभलपमेन्ट्सको विषयमा कुरा गर्छौँ, नयाँ इनोभेसनहरू के छन् त्यसको विषयमा कुराकानी गर्छौँ। BFPS गोर्खा रेडियो सुन्दै गर्नुहोला। ब्रिटिस फोर्सेस ब्रुनाईमा आउँदो 28 अगस्तका दिन 2RGRका गोर्खा मेजर साहेब मेजर दिल्ली कुमार राई MBO विधिवत विदाईको कार्यक्रम छ। विदाईको कार्यक्रम उहाँको टो आउटका रूपमा हुनेछ। यो एउटा ट्रेडिसनल कार्यक्रम हो पल्टनको र 28 अगस्तमा सुरु हुनेछ बिहान 9 बजेदेखि। तर पक्का टो आउट कार्यक्रम भने 10:45 बजे सुरु हुनेछ। ग्यारिसन जिम्नेजियम बाहिर सबै भेला हुनेछन् र तपाईँ ब्रिटिस फोर्सेस ब्रुनाई वासीलाई उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ। तपाईँ गोर्खा मेजर साहेब र उहाँकी धर्मपत्नीलाई विदाईको लागि आउन सक्नुहुनेछ उक्त कार्यक्रममा र ट्रेडिसनल टो आउट कार्यक्रम राखिएको छ। 10:45 बजे ग्यारिसन जिम्नेजियम बाहिरबाट सुरु हुनेछ अनि बिस्तारै टो आउट गर्दै गार्ड रुमसम्म पुगिनेछ। गार्ड रुममा त्यहाँ गार्ड अफ अनर प्रेजेन्ट गरिनेछ। त्यसपछि मेजर दिल्ली कुमार राई साहेब पल्टनलाई विदा दिएर आफ्नो गन्तव्यतर्फ लाग्नुहुनेछ र 28 तारिक बिहान 9 बजेदेखि नै सुरु हुनेछ। तर टो आउट कार्यक्रम भने

चिसो चिसो हावाले ब्रिजेश श्रेष्ठ र हकिमलाई सुन्दै हुनुहुन्थ्यो। ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि प्री डिपासा क्लिनिक आयोजना गरिएको छ आउँदो 2 सेप्टेम्बरका दिन। के हो यो प्री डिपासा क्लिनिक भन्नुहुन्छ होला, जो ब्रुनाई छाडेर आफ्नो पोस्टिङ असाइनमेन्ट आदि सिद्ध्याएर युकेतर्फ लाग्दै हुनुहुन्छ, उहाँहरूका लागि यो अत्यन्तै जरुरी छ। किनभने ब्रुनाईदेखिको युकेको यो ट्रान्जिसन पिरियडमा के कुराहरू जरुरी छन् र ती कुराहरू सबै समावेश गरिएको हुन्छ प्री डिपासा क्लिनिकमा। उदाहरणको लागि अब गुड कन्डक्ट सर्टिफिकेट कसरी प्रोसेस गर्ने, नेसनल इन्स्योरेन्स कन्ट्रिब्युसन क्रेडिट कसरी क्लेम गर्ने, नानीहरूको स्कुल मुभको लागि के प्रावधानहरू छन्, यस्ता यावत विषयहरूमा प्री डिपासा क्लिनिकमा विस्तृत जानकारी गराइन्छ। त्यही भएर युकेतर्फ लाग्नुहुने महानुभावहरूले नछुटाउनुहोला यो प्री डिपासा क्लिनिक 2 सेप्टेम्बरका दिन बिहान 10 देखि 11 बजेसम्म मोमोङ हाइभ अफिसमा यो कार्यक्रम हुनेछ। 1 घन्टे कार्यक्रम हो, ड्रप इन क्लिनिकका रूपमा यसलाई लिइएको छ र तपाईँले अपोइन्टमेन्ट बुक गरिरहनु पर्दैन, सोझै जानुभयो हुन्छ। प्री डिपासा क्लिनिक 2 सेप्टेम्बरका दिन बिहान 10 बजे मोमोङ हाइभ अफिसमा। भावनाहरू केन्जल मेहर श्रेष्ठको गीत अब हामी सुन्छौँ।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

मेरी चुनार उड उड जाए, बडो मिठो गीत, केही वर्ष पुरानो गीत हो तर साह्रै मिठो, फाल्गुनी पाठकले गाउनु भएको। अब आजको डेली सप्लिमेन्ट तर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु। आज टेक्नोलोजी इनोभेसन सम्बन्धी हामी कुराकानी गर्छौँ र टेक्नोलोजिकल डेभलपमेन्ट के भइराखेका छन् मुख्यतया स्टारलिङ्कसँग सम्बन्धित कुराकानी हामी गर्छौँ। अहिले हाई स्पिड इन्टरनेट सबैको चाहना हो, यो कसैलाई अब लक्सरी लाग्छ होला तर यो अहिलेको आवश्यकता हो, किनभने इन्टरनेटको स्पिड छैन भने तपाईँले गर्न खोज्नु भएको केही पनि गर्न सक्नुहुन्न अनि एकदमै बफरिङ भएर बसिरहन्छ तपाईँको डिभाइस र तपाईँलाई एकदमै खल्लो लाग्छ, पर्खिँदा पर्खिँदा रिस उठ्छ र कतिले त अब आफ्नो डिभाइसहरू फाल्नेसम्म पनि त्यो धृष्टता गर्दछन्। तर त्यो गर्नु ठिक होइन, किनभने इन्टरनेट कनेक्सनसँग अहिलेको टेक्नोलोजी जोडिएको छ। अब धेरैजसो विकसित देशहरूमा अनि सहरी इलाकामा इन्टरनेट कनेक्सन एकदमै छिटो हुन्छ, हाई स्पिड इन्टरनेट कनेक्सनको व्यवस्था हुन्छ, त्यो अघि पनि भन्यो अहिलेको आवश्यकता पनि हो। तर एकदमै अन्डर प्रिभिलेज देशहरू त्यही माथि अलि ग्रामीण भेगमा यस्तो सम्भव नहुन सक्छ। र अब हाई स्पिड इन्टरनेटका लागि इन्फ्रास्ट्रक्चरहरू राम्ररी बनाइएको हुनुपर्छ, त्यत्तिकै त आउने कुरो भएन, किनभने फाइबर अप्टिक केबलहरू ग्राउन्डमा लगाउनु पर्यो, ले गर्नु पर्यो अनि रिमोट अनि रुरल एरियाजमा त्यो सायद सम्भव नहुन पनि सक्छ, किनभने अन्डर डेभलप्ड रिजनहरूमा अब गाडी पुग्दैन, मानिसहरूले बोकेर लैजान त्यति सम्भव नहुन सक्छ। त्यस्तो केसमा एकदमै अनरिलायबल इन्टरनेट को समस्या हुने गर्दछ। तर त्यो अहिलेको चाहना होइन, सबैको चाहना ठ्याक्क आफूले खोल्ने बित्तिकै कुनै वेब ब्राउज गर्नु पर्यो भने तुरुन्तै आओस्, त्यो नै हो सबैको चाहना। र त्यसलाई पुर्ताल गर्दैछ स्टारलिङ्कले। हुन त केही वर्ष भयो स्टारलिङ्क सुरु भएको अनि विभिन्न देशहरूमा यसको विस्तार हुँदैछ। र यो स्टारलिङ्क स्पेस एक्सको डेभलपमेन्ट हो स्टारलिङ्क, र यसका 4,200 सेटेलाइटहरू स्पेसमा लन्च गरिएका छन्। अब त्यत्तिकै त कहाँ हुन्छ र 4,200 सेटेलाइटहरू स्पेस एक्सले स्पेसमा लन्च गरिसकेको छ। 2018 उत्तरार्धदेखि सुरु भएको कार्यक्रम हो यो र अहिले यसको विस्तार एकदमै द्रुत गतिमा भइरहेको छ र थुप्रै सेटेलाइटहरू हाम्रो स्पेसमा अर्बिट गरिरहेको छ अनि यसले इन्टरनेट सर्भिस विशेष गरी अन्डर सर्भड एरियाजमा अलि ग्रामीण भेग र भन्यौँ इन्टरनेटको कनेक्सन एकदमै ढिलो भएका ठाउँहरूलाई यसले राम्रो सेवा प्रदान गरिरहेको छ। र सानो सेटेलाइट डिस माउन्ट गरेर रुफमा अथवा कुनै आफ्नो घरभित्रको यार्डमा कसैले कारमा धरी गर्न थालेका छन् र त्यसबाट राम्रो सिग्नल प्राप्त हुन थालेको छ। झन्डै 2.3 मिलियन मानिसहरू यस्ता सेवा प्रयोग गरिरहेका छन् र 70 देशमा यस्ता स्टारलिङ्कका रिमोट विशेष गरी रिमोट एरियाजमा यस्तो सेवा उपलब्ध गराइएको छ 70 देशहरूमा। भनेपछि स्टारलिङ्कको अहिले विस्तारित रूप हामी मजाले देख्न सक्छौँ। अनि यसले गर्दा $9.4 बिलियन रेज भएको छ र फर्दर एक्सपेन्सनका लागि यसले झनै टेवा पुर्याइरहेको छ। स्टारलिङ्क स्पेस एक्सको यो डेभलपमेन्ट हो र विशेष गरी अन्डर प्रिभिलेज्ड ठाउँहरूमा मानिसहरूमा, जस्तै अन्डर डेभलपमेन्ट
अन्डर डेभलप्ड रिजनहरूमा यसको बढी से बढी प्रयोग भइरहेको छ। र स्टारलिङ्कको अर्को हाइलाइट्स भनेको एकदमै रिलायबल छ यो, अनि ग्लोबली एक्सेसिबल छ इन्टरनेट एक्सेसका लागि, अनि यसले एजुकेसन, हेल्थ र अरू क्रुसियल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा मद्दत पुर्याइरहेको छ जो अन्डर सर्भ्ड रिजनहरूमा पहिले कुरा गर्न सकिँदैन थियो अथवा पहिले कुनै त्यस्तो सेवा उपलब्ध थिएन। जब स्टारलिङ्क सुरु भयो त्यसले धेरैलाई सेवा पुर्याइरहेको छ एकदमै दुर्गम ठाउँहरूमा पनि। यो सैटेलाइट नेटवर्क ले विशेष गरी रैपिड इमर्जेन्सी फर्स्ट रेस्पोन्स डिप्लॉयमेंटहरुमा जस्तै डिजास्टरहरुको बेलामा यसले ठूलो मदद पुर्याइरहेको छ। र यसको ज्वलन्त उदाहरण अहिले युक्रेन र रसियाको बीचमा भइरहेको लडाईँमा पनि यसको प्रयोग एकदमै विस्तारित रूपमा गरिएको छ भन्ने सुन्नमा आएको छ। हजुर, यो मोडर्न इनोभेसनको कुरामा हामीले स्टारलिङ्कलाई जोड्यौँ आज, र स्टारलिङ्क अहिले निकै सोर्ट आफ्टर टेक्नोलोजी बन्न पुगेको छ र स्पेस एक्सको यो डेभलपमेन्टले विशेष गरी अलि गरिब र विपन्न देशहरूमा बढी सेवा पुर्याइरहेको बुझिएको छ। आजको लागि हाम्रो यो डेली सप्लिमेन्ट यति नै। हामीले इनोभेसनका कुरा गऱ्यौँ स्टारलिङ्कको, र अर्को हप्ता भिन्न भिन्नै विषयवस्तु हामी उठान गर्नेछौँ। आजको लागि यति नै। अब गीत सुनौ श्रेया सोताङको पोल्छ मुटु।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छ। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

एकदेव लिम्बूको चान्टी मायालु बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो मझेरी कार्यक्रम हो र तपाईँ आज भने हुनुहुन्छ लालशाहीको साथमा। तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ।

सुन्दै हुनुहुन्थ्यो नलिना चित्रकारको पानी पानी। नलिना चित्रकार कुनै समय बिएफएस गोर्खा रेडियोसँग आबद्ध हुनुहुन्थ्यो अनि काठमाडौँमा उहाँले एउटा कार्यक्रम सञ्चालन गर्ने गर्नुहुन्थ्यो, म्युजिकल जर्नी भन्ने। तर धेरै वर्ष अगाडिको कुरा हो, 2008 सालमा मैले उहाँसँग सँगै काम गर्ने मौका पाएको थिएँ काठमाडौँमा रहँदा। र उहाँ झन्डै 2010 सालतिर हुनुपर्छ उहाँले बिएफएस छोडेर युएसएतिर लाग्नुभयो क्या अरे त्यति बेला, मलाई जहाँसम्म सम्झना छ युएसए जानुभएको। अहिले समय समयमा फर्कने गर्नुहुन्छ नेपालतिर, तर उहाँका नयाँ गीतहरू भने कुनै सुन्न पाइएको छैन। त्यसपछि नलिना चित्रकार, तिनै नलिना चित्रकार हुन् जो बिएफपिएस गोर्खा रेडियोसँग आबद्ध हुनुहुन्थ्यो कुनै समयमा। उहाँले गाउनुभएको गीत भर्खरै सुन्यौँ, पानी पानी। विश्वकै सबैभन्दा अग्लो रुख क्यालिफोर्नियामा देखिएको रहेछ सन् 2006 साल आजको दिन, आजभन्दा 20 वर्ष अगाडिको कुरा हो। तर त्यो रुख अहिले छ कि छैन भन्न सकिन्न। र त्यति बेला नापिएको त्यो रुख 380.1 फिट टल, त्यति अग्लो रुख रहेछ। 380 फिट अग्लो रुख त चढ्न पनि सकिएला र सबैभन्दा पृथ्वीको सबैभन्दा अग्लो रुख मानिएको थियो त्यो रुख, रेडवुड नेसनल पार्क क्यालिफोर्नियामा 380 फिट अग्लो। मेरो हजुरा, अब हामी सुन्छौँ यो गीत स्वप्न सुमन र अभिज्ञा घिमिरेको स्वरमा।

स्वप्न सुमन अनि अभिज्ञा घिमिरेको गीत, बडो मिठो गीत मेरो हजुरलाई सुन्दै हुनुहुन्थ्यो. अभिज्ञा घिमिरे केही वर्ष अगाडि सारे गामा प लिटल च्याम्प्स नेपालको यो रियालिटी टिभी सोमा पनि सहभागी थिइन्. हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुगेका छौँ र मैले अब दोस्रो घण्टालाई बिट मार्नुपर्ने हुन्छ. सागर गुरुङले गाउनु भएको गीत कहाँ जाउँ, म एकदमै तयारी अवस्थामा रहेको छ. यो गीत म अब टक्र्याउँछु र कार्यक्रमको दोस्रो घण्टाको अन्तिम गीत यो नै हुनेछ. र यो गीतको समाप्तिपछि मध्यदिन 12 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ.

पोस्टफाक क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिन सूचना जारी गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि छानबिन र परीक्षण सम्पन्न भएपछि 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी जम्मा 325 परिवार भूमिहीन कायम भएका हुन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका हुन्। अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समिति समितिमा सिफारिश पठाइनेछ। त्यसपछि बसपा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अन्य बसोबासी परिवारको व्यवस्थापन र स्थानान्तरणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाइने मेयर आचार्यले बताउनु भएको छ। बसपार्कभित्रको जग्गा सुकुम्बासी र अन्यले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन। महानगरले बसपार्कको जग्गा खाली गरेपछि दात्री निकायको सहयोगमा सुविधा सम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ। मधेस प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फका 1938 उद्योग व्यापार बन्द भएका छन्। मधेस प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 821 र वाणिज्यतर्फका 1117 गरी 1938 उद्योग व्यवसायको लगत कट्टा भएका छन्। गत आर्थिक वर्ष 82-83 मधेस प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको छ। सो अवधिमा पर्सामा 1101, धनुषामा 777, बारामा 639, सर्लाहीमा 636, सिराहामा 554, रौतहटमा 533, महोत्तरीमा 514 र सप्तरीमा 314 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले बताउनु भएको छ। गत आर्थिक वर्ष 82-83 7540 उद्योगको नवीकरण भएको छ। सूचना अधिकारी महतोका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ प्राइभेट फर्म 6122 र साझेदारी फर्म 18 नयाँ दर्ता हुँदा 11144 नवीकरण भएको छ। नयाँ उद्योग तथा वाणिज्य दर्ता नवीकरण लगायतका शीर्षकबाट 5,26,49,000 राजस्व संकलन भएको पनि सूचना अधिकारी महतोले बताउनु भएको छ। बाँकेका विभिन्न स्पा सेन्टरमा बालिकालाई काममा लगाएको पाइएपछि 3 संचालक पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका 10 आदर्श नगरको न्यू प्लेजर स्पाकी संचालिका भारतीय नागरिक गुडिया खान आयुर्वेदिक स्पा रिल्याक्स स्पाकी संचालक दुर्गा थारू र नेपालगंज 2 न्यूरोडको रिल्याक्स स्पाका संचालक तर्कराज देवकोटा पक्राउ परेका हुन्। जिल्लाका डीएसपी प्रतीत सिंह राठौरका अनुसार ती 3 स्पामा चेक जाँच गर्दा बालिकालाई काममा लगाएको पाइएको हो। डीएसपी सिंहका अनुसार ती 3 स्पाबाट 7 बालिकालाई उद्धार पनि गरिएको छ। पक्राउ परेका 3 स्पा संचालकका विरूद्ध अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो 5 आर्थिक वर्षमा नेपालमा हरेक वर्ष औसत करिब 250 10 वर्ष मुनिका बालिका बलात्कृत भएका छन्। पछिल्लो 5 आर्थिक वर्षमा 10 वर्ष मुनिका 1200 भन्दा बढी बालिका बलात्कारको शिकार भएका छन्। आर्थिक वर्ष 2078-79 10 वर्ष मुनिका 268 बालिका बलात्कृत भएका थिए। आर्थिक वर्ष 2079-80 80-81 252 जना 81-82 217 जना 82-83 221 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ। यो प्रहरीमा आएर मुद्दा दर्ता भएका घटनाको मात्र विवरण हो। सबैभन्दा बढी बलात्कार पीड़ितको उमेर 11-16 वर्ष उमेर समूहको छ। आर्थिक वर्ष 2078-79 यो उमेर समूहका 963 बालिका बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 79-80 यो उमेर समूहका 944 80-81 1009 आर्थिक वर्ष 81-82 931 र 82-83 966 बालिका बलात्कृत भएको प्रहरीको रेकर्ड छ।
अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो मझेरी कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ। द जिनिथ ब्यान्डको एउटा गीतबाट गुनासो भन्ने गीत थियो, इन्जोय गर्दै गर्नुभएको होला। समय अहिले मध्यदिन 12:10 गएको छ ब्रुनाईमा र कार्यक्रमको यो तेस्रो घण्टामा हामी पदार्पण गरिसकेका छौँ। कार्यक्रममा केही समयपछि सुन्नुहुनेछ एउटा अन्तर्वार्ता। हिजो ब्रिटिस फोर्सेस ब्रुनाईको चिटच्याट कम्युनिटी सेन्टरमा स्पाउसेस कफी मर्निङ भएको थियो र उक्त कफी मर्निङमा 2RGR का नयाँ गोर्खा मेजर साहेब मेजर कृष्ण लोक्सम एमभिओ साहेबकी धर्मपत्नी महिमा लिम्बुलाई पनि स्वागत कार्यक्रम थियो र उक्त कार्यक्रममा हाम्रा सहकर्मी वृन्दा राई उपस्थित हुनुभएको थियो र उहाँले केही दिदीबहिनीहरूसँग कुराकानी गर्नुभएको छ। त्यो कुराकानी म अबको केही क्षणमा सुनाउनेछु। BFPS गोर्खा रेडियो सुन्दै गर्नुहोला। BFS रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले BFS रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने BFS.com/सर्वेमा जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि। BFS रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। BFS रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, MOD सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र MOD कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

जाली शब्द, अशिरा शाह को जाली शब्द। ब्रिज फोर्सेस बनाएमा योगा एन्ड मेडिटेशन विथ पण्डित जी आउँदो 3 सेप्टेम्बरमा हुने भएको छ। चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा बिहान 9:15 सुरु हुन्छ यो कार्यक्रम र 11:15 सञ्चालनमा आउनेछ। केही समय यता हरेक महिना पहिलो बिहिबारका दिन यो कार्यक्रम सञ्चालन भइरहेको छ र पण्डित भीष्मराज निरौला एमबीले यो कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ र यसपल्ट यानि कि सेप्टेम्बरका लागि भने 3 तारिक तय भएको छ। र तपाईँले यसमा सहभागिता जनाउन चाहनुहुन्छ भने क्युआर कोड स्क्यान गरेर आफ्नो नाम रेजिस्टर गर्नुपर्ने हुन्छ, नछुटाउनुहोला। हाइभ वेबसाइटमा पनि पाउनुहुन्छ र सिग्नल च्याट ग्रुपमा पनि त्यो क्युआर कोड फेला पार्नुहुनेछ र त्यो क्युआर कोड स्क्यान गरेर अटेन्डेन्स दर्ता गराइहाल्नुहोला। 3 सेप्टेम्बरका दिन बिहान 9:15 सुरु हुन्छ योगा एन्ड मेडिटेशन विथ पण्डितजी र सहभागी सबैले योगा म्याट लिएर जान नबिर्सनुहोला। अब सुनाऊ मिलन नेवार र दौलत राईलाई सिकारी झैं।

0: यो PFBS गोर्खा रेडियो हो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: BFBS गोर्खा रेडियो।

0: सुन्दै हुनुहुन्थ्यो योहानी र जुबिन नौटियाललाई. ब्रिटिस फोर्सेस बुनाईमा हिजो स्पाउसेस कफी मर्निङ भएको थियो र यसको मुख्य उद्देश्य भनेको टु आरजिआरका नयाँ गोर्खा मेजर साहेब मेजर कृष्ण लोकसम एमभिओ साहेबकी श्रीमती महिला माफ गर्नु होला महिमा लिम्बूलाई स्वागत गर्नु थियो र उक्त कार्यक्रममा बिएफएस गोर्खा रेडियोको तर्फबाट वृन्दा राई त्यहाँ पुग्नु भएको थियो र उक्त कार्यक्रममा सहभागी दिदीबहिनीहरूसँग भलाकुसारी उहाँले गर्नुभएको थियो र त्यो कुराकानी अब म सुनाइहाल्छु.
1: नमस्ते बहिनी, हजुरको शुभ नाम.
2: नमस्ते दिदी, मेरो नाम चाहिँ निमा लामा.
1: बहिनी भर्खर छुट्टीबाट आउनु भएको छ होला, छुट्टी कस्तो रह्यो तपाईँको?
2: रमाइलो भयो दिदी.
1: कता जानुभयो त छुट्टीमा?
2: छुट्टीमा यसपालि चाहिँ तिनवटा कन्ट्री गयौँ, थाइल्यान्ड अनि इन्डोनेसिया अनि सिङ्गापुर.
1: ओके, भनेपछि निकै रमाइलो भयो जस्तो छ बहिनी.
2: हजुर दिदी, रमाइलो भयो.
1: ओके बहिनी, आज कफी मर्निङ आउनु भएको छ, हाम्रो नयाँ जिएम दिदीलाई वेलकम पनि रहेको छ है. आजको कफी मर्निङ कस्तो भयो त तपाईँको?
2: रमाइलो भयो, त्यही बिङ्गो चाहिँ जित्नु भएन, त्यही दुःख लागेको छ, रमाइलो भयो.
1: बहिनी तपाईँलाई केही भन्न चाह, नेपालमा हुनुभएको आफन्तजनहरूलाई, रेडियो सुनेर बस्नुभएको श्रोतालाई केही भन्न चाहनुहुन्छ?
2: सबैजनालाई माया सम्झना अनि आउँदै गरेको तिजको धेरै शुभकामना.
1: बहिनीले अघि पनि भन्नुभयो आज नजितेर चाहिँ अलिक खल्लो भयो भन्नुभयो कफी मर्निङ, नेक्स्ट टाइमको लागि अल द बेस्ट बहिनी, तपाईँलाई बिङ्गो अवश्य जित्नुहुनेछ.
2: थ्याङ्क यू दिदी, हुन्छ, धन्यवाद.
1: धन्यवाद बहिनी. बहिनी नमस्ते.
3: नमस्ते दिदी.
1: हजुरको शुभ नाम के पर्यो होला?
3: मेरो नाम चाहिँ रोशनी लिम्बू.
1: कुन कम्पनीबाट हुनुहुन्छ बहिनी?
3: सिएसएस कम्पनी हो.
1: खरै आउनु भएको ब्रुनाई?
3: हजुर हजुर, भएर आएको.
1: ब्रुनाई बसाइ कस्तो भइरहेछ त तपाईँको?
3: एकदम एकदम रमाइलो भइरहेछ.
1: भनेपछि कफी मर्निङ पनि तपाईँको फर्स्ट टाइम?
3: हजुर, यो चाहिँ मेरो फर्स्ट कफी मर्निङ हो, एकदम रमाइलो भयो. हुन्छ नि,
1: कस्तो एक्सपेक्ट गर्नु भएको थियो यस्तो रमाइलो हुन्छ भनेर, हुँदैन भनेर, के थियो तपाईँको एक्सपेक्टेसन?
3: त्यस्तो चाहिँ गरेको थिइनँ, लाइक जस्तो मैले सोचेर चाहिँ जाने हुन्छ नि, बोरिङै हुन्छ होला जस्तो सोचेर थियो, तर आइसकेपछि चाहिँ एकदम रमाइलो लाग्यो. सबै दिदीहरूसँग, बहिनीहरूसँग हुन्छ, सबैसँग भेट्न पायो, रमाइलो भयो. या त्यही हो.
1: तपाईँ त अनि आजको विजेता पनि हुनुहुन्छ बिङ्गोको, होइन? कस्तो महसुस गरिराख्नु भएको छ तपाईँले?
3: एकदम खुसी लागिरहेछ, कहिले जितेको थिएन यस्तो उयोमा, फर्स्ट टाइम जित्न पाउँदाखेरि चाहिँ एकदम रमाइलो, खुसी लागिरहेछ.
1: नेपालमा हुने आफन्तहरूलाई केही भन्न चाहनुहुन्छ बहिनी बिफोर वी लिभ?
3: धेरै धेरै माया सम्झना छ यहाँबाट है.
1: हस् हुन्छ, थ्याङ्क यू बहिनी तपाईँको समयको लागि.
3: धेरै धेरै धन्यवाद दिदी.
1: बहिनी नमस्ते.
2: नमस्ते दिदी, अनि जोडले पनि है.
1: जोडले, हजुरको शुभ नाम बहिनी के पर्यो होला?
2: मेरो नाम चाहिँ विनिता थापा मगर हो, अनि मेरो हस्बेन्डको चाहिँ टोम बहादुर राणा मगर हो.
1: बहिनी कफी मर्निङ कस्तो भयो आज तपाईँको?
2: कफी मर्निङ त अरू बेला पनि एकदमै रमाइलो हुन्छ, अनि हामीलाई मनपर्ने पनि हो, त्यही भएर आज त झन् एकदमै रमाइलो भयो.
1: हजुर, अन्त तपाईँ पनि विजेता हुनुभएको छ जस्तो लाग्यो आजको बिङ्गोको है.
2: हो नि दिदी, आज अरू बेला नि भइरहेको प्राय जस्तो जस लकले एकदम साथ दिइरहेछ भनौँ न, आज पनि भयो, त्यही भएर झन् प्लस भएर झन् एकदमै खुसी भयो. हजुर दिदी.
1: हजुर बहिनी, गुड टु सी यु. तपाईँ, म तपाईँलाई देखिरहन्छु प्राय कफी मर्निङहरूमा आउने गर्नुहुन्छ दुइटा सानो सानो बाबु लिएर, होइन? किप द्याट अप है, भेरी प्राउड अफ यु. र जाँदा जाँदै बहिनी तपाईँको केही सन्देशहरू दिन चाहनुहुन्छ आफन्तहरूलाई या रेडियो सुनेर बस्नु भएको हाम्रो सम्पूर्ण श्रोतालाई?
2: फर्स्ट अफ अल त हाम्रो नेपालीहरूको महान चाड होइन तिज आउँदैछ, तिजको एकदमै शुभकामना म विदेशमा भएर पनि सबैतिर बस्नुहुने हाम्रो नेपाली दिदीबहिनीहरूको लागि, अनि आउँदै गरेको दसैँ तिहारको पनि छ, त्यो पनि एकदमै सबैजनाले शुभकामना. सबैजना राम्रोसँग बस्नुहोला, आफ्नो स्वास्थ्यको एकदम ख्याल गर्नुहोला, अनि आफूलाई धेरै माया गर्नुहोला, अनि आफ्नो टाइम पनि निकालेर यसरी होइन कफी मर्निङहरूमा आउनुहोला भन्न चाहन्छु सबै दिदीबहिनीहरूलाई, त्यही हो सबैजनालाई. हजुर
1: हस्, थ्याङ्क यू बहिनी, थ्याङ्क यू तपाईँको समयको लागि.
2: हुन्छ दिदी, थ्याङ्क यू तपाईँहरूलाई पनि. हेभ अ गुड डे.

प्रीतमाचार्य र जिग्मे छोकी घिसिङले गाउनु भएको गीत बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो हाम्रो माया. हामीलाई यतिखेर परदेशी घिमिरे माइलोजीले सम्पर्क गर्नुभएको छ साउदी अरेबियाबाट र बिहानको जगिङ सकेर अब साउको मेलातर्फ लाग्ने तयारीमा छु भन्दै हुनुहुन्छ. हजुर, साउको मेलामा त जानै पर्यो, के गर्ने, घर चल्दैन, चुलो बल्दैन, हामी सबैको हालत त्यही नै हो. हामी भने अलि अगाडि साउको मेलामा सहभागी भइसकेका छौँ. तपाईँ अब समयले गर्दाखेरि अहिले, किनभने साउदी अरेबियामा ब्रुनाईभन्दा अलि ढिलो नै घाम उदाउँछ, त्यही भएर मेला जाने तर्खरमा हुनुहुँदो रहेछ. र उहाँले एउटा गीत सुन्ने इच्छा जाहेर गर्नुभएको छ, तगारोमा रुमाल राखी. हजुर, यो बडो मिठो गीत छ. गाउने कलाकार विवेक श्रेष्ठ र यो गीत उहाँले सुन्ने इच्छा जाहेर गर्नुभएको छ आज. अब म त्यसतर्फ लागिहालेँ.

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट यो बीएफबीएस कुलकर्म रेडियो हो।

नेउली बनाईमा शान्ति श्री परियार र प्रशान्त शिवाकोटीलाई सुन्दै हुनुहुन्थ्यो. जति सुने पनि सुनिरहौँ लाग्ने बडो मिठो गीत. कफी कतिको पिउने गर्नुहुन्छ? हुन त कफी सम्बन्धी धेरै कुराहरू आइरहन्छन्, राम्रो नराम्रो, फाइदा बेफाइदाका कुराहरू. तर अहिले कफी कल्चर एकदमै माउलाइरहेको छ. हामी देख्छौँ कफी चेनहरू एकदमै विस्तार भइरहेका छन् विश्वभरि नै. जस्तै क्याफे नेरो, कोस्टा, ग्रेग्स, स्टारबक्स आदि आदि थुप्रै छन्. र हाम्रो यहीँ ब्रुनाई मा भने हामीले कफी बिन देख्छौँ. र स्टारबक्स हुन त कोलाबेला क्षेत्रमा पहिला एउटा थियो सी भ्यू होटेलको अपोजिटमा, तर त्यो अहिले बन्द भइसकेको रहेछ. केही समय अगाडि जाँदाखेरि छक्क पनि बन्द भएछ त्यो. तर स्टारबक्सका अन्य चेन बन्दार श्री बेगवानतिर पाइन्छ. तर याद गर्नुपर्ने कुरा के छ भने विभिन्न चेनमा फरक फरक क्याफिन कन्टेन्टका कफीहरू बेच्ने गरिन्छ. उदाहरणको लागि क्याफे नेरोमा एउटा एस्प्रेसो सर्ट, 30 ml एस्प्रेसो सर्टमा 67 mg क्याफिन पाइँदो रहेछ. तर त्यही 30 ml सर्टमा कोस्टामा खानुभयो भने 100 mg को क्याफिन कन्टेन्ट हुँदो रहेछ. ग्रेग्समा 75, प्रेटम अजयमा 180 र स्टारबक्समा सबभन्दा कम 45 mg मात्रै क्याफिन हुँदो रहेछ 24 ml सर्टमा. हुन त हिसाब किताब गर्दाखेरि झन्डै झन्डै क्याफे नेरोको वरपर आउने गर्दछ. अन्य ड्रिङ्कहरूमा हरेक चेनमा फरक फरक क्याफिन कन्टेन्ट पाइँदो रहेछ. त्यो तपाईँले कतिको याद गर्नुभएको छ. अनि अहिले माचा लाटे पनि निकै चलिरहेको छ. त्यसमा पनि फरक फरक चेनमा फरक फरक कन्टेन्ट, क्याफिन कन्टेन्ट पाइन्छ. तपाईँलाई जहाँ एकदमै पाएक पर्छ, तपाईँ एकदम अलिक कडा खान मन पराउनुहुन्छ भने त्यही अनुसारको तपाईँले चेन रोज्नु पर्यो. अन्यथा जस्तो भए पनि हुन्छ भन्नुहुन्छ भने त केही कुरो भएन. निप्पन लामा र अस्मिक खवासको पालो परेको छ अब आँखाले.

निपन लामा र अस्मिक खवासको मिठो गीत आँखाले भर्खरै सुन्नुभयो। हामीलाई यतिखेर नारायण सापकोटाजीले फिनल्यान्डबाट सम्पर्क गर्नुभएको छ, एउटा सानो भिडियो क्लिप पनि पठाउनु भएको रहेछ। त्यहाँको बिहानको दृश्य उहाँले क्याप्चर गर्नुभएको छ र कति सुन्दर दृश्य छन्, खोला बगिरहेको सानो पुल अनि वरपरका केही दृश्यहरू देखाउनु भएको छ, बडो रमाइलो। फिनल्यान्ड एकदमै सफा सहर रहेछ भन्ने बुझ्यो। हुन त फिनल्यान्ड त देश हो र फिनल्यान्डको कहाँनिर हुनुहुन्छ उहाँ त्यो पक्का थाहा भएन, तर जहाँबाट उहाँले केही दृश्यहरू खिचेर पठाउनु भएको छ ती अति नै सुन्दर छन्, त्यसमा कुनै शंका छैन। हामी आजको मझेरी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै द ड्रिम ब्यान्डको एउटा गीत व्यथा यहाँहरूलाई टक्र्याउँछु अनि कार्यक्रमबाट विदा पनि हुन्छु। र यो गीतको समाप्तिपछि ब्रुनाईको समय 1 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी गोर्खा रेडियो नेटवर्कमा मिल्नेछौँ र तपाईँले त्यसपछि अन्य कार्यक्रमहरू एकपछि अर्को गर्दै सुन्दै जानुहुनेछ। र 1 बजे हुन त यहाँ अहिले ब्रुनाईको स्टुडियोबाट कुनै कार्यक्रमहरू सञ्चालन भइरहेका थिएनन् लास्ट विकसम्म, तर यो हप्तादेखि भने हाम्रो मैले क्षमा चाहेँ, अघि मैले अलिकति रङ इन्फर्मेसन दिएछु, र 1 बजेदेखि हाम्रो साङ्गीतिक तरङ्ग कार्यक्रम हुनेछ। यो हप्ता बिना गुरुङजी छुट्टीबाट फर्किसक्नु भएको छ र उहाँले कार्यक्रम सञ्चालन गर्नुहुनेछ यो हप्ताभरि नै, तर शुक्रबार भने हुँदैन। र बिना गुरुङजीलाई एकछिनपछि स्वागत गर्नुहुनेछ तपाईँले। म भने बिदाको तर्खरमा छु, भोलि बिहान फेरि प्रभातकालीन आवाज कार्यक्रममा यहाँसँग मेरो भेट हुनेछ। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई।

0: Pelain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गर्नुभएको छ। अध्यक्ष ओलीले भदौ 25, 26 र 27 गते बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिनुभएको हो। अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठक अघिका केही विषयबारे अध्यक्ष ओलीसँग प्रस्ताव गर्नुभएको छ। पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक बसेपछि सचिवालय बैठक पनि बस्नुपर्ने भन्दै पोखरेलले अध्यक्ष ओलीलाई प्रस्ताव गर्नुभएको छ। पोखरा बसपा क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिन सूचना जारी गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि छानबिन र परीक्षण सम्पन्न भएपछि 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी जम्मा 325 परिवार भूमिहीन कायम भएका हुन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका हुन्। अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समितिमा सिफारिश पठाइनेछ। त्यसपछि बसपा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अन्य बसोबासी परिवारको व्यवस्थापन र स्थानान्तरणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाइने मेयर आचार्यले बताउनु भएको छ। बसपार्कभित्रको जग्गा सुकुम्बासी र अन्यले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन। महानगरले बसपार्कको जग्गा खाली गरेपछि दात्री निकायको सहयोगमा सुविधा सम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ। गत वर्ष जेएनजी आन्दोलनका क्रममा फरार अभियुक्त जबरजस्ती गर्ने मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार यी भदौ 2 गते 61 वर्ष महिलालाई जबरजस्ती गर्ने गरी फरार भएका अभियुक्त प्रेम विसुङखेलाई भदौ 3 गते दिउँसो रामेछाप नगरपालिका वडा 4 तेलबारीमा लुकेसिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। विसुङखे पोहोर जेएनजी आन्दोलनका बेला चोरी मुद्दाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पकली सुनसरीको हिरासत कक्षबाट फरार भएको खुलेको प्रहरीले जनाएको छ। बाँकेका विभिन्न स्पा सेन्टरमा बालिकालाई काममा लगाएको पाइएपछि तीनका संचालक पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका 10 आदर्श नगरको न्यू प्लेजर स्पाकी संचालिका भारतीय नागरिक गुडिया खान, आयुर्वेदिक रिल्याक्स स्पाकी संचालक दुर्गा थारू र नेपालगंज 2 न्यू रोडको रिल्याक्स स्पाका संचालक तर्कराज देवकुटा पक्राउ परेका हुन्। जिल्लाका डीएसपी प्रतीत सिंह राठौरका अनुसार ती तीनवटा स्पामा चेक जाँच गर्दा बालिकालाई काममा लगाएको पाइएको हो। डीएसपी सिंहका अनुसार ती तीन स्पाबाट 7 बालिकालाई उद्धार गरिएको छ। पक्राउ परेका तीनैजना स्पा संचालकका विरूद्ध अनुसन्धानका लागि जिल्ला अदालत बाँकीबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको योजना अघि बढ़ेको 15 वर्ष बितिसक्दा पनि मुख्य संरचना निर्माण हुन सकेको छैन। प्रारम्भिक पूर्वाधार र पहुँच मार्गमा करोड़ रूपियाँ खर्च भए पनि फिल्म सिटी निर्माणको काम भने सुस्त छ।
4: डाङडुङ्गे डाँडामा फिल्म सिटी बनाउन करिब 26 27 करोड़ रूपियाँ खर्च भइसकेको परिकल्पनाकार मदन दास श्रेष्ठको भनाइ छ। फिल्म सिटीका लागि 2500 रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ़ेको छ भने आयोजना स्थलसम्म पुग्ने सड़क समेत निर्माण तथा स्तरोन्नति भएको स्थानीय सरकारको भनाइ छ। तर स्टुडियो, छायाङ्कन स्थल र फिल्म उत्पादनका लागि आवश्यक मुख्य पूर्वाधार निर्माण अझै शुरू भएको छैन। संघीय सरकारले विशेष बजेट नछुट्याउँदा आयोजना अघि बढ़न नसकेको जनप्रतिनिधिको भनाइ छ। भीमेश्वर नौका वडा अध्यक्ष हिमाल श्रेष्ठले मौसम भन्दा सरकारको प्राथमिकता र राजनीतिक इच्छा शक्ति कमजोर हुँदा आयोजना सुस्ताएको बताउनुभयो। फिल्म सिटी निर्माणमा विदेशी लगानीको सम्भावना रहे पनि लगानीको मोडल र प्रक्रिया स्पष्ट हुन सकेको छैन। स्विजरल्याण्ड र चीनले यसअघि परियोजनामा चासो देखाएको श्रेष्ठको भनाइ छ। फिल्म सिटी निर्माण भए चलचित्रसँगै पर्यटन, रोजगारी र स्थानीय व्यवसायमा समेत लाभ पुग्ने अपेक्षा छ। तर 15 वर्षदेखि जग्गा, सड़क र प्रारम्भिक पूर्वाधारमै सीमित आयोजना कहिल्यै पूरा हुने भन्ने अझै निश्चित छैन।
3: न्यूजील्याण्डका अलराउण्डर जिमी निसम नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्समै फर्किनु भएको छ। जनकपुरले आज सामाजिक सञ्जाल मार्फत 35 वर्षीय निसमलाई अनुबन्ध गरेको जनाएको हो। निसमले एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। सो क्रममा उहाँले 9 खेलमा 196 माथिको स्ट्राइक रेट र 35 माथिको औसतमा 247 रन बनाउनु भएको थियो। सबैभन्दा धेरै स्ट्राइक रेटमा रन बनाएका उहाँलाई पहिलो सिजनको एनपीएलमा बेस्ट स्ट्राइक रेटको अवार्ड समेत दिइएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो PFBS गोर्खा रेडियो हो।

यो बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म देशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी सर्वप्रथम पूजित देवता गणेशजीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। इष्टदेवको रूपमा र सामान्य देवताको रूपमा गणाध्यक्षको रूपमा गणेशजीको पूजन हुने गर्दछ र हामी पनि हाम्रो आस्था अनुसारको पूजा गणेशजीमा

गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी शुभ जागरण कार्यक्रममा छौँ। शुभ भनेको ज्ञान हो र जागरण भनेको त्यसमा प्रवृत्त हुनु हो। ज्ञान जहाँबाट प्राप्त हुन्छ त्यही शुभ हो र त्यस ज्ञानलाई स्वीकार गरेर आफ्नो चित्तवृत्तिलाई त्यतैतर्फ अग्रसर गराई अग्रगामी प्रयत्न गर्नु नै जागरण हो र त्यसबाट प्राप्त हुने जो लाभ छ त्यही लाभ मनुष्य जन्मको अन्तिम लाभ हो त्यही भनिएको छ। तर यो नित्य निकै उच्च अवस्थाको कुरा हो। सामान्यतया हामी प्रारम्भिक अवस्थामा छौँ, कहराको अवस्थामा छौँ, अझ त्योभन्दा पनि भित्रै अर्थात् तलै गर्भैको अवस्थामा छौँ। त्यसैले हामीले त्यहीँबाट सिक्नु छ, हामीले त्यसैबाट अगाडि बढ्नु छ, हामीले त्यहीँबाट उठ्नु छ र हामी वास्तवमा सफल हुनु छ। त्यसैले हामी शुभ जागरण कार्यक्रमतर्फ अग्रसर भइरहेका छौँ र ज्ञान विभिन्न प्रकारले प्राप्त हुने गर्दछ। सामान्य ज्ञान, जीवन धान्ने ज्ञान, संसारका सुख सामग्रीहरू जुटाउने ज्ञान, स्वर्ग ब्रह्मलोकसम्मको प्राप्ति गराउने ज्ञान र ब्रह्म प्राप्ति गराउने ज्ञान र भगवत प्राप्ति गराउने ज्ञान जसलाई भक्ति भनिएको छ त्यो सम्मको एउटा यात्रा मनुष्यले तय गर्नु छ। त्यसैका लागि मनुष्य शरीर प्राप्त भएको हो। त्यसैले यही कुरालाई मनन गरेर आफूलाई कसरी सत्मार्गमा जोड्न सकिन्छ, वास्तवमा त्यही हो शुभ जागरण र त्यतैतर्फ अग्रसर हुनु नै शुभ जागृत हुनु हो। शुभ जागृत भएको व्यक्तिको जीवन अवश्य पनि सफल हुन्छ, त्यसमा कुनै दुविधा छैन। तर हाम्रा वरिपरि हाम्रा चित्तवृत्तिहरूलाई घेरेर बसेका राग द्वेष, ईर्ष्या, लोभ, मोह, अहङ्कार यी विभिन्न किसिमका जो सांसारिक भावहरू छन् यिनीहरूले हामीलाई यहीँ जकडेको छ र हामी यसैमा रमाइरहेका छौँ र यो वास्तवमा अत्यन्तै क्षणिक र दुःखदायी चिन्तन धाराहरूको एउटा भङ्गालोमा हामी अगाडि बढिरहेका छौँ र हामी त्यसबाट अगाडि बढ्दा रोएका छौँ, कराएका छौँ, तर त्यो भङ्गालोबाट निस्किने अथवा निकाल्नका लागि न कसैसँग प्रार्थना गरिरहेका छौँ, न स्वयंले नै प्रयत्न गरिरहेका छौँ। त्यसैले हामी निरन्तर रुँदै रुँदै जन्म जन्मको यात्रालाई सहन गरेर खुसी खोज्दै, सुखी खोज्दै, आनन्दित हुने चेष्टा गर्दै अगाडि बढिरहेका छौँ र हाम्रो दुःखको प्राप्ति त्यही मात्रामा भइरहेको छ र हामी निरन्तर दुःखी, व्यग्र र उद्विग्न रहिरहेका अनुभवमा देखिन्छौँ। त्यसैले त्यसबाट अगाडि बढ्ने जो चेष्टा हो त्यही शुभ जागरण हो। त्यसैले हामी त्यतैतर्फ अग्रसर हौँ र जसले ज्ञानलाई प्राप्त गरेर त्यसका गान गरेका छन् ती महापुरुषहरूका वाणीहरूको श्रवण वास्तवमा त्यस भङ्गालोबाट निक्लिने एउटै मात्र अमोघ अस्त्र हो भनिएको छ। त्यसैले त्यस्ता एउटा महान वैरागी सन्तको यो बाढी वैराग्य शतक भर्तृहरिको जो 2000 वर्ष पहिले यस पृथ्वीमा ठुलो एउटा सामन्त राजाको रूपमा रहेका थिए, तर स्त्रीको धोकाको एउटा जबरजस्त प्रभाव धक्काबाट उनलाई वैराग्य आयो र विक्रमादित्य जो विक्रम सम्वतका प्रणेता छन् उनका दाजु थिए यी भर्तृहरि र श्रीमतीसँगको उनको अति आसक्तिले गर्दा त्यसबाट धोका पाएर भाइलाई राज्य सुम्पिन आदेश दिँदै सम्पूर्ण चिजलाई छोडेर जङ्गल गए र शिवजीको ध्यानमा, शिवजीको चिन्तनमा, शिवजीको स्तुतिमा र उहाँकै आसक्तिमा जीवन व्यतीत गरे भनिएको छ। उनीद्वारा रचिएको वैराग्य शतक भनेर ग्रन्थ पाइन्छ, त्यसमा भएको केही भावहरू हामी पनि हेरौँ। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी पिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी भर्तृहरि वैराग्य शतकको केही भावको चर्चा गर्ने चेष्टा गर्दैछौँ र हामी त्यतैतर्फ लागिहालौँ। भर्तृहरि भन्छन्, भोगा मेघ बितान मध्य विलसत सौदामिनी चञ्चला आयु वायु विघट चिताभ्रपटली नीलाम्बु बद भङ्गुरम लोला यौवन लालसा तनुवृता मिथ्या कलय द्रुतम योगे धैर्य समाधि सिद्धि सुलभे बुद्धिम विदध्वम बुधाः। भर्तृहरि भन्छन्, देहधारीहरूको भोग अर्थात् विषय सुख सघन बादलमा चम्कने बिजुली जस्तै चञ्चल हुन्छ। देहधारी भनेको शरीरमा रहेको जीवलाई भनिएको हो, अर्थात् मनुष्यलाई नै खास गरेर भनिएको हो। मनुष्यको आयु या उमेर हावाद्वारा छिन्न भिन्न भएको बादलको जल जस्तै क्षण स्थायी या नाशवान हुन्छ र तरुणावस्थाको उमङ्ग पनि स्थिर छैन। त्यसैले हे बुद्धिमान, धैर्यपूर्वक चित्तलाई एकाग्र गरेर योग साधनामा लगाऊ। यो भर्तृहरिले अनुभव गरेर मनुष्यलाई वास्तवमा अगाडि बढ्ने चेतना प्रदान गरेका छन् र एकाग्र गरेर योग साधनामा भनेको भगवान्ले कर्मयोग भन्नुभएको छ। कर्म गर तर योगमा स्थित रहेर, अर्थात् भगवान्का लागि कर्म गर, यो सबै भगवान्को हो। ईशा वास्यमिदं सर्वम यत्किञ्च जगत्यं जगत् भनेर भगवान् स्वयंले वेदवाणीमा भन्नुभएको छ। त्यसैले त्यतातर्फ झकझक्याउने चेष्टा गरिरहेका छन् यी एकजना वैरागीले। आजसम्म अनगिन्ती ब्रह्मा भए, उनीहरूले जगतको रचना गरे र अन्तिममा स्वयं नष्ट भए। जीवहरूलाई पैदा गर्नेको हालत त यस्तो छ भने मानिसको कुनै गणना छ र? जसले आयु यौवन र विषयको क्षणभङ्गुरतामा ध्यान दिँदैन, मानिसको त्यस्तो दुष्कर्म माया मोह नभएर के हो त भनेर उनी प्रश्न गर्छन्। वास्तवमा यो विशिष्ट एउटा चिन्तन अवस्था हो, यसलाई सामान्य रूपमै बुझिहालिन्छ भनेर भन्नु पनि मूर्खतापूर्ण हुन्छ। त्यसैले यसै भावलाई अझ पुष्ट गर्न सुभाषित तावलीमा भनिएको छ, चला विभूति क्षणभङ्गी यौवनम कृतान्त दन्तान्त वर्ते जीवितम तथाप्यवज्ञा परलोक साधने नृणामहो विस्मयकारी चेष्टितम। अर्थात् विभूति चञ्चल छ, अर्थात् ऐश्वर्य धन सम्पत्ति यी सब लक्ष्मी चञ्चल छ, यौवन क्षणभङ्गुर छ, यौवन पनि नाश हुने नै छ, धेरै क्षण रहँदैन, जीवन कालको दाँतको बिचमा छ, तर पनि मानिस परलोक साधनको परवाह गर्दैन, मृत्युपछि के हुन्छ त्यसको कुनै हिसाब किताब गर्दैन, मानिसको यही चेष्टा विस्मयकारक छ भनेर भनिएको छ। यो सुभाषितावलीमा भनिएको कुरो हो, तर यसलाई भर्तृहरिको वैराग्य शतकै भावलाई पुष्ट गर्नका लागि यहाँ उल्लेख गरिएको छ। त्यसैले मानिसले वास्तव मानिस भयो, हामी निश्चित रूपमा मर्छौँ, किनभने जन्म नै मर्छ नै, तर मरेपछिको पनि अवस्था छ, गति छ, त्यसको बारेमा मनुष्यले ख्याल गरेको देखिँदैन भनेर यहाँ वैरागी भर्तृहरि चित्त दुखाइरहेका छन्। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी भर्तृहरि वैराग्य शतकको एउटा पद्यको चर्चा गरिरहेका छौँ, जसले मानिसलाई आफ्नो भविष्यप्रति सचेत हौ र वर्तमानको कर्मलाई सुधार गर र कर्मयोग जो भगवान्को आज्ञा भएको छ गीतामा त्यतातर्फ अगाडि बढ किन त्यता सोच्दैनौ भनेर भनिएको छ। र वास्तवमा मनुष्य जन्मलाई बर्बाद पार्ने यौवन काल नै हो र यौवनमा नै मनुष्य चाहे पुरुष होस् चाहे स्त्री होस् आफूलाई बर्बाद पार्छन् भन्दै यहाँ यौवनको बारेमा एउटा वाक्यलाई एउटा भावलाई हेरौँ। याराका शशि शोभना गत घना सायामिनी यामिनी
या सौन्दर्य गुणान्वितापतिरथा सा कामिनी कामिनी या गोविंद रस प्रमोद मधुरा सा माधुरी माधुरी या लोकद्वय साधनी धनुवृता सा चातुरी चातुरी। अर्थात मेघावरण शून्य पूर्ण चन्द्रमाले शोभायमान रात्रि नै रात्रि हो, गुणवती र पतिमा भक्ति राख्ने सुन्दरी नै कामिनी हो, कृष्ण प्रेमको आनन्दले मनोहर मधुरता नै मधुरता हो र शरीरधारीहरूको दुवै लोकमा उपकार गर्ने चतुराई नै चतुराई हो। केवल संसारका ढुङ्गा माटाका खेलहरूमा अग्रगण्य भएर आफूलाई चतुराई पूर्व प्रस्तुत गर्ने मूर्ख मनुष्यहरूतर्फ यो वाक्यले धिक्कार गरेको छ र त्यतातर्फ लाग्नु नै मनुष्य जन्मको बर्बादी हो भन्दै मनुष्यलाई जागरणका अतिरिक्त जीवनमा अरू कुनै पनि उपलब्धि छैन त्यतैतर्फ अग्रसर हुन बताइएको छ। त्यसैले यी भावहरूले मनुष्यको हृदयमा काम गरोस् र त्यस हृदयले सत्मार्गी हुने चेष्टा गरोस्, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेश मणिदाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि शुभ बिहानीको कामना. नमस्ते पनि यहाँहरू सबै सबैलाई जहाँ जहाँ सुन्दै हुनुहुन्छ हामीलाई, र जुन समय भए पनि समय अनुसारको ग्रिटिङ्स टक्राउँ, नमस्ते भनेर यहाँहरूलाई स्वागत पनि गरौँ आज मङ्गलबारको बिहानी शो नमस्ते युकेमा. बिहानको 6:37 गइसकेको छ अहिले, र आज बिहान 6:01 जाँदा सूर्योदयको टाइम पनि भयो लन्डन एरियाबाट. हिजो 6 थियो, आज 6:01 जाँदा सूर्योदय भइसकेको छ लन्डन एरियाबाट. र घाम, सुनौला घामका किरणहरू छाइसकेका छन् बेलायतका ठाउँहरूमा, विभिन्न स्थानहरूमा. र अब आज मजाले घाम लाग्छ, भोलिदेखि फेरि पानी पर्छ. मिडविकदेखि उता उपरान्त अब वेट एन्ड विन्डी मौसमहरू आउँदैछन् बेलायतमा. अलिकति न्यानोपना चाहिँ बढ्छ, तर पनि वेट एन्ड विन्डी मौसमहरू ठाउँ ठाउँमा आउँदैछन्. अझ डिटेलमा त हामी भरे चेक गरिहाल्छौँ 7 समयमा. आज मधु छेत्री, मनोज राज उहाँहरूले गाउनुभएको गीतसँगै कार्यक्रमलाई हामीले आरम्भ गरिसकेका छौँ. एज युजल नियमित सर सामग्रीका साथ उपस्थित भइसकेको छु आज पनि म आशा. र अब अहिले चाहिँ म सुनाउँछु पहिलो नजर. सागर राज अनि इन्दिरा जोशी गाउनुहुन्छ प्रस्तुत गीत, र यो गीतपछि अन्य गीतहरू छँदै नै छन्. आज यो आवरमा मैले तपाईँसँग अझै योसँग गरिकन 3 नर्मली 4 गीतहरू सुन्ने गर्नुहुन्छ, याद गर्नुभएको छ भने यो घन्टामा. तर अहिले चाहिँ अब अरू गीतहरू छँदैछन्, प्रश्न म एकछिनमा राख्नेछु यस हप्ताको लागि राखिएको. यो गीत चाहिँ अब सुरु गरेँ मैले, पहिलो नजर.

0: एस गोर्खा रेडियो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroz.org.uk।

0: नमस्ते, वेलकम फेरि यहाँहरूलाई आज बिहानीको यो शो नमस्ते युकेमा। हामीले अहिले सुन्दै थियौँ हरि लम्सानलाई। बिहानको समय अहिले 6:49 गएको छ। यो साताको प्रश्न राख्नुपर्छ एकचोटि। हजुर, मैले प्रश्न राख्छु भनेर अघि पनि भनेको थिएँ, नर्मली यो समयमा राख्ने गरिन्छ। र प्रश्नमा चाहिँ के छ भने, ओके, एउटा आवाज छ एक्चुली, मलाई यामभाइले सहयोग गर्नुभएको छ। प्रश्न सुनौ।
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो?
0: फेरि एकचोटि।
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो?
0: के हो उज्यालोमा साथ रहने अँध्यारोमा हराउने यो चिज? बस सिम्पल छ, सिम्पल प्रश्न। यो साताको लागि राखिएको प्रश्न यही नै हो। अब हप्ताभर यो रहन्छ, एक दिन त गइसक्यो हिजो, भोलि पर्सि शुक्रबारसम्म प्रश्न रहन्छ। शुक्रबार बिहान 8 बजेसम्ममा चाहिँ यहाँहरूले यो उत्तर पठाइसक्नुपर्छ। र 9 बजेभन्दा अगाडि ड्र हुन्छ, ड्रबाट एकजनाको नाम निस्कन्छ, जसले पाउनुहुन्छ बिएफबिएसको चिन्ह भएको पुरस्कार। अब कसले पाउन चाहनुहुन्छ, कसले पाउनुहुन्छ, पठाउँदै गर्नु होला एन्सर यहाँहरूको। हामी जम्मा गर्दै ज जसको उत्तर मिलिरहेको हुन्छ, हाम्रो एकदमै फेमस राइस कुकर छ, त्यसमा राख्दै पकाइरहेका हुन्छौँ। हजुर, र अब हिजो निकैले पठाउनु भएको छ, आज पनि आशा गर्छु निकैले पठाउनु हुनेछ भनेर। र आज हामी कुराकानी पनि सुन्छौँ 8 बजेपछिको समयमा, हिजो पनि सुनेका थियौँ, आज पनि योगजीले गर्नुभएको कुराकानी हुन्छ। आज चाहिँ खुकुरी गल्फ च्याम्पियनसिपको बारेमा, खुकुरी गल्फ च्याम्पियनसिप 2026 बारेमा कुराकानी सुन्छौँ। योगजीले तयार पार्नुभएको 2 भागमा छ, आज 8 बजेपछिको समयमा हुनेछ। र आजको यो प्रसङ्ग भयो, अब तपाईँको प्रसङ्ग के छ लेख्दै गर्नु होला। फेसबुकमा हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने बिएफबिएस गोर्खा रेडियो लेखेर फेसबुकमा हामीलाई खोज्नु होला, मेसेन्जरमा, फेसबुकमा पनि मेसेन्जरमा पनि। र मेसेन्जरमा हामीलाई मेसेज गर्नुभयो भने हामीले तपाईँको मेसेज पाइहाल्छौँ, जसमा चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ भने तपाईँले अब कन्फ्युज हुनुहुन्छ, कहाँ पठाउने होला, कसरी गर्ने होला भनेर सोच्नुहुन्छ भने चाहिँ बिएफबिएस गोर्खा रेडियो गरेर खोज्नुहोस् मेसेन्जरमा, अनि हामीलाई मेसेज पनि गर्नुहोला। त्यसमा थम्सअप पठाउनु भयो भने हाम्रो तर्फबाट पनि अटोमेटिक रिप्लाई तपाईँले पाउनुहुनेछ। स्थानीय टेलिफोन नम्बर पनि चर्चा गरिहालौँ, हाम्रो नम्बर 01303 246 7300, पछाडिको नम्बर 246 7300 हो, यो नम्बरमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस पनि बाई द वे यतिखेर राखिहालौँ, bfbsgorkha@bfbs.com। फेरि एकचोटि बिएफबिएस गोर्खा, गोर्खाको स्पेलिङ GURKHA, हजुर, बिएफबिएस गोर्खा एट bfbs.com। अब गीत सुनौ अर्को, फेरि एउटा आउनु, समाचारतिर लाग्छौँ यो गीत सुन्दै। यो गीत गाउने कलाकार हुनुहुन्छ हिमाल सागर अनि अनु चौधरी, उहाँहरू भन्नुहुन्छ किन हो र माया भनेर। आजको क्यालेन्डर हेर्नु पर्दाखेरि आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 9 गते हो, मङ्गलबारको दिन, तदनुसार 25 अगस्त 2026 दिन आज नेपाली पात्रोमा राष्ट्रिय धर्मसभा दिवस परेको रहेछ। अब जनै पूर्णिमा आउनको लागि मात्र 3 दिन बाँकी छ। रक्षाबन्धन, क्वाटी पुण्य सोही दिन पर्छ, 28 अगस्तमा, भदौ 12 गते। अब गीत सुरु गरिसकेको छु मैले, उहाँहरूलाई सुनौ, कलाकार द्वय हिमाल सागर अनि अनु चौधरीलाई सुन्दै समाचारतिर लागौँ।

0: प्रधानमन्त्री वीरेन्द्र शाह भोलि हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा कालो चस्मा लगाएरै उपस्थित हुनुहुने भएको छ। यसअघि सपामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरू मार्फतका सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित हुन नहुन आग्रह गर्नुभएको थियो। सभामुखले कालो चस्मा लगाउनु पर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट सहित कारण खुलाउन आग्रह गर्नुभएको थियो। यो आग्रहपछि प्रधानमन्त्रीले कालो चस्मा लगाउनै पर्नाका कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र लेख्नु भएको हो। प्रधानमन्त्रीले आँखामा समस्या भएका कारण कालो चस्मा लगाउनु परेको उल्लेख गर्दै स्वास्थ्य रिपोर्ट संसद सचिवालयमा पठाउनु भएको छ। प्रधानमन्त्रीले नेपाली सेनाको सैनिक अस्पतालमा साउन 22 गते आँखा परीक्षण गराउनु भएको थियो। रिपोर्टमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न कठिन हुने र आँखा सुक्खा हुने भएकाले बेला बेला औषधि राख्नुपर्ने उल्लेख छ। यसैले पनि प्रधानमन्त्रीले कालो चस्मा लगाउनु पर्ने अवस्था रहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएरै जानकारी गराइएको छ। दिउँसो 1 बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विशेष कारण भन्दै बैठक स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयले सूचना जारी गर्दै भोलि बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्ने सूचनामा उल्लेख छ। अमेरिकाले इरान विरूद्ध नयाँ आर्थिक प्रतिबन्धहरूको घोषणा गरेको छ। इरानले पनि सम्भावित सैन्य प्रतिक्रिया दिने र खाडीबाट हुने तेल निर्यातमा कटौती गर्ने धम्की दिएको छ। इरानले चीन वा रूस कसैले पनि अमेरिकी कदमलाई स्वीकार नगरेको बताएको छ। अन्य मुलुकले पनि यसको प्रतिरोध गर्ने अपेक्षा लिएको छ। मिडल इस्ट इन्स्टिच्युटका एलन आयर:
1: Well, I think the U.S. administration finally realized after 6 months that military dominance doesn't translate into strategic success. These sanctions, that's the only tool left in the toolkit. Because it doesn't want to engage in serious and sustained diplomacy. It just wants to maintain pressure on Iran until Iran capitulates. And I don't think that's likely to happen with the current Iranian leadership.
0: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक सल्लाहकारले युक्रेनका लागि हतियार उत्पादन गर्ने बेलायती कारखानाहरूमाथि आक्रमण हुन सक्ने संकेत गर्नुभएको छ। यसअघि बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले किएवमा राष्ट्रपति जेलेन्स्कीसँगको भेटका क्रममा युक्रेन प्रति बेलायतको निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।
2: Who started the fire? That's the question, isn't it? Ukraine did not do that. Russia began this illegal invasion. And that is absolutely clear, and they could stop it at any given time. Britain will never be a fair weather friend. People would expect me to be out here showing our unflinching support.
0: बाँकीका विभिन्न स्पा सेन्टरमा बालिकालाई काममा लगाएको पाइएपछि तिनका संचालक पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका 10 आदर्श नगरको न्यू प्लेजर स्पाकी संचालिका भारतीय नागरिक गुडिया खान, आयुर्वेदिक रिल्याक्स स्पाकी संचालक दुर्गा थारू र नेपालगंज 2 रोडको रिल्याक्स स्पाका संचालक तर्करा देवकोटा पक्राउ परेका हुन्। जिल्लाका डीएसपी प्रतीत सिंह राठौरका अनुसार ती 3 स्पामा चेक गर्दा बालिकालाई काममा लगाएको पाइएको हो। डीएसपी सिंहका अनुसार ती 3 स्पाबाट 7 बालिकालाई उद्धार गरिएको छ। पक्राउ परेका 3 स्पा संचालकका विरूद्ध अनुसन्धानका लागि जिल्ला अदालत बाँकीबाट माग लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फका 1938 उद्योग व्यापार बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 821 र वाणिज्यतर्फका 1117 गरी 1938 उद्योग व्यवसायको लगत कट्टा भएका छन्। गत आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको छ। सो अवधिमा पर्सामा 1101, धनुषामा 777, बारामा 639, सर्लाहीमा 636, सिराहामा 554, रौतहटमा 533, महोत्तरीमा 514 र सप्तरीमा 314 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले बताउनु भएको छ। गत आर्थिक वर्ष 82-83 540 उद्योगको नवीकरण भएको छ. सूचना अधिकारी महतोका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ प्राइभेट फर्म 6122 र साझेदारी फर्म 18 नयाँ दर्ता हुँदा 11,144 नवीकरण भएको छ. नयाँ उद्योग तथा वाणिज्य दर्ता नवीकरण लगायतका शीर्षकबाट 5,26,49,000 राजस्व संकलन भएको पनि सूचना अधिकारी महतोले बताउनु भएको छ. न्यूजील्याण्डका अलराउण्डर जिमी निशम नेपाल प्रिमियर लीगको तेस्रो संस्करणका लागि जनकपुर बोल्समा फर्किनु भएको छ. हवस् त खबर यति नै. नमस्कार. Radio.

नमस्ते, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा बिहानको 7 बजेर अहिले 9 मिनट गएको छ. हामीले चन्द्र विश्वकर्मा साथीहरूले गाउनुभएको गीत सुनिरहेका थियौँ. अब एकछिनमा प्रताप दास र सुषमा विश्वकर्मालाई सुन्नेछौँ. बिहानको टाइम हजुर 7 बजेको समाचार सुनिसकेका छौँ. अब वेदर रिपोर्ट अलिकति राखौँ यहाँनिर. यहाँ अब यो साता के हुँदैछ भन्ने कुरा हुन त यहाँहरूले अलमोस्ट थाहा पनि पाइसक्यो होला. हिजो पनि हामीले चर्चा गरेका थियौँ. अब विक अहेड वेदर हेर्दाखेरि चाहिँ पानी पर्ने दिनहरू आउँदैछन्. दक्षिणी भेगतिरबाट पानी आउँदैछ. कतिपय ठाउँमा लोकलाइज फ्लडिङ पनि हुँदैछ. अब यो वेलकमिङ सावर भन्नु पऱ्यो, आजदेखि त होइन तर भोलिदेखि चाहिँ आउँदैछ बिस्तारै बिस्तारै. भोलिदेखि अनवर्ड, मिड विकदेखि अनवर्ड चाहिँ अब अलिकति अनसेटल प्रकारको मौसम हुन्छ. पानी पर्ने तर न्यानो हुने यस्तो मौसम चाहिँ हुँदैछन्. र कतिपय ठाउँमा मेघ गर्जनसहित पानी पनि पर्छ. र लोकलाइज फ्लडिङ भनेपछि स्थानीय रूपमा अलिकति पानीको पानी बढी पर्दाखेरि फ्लडिङ पनि हुने सम्भावनाहरू देखिन्छ. सबै ठाउँमा त यस्तो होइन हुन चाहिँ. युकेको विभिन्न ठाउँहरूमा कतिपय ठाउँहरूमा हो. र इङ्ल्यान्ड वेल्स होइन का कतिपय ठाउँमा चाहिँ अलि हेभी पानी पर्न सक्ने कुरा गरिरहेका छन् मौसमविदहरूले थन्डरस्टोमका साथमा. र तापक्रम चाहिँ फेरि अब 27 डिग्री सेल्सियस वरपर रहन्छ. यो मिड विक अनवर्डको कुरा हो. अब आजको हेर्नु पर्दाखेरि चाहिँ आज मङ्गलबार, आज चाहिँ सुक्खा छ, घमाइलो पनि छ. यता इङ्ल्यान्डको मध्य भूभाग, दक्षिणी भूभाग, मिडल्यान्डसम्म नै होइन, पूर्वीय भूभाग मजाले घाम पनि लाग्छ. तर बादल पनि लागेको छ र लागिरहन्छ कतिपय ठाउँमा, जस्तो कि नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड, उत्तरी इङ्ल्यान्ड भयो. दक्षिणी वेल्समा बादल लाग्छ र पानी पनि अलिअलि पर्छ. पानी चाहिँ सबै ठाउँमा पर्दैन. स्कटल्यान्डको उत्तरी भेग र इङ्ल्यान्डको साउथ वेस्ट इलाका अनि दक्षिण पश्चिमी वेल्स हो यो इलाकामा चाहिँ हल्का पानी पर्न सक्छ. यो आजको कुरा भयो. र तापक्रमको हिसाबले हेर्ने हो भने चाहिँ आज लन्डन एरिया भयो, कार्डिफ, बर्मिङहामतिर 25 डिग्री सेल्सियस हुन्छ. अनि माथि स्कटल्यान्डमा 18 देखि 19 डिग्री सेल्सियसको तापक्रम हुनेवाला छ. र अब त्यसपछि भोलि हेरौँ. भोलि बुधबारको दिनमा सुक्खा घमाइलोपना सँगै सुरुवात हुन्छ दिन. तर इङ्ल्यान्डको मध्य भूभागतिर ह्याम्सायरदेखि उकालो लाग्छ पानी र वेल्सको उत्तरी इलाकातिर मिडल्यान्डसम्म होइन, वेस्ट मिडल्यान्ड पानी पर्छ, बादल पनि लाग्छ. अरू ठाउँमा चाहिँ सुक्खा हुन्छ, घमाइलो भइरहन्छ. इङ्ल्यान्डको दक्षिणी भेग भयो, नर्दर्न आयरल्यान्ड, स्कटल्यान्डतिर चाहिँ. र तापक्रम भोलि पनि बुधबार पनि 25 डिग्री सेल्सियस नै हो म्याक्सिमम् भनेको. कार्डिफ अनि इङ्ल्यान्ड यो लन्डनतिर 25, लिभरपुल, बर्मिङहामतिर, नर्वेजतिर 24 डिग्री सेल्सियस, बेलफास्टतिर 21, माथि स्कटल्यान्डमा पनि अलिकति बढ्छ, 18 देखि 21 डिग्री सेल्सियस हुन्छ. र मिड विक अनवर्ड चाहिँ तापक्रम बढ्छ भनेर हामीले भनिरहेका छौँ होइन. तर पानी चाहिँ फेरि पर्न थाल्छ. अब पर्सि बिहिबारदेखि नै अब अलिक बढी पानी पर्न थाल्ने चाहिँ समय सुरुवात हुन्छ. पानी चाहिँ अब इङ्ल्यान्डमा, वेल्समा, नर्दर्न आयरल्यान्डतिर, उत्तरी इङ्ल्यान्डतिर फैलिन्छ. दक्षिणी इङ्ल्यान्डमा त्यति साह्रो पर्दैन पानी. इस्ट एङ्ग्ल्यान्डतिर, दक्षिणी इङ्ल्यान्ड घमाइलो नै हुन्छ. तर पानी भनेको माथितिर सर्दै जान्छ यो बुध आउने थर्सडेको दिनमा चाहिँ. र तापक्रम चाहिँ लन्डनमा 25 डिग्री सेल्सियस वरपर नै रहन्छ बिहिबार. कार्डिफतिर 24, माथि स्कटल्यान्डतिर 18 देखि 20 डिग्री सेल्सियस. हजुर, यसरी नै अब बिस्तारै बिस्तारै पानी फैलिँदै जान्छ. बेलायतमा पानी पर्ने दिनहरू अगाडि छन् हेड हेर्दाखेरि. मौसमको चर्चा यति नै गर्न चाहे अहिलेलाई. अब गीत सुन्नपर्छ. प्रताप दास अनि सुषमाले गाउनुभएको छ यो गीत, सुखमा मात्र होइन भनेर उहाँहरू भन्दै हुनुहुन्छ.

प्रताप दास अनि सुषमा विश्वकर्माले गाउनु भएको यो गीत पछि अब फेरि पात्र हेरौँ एकचोटि. नेपाली पात्र, नेपाली क्यालेन्डर. आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 9 गते हो, मङ्गलबारको दिन. तदनुसार आज 25 अगस्त सन् 2026 दिन राष्ट्रिय धर्मसभा दिवस रहेको छ आजको दिन नेपाली क्यालेन्डरमा हेर्दाखेरि. र त्यसपछि चाहिँ अब यहाँ आउने शुक्रबार रक्षाबन्धन परेको छ, रक्षाबन्धन, जनै पूर्णिमा पनि भनिन्छ होइन, र सोही दिन क्वाटी पुण्य पनि पर्छ, पूर्णिमा पनि हो. त्यसैले गर्दाखेरि पूर्णिमाको दिनमा क्वाटी पुण्य, क्वाटी खाएर मनाउने चलन पनि छ. सो यो छ आज. अब आज त नभनौँ, अबको तिन दिनमा यो आउने शुक्रबार हो. आजको एक्सचेन्ज रेट, वैदेशिक विनिमय दर चाहिँ के छ? पाउन्ड स्टर्लिङ एकको खरिद दर 208.46 रुपियाँ छ र बिक्री दर 209.28 रुपियाँ. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, एकको खरिद दर 208.46 रुपियाँ र बिक्री दर 209.28 रुपियाँ छ भने आजको सुन र चाँदीको मूल्य हेर्नुपर्दाखेरि आज प्रति तोलामा 322,200 रुपियाँ, 322,200 रुपियाँ प्रति तोला सुनको मूल्य छ भने आज चाँदी प्रति तोलाको चाहिँ 4,900 रुपियाँ. हजुर, 4,900 रुपियाँ प्रति तोला चाँदीको मूल्य रहेको छ. अब फेरि गीत सुनाउ आउनुहोस्. यो गीत चाहिँ मुन मेलोडीको रहेको छ.

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हामी यति बेला पालम सुन्न लागिरहेका छौँ। मनु नेम्बाङ, सुमन लिम्बू, भीम लिम्बू साथीहरूले गाउनु भएको र यो पालमलाई सुनाइदिनु होला भनेर आग्रह गर्नुभएको हो कार्डिफ निवासी जसकन्दौगाज्यूले।

हामीले पालम सुन्दै थियौं यति बेला मनु नेम्बाङ सुमन लिम्बू भीम लिम्बू साथीहरूले गाउनु भएको र यो पालम सुनाइदिनु होला है भनेर अनुरोध गर्नुभएको हो कार्डिफ निवासी जेबी कन्दमगजीले सुन्नुभयो होला पक्कै पनि. बिहानको 7:30 हुने लागेको छ. 7:28 गयो यहाँ बेलायतमा. नेपालमा दिउँसोको 12:13 गएको छ भने ब्रुनाई र हङकङतिर दिउँसोको 2:00 अहिले 28 गयो. र अब आजको लागि राख्ने अर्को सामग्री भनेको यो समयमा राशिफल रहेको छ. यहाँहरूले भन्नुभएको गीत पनि सुन्नेछौँ हामी. आज राजेन्द्र लिम्बूले लेख्नुभएको गीत सुनाइदिनुहोस् न है भनेर हाम्रो कृष्ण सामलिङ दाजुले भन्नुभएको छ. स्थानीय प्रतिभा राजेन्द्र लिम्बूको गीत पनि एकछिनमा आउनेछ. पहिलो राशिफल, अब राशिफल मेष राशिको सबभन्दा पहिले सुनौ. आज मेष राशिलाई विशेष काममा जग बसाउने अवसर मिल्नेछ. मेहनतले पदीय जिम्मेवारी दिलाउला. पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ. धेरैले कामको तारिफ गर्नेछन्. टाढिएका साथीभाइ नजिकिएलान्. वृष राशि, गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ. व्यवसायमा पनि प्रशस्तै लाभ होला. रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु ठिक होला. धर्म कर्म तथा परोपकारको काममा प्रवृत्त भइएला. मिथुन राशि, परिबन्धले समस्या निम्त्याउन सक्छ. गोपनीयता बाहिरिनाले समस्या पर्ला. स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला. चुनौतीभित्र अवसर खोज्ने समय छ आज र मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही कामहरू बन्नेछन्. मिथुन राशिपछि कर्कट राशिको पालोमा दिन लाभदायक रहनेछ र मनोरञ्जनपूर्ण पनि रहला. आज प्रियजनसँग रमाइलो भेटघाट हुनेछ. परिवेश उल्लासमय रहला. व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ. मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउला. सिंह राशि, आज काम बन्नाले उत्साह जाग्नेछ. प्रतिस्पर्धामा विजयी भइनेछ. शत्रुहरू किनारा लाग्नेछन्. रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइएला. खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछन्. कन्या राशि, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ. लगनशीलताले परिस्थितिलाई बदल्ला. पछि लाभ हुने काम प्रारम्भ होला. फाइदाको स्रोत पहिल्याउन सकिनेछ. गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्ला. तुला राशि, हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ. आज अरूलाई दिने नभई भित्राउने समय हो आज र दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ. पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छन्. वृश्चिक राशिको भने आठले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ. सहयोगीहरूले काममा उत्साह जगाउनेछ. रोकिएको काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ. उद्योग र व्यापारमा फाइदा पनि होला. धनु राशिको भने आज मेहनतले सम्मान दिलाउनेछ. अध्ययनमा प्रगति हुनुका साथसाथै बौद्धिक क्षमतामा विकास पनि होला. बोली र विचारका प्रशंसकहरू बढ्नेछन्. बुद्धिको उपयोगले विद्या धन आर्जन पनि हुनेछ. मकर राशिको हेरौँ. मेहनतले आज मेहनतीहरूको कामना पूर्ण हुनेछन्. लक्ष्य अनुसार समयमै काम सम्पादन होला. अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ. नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ. पहिलेको सफलताले हौसला पनि जगाउला. कुम्भ राशिको हेरौँ. अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय देखिन्छ. आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ. तैपनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्. शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारा ठानिएको काम पनि सम्पादन हुनेछन्. अन्तमा मीन राशि, आय आर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ. अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ. दिगो कामको लागि लगानी गर्ने मौका छ तर उपलब्धि हात पार्न बढी श्रम गर्नु पर्ला. आजको लागि राशिफल यति नै. अब राशिफलपछि फेरि अर्को गीत सुन्नुपर्छ. एकछिनमा म प्रश्न पनि राख्नेछु. अहिलेलाई भने यो गीत छ टिका प्रसाई र सञ्जीव पराजुलीले गाउनुभएको.

0: टिका प्रसाई र सञ्जीव पराजुलीले गाउनु भएको गीत पछि अब प्रश्न सुन्नुपर्छ। यो साताको लागि राखिएको प्रश्नमा के छ, के कुरा छ, केसँग सम्बन्धित छ? प्रश्न राखौ।
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो?
0: हजुर, के हो यो चिज? यो साताको होमवर्क यही नै हो तपाईँको लागि। फेरि सुनाउ त एकचोटि।
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो?
0: के हो यो प्रश्नको उत्तर? हजुर, अब खोज्दै गर्नुहोस्। हिजोदेखि राखेको छु। अब यो साता शुक्रबारको 8 बजेसम्म, शुक्रबार बिहान 8 बजेसम्म, रातिको होइन, बिहान। किन भन्दाखेरि बिहान 9 बजेभन्दा अगाडि नै छिनोफानो हुन्छ र एकजना लक्की विनर जसले पाउनुहुन्छ बिएफएसको चिन्ह भएको पुरस्कार, उहाँको नाम हामी एनाउन्स गर्नेछौँ शुक्रबार बिहान 9 बजेभन्दा अगाडि। यसो भाग लिँदै गर्नुहोला है त। यदि उत्तर आइहाल्यो भने पठाउनु होला, जो जसको उत्तर मिल्छ उहाँहरूको नाम चाहिँ जान्छ। यो हाम्रो फेमस एउटा भाँडा छ, हजुर, कतिलाई थाहा छ, कतिलाई थाहा छैन यो भाँडा, राइस कुकर, हजुर, त्यही पनि 15 कपको छ, निकै ठुलो पो छ त, निकै बलियो पनि छ कि, एकदम बाक्लो, हजुर, त्यसमा जान्छ। प्रश्न यही नै हो, इन्जोय गर्दै हुनुहुन्छ होला प्रश्न पक्कै पनि, फटाफट पठाउँदै गर्नु पनि भएको छ, कतिले उत्तर पठाउँदै गर्नु होला। तपाईँहरूको मेसेज निकै नै आइसकेको छ, मेसेज पनि राखौँ। आज कुराकानी पनि सुन्न सक्नुहुन्छ 8 बजेपछिको समयमा, त्यसैले तपाईँहरूको मेसेज पनि यसो हेर्दैछु र अगाडि नाम पनि लिने कोसिस गरौँ। तपाईँहरूको कार्यक्रम पनि निकै छन् आगामी दिनहरूमा, तिनको चर्चा पनि म गर्नेछु, तर एकछिनमा अहिलेलाई गीत सुन्नुपर्छ। प्रमोद खरेलले गाउनु भएको गीत, राजेन्द्र लिम्बूले लेख्नु भएको हो, तारा प्रकाश लिम्बूको सङ्गीत छ यो गीतमा। हाम्रो स्थानीय प्रतिभा गीतकार हुनुहुन्छ कृष्ण चामलिङ, उहाँले राजेन्द्र लिम्बूजीको गीत सुनाइदिनु होला है भनेर भन्नुभएको थियो। हजुर, हामीले आज राखेका छौँ। अनि यसपछि ए साथी भन्ने गीत पनि छ, विपुल छेत्रीले गाउनु भएको, हाम्रो धनु गुरुङ बहिनीले पनि यो गीत सुनाइदिनुहोस् न है, उहाँको प्यारो प्यारो साथीलाई भनेर भनिदिनुहोस्। यो गीत पनि छ है, यहाँ क्यू छ, लाइनअप छ, एकछिनपछि हामी राख्नेछौँ।

0: एफबीएस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

बादल प्रसाई गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत, छोटो मिठो गीत हामीले अहिले सुनिसकेका छौँ। अरू गीतहरू पनि छन्, तपाईँलाई म सुनाउँछु, एकैछिन प्रतीक्षा गर्नुहोला। हाम्रो विपुल छेत्रीले गाउनुभएको गीत छ, अबको यो स्पेसल रिक्वेस्ट स्पेसल साथीको लागि। अब आजको तपाईँहरूको यो कार्यक्रम सम्बन्धी चर्चा पनि मैले गर्न बाँकी नै रहेको छ, होइन? तपाईँहरूको कार्यक्रम कहाँ कहाँ के छन् भन्ने कुराहरू, र म अहिले अघि बिहानदेखि एउटा गजबको चिज हेरिरहेको थिएँ कि त्यो गजबको चिज चाहिँ के हो भन्दाखेरि, मान्छेसँग रोबोटले प्रतिस्पर्धा गरिरहेको छ र रोबोटले जित्न थालिसकेको छ मान्छेलाई। दौडिने कुरामा पनि यही भइरहेको छ कि दौडेको रोबोट हेरेर दङ्ग परिरहेको छु म। रेकर्ड मान्छेको ह्युमन रेकर्ड नै यसले ब्रेक गरेको छ, कहाँ कहिले कसरी म एकछिनमा चर्चा गरौँला। अहिलेलाई तपाईँहरूको कार्यक्रमको अलिकति चर्चा गरौँ, यहाँ आउने दिनहरूमा के छन्। भोलि बुधबार हो, बुधबार 26 अगस्त, र भोलि चाहिँ दिउँसो 2 बजेदेखि 4 बजेसम्म सेन्ट मार्क्स हल नर्थ क्याम्प फान्बोमा, युजल लोकेसन भनौँ न, यो ठाउँमा चाहिँ मद्दत समूहले अर्गनाइज गर्ने मिटिङ छ, मन्थली मिटिङ। र यो मन्थली मिटिङमा चाहिँ यहाँहरू सबैलाई निम्तो छ, जान सक्नुहुन्छ। त्यहाँ तपाईँहरूले धेरै जानकारी पाउनुहुनेछ, र त्यहाँनिर चाहिँ रिक्वेस्ट के गरेको छ भने, सबै भेटरनरी लेडिज, दिदीबहिनी, दाजुभाइहरू सबैलाई, बुवा आमाहरू सबैजनालाई चाहिँ त्यहाँनिर चिया कफी सर्भ नगरुन्जेलसम्म त्यहाँ बस्नु होला भनेर उहाँहरूले भन्नुभएको छ। हुन त तपाईँहरू त्यहाँ पनि सुन्नुहुनेछ, त्यहाँनिर तपाईँहरूलाई चिया कफी सर्भ गरेपछि बल्ल तपाईँहरू त्यहाँबाट जान सक्नुहुन्छ। त्योभन्दा अगाडिसम्म तपाईँहरूको लागि इम्पोर्टेन्ट जानकारीहरू हुन्छ, जसमा क्याप्टन महेन्द्र लिम्बू एमबिई उहाँ आउनुहुन्छ, वेलफेयर अफिसर उहाँ, र इम्पोर्टेन्ट इस्युहरूको बारेमा, गोर्खा पेन्सनदेखि लिएर अरू इस्युहरूको बारेमा चाहिँ तपाईँले जानकारी पाउनुहुनेछ उहाँबाट। अनि यस्तै पिसी निलम राई प्रहरी, हजुर निलम राई पनि आउनुहुन्छ हेम्सार पुलिसबाट, र उहाँले चाहिँ त्यहाँनिर तपाईँको पर्सनल सेफ्टी, आफ्नो सुरक्षा कसरी गर्ने हो भन्ने कुरा, सेक्युरिटी बिलङ्गिङहरू, पर्सनल बिलङ्गिङहरू के आदि इत्यादि कुराको बारेमा तपाईँलाई जानकारी दिनुहुनेछ। र यस्तै मिस स्मृति गुरुङ पनि आउनुहुन्छ सिटिजन एडभाइस अल्डरसटबाट, र त्यहाँ सिटिजन एडभाइसले अल्डरसटले चाहिँ दिने सेवा सुविधाहरूको बारेमा उहाँले तपाईँलाई जानकारी गराउनुहुनेछ। सो तपाईँहरू त्यहाँ जान नभुल्नुहोला। यो भोलिको प्रोग्राम भयो, थप जानकारीको लागि विष्णु श्रेष्ठज्यू, उहाँ मद्दत समूहको ट्रस्टी हुनुहुन्छ, उहाँलाई यसो सम्पर्क गर्न सक्नुहुन्छ। अर्को चाहिँ खोटाङ सेवा समाजको वार्षिक भेला 29 अगस्तमा छ, बिहान 11 बजेदेखि बेलुका 7 बजेसम्म हुन्छ, जसमा विभिन्न कलाकारहरू आउनुहुनेछ। किरात राई हाउस गेम्बल लेन रिप्ली गेल सर्रेमा हुन्छ यो कार्यक्रम चाहिँ। र यस्तै गरिकन 29 अगस्तमा अर्को कार्यक्रम चाहिँ चौतारी रियल इस्टेटले प्रस्तुत गर्ने खुकुरी च्याम्पियनसिप हो, र यो गल्फ कम्पिटिसन इयरली इभेन्ट 29 अगस्तमा हुँदैछ, र यो यसको लागि तपाईँहरूले सायद नाम दर्ता गराइसक्नु पनि भएको छ। हजुर, यो चाहिँ अब दिनभरिको कार्यक्रम हो, तपाईँहरू त्यहाँ गएर इन्जोय गर्न सक्नुहुन्छ। भेन्यु चाहिँ वाटरलु कोर्स हो, शेफिल्ड ओक्स गल्फ क्लबमा तपाईँहरू गएर यो गल्फ कम्पिटिसनमा भाग लिन सक्नुहुन्छ। अनि यस्तै गरिकन अर्को चाहिँ नेपाली मेलाको कुरा आयो, वर्षेनी हुन्छ नेपाली मेला, 30 अगस्तमा छ यसपालि, आइतबार 30 अगस्तमा नेपाली मेला हुँदैछ, र यो मेला केम्पटन पार्क रेस कोर्स लन्डनमा हुन्छ, गएर इन्जोय गर्न नभुल्नुहोला। तमुदी एसोसिएसन युकेले अर्गनाइज गर्दैछ कार्यक्रम, नेपाली मेला यसपालि 30 अगस्तमा हुन्छ भने 30 अगस्तमा अर्को कार्यक्रम पनि छ, केन थकाली परिवारले अर्गनाइज गर्ने एन्युअल इभेन्ट हो यो एन्युअल भेटघाट, बिहानको 11 बजेदेखि राति 8 बजेसम्म आइतबार 30 अगस्तमा गडमरसाम भिलेज हल क्यान्टरबरी रोडमा हुँदैछ। हजुर, यो भयो यो भेला, केन थकाली परिवारको भेला भयो। हजुर, यो अगस्त महिनाको कार्यक्रमहरू यिनै छन् अहिलेलाई। यति नै गरिकन फेरि अर्को गीत सुनाउँछु म, विपुल छेत्रीले गाउनुभएको गीत ए साथी भन्ने गीत, र यो गीत एकदमै मनै छुने गीत, आज म मेरी प्रिय साथी सुनिता राईलाई सुनाउन चाहन्छु, सम्झिन चाहन्छु यो गीतसँगै भनेर हाम्रो धनु गुरुङ बहिनीले फान्ब्रोबाट भन्नुभएको गीत हो। र सुनिता, यो तेरो लागि है, केवल तेरो लागि, मिस यु सो मच साथी, सी यु सुन भन्नुभएको छ है धनु बहिनीले सुनितालाई।

यो ए साथी बोलको गीत विपुल छेत्रीले गाउनु भएको यो गीत थियो. हाम्रो धनु गुरुङ बहिनी फानबो निवासी हुनुहुन्छ, उहाँको प्रिय साथी सुनिता राईको लागि. सुनितालाई सम्झिन चाहन्छु गीतबाट भन्दै, केवल सुनिताको लागि भनेर उहाँले डेडिकेट गर्नुभएको गीत थियो यो. अब चाहिँ फेरि अर्को एउटा गीत, अज्ञातको गीत सुन्दै हामी लाग्छौँ अगाडि आजको समाचारतिर, नेक्स्ट आवरको समाचार, आठ बजेको समाचारतर्फ. अनि आठ बजे समाचारपछि भने आज हुनेछ ज्युजल न्युज पेपरका हेडलाइनहरू, अनि कुराकानी पनि हुन्छन्. आजको कुराकानी चाहिँ गल्फ च्याम्पियनसिपको बारेमा रहेको छ, खुकुरी गल्फ च्याम्पियनसिपको बारेमा. दुई भागमा तपाईँले कुराकानी सुन्न सक्नुहुन्छ. मैले अघिदेखि एउटा पिक्चर हेरिरहेको छु, हुन त यो हिजो नै आएको थियो, हिजो हेरेको थिएँ अलिकति, र आज पनि यसबारेमा अलिकति त हेर्दैछु तपाईँलाई जानकारी गराउनको लागि भनेर यहाँ कुरा गर्दै थिएँ अघि होइन. र यो चाहिँ के हो भने, चाइनामा हरेक वर्ष रोबोट गेम हुन्छ कि, रोबोटहरूको एन्युअल गेम हुन्छ यो बेजिङको रोबोट ओलम्पिक. र यसमा चाहिँ ह्युमन साइजकै, झन्डै झन्डै मानव साइजकै, यो कालो र सेतो भएको रङको चाहिँ, टाउको चाहिँ फेरि हेलमेट जस्तो आकारको रोबोट, मानव शरीरकै त्यो खाटखुट्टा जस्तै, हातखुट्टा नै जस्तो त्यहाँ छ होइन, हातखुट्टा नै छ भन्नु पऱ्यो, दौडिन सक्छ. हजुर, यो ओलम्पिक गेममा चाहिँ, यो ओलम्पिक रोबोटको वर्षेनी चाइनाले गर्छ, र यो विकेन्डमा गरेको थियो, र यो मन्डे, हिजो मात्रै यो कम्पिटिसन सकियो होइन, चाइनाको एन्युअल रोबोट गेम, जसमा चाहिँ एउटा रोबोटको नाम निकै आइरहेको छ, जसको नाम चाहिँ लाइटनिङ राखिएको छ. यो एउटा चाइनिज स्मार्टफोन कम्पनीले चाहिँ बनाएको हो, र यसले, यो लाइटनिङ रोबोटले चाहिँ उसेन बोल्ट, हजुर, उहाँको वर्ल्ड रेकर्ड 100 मिटर दौडको विश्व रेकर्ड नै तोडिदिएको छ. उहाँले चाहिँ बेजिङ ओलम्पिक 2008 सालको बेजिङ ओलम्पिकमा उहाँले रेकर्ड राख्नु भएको थियो 100 मिटरको, 9.69 सेकेन्डमा चाहिँ पार गरेर 100 मिटर. त्यसको अर्को साल फेरि उहाँको रेकर्ड थियो 9.58 सेकेन्ड होइन. अहिलेको यो रोबोटले चाहिँ, लाइटनिङले चाहिँ 9.39 सेकेन्डमा चाहिँ 100 मिटर पार गर्यो अरे, 100 मिटरको रेस चाहिँ उसले कम्प्लिट गरेको छ. भनेपछि उसेन बोल्ट मानवको रेकर्ड तोडिदिएको छ यो रोबोटले. बडो गजबले दौडिँदो रहेछ, त्यही हेरिरहेको थिएँ. अब गीत सुनौ एकछिन, अज्ञातले गाउनु भएको, अज्ञातको गीत सुरु भइसकेको छ. यो गीत सुन्दै समाचारतिर लागौँ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमाले काङ्ग्रेस नेतृत्वको गण्डकी सरकारबाट आज झिकेको छ। एमाले गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। आज पोखरामा बसेको संसदीय दलको बोर्ड बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको दलका उपनेता लेलबहादुर थापा मगरले जानकारी दिनुभएको हो। एमाले मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको र नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग सम्वाद सुरु गर्ने उहाँको भनाइ छ। एमाले र नेकपा बीच अरू प्रदेशमा सत्ता सहकारी भएकाले गण्डकीमा पनि दुई दल मिलेर सरकार बनाउने पहल थालिने थापा मगरले जानकारी दिनुभएको छ। काङ्ग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेबाट गोविन्द्र बहादुर नेपाली, भीम कार्की र लक्ष्मण पाण्डे मन्त्री बन्नुभएको थियो। आजका लागि डाकिएको प्रतिनिधि सभा बैठक अन्तिम समयमा स्थगित भएको छ। सभामुख डीपी अर्यालकी सासु आमाको निधनपछि बैठक स्थगित भएको हो। संघीय संसद सचिवालयले भने दिउँसो एक बजेका लागि बोलाइएको बैठक विशेष कारणले स्थगित भएको सूचना निकालेको छ। सभामुख अर्यालको निजी सचिवालयले उहाँकी सासु आमाको निधनका कारण बैठक स्थगित भएको जनाएको हो। राष्ट्रिय सभा बैठकमा साना बालिकामाथि हुने गरेका बलात्कारका घटनामा सांसदले प्रश्न उठाएका छन्। बैठकको शून्य समयमा बोल्दै काङ्ग्रेस सांसद अनिता देवकोटा,
4: तीन वर्षको अवध बालिकादेखि बाबुबाटै छोरीहरू घरभित्रै असुरक्षित छन्। दिन दिनै भयानक बलात्कार, हिंसा र हत्याले सिङ्गो मानवताकै शिर झुकाएको छ। मुलुककै अस्मिता लुटिएको छ। नैतिक शिक्षाको खस्खदो स्तर र व्यावहारिक यौन शिक्षाको अभावले प्रकृति फैलाएको छ, विकृति फैलाएको छ। फितलो कानुन र उदासीन प्रशासनका कारण अपराधीहरूको मनोबल बढेको छ। अब सरकारको खोक्रो सान्त्वनाले पुग्दैन। म सरकारसँग जोरदार माग गर्दछु।
3: हिमाली सांसद रोशनी मेचेले शोकमा शालिक बनाएर न्याय नहुने भन्दै टिप्पणी गर्नुभएको छ।
5: देशमा बढ्दो बलात्कारका जघन्य अपराध र सुस्त न्याय प्रणालीले आज राज्यको उपस्थितिमाथि नै गम्भीर प्रश्न उठाएको छ। बारामा तीन वर्ष बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विभत्स घटनाले सम्पूर्ण देश स्तब्ध छ। के चोक चोकमा शालिक बनाएर मात्र नागरिकले सुरक्षित महसुस गर्छन्? यस्ता जघन्य अपराध नदोहोरिने गरी फास्ट ट्र्याक अदालत र कानूनमा आवश्यक संशोधन मार्फत तत्काल न्याय सुनिश्चित गरियोस्।
3: नेपाली कम्युनिष्ट पार्टीकी सांसद सम्झना देवकोटाले विगतमा पदमा बसेर काम गरेकाहरूले नै तल्लो स्तरको टिका टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
6: आज महिलाहरू सबैतिर असुरक्षित छन्। यो बलात्कारको संख्या बढ्नुमा हाम्रो नैतिक शिक्षा र साइबर योलाई चाहिँ नियन्त्रण गर्न नसक्नु पनि हो भन्ने मलाई लाग्छ। यस्तो अवस्थामा यो बाल बालिका मात्रै बलात्कृत हुँदैनन्, सिङ्गो परिवारै विखण्डन हुन्छ। यस्तो गम्भीर विषयमा पूर्व उपसभामुखले दिनुभएको अभिव्यक्तिप्रति पनि म एकदमै स्तब्ध छु। यसले सिङ्गो मुलुकलाई कहाँ पुर्याउँछ र यो हामीले कानुन मात्रै होइन, यसलाई कडा सजायको व्यवस्था गरियोस्।
3: प्रधानमन्त्री बालेन्द्र शाहले आफू कालो चस्मा लगाएर संसदमा आउने सभामुखलाई जानकारी गराउनु भएको छ। यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरू मार्फत सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन सूचना दिनुभएको थियो। साथै सभामुखले कालो चस्मा लगाउनै पर्ने भए स्वास्थ्य परीक्षणको रिपोर्टसहित कारण खुलाउन भन्नुभएको थियो। सभामुखको सूचनापछि प्रधानमन्त्रीले कालो चस्मा लगाउनु पर्ने कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र लेख्नु भएको हो। प्रधानमन्त्रीले आँखामा समस्या भएका कारण कालो चस्मा लगाउनु परेको स्वास्थ्य रिपोर्ट संसद सचिवालयमा पठाउनु भएको हो। प्रधानमन्त्रीले नेपाली सेनाको सैनिक अस्पतालमा साउन 22 गते आँखा परीक्षण गराउनु भएको थियो। रिपोर्टमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न कठिन हुने र आँखा सुक्खा हुने भएकाले बेला बेला औषधि राख्नुपर्ने उल्लेख छ। काठमाडौँ उपत्यकाका सड़कमा खाल्डा खुल्डी पूर्ण सड़क एम्बुलेन्स खटाइएको छ। सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क पोर्ट होल मर्मत एम्बुलेन्स खटाएको हो। कार्यालयका अनुसार चक्रपथभित्रका सड़कको मर्मतपछि चक्रपथ बाहिरका सड़कमा काम भइरहेको छ। सवारी साधनको चाप कम हुने भएकाले रातको बेला मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ। गैराति, नारायण गोपाल चोक, बुढा नीलकण्ठ सड़क क्षेत्रको गोलफुटार, आत्यकौडा लगायत क्षेत्रमा मर्मत गरिएको छ। कार्यालयले सड़क एम्बुलेन्स सेवा वर्षैभरि 24 घण्टा सञ्चालन गर्ने योजना बनाएको छ। ती एम्बुलेन्समा खाल्डो काट्ने, हावा र पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने र छर्कने लगायतका सड़क मर्मतका लागि उपकरण जडान गरिएको छ। सड़क मर्मत गर्नुपर्ने ठाउँको पहिचान र जानकारी संकलनका लागि कार्यालयले रोड मेन्टेनेन्स साइट रेस्क्यू नामको मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। एपमा जानकारी आएपछि टोलीलाई परिचालन गरेर तत्काल मर्मतको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। अमेरिकाले इरान विरुद्ध नयाँ आर्थिक प्रतिबन्धको घोषणा गरेको छ। इरानले पनि सम्भावित सैन्य प्रतिक्रिया दिने र खाडीबाट हुने तेल निर्यातमा थप कटौती गर्ने धम्की दिएको छ। इरानले चीन वा रुस कसैले पनि अमेरिकी कामदारलाई स्वीकार नगरेको बताएको छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

नमस्ते, गुड मर्निङ, फेरि पनि स्वागत गर्छु आज बिहानीको यो शो नमस्ते युकेमा। बिहानको 8:11 गएको छ यति बेला। अब चाहिँ आज पत्र पत्रिकाका हेडलाइनहरू हामी राख्न लागिरहेका छौँ। बाइ द वे, म आशा स्लाश फुल माया छु तपाईँको साथमा र 9 बजीसम्म रहनेछु। तर एकछिनमा चाहिँ हामीले कुराकानी सुन्नेछौँ, योगजीले गर्नुभएको खुकुरी गल्फ कम्पिटिसनको बारेमा कुराकानी छ। 2 भागमा हामी सुन्नेछौँ, बीचबीचमा गीतसहित। र अब आजको पत्र पत्रिकाको हेडलाइनहरूमा हेर्दाखेरि विभिन्न प्रकारका रहेका छन्। यसमा हामीले प्रधानमन्त्रीले के गर्नुभएको छ त भन्ने कुरा, उहाँले भन्नुभएका कुराहरूको प्रसङ्गबाट सुरु गर्न चाहन्छौँ यतिखेर। उहाँले अबका दिनहरूमा गर्ने कुराहरू, ट्याक्सको कुरा, अब यो अटम बजेट आउँदैछ 28 अक्टोबरको दिनमा, र यो अक्टोबरको यो अटम बजेटमा चाहिँ के कस्ता विषयवस्तुहरू सरकारले ल्याउनेछ अगाडि, सरकारले भन्दा पनि अब सरकारमा कतिपय नयाँ व्यक्तिहरू हुनुहुन्छ होइन, आउनुभएको छ नयाँ प्रधानमन्त्री एन्डी बर्नम सँगसँगै, र उहाँको लागि चान्सलर अर्थमन्त्री पनि नयाँ नै हुनुहुन्छ। र अब अर्थमन्त्री जोन हेलीले चाहिँ के राख्नुहुन्छ त, ट्याक्सेसहरू बढाउनुहुन्छ हुन्न 28 अक्टोबरमा प्रस्तुत गर्ने बजेटमा भन्ने कुराहरू आएका छन्। यससँग सम्बन्धित प्रश्न गर्दाखेरि, पत्रकारहरूले गर्दाखेरि चाहिँ प्रधानमन्त्रीले यसको बारेमा बोल्नको लागि चाहिँ उहाँले एकदम प्रश्न त भन्नुभएको छैन, तर पनि ट्याक्स बढाउने कुरालाई चाहिँ उहाँले नकार्नु पनि भएको छैन फेरि, हजुर। र उहाँले चाहिँ हामी एकदम रियलिस्टिक हुनुपर्छ, अर्थात् पब्लिक फाइनेन्सको बारेमा चाहिँ जनतालाई ज्ञान पनि हुनुपर्छ, थाहा हुनुपर्छ, र रियल कुरा हामीले भन्नुपर्छ। यसको लागि अब ट्याक्स बढाउनुहुन्छ या भन्न भन्दाखेरि चाहिँ उहाँले अब ट्याक्स बढाउँदिनँ भनेर चाहिँ भन्नुभएको छैन, बढाउँछु भनेर पनि भन्नुभएको छैन, तर यसलाई नकार्न सकिन्न भनेर भन्नुभएको छ। किन भन्दाखेरि उहाँले अब मानिसको यो यहाँका जनताको

0: लाइफसँग चाहिँ उहाँले चाहिँ लाइफ भन्दा पनि यहाँको जागिर र यहाँको लाइभलीहुडलाई म जोखिम लिन चाहन्न, त्यसैले गर्दाखेरि चाहिँ अब यो च्यालेन्जिङ पोजिसन छ अगाडि, जनताले चाहिँ यसलाई बुझ्नु पनि पर्छ, हामीले बुझ्नुपर्छ भनेर उहाँले भन्नुभएको रहेछ। र अब यो आउने बजेटमा ट्याक्स राइज अलिकति हुनसक्ने सम्भावनाहरू चाहिँ देखिन्छ, तर पनि अब हो होइन भनिएको छैन, खालि सम्भावनाको कुरा मात्रै, प्रधानमन्त्रीले केही नभन्नुभएको कारणले गर्दाखेरि। र यसमा अब अर्थविदहरूले चाहिँ के भनेका छन् भने यसले चाहिँ अब बढ्न सक्ने सम्भावनाहरू छन्, यस यो चाहिँ विशेष गरिकन उता यो युद्धको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको छ, यहाँ ट्याक्स अझै बढ्न सक्ने सम्भावना छन् भन्ने कुरा चाहिँ अर्थविदहरूले गरेका छन्। र यो भयो एउटा प्रसङ्ग, र अर्को प्रसङ्गमा चाहिँ फेरि प्रधानमन्त्री एन्डी बर्नमले चाहिँ यहाँको थेम्स वाटर एडमिनिस्ट्रेसन प्लान पनि गर्दै हुनुहुन्छ अरे, यो चाहिँ कस्टलाई लिएर खर्च घटाउनको लागि। हजुर, यो थेम्स वाटरलाई चाहिँ पब्लिकको कन्ट्रोलमा राख्ने, यो एकदमै धेरै खर्च त्यहाँ भइरहेको छ, त्यो खर्चलाई घटाउनको लागि चाहिँ यसलाई प्लान रित प्लान गर्ने हो कि भन्ने उहाँले सोचिरहनु भएको रहेछ। र यसको लागि चाहिँ प्रधानमन्त्री एन्डी बर्नमलाई निकै आलोचना पनि गरिएको छ, आलोचना खेप्नु परेको छ उहाँले। बेलायतको एकदमै ठुलो पानी कम्पनी जसले चाहिँ 16 मिलियन ग्राहकहरूलाई सेवा सुविधा उपलब्ध गराउँछ, ग्लोस्टर सायरदेखि लन्डनसम्म, केन्ट र एसेक्ससम्म चाहिँ यसले पानीको सुविधा उपलब्ध गराउँछ। र यही कम्पनीलाई चाहिँ अब स्पेसल एडमिनिस्ट्रेसनमा राखेर चाहिँ यसलाई भनौँ न एडमिनिस्ट्रेसनमा हालेर नयाँ बायर खोज्ने, यो कम्पनीलाई विघटन गरिकन नयाँ प्राइभेट कम्पनीहरू खोज्ने जसले चाहिँ कस्ट खर्च चाहिँ कम होस्, यस कारणले गर्दाखेरि खर्च चाहिँ एकदमै कम होस् भन्ने हिसाबले यो गर्न खोज्नु भएको रहेछ। र यही कुरालाई चाहिँ रिथिङ्क गर्नुपर्छ, योजना प्लान गर्नुपर्छ भन्ने कुरा उहाँले गर्नुभएको छ। र अहिलेका प्रधानमन्त्रीले चाहिँ गर्न के गर्न खोज्नु भएको छ भने यहाँ चाहिँ सरकारी जुन कन्ट्रोल भएको, कतिपय सरकारी कन्ट्रोल भएकोलाई चाहिँ पब्लिक कन्ट्रोल गराउने होइन खर्चको लागि नै भनेर, र प्राय जसो यो पानी कम्पनी र बिजुली एनर्जी कम्पनीहरूमा चाहिँ धेरै पब्लिकको त्यहाँनिर हात छैन, केही कम्पनी कम्पनीहरूकै मात्रै त्यहाँनिर धेरै बाहुल्यता र मोनोपोली छ भनौँ, र त्यसलाई चाहिँ त्यहाँ त्यसले गर्दा खर्च एकदमै लागिरहेको छ। र यदि पब्लिकको हातमा पब्लिकले कन्ट्रोल अर्थात् जनताले कन्ट्रोल गर्ने हो भने चाहिँ यसमा त्यति धेरै खर्च लाग्दैन, खर्च घटाउन सकिन्छ र सजिलो सुविधा उपलब्ध गराउन सकिन्छ भन्ने हिसाबले चाहिँ यो गर्न खोजेको भनेर भनिएको छ। र यस्तै गरिकन अर्को प्रधानमन्त्रीले गर्न खोज्नु भएको कुरा चाहिँ युरोपियन स्टुडेन्टहरूलाई, युरोपबाट आएका विद्यार्थीहरू जो बेलायतमा पढ्न आउँछन् उनीहरूको चाहिँ ट्युसन फीहरू घटाउने भनेर उहाँले भन्नुभएको छ। हजुर, घटाउने भन्नुभएको होइन कि यसलाई विचार गर्दै हुनुहुन्छ, यो घटाउने भन्ने कुरामा विचार गर्दै हुनुहुन्छ, इयु अर्थात् युरोपियन युनियनसँगको सम्बन्धलाई बढाउनको लागि चाहिँ उहाँले यो गर्ने कि भन्ने सोचाइराख्नु भएको रहेछ, यसलाई छलफलको विषय बनाइएको छ। र हालसालै उहाँले द युरोपियन काउन्सिल प्रेसिडेन्टसँग पनि भेट्नु भएको कियावमा, हजुर उहाँ कियावको भिजिटमा हुनुहुन्छ र हिजो मात्रै उहाँले भेट्नु भएको र यसैलाई कन्सिडर गर्दै हुनुहुन्छ यो ट्युसन फीलाई भन्ने कुरा चाहिँ आएको छ आज पत्र पत्रिकामा। र यसबाहेक अब अरू हेर्दाखेरि चाहिँ आज हामीले यहाँ एउटा युगभले गरेको पोलको बारेमा नतिजा, यसले बेला बेलामा त्यो पब्लिक ओपिनियनहरू लिइरहन्छ, पब्लिकबाट चाहिँ उनीहरूको धारणा बुझिरहन्छ, त्यसैले गर्दाखेरि चाहिँ यसमा अहिले के आएको छ भने यो प्रिन्स ह्यारी र मेगनको बारेमा चाहिँ प्रसङ्ग आएको छ, किन भन्दा उहाँहरू चाहिँ अब यहाँ आउनु भएको हो होइन, र उहाँहरू क्यालिफोर्नियामा आफ्नो प्राइभेट लाइफ व्यतीत गर्दै हुनुहुन्थ्यो र छ वर्षपछि चाहिँ अहिले यहाँ बेटा बेलायतमा क्यालिफोर्निया अमेरिकाको बसाइपछि यहाँ आउँदै हुनुहुन्छ, विशेष गरिकन उहाँहरूको छोराछोरी प्रिन्स आर्ची र प्रिन्सेस लिलिबेट जो चाहिँ एकजना 7 वर्षको एकजना 5 वर्षको हुनुहुन्छ उहाँहरूलाई चाहिँ यहाँ स्कुलमा यहाँ स्कुल पढाउने यो सेप्टेम्बरदेखि स्कुल सुरु गर्ने भनेर चाहिँ उहाँहरूले यहाँ लिएर आउनुहुन्छ र पढाइ सुरु हुन्छ उहाँहरूको भन्ने कुरा हो र यसैमा चाहिँ अब युगफ पोलमा उहाँहरूकै बारेमा विभिन्न त्यहाँनिर पोलहरू छ क्वेसन एन्सरहरू होइन र यसमा कतिले मानिसहरूले चाहिँ यो हुन्छ यो हुनुपर्छ भनेर प्रतिशतमा भनेका छन् र यसमा चाहिँ धेरै ब्रिटेनवासीहरूले चाहिँ उहाँहरूलाई चाहिँ अब यहाँको ट्याक्स पेयरहरूले पे गरेको पैसाबाट चाहिँ सुरक्षाको व्यवस्था गरिनु हुँदैन भनेर भनेका रहेछन् कतिले हुनुपर्छ भनेर भनेका छन् होइन कतिले चाहिँ फेरि आफ्नो दाजुसँग राम्रोसँग कुरा गर्ने मेलमिलाप गर भनेर पनि भनेका होइन आदि इत्यादि यस्तै यस्तै छन् त्यो पनि आएको रहेछ र अर्को चाहिँ फेरि यहाँ हामीले हिजो पत्रपत्रिकाभरि नै दुईजना प्रहरीको चाहिँ त्यो 5 व्यक्तिहरूलाई पछ्याउँदाखेरि किनभने उनीहरू एकदम स्पिडमा भागिरहेका थिए उनीहरूलाई चाहिँ रोक्नको लागि पछ्याउँदाखेरि मृत्यु भएको थियो ती भक्सवागन चलाउने व्यक्तिहरू 5 जनाको पनि मृत्यु भएको र 2 जना प्रहरीको पनि मृत्यु भएको हिजो धेरै कुरा हामीले सुनेका थियौँ पत्रपत्रिकाभरि नै थियो त्यो उहाँहरूको तस्विर र आज चाहिँ श्रद्धाञ्जली धेरैले व्यक्त गरिरहेका छन् 2 प्रहरी अफिसरको लागि भनेर र शनिबारको घटना हो यो नर्थ योर्कसायर मिडलब्रो A66 चाहिँ घटना भएको र यसमा 2 प्रहरीको मृत्यु भएको लगायत 5 व्यक्तिहरू जसले चाहिँ त्यो गाडी अगाडि कुदाइरहेका थिए उनीहरूको पनि मृत्यु भयो ठोक्किएर उनीहरूलाई पछ्याउँदै जाँदाखेरि उनीहरूको कार क्रास भयो त्यसमा ठोकि त्यसैमा फेरि प्रहरीको पनि त्यहाँनिर ठोक्किन पुग्यो सो यो घटना चाहिँ केसँग सम्बन्धित रहेछ भन्दाखेरि चाहिँ उनीहरूले कस्तो भने त्यो एकजना 5 जो मृत्यु भयो अगाडि भागिरहेको गाडीको र 5 मध्ये 1 चाहिँ के गरिरहेका रहेछन् भने भिडियो चाहिँ पुरा रेकलेसली त्यो एकदम स्पिडमा रफ ड्राइभिङ गरेको भिडियो चाहिँ हालिरहेका रहेछन् रे र यो सेयर गरिरहेका रहेछन् र यो चाहिँ धेरैले हेरेका पनि रहेछन् र यो एक्टिभिटीमा पार्टिसिपेट गर्ने अर्गनाइज क्राइम ग्रुपको पनि यहाँ प्रसङ्ग आएको छ र यसमा चाहिँ अहिले यङ्स्टरहरूले के गरिरहेका छन् भने यो त्यो कार क्रासमा बित्ने चाहिँ यङ्स्टरहरू नै थिए सबै र उनीहरू यङ्स्टरहरूले चाहिँ एकदमै हाई स्पिड पुलिस चेस भिडियोहरू राखिरहेका छन् रे कि टिकटकमा हजुर र एकदम थ्रिलिङ मोमेन्ट भनेर उनीहरूले चाहिँ यो एकदम हाई स्पिडमा चलाइरहेर पुरै त्यो भिडियोहरू राखिरहेका रहेछन् थ्रिलिङ मोमेन्टहरू चाहिँ पोस्ट गर्दा रहेछन् सोसियल मिडियाहरूमा र टिकटकमा पनि धेरै राख्दा रहेछन् र एक्साइटिङ बनाउने कि उनीहरूले अझै एआई जेनेरेट समरी गरेर एक्साइटेड बनाउने सो यही कारणले गर्दाखेरि उनीहरूले त्यो पनि गरेको हुनसक्छ भन्ने कुरा पनि आएको छ यो एकदमै रेकलेस ड्राइभिङ गरेर भिडियो पोस्ट गरिरहेका रहेछन् र यो घटना पनि भयो होइन र त्यसले गर्दाखेरि चाहिँ यस्ता प्र यो यस्ता किसिमको थ्रिलिङ घटनाहरूलाई चाहिँ म पोस्ट नगर्नको लागि चाहिँ यो सोसियल मिडियाहरूलाई पोस्ट गराउनबाट रोक्नको लागि चाहिँ अनुरोध गरिएको र प्रमोट नगर्न भनेर भनिएको रहेछ सो यो प्रसङ्ग पनि आज पत्रपत्रिकामा रहेको छ अब यति नै गरिकन अगाडि बढौँ एउटा गीततर्फ गीत सुनेपछि आजको कुराकानीतर्फ हामी लाग्नेछौँ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ जस्तो कि सन्तुलित खानपान
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ
2: विश्वमा प्रत्येक 4 एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u
3: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते, कार्यक्रम बिएबेस सम्वादबाट म योगराज राईको बिएबेस सम्वादमा आज म डब्लु टू सुमन शेर्पा हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु र उहाँ चाहिँ पहिला आरजेएनमा हुनुहुन्थ्यो, अहिले चाहिँ लोङ भ्याङमा जानुभएको छ, पप राइटमा कार्यरत हुनुहुन्छ। यो खुकुरी गल्फ सोसाइटी युके यो चाहिँ यस वर्ष नै इस्टाब्लिस गर्नुभएको र यो सोसाइटीको उहाँ चेयरम्यान हुनुहुन्छ र उहाँले चाहिँ यो 29 अगस्तको दिन चाहिँ जुन चाहिँ बेजिङ स्टोरको शेयरफिल्ड ओक्समा चाहिँ यो वर्षको पहिलो खुकुरी च्याम्पियनसिप आयोजना गर्दै हुनुहुन्छ र यस सम्बन्धी कुराकानी गर्नेछौँ। अनि यो खुकुरी गल्फ सोसाइटी युके किन सुरु गर्नुभयो त्यस सम्बन्धी पनि कुराकानी गर्नेछौँ, अनि तयारी कस्तो भइरहेछ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। सुमन भाइ नमस्ते।
1: योगराज दाई नमस्ते। हजुर
0: आराम हुनुहुन्छ?
1: हजुर दाई आरामै, थ्याङ्क यू सो मच तपाईँको टाइमको लागि दाई।
0: हजुर ओके, पहिला अब आरजेएनमा हुनुहुन्थ्यो, अहिले चाहिँ लोङभ्याङमा जानु भएको छ, कस्तो जाँदैछ त त्यहाँ पप राइटमा तपाईँको नोकरी?
1: हजुर दाई, म पहिला चुआरजेलमा आरजेएनमा स्पेसली ब्रिटिस आर्मीको फाइन युनिट भनौँ, त्यसमा आबद्ध थिएँ 22 वर्ष सर्भिस गरेर, फेरि कन्टिन्युटी नानीहरूको स्कुलिङ एन्ड अलले गर्दाखेरि कन्टिन्युटी सर्भिस एसएससीबी भन्छ, सिनियर सर्भिस कन्टिन्युटी पोस्टमा छु दाइ, 3 इयर्स भइसक्यो यसमा पनि, एकदमै रमाइलो, गोराहरूसँग काम गर्नु एकदम रमाइलो, म चाहिँ गोराहरूको वेलफेयर हेर्दैछु दाइ, एकदम रमाइलो हुँदैछ।
0: ए अनि गोराहरूको वेलफेयर भन्नाले वेलफेयरमा के पर्दछ, त्यो यताको हाम्रो वेलफेयर अफिसर भने जस्तो हो कि कस्तो हो?
1: एक्ज्याक्टली दाइ, त्यहाँ हाम्रो जति पनि आरजेएलको वेलफेयर अफिसर साहबहरूले गर्नुहुन्छ सेम काम चाहिँ मैले गर्नुपर्ने हुन्छ यहाँनिर, एकदम रमाइलो, अलिकति धेरै रमाइलो।
0: ए ओके राइट, अब तपाईँहरूले यो खुकुरी गल्फ सोसाइटी युके इस्टाब्लिस गर्नुभएको रहेछ, तपाईँ चेयरम्यान हो, यो किन आवश्यक देख्नुभयो? अरू पनि थुप्रै थुप्रै गल्फ चाहिँ अब सोसाइटीहरू छन् बेलायतमा।
1: दाई फर्स्ट थिङ फर्स्ट, थ्याङ्क यू सो मच फर यो एकदमै इम्पोर्टेन्ट क्वेसन हो तपाईँले गरिदिनु भयो, थ्याङ्क यू सो मच। अनि भर्खरै यो बिएबिएस सुनेर बसिरहनु भएको तमाम श्रोताहरूमा हृदयदेखि नै नमन गर्न चाहन्छु। अनि वाइ खुकुरी च्याम्पियनसिप भनेर कुरा गर्नु पर्दाखेरि चाहिँ, खुकुरी एउटा एक त हाम्रो आफ्नै ब्रिगेड अफ गोर्खाज नेपालीको एकदमै एउटा गहना, अनि विदाउट खुकुरी चाहिँ हाम्रो पहिचानै हराउँछ, यही खुकुरीले नै गर्दाखेरि हामी वर्ल्ड वाइड चिनिएछ, त्यसले गर्दा वाइ नट एउटा खुकुरी च्याम्पियनसिप अर्गनाइज, खुकुरी गल्फ सोसाइटी इस्टाब्लिस गरौँ अनि खुकुरी च्याम्पियनसिप रन गरौँ भनेर मेरै नम्बरी डब्लु टु खगेन्द्र गुरुङ, उहाँ पनि पहिला आरजेएनमा हुनुहुन्थ्यो टुवानाजेलमा, अनि उहाँ र मेरो सल्लाह चाहिँ इट्स बिन 2 इयर्स टुगेदर इन सेम पोस्ट यहाँनिर, त्यो भएर हामी सल्लाह गर्दा गर्दा चाहिँ यसपालि चाहिँ हामीले इनिसिएट गरियो, अहिले चाहिँ 2 जना मात्र छ, म चाहिँ चेयरम्यानमा गर्छु, उहाँ चाहिँ सेक्रेटरी, हामी 2 जना भएर चाहिँ एकदमै उयोलाई लाँदैछौँ। यो चाहिँ फेरि दाइ अर्को चाहिँ के भने, विथ द सपोर्ट अफ गोर्खा गल्फ सोसाइटी, अहिले जो पनि गोर्खा गल्फ सोसाइटीमा कमिटीहरू हुनुहुन्छ चेयरम्यानहरू, उहाँहरूको सपोर्टमा चाहिँ हामीले यो आयोजना गर्दैछौँ।
0: यो चौतारी रियल इस्टेटले यसपटक स्पोन्सर गर्नुभएको?
1: हजुर दाइ, अब यसमा भन्नुपर्दा चाहिँ इन डिटेलमा जाँदाखेरि चाहिँ चौतारी रियल इस्टेट हाम्रै आफ्नै भाइ ब्रिगेड अफ गोर्खाजो भाइ भीम भाइले चाहिँ स्पोन्सर गर्नुभएछ, अनि उहाँलाई एकदमै हामी के भन्छ खुकुरी गल्फ सोसाइटीले चाहिँ उहाँलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छौँ, यो बिबिएस मार्फत उहाँले एकदम जेन्युनली हामी फर्स्ट एप्रोच हुँदा नै उहाँले ओके हाम्रो भिजन हाम्रो फ्युचर स्कोपलाई एकदमै उहाँले अन्डरस्ट्यान्ड गरेर चाहिँ यसलाई स्पोन्सर गरिदिनु भयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु उहाँलाई पनि। हजुर
0: अनि अब अरू तपाईँहरूको 2 जना मात्रै हुनुहुँदो रहेछ कम्युनिटी, अरूहरू पनि ल्याउने हो कि तपाईँ 2 जनाले नै रन गर्ने हो त?
1: यो चाहिँ इनिसियल फर्स्ट चाहिँ हामी एकदमै यङ जेनेरेसन यङ, अब हामी एकदमै सिनियर साहबहरू गुरुजीहरूले जिजिएस रन गर्दै हुनुहुन्छ गोर्खा गल्फ सोसाइटी, अनि हामी एकदमै जुनियर एज स्टेप इन भएर हामीले पनि एउटा यसो खुकुरी गल्फ सोसाइटी अर्गनाइजलाई चाहिँ इस्टाब्लिस गरेर खुकुरी च्याम्पियनसिप रन गरौँ न भनेर हामीले गरियो, तर अरू कमिटीहरू ल्याउनु चाहिँ अलिकति हामीलाई एकदमै साह्रो पर्यो एकचोटि, किनभने अब मान्छेहरू भनेको ठाउँमा समयमा नहुने, त्यसले गर्दाखेरि चाहिँ फर्स्ट ट्रायल चाहिँ वाइ नट वी गो फर 2 अफ अस एन्ड देन अन्डर द सपोर्ट अफ जिजिएसको चेयरम्यान सेक्रेटरी उहाँहरू अहिले जो जो कमिटीमा हुनुहुन्छ उहाँहरूको सहयोगमा चाहिँ हामी 2 जनाले रन गरौँ भनेको छौँ, अहिले चाहिँ यो साल सोलिड 2 इयर्स 2 जना, नेक्स्ट इयरदेखि चाहिँ वी आर प्लानिङ टु एक्सपान्ड आवर कमिटी। हजुरलाई
0: ए तयारी कस्तो जाँदैछ त?
1: तयारी दाइ अहिले एकदमै, अब म त अब बिहाइन्ड द सिनमा यसो इनपुट डिसिसन मेकिङ पोइन्टमा गर्छु भने एकदमै मेरो नम्बरी डब्लु खगेन्द्र साहबले चाहिँ उहाँले चाहिँ एकदमै बिहाइन्ड द सिन रात दिन उहाँले चाहिँ एकदमै खटिराख्नु पर्छ, एकदमै सजेसनबाट फ्रम द सिनियर गुरु साहबहरू जस्तै हाम्रो जिजिएसको करेन्ट चेयरम्यान कमिटीबाट चाहिँ एकदमै सहयोग सरसल्लाह लिएर उहाँले एकदमै बिहाइन्ड द सिन एकदमै दुःख गरिराख्नु पर्छ। आई थिङ्क हामीले चाहिँ जति पनि युकेमा मेन इरादा भनेर चाहिँ अर्को चाहिँ युकेमा जति पनि हामी नेपालीज कमिटीहरू अनि नेपालीज कम्युनिटीमा चाहिँ हाम्रो यो गल्फलाई चाहिँ अलिक इन्हान्स प्रमोट गरौँ भनेर चाहिँ हामीले यो रन गरेको, अनि अर्को चाहिँ जसरी फुटबललाई हाम्रो थमुदी समाज युकेले चाहिँ जसरी फुटबललाई एउटा प्रमोट गरेर लानुभएको छ, जसरी गोर्खा कप खेलाउनु भएको छ, त्यसरी एउटा महा फुटबलको महासागर रन गर्नुहुन्छ, त्यसरी नै हामीले पनि हाम्रो चाहिँ अहिले इनिसियल फेजमा अहिले फ्युचरमा गएर चाहिँ हाम्रो पनि उहाँहरू जस्तै गल्फलाई चाहिँ एकदमै प्रमोट गरेर गल्फलाई चाहिँ एउटा महासागरको रूपमा चाहिँ प्रस्तुत गर्नलाई चाहिँ हामी एकदमै मेरो नम्बर खगेन साहब र मैले चाहिँ त्यो जोड गरिरहेको छु, अनि हाम्रो हाम्रो धेरै आत्मीय दाईहरू हुनुहुन्छ, यहाँ साहबहरू जस्तै अहिले मेजर हुनुहुन्छ, एक्टिङ मेजरमा काम गर्दै हुनुहुन्छ, उहाँ चाहिँ अब मेजर नरेश गुरुङ फ्रम 2000, उहाँले एकदमै इनसाइड आउट हामीलाई केही चाहियो भने सय सरसल्लाह उहाँहरूले, सिनियर गुरुजीहरू सबैले सल्लाह दिँदै हामीलाई चाहिँ एकदमै हाम्रो बिहाइन्ड द सिन चाहिँ एकदमै हामीलाई चाहिँ थुप्रै सजेसन आइसकेको छ अनि एकदमै राम्रो स्मुथ रूपमा जानेछ त अहिलेसम्म चाहिँ.
0: राइट, तपाईँहरूले 25 टिम्स अनि 100 इन्डिभिजुअल प्लेयर्सहरू खोजिराख्नु भएको छ, हामीले बेबेसबाट पनि अनाउन्स गरिराखेका छौँ, त्यो टिमहरू पुरा भयो अहिले?
1: अहिले चाहिँ हाम्रो यो समयसम्म चाहिँ हाम्रो अहिले 9 टिम चाहिँ दर्ता भइसकेको छ है. अनि 9 टिम अब उहाँहरूले चाहिँ कतिपय हामीले अब यो हेन्डिक्याप क्राइटेरिया राखिरहेको छौँ, जस्तै 1-7 दुईजना हुनुपर्ने अनि 8-14 दुईजना हुनुपर्ने, त्यो क्राइटेरियाले गर्दाखेरि चाहिँ उहाँहरूले अहिले प्लेयर अब खोज्दै हुनुहुन्छ. ए टु बी धेरै छ, मेरो नम्बरीहरू कुर्जीहरू सब दाजुभाइहरूसँग बुझ्दाखेरि चाहिँ उहाँहरूले चाहिँ टिम खोज्दै हुनुहुन्छ. बाई द टाइम यो इन द क्लोज अफ प्ले 22 यो स्याटरडेको इभिनिङसम्म चाहिँ उहाँहरू निकै नै आउनुहुन्छ भन्ने धेरै नै आशा गरेको छु.
0: दर्ता फी चाहिँ कति हो?
1: दर्ता फी चाहिँ यस्तो छ दाइ, दर्ता फी चाहिँ इन्डिभिजुअललाई चाहिँ हामीले अहिले ओपन गरेको छैनौँ, किनभने इन्डिभिजुअलको 45 pounds हो, तर टिममा आउनुहुन्छ भने उहाँले चाहिँ टिमको एकजनाले चाहिँ 80 pounds तिरेर आउनुपर्ने हुन्छ दाइ. चारजनाको चाहिँ 80 times सो गर्दा चाहिँ 320 pounds चाहिँ चारजनाले तिर्नुपर्ने हुन्छ दाइ. अनि त्यो 320 तिरेपछि चाहिँ उहाँले टिम दर्ता गर्न सक्नुहुन्छ, तर उहाँहरूले आफ्नै खल्तीको लाउनु पर्ने छैन. जस्तै अब केन्टबाट दुईजना टिम आउँ, दुईवटा K1 K2 समथिङ के टिम आउँदै हुनुहुन्छ, उहाँहरूको चाहिँ अब जस्तै गोर्खा हिलले स्पोन्सर गर्न सक्नुहुन्छ उहाँहरूलाई, अनि जस्तै अब भिएभएसले स्पोन्सर गर्न सक्नुहुन्छ उहाँहरूलाई, होइन त्यस्तो खालको उहाँहरूको चाहिँ स्पोन्सर खोजेर उहाँहरू पनि आफ्नो आफ्नो स्पोन्सर खोजेर आउने हो अनि कम्पिट गर्ने हो. टिमले कम्पिट गरेपछि चाहिँ एकदम ग्रान्ड प्राइज ट्रफी हुन्छ, ट्रफी प्लस अनि 4 खुकुरी विनरलाई, खुकुरी चाहिँ अब जस्तो उहाँहरूले लाने ट्रफी चाहिँ अब ब्याक टु हामीसँग हुन्छ, किनभने रियल इस्टेट चौतारी रियल इस्टेटले स्पोन्सर गर्नुभएको उहाँहरूको अफिस हुन्छ ट्रफी चाहिँ.
0: राइट, अनि यो शेफिल्ड ओक्समा त सबै त मेम्बरहरू हुनुहुन्न होला, त्यहाँ के भन्छ ग्रिन फी कि के भन्छ, होइन त्यो चाहिँ आफैले तिर्नुपर्ने हो?
1: हजुर, त्यो चाहिँ अब त्यो उहाँहरूले त्यो पैसा हामीलाई टिममा 80 pounds इन्डिभिजुअलले 80 pounds टिम इन्ट्री गर्नुहुन्छ, टिम त्यहीबाट चाहिँ 45 pounds चाहिँ हामीले उता फेरि एकजनाको 45 pounds चाहिँ ग्रिन फीको तिर्नुपर्ने हुन्छ. एट द सेम टाइम हजुरले हजुरसँग अहिले बोल्दै गर्दा यही बेलामा चाहिँ म एउटा क्लियर गरिहाल्नु पर्यो हुन्छ सबै तमाम गल्फ प्रेमी दाजुभाइ साहबहरू गुजीहरू सबैजनालाई, एउटा हामीले पैसा उठाएर अनि फेरि स्पोन्सर पनि पाएको छ, फेरि पैसा पनि उठाएको छ भने तपाईँहरूको मनमा अवश्य पनि यो खेलिराख्यो होला. तर किनभने स्पोन्सर भनेको सोली 35 उहाँको 35 भन्ने पाउन्ड मात्रै हो, हामीले प्राइस हेर्दाखेरि चाहिँ मोटामोटी 5000 त्यसको लागि चाहिँ तपाईँहरूकै उठाएको पैसाले तपाईँहरूलाई दिने हो, तपाईँहरूकै ग्रिन फी तिर्ने हो अनि तपाईँहरूलाई नै प्राइस दिने हो. तर त्यसमा यसपालि चाहिँ आई ओन्ली के भन्छ हाम्रो फुल टिम आएन भने चाहिँ आई डोन्ट थिङ्क यसपालि चाहिँ हामीले फुल टिम 25 टिम चाहिँ पुऱ्याउँछ आउँछ जस्तो लाग्दैन मेरो फ्युचरमा दाइ. त्यसले गर्दा चाहिँ यसपालि चाहिँ डब्लुटी खगेन्द्र साहब मेरो नम्बरी अनि मेरो तर्फ हाम्रै खल्ती हाम्रै दुईजनाको तर्फबाट चाहिँ 1000 pounds चाहिँ इन्डिभिजुअल यसपालि चाहिँ जाला जस्तो छ है. त्यसमा चाहिँ हामी एकदमै ह्याप्पी छौँ, किनभने वी आर ट्राइङ आवर बेस्ट टु इन्हान्स द गल्फ इन टु द लाइक नेपाली सोसाइटी इन युके.
0: ओके, आदरणीय श्रोता, तपाईँले बेबे संवादमा हाम्रो डब्लुटी सुमन शेर्पा भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गरेकी छु. यो खुकुरी गल्फ सोसाइटी युकेको चाहिँ अध्यक्ष हुनुहुन्छ, खुकुरी गल्फ च्याम्पियनसिप गर्दै हुनुहुन्छ यो 29 August दिन, यो चाहिँ बेजिङ स्टोरको शेरफिल ओक्समा, र यसै सम्बन्धी कुराकानी गरिरहेको छौँ. अब छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा रहल पहल कुराकानी भाइसँग गर्नेछौँ.
2: यो BFBS गोर्खा रेडियो हो.

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर, छोटो साङ्गीतिक विश्रामपछि यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छु। बेबेस संवादमा हाम्रो चाहिँ डब्लु टु सुमन शेर्पा भाइसँग कुराकानी गरिरहेको छु र यो खुकुरी गर्ल्स सोसाइटी युके यही वर्ष इस्टाब्लिस गर्नुभएको छ। उहाँ चेयरम्यान हुनुहुन्छ। पहिलो चाहिँ उहाँले टुर्नामेन्ट खुकुरी गर्ल्स च्याम्पियनसिप यो आउँदो 29th गर्दै हुनुहुन्छ सेफिल ओक्स बेजिङ स्टोकमा। यसै सम्बन्धी कुराकानी गर्दैछौँ भाइ। वेलकम छ हजुरलाई फेरि।
1: थ्याङ्क यू सो मच हजुर।
0: अनि यो टिम प्राइजेसहरू त धेरै राम्रो राख्नु भएको रहेछ होइन? टिम प्राइजेसहरू अनि इन्डिभिजुअल प्राइजेसहरू कुन कुन क्याटेगोरीमा छन् यसो भनिदिनुहोस् न।
1: हजुर, यो टिम विनर, टिम रनर अप, फर्स्ट सेकेन्ड थर्ड टिमलाई थर्डसम्म प्राइज छ। फर्स्टको अभियसली अब 2000 pounds ट्रफी प्लस चारजनालाई चाहिँ चारवटा खुकुरी, पक्का कोतिमुरा खुकुरी फ्रम नेपाल, उहाँहरूले चाहिँ त्यो चारवटा चाहिँ लानु सक्नुहुन्छ अनि 2000 pounds लानु सक्नुहुन्छ। र ट्रफीमा चाहिँ उहाँहरूको नाम, च्याम्पियन अफ द इयर 26 एन्ड देन त्यो ट्रफी चाहिँ ब्याक टु फेरि हाम्रो चौथा रियल स्टेटमा राख्नुपर्छ एन्ड द इयर नेक्स्ट इयरको लागि। त्यो छ त अहिलेसम्मको टिममा चाहिँ। र इन्डिभिजुअलमा हेर्नुहुन्छ भने चाहिँ ग्रसको 300 फर्स्टलाई अनि सेकेन्डलाई 250, थर्डलाई 200 अनि नेटलाई त्यस्तै 200, 150, 100 छ। तर यो अनि होल इन वान चाहिँ 1000 pounds राखेको छ हामीले। त्यो चाहिँ जो कहिले पनि होल इन वान गर्नुभयो त्यो हलमा चाहिँ होल इन गर्नु भने 1000 pounds हुनेछ। एकदमै राम्रो इन्सेन्टिभ छ दाइ।
0: ए भनेपछि एउटा तपाईँले तोकेको होलमा कि कुनै पनि होलमा?
1: हामीले अब म र खगेन साहबले हामीले दुईजनाले तोक्छौँ अन्त त्यो होल, त्यो होलमा चाहिँ उहाँले होल इन वान गर्नु भने 1000 pounds छ्याप्प उहाँको।
0: ओहो, त्यो त गतिलो प्राइस पो रहेछ त हो।
1: हजुर हजुर दाइ, हामीले यसो अहिलेसम्म एकदमै राम्रो राम्रो स्पोन्सरहरू जस्तै अब पिपुल मर्गेजले एकदमै राम्रो खेलाउनु भएको छ, सबैले एकदम राम्रो गल्फमा एकदमै स्पोन्सर गरेर खेलाउनु भएको छ। थ्याङ्क यू सो मच उहाँलाई। तर अलिकति हामीले प्राइजहरू अलिकति हाई राखेर मान्छेहरूलाई इन्सेन्टिभ, मान्छेहरूको अलिकति गल्फमा आएर अलिकति होल डे उहाँले एक्सप्लेन गर्नुहुन्छ, तै पनि उहाँलाई अलिकति इन्सेन्टिभ राम्रो होस् भनेर हामीले चाहिँ यो अलिकति गल्फलाई फेरि उहाँहरूदेखि अलिकति औचाइमा लानु खोजेको मात्रै हो दाइ।
0: डेफिनेटली। अनि फर्स्ट इयर चाहिँ कति बजी छ अनि लास्ट इयर
1: दाइ? त्यो दिनको फर्स्ट इयर चाहिँ हामीले अहिलेसम्म चाहिँ 9 राखेको छौँ। तर अब डिपेन्ड अन कतिजना मान्छे आउँछ, 9 स्टार्ट हुन्छ अनि अब उता चाहिँ अब मान्छे कतिजना आउँछ त्यो चाहिँ अहिलेसम्म थाहा छैन है। त्यो चाहिँ इन्डियन कोर्समा फेरि म तपाईँलाई म दिनेछु।
0: तपाईँहरू दुईजना त खेल्नुहुन्न होला आइजको होइन कि के छ?
1: हाम्रो ड्रिम टिम नै हामी हो दाइ, हामी आइजकले खेल्नु पर्यो नि त।
0: ड्रिम टिम हो तपाईँहरूको?
1: हाम्रो चाहिँ ड्रिम टिम हजुर। अनि दाइ, एट द सेम टाइम तपाईँसँग अलिकति टाइम लिइहाल्नु पर्यो
0: प्लिज।
1: हाम्रो श्रोताहरूलाई जति पनि गल्फर प्रेमीहरू हुन्छ उहाँहरूको लागि इन्फर्मेसनको लागि चाहिँ यो खुकुरी गल्फ सोसाइटीले चाहिँ फर्स्ट इयर हामीले अर्गनाइज गरेको छौँ। अब फर्स्ट इयर यो महिनादेखि लिएर नेक्स्ट इयर दिस मन्थसम्म चाहिँ हाम्रो गल्फ एम्बासेडर हामीले छानेको छौँ फ्रम हाम्रो होल गल्फ सोसाइटीको तर्फबाट, विच इज हाम्रो स्टाफ नोन अदर हाम्रो स्टाफ साथ गाज दाई गाजी, अनि उहाँ चाहिँ हाम्रो एम्बासेडर हुनुहुन्छ। उहाँलाई चाहिँ हामीले जुनै पनि इभेन्ट विदिन युके भित्र बाहिर गएर खेल्नुहुन्छ उहाँलाई हाम्रो खुकुरी गल्फ सोसाइटीको एउटा टी सर्ट अनि चौतारी रियल स्टेटको टी सर्ट उहाँले चाहिँ त्यो दुइटा लाएर चाहिँ उहाँले चाहिँ जुनै प्रत्येक इभेन्ट चाहिँ खेल्नुपर्ने हुन्छ अनि उहाँको इन्ट्री फी, उहाँको बस्ने खाने सबै हाम्रो गल्फ सोसाइटीले उहाँलाई।
0: कति राम्रो रहेछ त, उहाँ त फेरि खेले गर्नुहुन्छ होइन? राम्रो कुरा,
1: उहाँ खेलै गर्नुहुन्छ। उहाँलाई चाहिँ हामीले फर्स्ट उहाँलाई खास हामीले नदिउँ भनेको, तर हि इज द वान पार्कका लुकआफ्टा गर्नु मान्छे पर्ने मान्छे, किनभने उहाँ नै हो हाम्रो गल्फलाई एकदमै राम्रो स्टेजमा लानुभएको छ। उहाँ जति खेल्ने कोही पनि छैन, यसपालि उहाँलाई दिएको छौँ। तर नेक्स्ट इयर चाहिँ हामीले उहाँको सट्टा अर्को जिरो ह्यान्डिकपलाई फेरि नेक्स्ट इयर हामी सेलेक्ट गरेको, प्रत्येक इयर चाहिँ त्यसरी नै जानेछौँ। एट द सेम टाइम हाम्रो प्लान चाहिँ अब इन फ्युचरमा हामी दुईजना अब यसपालि मैले नेपाल गल्फ टुर लिड गर्दैछु नोभेम्बरमा, मेरो नम्बरी खगेन साहब र म दुइटै जाँदैछौँ। हामी चाहिँ नेपालमा एउटा एमेच्योर प्लेयर, एकदमै फ्युचर स्टार हुँदै गरेको प्लेयर फाइन्ड आउट गरे, उहाँलाई पनि जस्तै अब इन्डियातिर खेल्न जाँदाखेरि नेपालतिर कुनै पनि म्याचहरू इभेन्टहरू खेल्दाखेरि चाहिँ उहाँलाई पनि त्यो एरिया जस्तै काठमाडौँमा बस्नुहुन्छ नि पोखरामा गएर खेल्नुहुन्छ उहाँको होटेल, त्यो चाहिँ हामीले स्पोन्सर गर्ने हाम्रो यो चौथा यो के भन्छ खुकुरी गल्फ सोसाइटीको चाहिँ अहिलेसम्मको इन्टेन्सन, फ्युचर इन्टेन्सन त्यो छ।
0: एकदम राम्रो। अनि भर्खर इस्टाब्लिस गर्नुभएको, फन्ड कसरी जेनेरेट गर्नुहुन्छ त नि?
1: यो फन्ड चाहिँ अब अहिले अब इनिसियली चाहिँ अब कतिपय त अब सेल्फ सेक्रिफाइस पनि गर्नुपर्ने हुन्छ, आफ्नै खल्तीबाट पनि लाउनु पर्ने हुन्छ दाइ। प्रायः हामी सबै आफ्नै खल्तीबाट हुन्छ दाइ। अब यसपालि नै हामीले अब 1000 pounds चाहिँ मोटामोटी हाम्रो खल्तीबाट जान्छ दाइ। अनि यो स्पोन्सरमा अब जस्तै हामीले गाज दाईलाई इन्ट्री गर्नु चाहिँ आफ्नै अब एउटा च्याम्पियनसिप खेल्दाखेरि खगेन साहबले गर्नुहुन्छ, अर्को च्याम्पियनसिप खेल्दा मैले गर्छु, त्यस्तै हुन्छ। अब त्यस्तै आफ्नो आफ्नै खल्तीबाट गर्छौँ। तर इन्डान्स पछि फ्युचरमा राम्रो हुँदै गएपछि हाम्रो अहिलेसम्मको फ्युचरमा मान्छे जस्ट गल्फ चाहिँ हाम्रो चाहिँ प्रमोट गर्ने इरादा चाहिँ त्यो।
0: राइट राइट। वाउ, तपाईँले त कमेन्डेसन पाउने कामै पो गर्दै हुनुहुँदो रहेछ त हौ
1: दाइ। कमेन्डेसन सानो गल्फलाई चाहिँ अहिले न्यू जेनेरेसनमा चाहिँ निकै फस्टाउँदै गरेको स्पोर्ट्स यो हो, अनि फ्युचरमा जस्तै हामी अब बुढेसकाल भइसकेसम्म खेल्न सक्ने गल्फ इभेन्ट चाहिँ यो रहेछ। हामीले अलिकति यसलाई चाहिँ अलिक बिहा चाहिँ मलाई चाहिँ भनेर हामी दुईजना खगेन साहब र मैले चाहिँ सानो इनिसिएटिभ गरेर गर्दै
0: डेफिनेटली डेफिनेटली अनि सम्पूर्ण गल्फा साहबहरूले बुझ्नुपर्ने नियमहरू चाहिँ के छन् यो ह्यान्डिक्याप प्लस टिम एलिजिबिलिटी लेख्नु भएको रहेछ म्याक्सिमम ह्यान्डिक्याप म गल्फर नभएको कारणले गर्दा त्यति साह्रो याद भएन
1: उहाँले
0: विचार गर्नुपर्ने कुराहरू के छन् नियमहरू
1: हजुर जो जो तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ यो गल्फमा अवश्य पनि तपाईँहरू आउनुहुन्छ भने धेरै आशा राखेको छौँ हामी दुईजनाले अनि तपाईँहरूको क्राइटेरियाको लागि चाहिँ ह्यान्डिक्याप चाहिँ अप टु 7 सम्म दुईजना हुनु पर्यो तपाईँको टिममा अनि 8 to 14 दुईजना हुनु पर्यो म्याक्सिमम ह्यान्डिक्याप चाहिँ हामीले 14 राखेको छौँ त्यो 14 राखेको रिजन चाहिँ त्यहाँनिर धेरै फेरि अब 14 उतालाई चाहिँ हामीले प्रायोरिटी दिएको छौँ किनभने अहिले लोचअप हाम्रो गल्फ प्लेयरहरू चाहिँ बडामोटी प्रो 14 बिलो नै हुनुहुन्छ अनि सबैजनालाई समेट चाहिँ 14 राखेको छौँ है अनि एट द सेम टाइम अर्को एउटा क्राइटेरिया चाहिँ हामीले के राखेको छौँ भने गोर्खा गल्फ सोसाइटीमा चाहिँ एउटा म्याच खेल्नु पर्ने हुन्छ भनेर राखेको थियौँ पहिला चाहिँ तर अहिले चाहिँ हामीले फेरि चेन्ज गर्यो गोर्खा गोल्फ सोसाइटीमा चाहिँ मस्ट मेम्बर भएको हुनुपर्छ त्यो मान्छे उसमा चाहिँ हजुर जस्तै गोर्खा गोल्फ सोसाइटीमा चाहिँ 25 pound चाहिँ मेम्बर भएको हुनु पर्यो यो साल अनि हि क्यान
0: गोर्खा गोल्फ सोसाइटी होइन खुकुरी गोल्फ होला
1: होइन गोर्खा गोल्फ सोसाइटी मेन त हामी त मेन सपोर्टेड बाई हामी त अब भर्खर सानो गोर्खा गोल्फ सोसाइटी मेन हुनुहुन्छ उहाँकोमा चाहिँ हाम्रो मेम्बर हुनै पर्छ उहाँहरू
0: अनि
1: त्यो मेम्बर छैन भने चाहिँ फेरि अलिकति हामीलाई पनि उहाँहरूलाई खेलाउन अलिक झ्याउ हुन्छ
0: अनि गोल्फ साहबहरू कतिको चाहिँ खुसी हुनुहुन्छ त जति गोल्फ टुर्नामेन्ट भयो त्यति उहाँहरूले आफ्नो स्किल इन्हान्स गर्ने मौका पाउनुहुन्छ
1: एक्ज्याक्टली दाइ जस्तो उहाँहरूलाई हामी जति गोल्फ टुर्नामेन्ट राख्यो जति इभेन्ट राख्यो उहाँहरूको त्यो के भन्छ स्किल सार्पन भएर जान्छ अनि उहाँहरू चाहिँ फ्युचरमा जस्तै अब अहिले हाम्रो विशाल भाइ प्रो टर्न भएर विशाल गुरुङ भाइ प्रो भइसक्नु भएको छ उहाँ त्यस्तै पछि फ्युचरमा प्रो हुनु धेरै सम्भावित कुराहरू छ यसमा फ्युचरमा हाम्रो स्पेसली यङ जेनेरेसन हाम्रो भान्जाहरू धेरै आउनु भएको छ उहाँहरू चाहिँ फ्युचरमा एकदम राम्रो गर्नुहुन्छ जस्तो लाग्छ मलाई
0: प्राइस चाहिँ कसरी छुटाउनुहुन्छ प्राइसहरू
1: हजुर प्राइस डिटेल चाहिँ अब हामीले जब यो 22 तारिकदेखि क्लोज हामीले क्लोज गर्छौँ इन्ट्री त्यसपछि चाहिँ हामी दुईजना बसेर चाहिँ प्रत्येक टिमको एक एकजना चाहिँ प्रत्येक टिम हजुर त्यो टिम चाहिँ त्यसरी छुट्याइन्छ न कि एउटा टिम चाहिँ एउटा टिमको चाहिँ दुईजना चाहिँ एउटा टिममा चाहिँ नपर्ने गरी हामी त्यो फेयरली हजुर एकदम फ्री फेयर ट्रान्सपेरेन्ट कार्ड टाइप्सको हुन्छ त यो चाहिँ
0: तपाईँ पनि प्रो नै भइसक्नु होला होइन
1: दाइ प्रो त होइन म गल्फ खेल्दैछु दाइ
0: अब तपाईँ त गोडाहरूसँग काम गर्नुहुन्छ त्यहाँ पप राइडमा गोडाहरू चाहिँ गल्फतिर कतिको इन्ट्रेस्ट दिँदो रहेछन्
1: हजुर गल्फ निकै इन्ट्रेस्ट दिन्छन् दाइ यसपालि नेपाल लाउँदैछु 4-5 जना भोलिन्टियर आइरहेछ
0: त उहाँको टिम पनि छ उहाँको ए उहाँको त हुँदैन यता गल्फ फेरि गर्नु
1: पर्छ यसमा चाहिँ हामीले गोडाहरूलाई चाहिँ लाउँदैनौँ दाइ गोडाहरू किनभने हामी सोलिड गोर्खा सोसाइटीको लागि मात्रै हो दाइ
0: त्यहाँको फेयरवेजहरू त्यहाँको चाहिँ कस्तो छ त त्यहाँको गल्फ कोर्स चाहिँ
1: त्यहाँको गल्फ कोर्स चाहिँ तपाईँको अहिलेसम्म मैले मान्छेहरूको फिडब्याक सुन्दाखेरि चाहिँ इट्स सर्ट एकदम इजी छ भन्छ तर अब गल्फ चाहिँ नट इजी एभ्री वेयर गल्फ कोर्स कहीँ पनि इजी हुँदैन स्टेट हान्नु पर्यो के भन्न चाहन्छु भने प्रत्येक हाम्रो ब्रिगेड गोर्खा मेजर साहबहरू आरएसएम साहबहरूले यदि सुन्दै हुनुहुन्छ भने जस्तै तपाईँहरूको युनिटबाट रिप्रेजेन्ट पठाउनु यो खुकुरी गल्फ सोसाइटीमा पठाइदिनु होला भन्ने विनम्र अनुरोध गर्दछु किनकि हाम्रै गोर्खालीमा कार्यरत भाइ कपुर भीम भाइको स्पोन्सर चौतारी रियल इस्टेट उहाँले गर्नुभएको छ उहाँले स्पोन्सर गर्नुभएको अनि उहाँलाई वाइ नट हामी ब्रिगेड अफ गोर्खा अनि अल नेपाली कम्युनिटी युके गोर्खा सोसाइटीले चाहिँ सपोर्ट गरौँ उहाँलाई यसो चौतारी रियल इस्टेटलाई पनि यसो प्रमोट उहाँलाई पनि अलिकति सहयोग हुन्छ भनेर उहाँलाई एकदमै विनम्र अनुरोध गर्न चाहन्छु एट द सेम टाइम मलाई थाहा भएको चाहिँ अहिलेसम्म चाहिँ हाम्रो 1000 क्याप्टेन गल्फ ओआइसी हुनुहुन्छ सुनिल गुरुङ साहब क्याप्टेन सुनिल गुरुङ साहबलाई यहीँबाट सुनिल गुरुङ साहब अनि हाम्रो क्याप्टेन सञ्जीव राई साहब क्युजिएसको हुनुहुन्छ उहाँ दुईजनाको मात्रै मलाई नाम थाहा छ अहिलेसम्म गल्फ युनिटको गल्फ सोच अनि उता हाम्रो उहाँ 2000 त हाम्रो कुमार कुन साहब हुनुहुन्छ उहाँहरू सब जो जो गल्फ ओआइसीहरू हुनुहुन्छ पल्टनको प्लिज साहबहरूलाई हम्बल रिक्वेस्ट एउटा टिम तपाईँहरूले इन्ट्री गरेर तपाईँहरू आइदिनु भने द्याट इज 1000 विन अथवा क्युजी सिग्नल विन भनेर तपाईँहरूको नाम चाहिँ चौतारी रियल इस्टेटमा अनि फ्युचरसम्म चाहिँ तपाईँको युनिटको नाम पनि त्यो ट्रफीमा हुनेछ अनि हम्बल रिक्वेस्ट पनि यही बेबेस मार्फत गर्न चाहन्छु थ्याङ्क यू दाइ
0: हुन्छ भाइ लो यो तपाईँको खुकुरी गल्फ सोसाइटी खोल्नु भएको छ यो गुड लक त्यसको लागि आउँदा इभेन्टहरूमा पनि हामी कुराकानी गर्दै जाउँला अब यो मात्रै हो नि त एउटा इभेन्ट तपाईँले इयरली रन गर्ने अरू त प्लान गर्नु भएको छैन नि होइन
1: दाइ हाम्रो खुकुरी गल्फ सोसाइटी इयरली अहिलेसम्म दुईवटा प्लान गर्दैछौँ एउटा धौलागिरी भन्ने एउटा त्यो भोलि पर्सि हामी तपाईँलाई फेरि ब्याक टु तपाईँ स्पोन्सर दाइले गर्नुभयो, दुईटा हामी रन गर्छौँ वर्षमा, दुई त सपोर्टेड बाई गोर्खा गल्फ सोसाइटीसँग चाहिँ हामी भेरी क्लोज उहाँहरूसँग भएर चाहिँ हामीले यो अर्को दुईटा इभेन्ट वर्षमा दुईटा इभेन्ट रन गर्छौँ।
0: ल त तपाईँहरूले आयोजना गरेको गल्फ टुर्नामेन्टमा चाहिँ एन्ट्री खोल्ने बित्तिकै सबैले सबै नाम दर्ता गराइहाल्ने त्यो स्थितिमा पुर्याउनु होला। तपाईँलाई धेरै धेरै धन्यवाद है तपाईँ। अहिले काम गर्नुहुन्छ, लोङभ्याङमा जानु भएको छ र उहाँहरूले चाहिँ खुकुरी गल्फ सोसाइटी युके यो चाहिँ खोल्नु भएको छ, उहाँ चेयरम्यान हुनुहुन्छ। खुकुरी गल्फ च्याम्पियनसिप चाहिँ यो आउँदो 29 अगस्तमा हुँदैछ सेयर फिल्ड ओक्स बेजिङ स्टोकमा, र तपाईँहरूले नाम कतिले दर्ता गर्नुभयो होला, कतिले दर्ता गराउने प्रक्रियामा हुनुहुन्छ होला, र यो फर्स्ट इभेन्ट हो, सफल होस् भन्दै कार्यक्रम बेबे संवादबाट बिदा मागे। हस्त, नमस्ते।

सुनिल नेपाली अनि सजिता नेपालीको गीत हो यो झर्पर भन्ने गीत. तर यो गीतलाई मैले यति नै अब रोक्दै बिस्तारै ब्याकग्राउन्डमा राखेको छु किन भन्दा समय सकिने लाग्यो. अब त हामीसँग धेरै छैन, 3 मिनट मात्रै समय बाँकी छ आजको कार्यक्रम नमस्ते युके सकिनको लागि. अब म आशा छुटिन्छु यहाँहरूसँगबाट. भिनुताई आइपुग्नुहुन्छ काठमाडौँको सौगात लिएर. एकैछिनमा यहाँहरू सबैप्रति आभार व्यक्त गर्न चाहन्छु. धेरै धेरै मेसेजहरू यहाँहरूले पठाउनु भएको छ र हाम्रो कृष्ण चामलिङ दाजुले चाहिँ मुक्तकै शैलीमा फेरि लेख्नु भएको छ. सधैँ चाहिँ आज पनि रेडियोको छेउमा सुन्दै बसिरहेको छु म त. खुसीले गदगद भएर मुसु मुसु हाँसिरहेको छु म त, किनकि आशा बहिनीले मेरो गीत बजाउन लागिन् भनेर छमछम नाच्नलाई कम्मरै कसिरहेको छु म त. हल्का रमाइलोको साथ दिन सुरु गर्ने मेलो है आदाङवासी. बाटो मुनिलाई बाटोलाई मुनि सापै होला रिसानी भए माफै होला भनेर उहाँले भन्नुभएको छ. धन्यवाद दाजु, मिठो शैलीमा लेख्नुहुन्छ, हामीलाई मेसेज गर्नुहुन्छ है. अब गीत हामी फेरि अर्को भोलि सुन्नेछौँ तपाईँको रोजाइको. आज सुन्नुभयो होला पक्कै पनि त्यही गीतको प्रतीक्षामा यो लेख्नु भएको उहाँले. यहाँहरूको धेरै मेसेजहरू रहेका छन्, आभार व्यक्त गर्न चाहन्छु. बिहानदेखि हामीलाई थुप्रैले सम्पर्क गर्नुभएको छ र अहिले चाहिँ सिद्धार्थ थापा, विष्णु गुरुङ होइन, हाम्रो धनु गुरुङ बहिनी, हिमाल छेत्री र हाम्रो दिपेन्द्र प्रजापतिजीले अघि रोबोटको कुरा सुन्नुभएछ. मैले रोबोटले चाहिँ वर्ल्ड रेकर्ड तोडेको 100 मिटरको कुरा गरेको थिएँ होइन, र उहाँले श्री गणेशाय नम आशा दिदी, रोबोट लड्यो भने टुक्रा टुक्रा नै हुने रहेछ, फ्लावर लभ दिदी भनेर भन्नुभएको छ. उहाँले फुलमायालाई फ्लावर लभ भनेर उहाँले ट्रान्सलेट गर्नुभएको छ. हजुर हो, यो रोबोटको म दौड हेर्दै थिएँ कि, बडो गजब गजबको कि, लड्यो भने लडिने सबै होइन, गाङ्ग्राङ गुङ दौड्यो भने यस्तो मजाले दौडिने. एनिवे संसार कहाँ के हुन थालिसक्यो हेर्नुहोस् त. यस्तै हामीलाई सम्पर्क गर्नुभएको अरू पनि छन् थुप्रै, मैले नाम लिन सकिनँ, मलाई माफ गर्नु होला है त, मैले केहीको लिँदै थिएँ, टाइम त गएछ. त्यसैले बरु छुट्टिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट. हजुर, ब्याकग्राउन्डमा यही नै गीत छ. अर्को गीत सुरु गरेँ भने काट्नुपर्छ, मलाई पाप लाग्छ, त्यसैले यदि यही गीत नै म अगाडि राख्दै छुटिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट. हवस् त, तपाईँको साथको लागि, तपाईँको मेसेजको लागि धन्यवाद. भोलि बिहानै भेटौँला. बाई.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: काङ्ग्रेसको संस्थापन पक्षले तय गरेको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। काङ्ग्रेसले आगामी असोज 16 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो। विशेष महाधिवेशन सम्बन्धी यसअघि फैसला पुनरावलोकनका लागि अदालतले अनुमति दिइसकेकाले मुद्दाको अन्तिम फैसला नआएसम्म महाधिवेशन प्रक्रिया अगाडि बढ़ाउन नमिल्ने देउवा पक्षको जिकिर छ। पूरक निवेदनलाई पनि काँग्रेसको आधिकारिकता सम्बन्धी मूल मुद्दा सँगै राखेर सुनवाई गर्ने सर्वोच्चको तयारी छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नुभएको छ। आज नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप समेत लगाउनु भएको छ।
4: हामी सबैले एउटा चुनौती भोगिरहेछौँ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, यसले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यवसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5-7 वर्षमा चाहिँ नि $3,000 चाहिँ हाम्रो प्रति व्यक्ति आए, चाहिँ नि $100 बिलियनको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो, तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
3: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रका उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भएको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था हुन सक्ने चेतावनी समेत दिनुभएको छ। मेयर फोरमले रासुपाका सांसद आशिका तामाङले फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै ललितपुर महानगरका मेयर चेरीबाबु महर्जन,
5: उहाँ त्यो बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरू मध्ये 99 एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर रा। तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो, त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए। विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै मानव निर्कै देखाउनु, अब हामीले उहाँलाई रोक्न लाख प्रयास गर्यौँ तर हामी सकेन। जुन उहाँको बोलिचाले त्यो हाम्रो निमित्त पनि च्याट्टै नै असह्य थियो। अन्य बैठकहरू पनि उहाँले बैठक छोडेर जानुभएको रहेछ र त्यही प्रक्रिया उहाँले त्यहाँ पनि दोहोऱ्याउनु भयो।
3: वहाँले यसो बैठकको अध्यक्षता गर्नुभएका संचार तथा सूचना मन्त्री विक्रम तमल सिन्हा पनि बैठकमा तान्डव नृत्य हुँदा मुख दर्शक बनेको भन्दै असन्तुष्टि बोक्नु भएको छ। वहाँले बैठक शिष्ट र भद्र हुनुपर्नेमा जोड़ दिनुभएको छ। अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ। इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयान र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो। यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कार्यवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ। इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइन्छ। इरानले चीन, टर्की, यूएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट शुरू गरिएको बताउनु भएको छ। इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्किएर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको बेसेन्टको भनाइ छ। अमेरिकी कदमबाट कच्चा तेलसँगै विश्वभर मूल्य वृद्धिको जोखिम बढ़ेको अर्थविदहरूको भनाइ छ। यसैबीच इरानको संसदले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको छ। अमेरिकाले इरानमाथि आर्थिक दबाव कड़ा बनाउँदै लगेको बेला इरानले समुद्री बाटोबाट समेत आमदानी बढ़ाउने तयारी गरेको हो। दैलेखको नारायण नगरपालिका 11 विष्णेचौर खोलामा अटो तर्ने तार्ने क्रममा एकजना बेपत्ता भएका छन्। हिजो राति 10 बजे दैलेख बजारबाट भगवती गाई माई गाउँपालिका 10 व्यस्त डार तर्फ जाँदै गरेको अटोलाई खोला तार्ने क्रममा अटो चालकलाई सहयोग गर्न पुगेका टंक महर बेपत्ता हुनुभएको हो। खबर यति नै, नमस्कार।

हजुर, नजरको दोषी भन्ने पुरानो गीत सुन्नुभयो यहाँले. त्योभन्दा अगाडि हिन्दी गीत पनि बज्यो किशोर कुमारको आवाजमा, र अर्को एउटा नेपाली गीतबाट कार्यक्रमको सुरुवात भयो. कार्यक्रममा सुरुमै अलिकति ग्लिचेज आयो, यानि कि स्न्याग भनौँ अथवा चाहिँ गोलमाल भनौँ, र आज सेटेलाइट र टेक्निकल अलिकति गडबडी भएको थियो. यसको लागि हामी क्षमा चाहन्छौँ. सबभन्दा पहिला आदरणीय श्रोताहरू, काठमाडौँको स्वागत. अब नमस्ते युकेबाट यहाँले सुन्दै हुनुहुन्छ. नमस्ते युके बेलायतको कार्यक्रम हो. सोनक्लिफ भन्ने स्थानबाट हाम्रा कर्मीहरूले, साथीभाइहरूले सञ्चालन गर्नुहुन्छ. आशा गरौँ उहाँहरूको कार्यक्रम यहाँले देश विदेशमा सुन्नुभयो होला, र कतिका मरण प्रतिक्रियाहरू र प्रश्न उत्तरीका कार्यक्रमहरू, शुभकामना आदान प्रदानहरू गर्दै हुनुहुन्थ्यो. बहिनी आशा पुनले उहाँलाई धेरै धन्यवाद छ. त्यसपछि समाचार अनि लगत्तै म आउनुपर्ने थियो, तर के अरे कार्यक्रम गोलमा भयो. सेटेलाइट भने यस्तै हो, टेक्निकल ग्लिचेस जस्तै. अघि बहिनी आशाले भन्दै हुन्थ्यो यो रोबोटको रनिङ त गजबको थियो, तर वर्ल्ड रेकर्ड पनि ब्रेक गर्यो. युसेन बोल्टको 9.58, युसेन बोल्टको होइन त 100 मिटरमा, त्यसलाई चाहिँ 9.32 ब्रेक गर्यो. तर नराम्रो पछारिँदो रहेछ भनेर भन्नुभयो एकजना श्रोताले पनि. त्यसले गर्दाखेरि यस्तै हो टेक्निकल एडभान्समेन्टमा हामी संसारमा धेरै अगाडि बढिसकेका छौँ, तर सानोतिर कुराले अड्काउँदो रहेछ. त्यस्तै म पनि अड्किहालेँ. एनिवे, कार्यक्रममा यहाँलाई स्वागत छ. नेपालको समय कुरा गर्दाखेरि ठिक दिनको 1:59 जाँदैछ, र देश विदेशको समाचारको शीर्षक अनि हाम्रा कुराकानीहरू यहाँले सुन्न पाउनुहुन्छ, नेपालको अपडेटहरू सुन्न पाउनुहुन्छ, मिठा मिठा गीतहरू बिचमा हुन्छ. कहिले कहिले श्रोताले पनि माग्नुहुन्छ, म पनि सुनाइदिइहाल्छु. तर सकेसम्म हामीले नयाँ नयाँ गीतहरू, भनेका गीतहरू, हामीले प्राप्त गरेका गीतहरू सुनाउँछौँ. समय कुरा गर्ने बेलायतमा बिहानको 9:14 जाँदैछ. अमेरिकादेखि जापानसम्म, अस्ट्रेलियादेखि अस्ट्रियासम्म हामीलाई सुन्नुहुन्छ. कार्यक्रममा जो जसले सुन्दैछ यहाँलाई स्वागत छ. आजको दिनको कुरा गरिहालौँ श्रोताहरू. आज हामी मङ्गलबारको कार्यक्रम गर्दैछौँ. मङ्गलबार अब चाडपर्वहरूको दिन आयो, होइन त?

किनभने अब जनै पूर्णिमा हाम्रो घर दैलोमा आइसकेको छ, रक्षाबन्धन, त्यही दिनै दाजुभाइ दिदीबहिनीहरूको जुन चाहिँ हुन्छ नि एउटा चाहिँ डोडो बान्ने भनाए जस्तो त्यो चाहिँ आदान प्रदान गरिसक्नु भएको छ होला, पूर्णिमाको व्रत लिनेहरू पनि तयार हुनुहुन्छ होला। त्यसको ठिक भोलिपल्ट शनिबारको दिन गाई जात्रा परेको छ, उपत्यकामा बिदा छ, अन्य ठाउँमा पनि नेपालमा गाई जात्रा मनाइन्छ भन्ने कुरा धेरैलाई थाहा नहोला। हिजो अस्ति हामीले भोजपुरदेखि लिएर अन्यको कुरा गऱ्यौँ, पोखरा पनि भव्य रूपमा गाई जात्रा मनाइन्छ श्रोताहरू। यसै गरी अर्को दिन छ, शुक्रबारको दिन परेको छ, तर 19 गते हो, भदौ महिनाको गौरा पर्व त्यही दिन र कृष्ण जन्माष्टमी, यहाँलाई जानकारी गराउँ। र हरितालिका तीज मुख्य पर्व चाड छ दिदीबहिनीहरूको लागि, र हरितालिका तीज देश र विदेशमा मनाउनुहुन्छ। अनि हामी यो महिनाको चाड पर्व नै भनौँ, दिवसको कुरा गर्दाखेरि संविधान दिवस मनाउँछौँ, ठिक 3 गते भदौ असोजको 3 गते भनौँ होइन, यो जानकारी यहाँलाई। अब विभिन्न पत्र पत्रिकाहरूलाई हेरौँ श्रोताहरू, समाचारहरूको हकमा के छन् त्यो हेरौँ। पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायले गरे युएईका राजुसँग छलफल भन्ने फोटोसहितको समाचार राख्दछ रातोपाटी.com। पोखराका पर्यटक व्यवसायीहरूले युएई का राजदूत अब्दुल्ला साइद मुबारक जरवान आलासारमसीसँग भेटेर पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानबारे छलफल गरेका छन्। उक्त उडान नेपाल, गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक र महत्वपूर्ण हुने व्यवसायहरूले बताएका छन्। पर्यटन भिसामा दुबई जाने नेपाली यात्रुहरूको लागि पीसीसी अनिवार्य प्रक्रिया तत्काल हटाउन आग्रह गरिएकोमा राजदूतले सकारात्मक प्रतिक्रिया दिनुभयो भन्ने समाचार फोटोसहित राख्दछ रातोपाटी। ओके, सिनेमाको पनि कुरा आएको रहेछ। इन्टरटेनमेन्ट फाउन्डको समाचार बारखरी.com लेख्छ, सानो छैन नेपाली सिनेमाको बजार, एकै महिना 44 करोडको बिजनेस भएको, यो पनि राम्रो खबर सुनाऊ। साउन महिनामा नेपालमा 10 चलचित्र प्रदर्शनमा आए, 4 नेपाली र 6 विदेशी भाषाका। नेपाली सिनेमाले एक महिनामा करिब 43 करोड 75 लाख रुपियाँ ग्रस कलेक्सन गरी 13,41,000 दर्शक हलसम्म ल्यायो। विदेशी चलचित्रको ग्रस कलेक्सन 19,60,00,000 भन्दा यसलाई फेरि सुन 19,60,00,000 भन्दा आसपास, र टिकट बिक्रीका 4 लाख भन्दा बढी छ, र निर्माताहरूले बजार सानो नभएको गौथलीका व्यापारले देखाएको, गौथली चलचित्रको व्यापारले देखाएको छ भन्ने समाचार, यो गुड न्युजै हो भन्नु पर्यो। अन्य पत्र पत्रिकालाई सरसर्ती हेरिहाल्नु। टप न्युजमा नेपाल खबर लेख्दछ, राप्रपा बागमती अध्यक्षको पत्र, 4 सांसद पदमुक्त गर्ने निर्णय, विधान विपरीत मान्यता नदिनु भन्ने कुरा राख्दछ। यो चाहिँ चिठी सही छ, राष्ट्रिय प्रजातन्त्र पार्टीको लेटर हेडमा लेखेको चिठी, एक फोटो सही छ भने फिनिस र नेपोएसँगको सम्झौताले फोहोर व्यवस्थापनमा अप्ठ्यारो पारेको छ, चिरीबाबु महर्जनको भनाई, र टेलिभिजनको बिलिङ खरिद बजेट 10% बढाइदिए यसपालि पनि रोकेन मोल मलाई भन्ने कुरा यो समाचार पत्र यानि कि नेपाल खबर लेख्दछ। अनलाइनमा नयाँ पत्रिका लेख्दछ, असन्तुष्ट नेकपा सांसद अध्यक्ष प्रचण्ड भेट्न काठमाडौँमा भनेर समाचार शीर्ष स्थानमा राख्दछ भने 11 सचिव, 72 सहसचिव र 139 उपसचिव सहित 2,670 कर्मचारीको दरबन्दी कटौती शीर्षकमा समाचार राख्दछ। ओके, अन्य खबरहरूमा सभापति गगनलाई देवालय दिएनन् समय, र आजको लागि तय भएको प्रतिनिधि सभा बैठक स्थगित आदि आदि खबर यो पत्रिका यानि कि नयाँ पत्रिका लेख्छ भने अनलाइन खबरलाई पनि हेरिहालौँ। यी 11 सांसदले भोलि संसदमा सोध्नेछन् प्रधानमन्त्रीलाई प्रश्न भनेर फोटोसहितको समाचार छ श्रोताहरू। अब प्रधानमन्त्रीको जवाफ कस्तो आउने हो के हुन्छ भन्न सकिँदैन। बुधबार प्रतिनिधि सभाको यानि कि भोलि बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ, जहाँ प्रधानमन्त्री बालेन शाहलाई 11 जना सांसदले प्रश्न सोध्ने भएका छन्। संसद सचिवालयका अनुसार सत्तारूढ दल, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू र अन्यहरू छन् भन्ने समाचार फोटोसहित राख्दछ। अन्य खबरलाई कान्तिपुरलाई पनि हेरिहालौँ एकछिनको लागि, त्यसपछि अगाडि बढौँ है त। उदयपुर सिमेन्ट गौरवदेखि संकटसम्मको भन्ने शीर्षकमा एउटा समाचार फोटोसहित राख्दछ पत्रिकाले। राष्ट्रिय सभा सांसदहरूको आक्रोश, बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारवाही गर्न माग, र विश्वव्यापी बढ्ने रणनीतिमा बिली बिली के हो भिडियो फरी उडिरहने बुलेट च्याट भन्ने एउटा खबर दर्छ। ओके, बुलेट च्याटले यसलाई अलिकति पढ्नु पर्ने भयो श्रोताहरू।
विभिन्न पत्र पत्रिकामा आएको समाचार मैले राखे। मौसमले के भन्छ त, आगामी 24 घण्टाको पूर्वानुमान यस्तो छ, आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कहीँ कहीँ हिमपातको सम्भावना, उच्च हिमाली क्षेत्रमा अवश्य पनि। देशका पहाड़ी भूभागमा केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। काठमाडौँ भ्यालीमा आज 28 डिग्री सेल्सियस तापक्रम छ। कुनै कुनै ठाउँमा बदली र कहीँ कहाँ घाम लागेको छ र थन्डरस्टर्मको पनि यानि कि चट्याङको पनि सम्भावना छ भनेर लेख्दछ। पश्चिम हावा छ, पश्चिमी हावा, दक्षिण पश्चिम हावा 11 किलोमिटर प्रति घण्टाको वेगमा। धरान, त्यसपछि पोखरातर्फ जाउँ। धरानमा आज 44 डिग्री सेल्सियस तापक्रम, गर्मी छ, अधिकतम 45 देखाएको छ श्रोताहरू। पोखरातर्फ लागिहालौँ। पोखराको आजको वेदर फोरकास्ट तपाईँहरूको लागि, 31 डिग्री सेल्सियस तापक्रम, अधिकांश दिन बदली हुने देखाएको छ, अधिकतम 32 न्यूनतम 25 हुने भने। अब आजको यो वर्षामा तपाईँहरूलाई मिठो गीत सुनाउँछु भनेको, अघि गीत मैले जुन चाहिँ राखेको थिएँ सिस्टमले त्यसलाई कता कता पुर्याएछ, खैर त्यो गीतलाई छोडेर म तपाईँलाई अर्को मिठो एउटा गीत राख्न चाहन्छु। र को हुनुहुन्छ अल्लारे नानी भन्ने कलाकार, ओके, उहाँको गीत छ झलकमान गन्धर्व। पुरानो गीत सुन्न पनि मजा आउँछ होइन त, यो गीत तपाईँलाई सुनाउँछु है त।

0: हजुर बिचमा भेट भयो कहाँको दुखी माइली भनेर भन्दैथ्यो झलकमान गन्धर्व. उहाँको गीत मैले आजको कार्यक्रममा राख्ने मौका पाएँ भन्नुपर्छ. तपाईँहरूले पनि उहाँलाई सम्झना गर्नुभयो, उहाँको कन्ट्रिब्युसनलाई सम्झना गर्नुभयो होला. एक लोक संस्कृतिका धरोहर यो संसारमा हुनुहुन्न. जे होस् उहाँका कृतिहरू, उहाँका भनौँ न अब योगदानहरू अझै पनि हामीले सम्झना गर्न सक्छौँ, सुन्छौँ, इन्जोय गर्छौँ. उहाँबाट सिकेका धेरै कलाकारहरूले नेपालमा यो क्षेत्रमा योगदान पुऱ्याइरहनु भएको छ भने अब केही जानकारी लिउँ श्रोताहरू. यसपछि एउटा गीत राखौँ. नयाँ कलाकार भन्दा पनि अब पुरानो भइसक्नु भएको छ. सहीमा श्रेष्ठको गीत पनि तयार छ तपाईँहरूको लागि. त्यसपछि हामी सिधै एउटा यस्तो ठाउँमा जान्छौँ जहाँ एक अर्बको लगानीमा काठे काठको रिसोर्टको कुरा गर्नुहुन्छ र अर्घाखाँचीको प्रसिद्ध सुब्बा देउरालीको बारेमा पनि हामीलाई बयान गर्नुहुन्छ. पर्यटक गाउँ सत्यवतीको बारेमा पनि कुरा गर्नुहुन्छ. भनेपछि तपाईँले अलिअलि अन्दाज गर्नुभयो होला. अनि भारतको मुम्बईमा चार महिनादेखि बन्धक बनाएकी एक नेपाली चेलीको उद्धार गर्ने कुरा हाम्रा बुटोलका संवाददाता छवि पाण्डे गर्नुहुन्छ. उहाँसँग एकछिनपछि कुराकानी. अहिले केही इन्फर्मेसन.
1: यो बीएफबीएस गोर्खा रेडियो हो.
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ.
1: त्यसलाई सहेर नपसौँ
2: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ.
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ. द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ.
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे. न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो. अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो. अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु.
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691. सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
3: बीएफबीएस

0: ओके मिठो स्वर के धनी सहीमा श्रेष्ठको आवाजको गीत सुने हामीले कार्यक्रमको सुरुवातमा अलिकति केही ढिलाइ भयो भनौँ, त्यसले गर्दाखेरि हामी टाइमको पछाडि अलिक उदिरहेका छौँ, त्यस कारण मैले गीतलाई अलिकति छोट्याएँ। श्रोताहरू अब हामी अघि नै मैले जानकारी गराएको छु विभिन्न विषय लिएर आज हाम्रो अपडेटको लागि छवि पाण्डे आउँछु भन्नुभएको छ र भैरवमा फेरि खुल्यो एक अर्ब लगानीमा काठे काठको रिसोर्ट र अर्घाखाँचीको प्रसिद्ध सुब्बा देउरालीको भेटीबाट सामाजिक काम आदि आदि कुरा लिएर आउनुहुन्छ, होमस्टेको कुरा गर्नुहुन्छ र चार महिनादेखि बन्धक भएको एक नेपाली चेलीको उद्धार गुड न्युज लिएर आउनुहुने मित्रलाई म स्वागत गर्छु। तर त्योभन्दा अगाडि आजको दिन विगतका घटनाक्रममा नेपालमा कहाँ के भयो त विगतमा यो पनि तपाईँहरूलाई इन्ट्रेस्ट अथवा रुचिको विषय होला, इन्फर्मेसन पनि होला, नलेज पनि होला। आजको दिन 25 अगस्त हो श्रोताहरू, त पुरानो कुरा गर्दाखेरि ठ्याक्कै यही दिनै यो भयो भनेर नेपालको आर्काइभ्सहरू त्यति दरिलो पाइन्न श्रोताहरू, खोज्दा पनि गाह्रो पर्छ। तर पनि नजिक नजिक आजको दिनको सेरोफेरोमा भएका घटनाक्रम भन्दा पनि तपाईँहरूलाई इन्फर्मेसन के होला त उपलब्धि चाहिँ ऐतिहासिक स्रोतहरू हेर्दा 25 अगस्तसँग ठ्याक्कै जोडेको नभए पनि अत्यन्त प्रमुख राष्ट्रिय घटनाको प्रमाण भने अघि मैले भनेको छु सीमित देखिन्छ। तर अगस्त महिनाको अन्त्यतिर श्रोताहरू झन्डै अगस्तको अन्तमा आयौँ हामी, अन्त्यतिर नेपालको एकीकरण अभियानसँग सम्बन्धित महत्वपूर्ण एउटा घटना भएको पाइन्छ श्रोताहरू। 29 अगस्तको कुरा हो, 1772 पृथ्वी नारायण शाहको नेतृत्वमा गोर्खा राज्य विस्तार गर्ने क्रममा पूर्वी किराँत क्षेत्र यानि कि लिम्बुवान र खुम्बुवान तर्फ अभियान सञ्चालन भयो। रामकृष्ण कुँवर र अभिमान सिंह बस्नेतको नेतृत्वमा गोर्खाली सेनाले पूर्वतर्फ विस्तार गर्दै टिस्टासम्मको भूभागमा आफ्नो प्रभाव विस्तार गरेको उल्लेख पाइन्छ श्रोताहरू। यस अभियानले तत्कालीन नेपालको भू राजनीतिक विस्तार र एकीकरण प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको थियो। पृथ्वीनारायण शाहको एकीकरण अभियानले आधुनिक नेपालको आधार निर्माण गरेको थियो र सरकारी ऐतिहासिक विवरणमा यो उल्लेख पाइन्छ श्रोताहरू। नेपालको आधुनिक इतिहास राजनीतिक इतिहासमा राणा शासन 1846 1951 पनि अत्यन्त महत्वपूर्ण अध्याय हो। कोत पर्वपछि जङ्गबहादुर राणाको उदयसँगै राणा परिवारको वंशानुगत प्रधानमन्त्री शासन सुरु भयो, रोल कम क्रम भन्ने चलन थियो श्रोताहरू। ओके, यसपछि को राजा हुने त्यसमै खेलबाड हुन्थ्यो अथवा पोलिटिकल दाउपेच सुरु हुन्थ्यो। आज मैले झन्डै अगस्त महिनाको अन्त्यतिर भन्दाखेरि 29 अगस्तको समयमा भएका घटनाक्रमको एउटा दुइटा मैले जानकारी खोज्ने क्रममा यो भेटे राखे। अब केही क्षणपछि विश्वमा घटेका आजको दिन तर विगतमा घटेका महत्वपूर्ण घटनाहरू पनि यहाँलाई म अपडेट गराउँछु। अघिदेखि पर्खेर बस्नुहुने मित्रलाई कार्यक्रममा स्वागत गरिहालौँ। छविजी सुन्नुभयो ढिलो, नमस्ते नमस्ते, पर्खाइमा बस्नु पर्यो तर पनि केही जानकारी प्राप्त गर्नुभयो नि होइन यहाँले पनि। ओके, अब हामी लुम्बिनी प्रदेशतर्फ लागौँ। सबभन्दा पहिला 1 अर्ब लगानीमा बनेको काठे काठको रेसोर्ट कहाँ हो, कस्तो छ, जानु भएको छ कि छैन, सुनाइदिनुहोस्।
1: निश्चित रूपमा चाहिँ हजुरले भनेको सही हो, रूपन्देहीमा ठुला लगानीमा होटलहरू खुल्ने क्रम बढेको छ। सायद मानिसहरूसँग पैसा पनि सायद धेरै नै भएर होला, किन भन्दाखेरि चाहिँ अहिले करोडको कुरा मात्रै होइन, अहिले अरब रुपियाँमा चाहिँ होटल रिसोर्टहरू खुल्ने क्रम बढेको छ। त्यो पनि गौतम बुद्ध विमानस्थल सेरोफेरो भैरवा सेरोफेरो मानि खुल्ने क्रम बढेको छ। लुम्बिनी होटल व्यवसायीहरू चाहिँ के अरे होटल नचलेर चिन्तित भइरहेको अवस्था छ, तर पनि चाहिँ फेरि किनारी लग होटल व्यवसायहरू होटलमा लगानी गर्न चाहिँ एकदमै फेरि तछाड मछाड गरेको अवस्था छ। पछिल्लो पटक रूपन्देहीको भएर नजिक कोटी हावामा 1 अर्ब रुपियाँमा चाहिँ त्यो पनि काटी काटमा बनेको यस रिसोर्ट चाहिँ सञ्चालनमा आएको छ। 5 तारे होटल टाइगर प्यालेस रिसोर्टको नजिकै अर्को टाइगर फरेस्ट रिसोर्ट सञ्चालनमा आएको छ। रिसोर्टको अधिकांश संरचना सल्लाको काठको प्रयोग गरिएको छ, जुन चाहिँ सल्याम र जुम्लाबाट ल्याइएको छ। यो नेपालकै काठ प्रयोग गरिएको छ। यसमा होटलका कोठा रेस्टुरेन्ट बार र भिल्ला समेत काठी काठबाट तयार गरिएको छ। होटल सञ्चालक मिनराज भूषाल जो चाहिँ बारासिङ्गे बिआरका सञ्चालक पनि हुनुहुन्छ, उहाँले चाहिँ यो रिसोर्ट अथवा होटल चाहिँ सञ्चालनमा ल्याउनु भएको छ। व्यवसाय भूषाल बारासिङ्गे बिआर कम्पनी जुन रूपन्देही नै सञ्चालित छ त्यसको मालिक हुनुहुन्छ। यति मात्रै होइन, रिसोर्टमा थप 1.5 अर्ब रुपियाँ फेरि लगानी गरेर समुद्रको झल्को दिने गरी चाहिँ स्विमिङ पुल लगायतका धेरै संरचनाहरू चाहिँ निर्माण गर्ने चाहिँ उहाँको चाहिँ योजना रहेको छ। यो रूपन्देहीमा अलि फरक किसिमको चाहिँ होटल सञ्जालमा आएको छ। यद्यपि चाहिँ लुम्बिनीका होटल व्यवसायहरूले चाहिँ अरबौँ लगानी गरे पनि चाहिँ अहिले चाहिँ जोखिममा रहेको बताइरहेको बेला पछिल्लो पटक चाहिँ फेरि चाहिँ व्यवसायहरू चाहिँ यस क्षेत्रमा चाहिँ लगानी गर्न उत्सुक भइरहेका छन्। अर्को फेरि चाहिँ दुईवटा पाँच तारे होटल लुम्बिनीमा अहिले बनिरहेको अवस्था पनि छ। यसरी हेर्दाखेरि चाहिँ लुम्बिनी क्षेत्र अथवा भैरवा बुटवल क्षेत्र चाहिँ लुम्बिनी के अरे सेरोफेरो लुम्बिनीको सेरोफेरो चाहिँ होटल मैत्री भन्ने पाँच तारे स्टार होटलहरूको होटल मैत्री भन्ने चाहिँ अभियानमा छ।
0: अब यहाँबाट यसो हेर्दाखेरि तपाईँले टाइगर प्यालेसको कुरा गर्नुभयो, टाइगर फरेस्ट रिसोर्टको कुरा गर्नुभयो, होइन, पाँच तारे अलिकति भनौँ न सामुद्रिक झल्को दिने वेभहरू आएको छालहरू भन्दाखेरि इमेजिन यहाँबाट एकदमै भैरवा एकदमै गुलजार छ, होइन, पर्यटकहरू पनि टन्नै छन्, त्यहाँका बासिन्दाहरू पनि फाइभ स्टार होटलमा इन्जोय गर्ने क्यापेसिटीका छन् भन्नु पर्यो, होइन, आर्थिक यो चाहिँ ऊ छ सबलता छ भन्नु पर्यो, होइन, त्यस्तै देखिन्छ कि अकुपेन्सी के छ। मेरो यो भनाइको तपाईँलाई प्रश्नको तात्पर्य चाहिँ के भने बन्न त बनेका छन् तर अकुपेन्सी के छ त, कतिको एक्टिभिटिज भइरहेछ त त्यहाँ।
1: एक्टिभिटिज चाहिँ त्यस्तो खासै देखिँदैन अहिले चाहिँ पछिल्लो समय चाहिँ भारतबाट आउने पर्यटकहरू चाहिँ नेपालमा बढेको अवस्था छ, सीमा क्षेत्रमा बढेको अवस्था छ। तेस्रो मुलुकको भन्दा पनि चाहिँ अहिले नेपालका यो खास गरी सीमा क्षेत्र भैरवा लुम्बिनी क्षेत्रका होटलहरू चाहिँ अहिले इन्डियाबाट भारतबाट चाहिँ आउने पर्यटकहरूबाट मात्रै चाहिँ चलेको देखिन्छ। नेपालका खासै नेपालका त्यसले चाहिँ यो अरू ग्राहकहरू सायद त्यसले चाहिँ धेरै चाहिँ यस्ता होटलहरूमा चाहिँ कम गएको देखिन्छ। तर्किँदा चाहिँ पछिल्लो समय चाहिँ इन्डियाबाटै आएका पर्यटकहरू चाहिँ जस्तो उत्तर प्रदेशमा 35 करोड चाहिँ जनसङ्ख्या छ, त्यसको चाहिँ 10% 5% मात्रै आए पनि चाहिँ लुम्बिनी क्षेत्रका होटल व्यवसायहरूको चाहिँ यो होटल सञ्चालन गर्न सहज हुन्छ। त्यो अवस्थाले चाहिँ पछिल्लो समय चाहिँ इन्डियनहरू चाहिँ भारतीयहरू चाहिँ धेरै चाहिँ नेपालमा चाहिँ यो भ्रमण गर्न इच्छुक देखिएको अवस्थाले गर्दाखेरि चाहिँ लुम्बिनी भैरवा बुटवल यो सेरोफेरोका होटल व्यवसायहरू चाहिँ भारतीय पर्यटकहरूसँग चाहिँ मात्रै आकर्षित यो यसमा चाहिँ आश्रित देखिन्छन्। त्यो हिसाबले गर्दा नेपाली भन्दा पनि चाहिँ र तेस्रो मुलुकका भन्दा पनि चाहिँ लुम्बिनीका होटलहरू चाहिँ भैरवका होटलहरू चाहिँ भारतीय पर्यटकहरूको उसमा चाहिँ चलेको देखिन्छ।
0: ओके, बडो राम्रो कुरा गर्नुभयो तपाईँले। अब 32 करोड उत्तर के भन्छ प्रदेशको
1: 35 करोड
0: भन्नुभयो नि, होइन, त्यसमा पनि 5% भन्दाखेरि ओ हो 5% भन्दाखेरि पनि धेरै हुँदो रहेछ नि त। यहाँ मेरो यसो मैले मोटामोटीकै 1 करोड जति जाँदाखेरि झन् 2-3 लाख मात्रै आयो भने पुग्छ नि हामीलाई त, होइन त, त्यो धेरै आउनै पर्दैन, होइन। एनिवे, अहिले अस्ति पछिल्लो समयमा तपाईँले पनि रिपोर्ट गर्नुभयो, हाम्रो दिल केसी र अन्य साथीहरूले पनि पूर्वदेखि पश्चिमसम्म के रिपोर्ट गर्नुभएको छ भने यो गर्मी महिनामा पर्यटकको समय होइन, हाई सिजन होइन, त्यसले गर्दाखेरि व्यवसायीहरू सुस्त स्थितिमा हुन्छन् भनेको इन्डियन टुरिस्टहरू गर्मी छल्नको लागि शीतल खोज्दै खोज्दै डाँडा काँडा नेपालतिर आउँदाखेरि चाहिँ बडो राम्रो भयो, व्यापार राम्रो भयो, यहाँ चाहिँ पर्यटकहरूको आगमन राम्रो भयो, अलिअलि त्यति हो कि उनीहरूको तौर तरिका मात्रैमा कमी कमजोरी देख्यो, नभए चाहिँ केही न केही एक्टिभिटी भयो भनेर सुन्दाखेरि खुसी लागेको थियो। तर अब तपाईँले भने जस्तो यस्तो राम्रो राम्रो भनौँ न अब इन्फ्रास्ट्रक्चरहरू बनेका छन्, होटेल पाँच तारे विभिन्न फेसिलिटी राखेर गर्दाखेरि केही प्रतिशत आए पनि राम्रो हुने भयो, राम्रो भयो। तर यति हो तपाईँको भनाइ मुताबिक के बुझिन्छ भने अकुपेन्सी र एक्टिभिटी त्यति देखिँदैन, कसरी बनिरहेका छन्, किन बनेका होलान् भन्ने एउटा बिहाइन्ड द सिन के छ त, के खेल हो भनेर तपाईँको अलिकति जिज्ञासा जस्तो बुझ्यो, अलिकति केही बुझ्नु भएको छ तपाईँले यत्रो इन्भेस्टमेन्ट किन त।
1: खास गरी चाहिँ पर यो नेपालीहरू चाहिँ परनिर्भरता नै देखिन्छ यसमा चाहिँ नेपालीहरूले चाहिँ होटलमा लगानी गर्नुको तात्पर्य चाहिँ भैरव स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेछ, यसबाट चाहिँ तेस्रो देशका पर्यटकहरू चाहिँ नेपालमा आगमन हुनेछ र चाहिँ कम्तीमा पनि चाहिँ लुम्बिनी क्षेत्र के अरे होटल क्षेत्रमा यसको जुन लगानी छ त्यो चाहिँ लगानी चाहिँ के अरे चाहिँ जोसमा पर्दैन भन्ने किसिमले चाहिँ जुन अब चाहिँ उहाँले चाहिँ लगानी गर्नुभयो त्यो अवस्था देखिएन। र तेस्रो पटक चाहिँ अब पछिल्लो पटक चाहिँ त्यो अवस्थामा चाहिँ मोडिफाई भएर चाहिँ के देखिन्छ भन्दाखेरि चाहिँ अब सबै होटल व्यवसायहरू चाहिँ अब सब लगभग लगभग चाहिँ भारतीय टुरिस्टसँग मात्रै चाहिँ निर्भर हुने अवस्था देखिएको कारणले गर्दा चाहिँ उहाँहरू सबैको चाहिँ ध्यान चाहिँ लुम्बिनी क्षेत्रको भैरवाको चाहिँ टुरिज्मको विकासको लागि चाहिँ भारतीयहरू चाहिँ आउनुपर्छ र चाहिँ के अरे नेपाल सरकारले पनि चाहिँ जस्तो नेपाल भारत सीमा क्षेत्रमा चाहिँ उहाँलाई जुन आउने जुन के अरे चाहिँ सुविधा दिनु जुन छ पहिला जुन धेरै शास्ति थियो तर अहिले धेरै कम भएको छ उहाँलाई चाहिँ चेकजाँच गर्ने दुःख दिने बोर्डर एरियामा जुन थियो त्यो चाहिँ अहिले धेरै घटेको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ भारतीयहरू टुरिस्टहरू चाहिँ आवागमन समेत पछिल्लो समय सहज भएको अवस्थाले गर्दाखेरि चाहिँ लुम्बिनी क्षेत्रमा भैरव क्षेत्रमा बुटवल क्षेत्रमा यो सेरोफेरमा जुन होटलमा लगानी भएको छ त्यो लगानी चाहिँ अब तत्कालको लागि चाहिँ भारतीय पर्यटकहरूलाई नै देखेर लगानी गरेको देखिन्छ र भोलिको दिनमा चाहिँ अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल चल्ला त्यसपछि लुम्बिनीमा पनि अब पर्यटकहरू आउलान् त्यो अवस्था छँदैछ त्यसपछिको अवस्था छँदैछ तर चाहिँ तत्काललाई चाहिँ अब सबै होटल व्यवसायको चाहिँ एकमात्र ध्यान ठुला खास गरी ठुला व्यवसायीहरू चाहिँ होटल व्यवसायहरू चाहिँ भारतीय पर्यटकहरूमै लगानी के अरे चाहिँ आश्रित भएको चाहिँ पछिल्लो गतिविधिले देखिन्छ।
0: ओके, मेरो अरू विषयमा जाने पर्ने भएको हुनाले मैले यसलाई छोटाएँ तर पनि अन्तमा यही विषयमा के सोध्न चाहन्छु भने छोटकरी भनिदिनुहोला, जति ठुलो होटल बन्यो त्यत्तिकै सञ्चालनको भार हुन्छ, अब आय आर्जन दैनिक रूपमा भएन भने त्यसले आफूलाई बर्डनमा भनेर त्यसको भार थाम्न सकिन्न होइन, त्यसले गर्दाखेरि अरबौँको लगानी तर इन्कम दिल्लीमा भएन भने त्यो ब्याङ्कबाट लोन लिएकै होलान् होइन, आफ्नै घरको पैसा अरब अरब त कसको होला जस्तो लाग्छ मलाई, त्यसले गर्दाखेरि उहाँले कसरी मेन्टेन गर्नुभएको छ आर्थिक यो फाइनेन्सियली कसरी भाइबल भइरहेको छ, मेरो त्यही हो नडुबुन् किनभने व्यवसायले सोचेरै गरेका हुन्छन्, भिजनै लिएर बसेका हुन्छन्, आशावादी भएर नै गरेका हुन्छन्, मिलिजुली गरेका हुन्छन्, उनीहरू नडुबुन् भन्ने मात्रै मेरो एउटा चाहिँ आशय। खैर, यसमा पछि अपडेट दिनुहोला।
1: होटल क्षेत्रमा लगानी गरेको भन्ने पनि एउटा किसिमको चाहिँ त्यो गुनासो चाहिँ उनीहरूले बाहिर चाहिँ आइरहेको हुन्छ, तर यो अब बाहिर कमाएर चाहिँ यसमा त्यसले चाहिँ होटलमा लगानी गरेपछि होटल सुरक्षित हुन्छ र सरकारको पनि त्यसमा ध्यान पुग्दैन भन्ने किसिमको पनि एउटा चाहिँ तर्क छ, तर त्यो तर्कमा पनि चाहिँ वास्तवमा नेपालीहरूले लगानी जुन गरेका छन् त्यो चाहिँ स्वागत योग्य नै हुनुपर्छ भन्ने लाग्छ।
0: के हुनुपर्छ भन्नुभयो?
1: स्वागत योग्य नै हुनुपर्छ।
0: स्वागत योग्य, ओके। त्यो बारेमा अझै खोज अनुसन्धान र तपाईँले चाहिँ रिसर्च गर्नै पर्ने हो होइन। यो बाहेक अब सुपा देउरालीको कुरा गर्दै हुनु चाहिँ के हो त्यो? मलाई थाहा छ त्यो चाहिँ एउटा ठुलो पर्यटक मात्रै नभएर धार्मिक स्थल हो होइन, अब त्यो बारेमा के छ त?
1: यो अराखाती जिल्लाको प्रसिद्ध धार्मिक स्थल हो सुब्बा देउराली मन्दिर, र यो मन्दिरसँग चाहिँ भूतपूर्व सैनिक लाहोरीहरूसँग पनि यसको चाहिँ चिनाइती जोडिएको छ, यसको चाहिँ कुरा जोडिएको छ। किम्वदन्ती नै हो, किम्वदन्तीका अनुसार चाहिँ धेरै पहिला चाहिँ अराखाँचीका एक युवाले चाहिँ सुब्बा देउराली मन्दिरको सुब्बा देउराली भगवतीको मातासँग चाहिँ एउटा वर मागेका थिए। भारतीय सैनिकमा भर्ती हुन हिँडेका उनले चाहिँ भर्ती हुन सफल भए। छुट्टीमा घर आउँदा चाहिँ उनले चाहिँ के अरे त्यहाँ बलिको रूपमा चाहिँ बोका चढाउने भाकल गरेका थिए। भर्ती भएपछि भाकल त पुरा भयो, तर चाहिँ लाहुरे छुट्टीमा घर आउँदा उनले आफूले चाहिँ गरेको बाचा पुरा गर्दैनन् अथवा भाकल पुरा गर्दैनन्। धेरै पछि ती लाहुरे सुब्बा देउराली मन्दिरको बाटो हुँदै आउजाउ गर्दा देवीले भाकल पुरा नगरेको भन्दै लाहुरेलाई मन्दिरको त्यही नजिकको मन्दिरको पारिपट्टिको भित्तामा टाँसिदिन् भन्ने चाहिँ एउटा किम्वदन्ती छ। र अहिले पनि चाहिँ मन्दिरको किनारमा चाहिँ रहेको एउटा भित्तामा चाहिँ सैनिक आकारको चाहिँ एउटा चित्र देखिन्छ। त्यो चित्रलाई चाहिँ अहिले पनि चाहिँ लाहुरे टाँसिएको भनेर भनिन्छ। त्यो हिसाबले चाहिँ यो सुब्बा देउराली मन्दिर चाहिँ एउटा लाहुरेको जीवनसँग पनि यसो जोडिएको छ। सन्धिखर्क नगरपालिका साथमा रहेको यो प्रसिद्ध मन्दिरमा भक्तजनबाट चाहिँ सङ्कलन भएको भेटीको रकमबाट चाहिँ शिक्षा स्वास्थ्य पूर्वाधार र सामाजिक विकासमा ठुलो खर्च भएको छ। भेटीबाट चाहिँ सन्धिखर्क र सिद्धगङ्गा नगरपालिकाका केही विद्यालय समेत सञ्चालन भएका छन्। मन्दिरमा एकै दिन चाहिँ 1000 बढी मानिस चाहिँ करिब करिब 1000 बढी मानिस भाकल पुरा भएको भन्दै बलि चढाउन समेत आउने गर्दछन्। त्यही हिसाबले चाहिँ सुब्बा देउराली मन्दिरमा चाहिँ भाकल गरेको कुरा चाहिँ पुग्छ भन्ने एउटा चाहिँ किम्वदन्ती छ। मन्दिरका अध्यक्ष गणेश थापाका अनुसार चाहिँ सुब्बा देउराली क्षेत्रको चाहिँ आदर्श मावि खाँचीकोट त्यसै गरी आधारभूत विद्यालय देउराली अर्को देउराली आधारभूत विद्यालय के अरे चाहिँ को सञ्चालन चाहिँ मन्दिर यसको चाहिँ भेटीबाट चाहिँ चलेको छ। यी विद्यालयहरू चाहिँ दैनिक करिब करिब यहाँ 1,00,000 चाहिँ भेटी उठ्ने अनुमान गरिन्छ, जसबाट चाहिँ 18 जना पुजारी समेत चाहिँ यो मन्दिरमा चाहिँ आश्रित छन्। त्यही कारणले भन्दा चाहिँ यो चाहिँ लाहुरीको जीवनसँग समेत जोडिएको सुब्बा देउराल मन्दिर यद्यपि यो किंवदन्ती मात्र यो तर यसको धेरै इतिहास पनि छन्। तर के भन्दा चाहिँ यो चाहिँ अति महत्त्वपूर्ण र चाहिँ यसको चाहिँ मन्दिर मात्र होइन यसले गर्दाखेरि चाहिँ अर्घाखाँची जिल्लाका केही सामुदायिक विद्यालय का विद्यार्थीहरूले ठुलो सुविधा पाएका छन् भन्ने कुरा हो।
0: ओके, अब तपाईँले भनेको कुरामा मेरो ध्यान एउटा चाहिँ केमा गएको छ भने नि छविजी, दैनिक 1,00,000 भेटी उठ्ने भने त गजबको होइन, व्यवस्थित राम्रो भएर छ त्यस कारणले एकाउन्टिङ भएर त यो 1,00,000 भनिएको हो होइन। अब तपाईँले समाचार ठिकै छ, ए मैले त्यही बुझेँ, मैले ठ्याक्कै 1,00,000 सधैँ त कहाँबाट हुन्छ र होइन, बढी पनि होला घटी पनि होला कुरा, तर मेरो मैले कहाँ जोड्न चाहेको छु भने अहिले चाहिँ भेटीको कुरा गर्दाखेरि भारतका विभिन्न मठ मन्दिरहरूमा चाहिँ भेटीको भनौँ न चोरी भएका कुराहरू सुनिरहेका छौँ। नेपालमा पनि केही प्रश्नहरू उठेका छन्, ठुला ठुला अब धार्मिक स्थलहरूमा चाहिँ भेटी व्यवस्थित हुनुपर्छ भनिएको छ, त्यहाँ पनि त्यस्तै भएर यो हिसाब किताब निस्क्या होला होइन त?
1: हजुर हजुर, अब निश्चितमा चाहिँ यो चाहिँ यो मन्दिर चाहिँ परापूर्व कालदेखिको मन्दिर हो र यो मन्दिरमा भाकल गर्दाखेरि चाहिँ त्यसले चाहिँ भाकल पुरा नगरेको उसमा चाहिँ सजाय समेत भएको अवस्था गर्दाखेरि चाहिँ यस यो मन्दिरको व्यवस्थापन समिति अनि यो पुजारीहरूले चाहिँ सायद त्यस्तो बदमासी गर्दैनन् जुन लाहुरेले भोगे भन्ने कुरा चाहिँ हो।
0: ओके, ल त अब धेरै जस्तो भिजिटर्सहरू लोकल हुन्छन् कि बाहिरबाट पनि आउँछन्?
1: यो निश्चित रूपमा चाहिँ हजुरले भनेको चाहिँ लुम्बिनी प्रदेशको ऐतिहासिक अब स्थल त हुँदै यो मन्दिर चाहिँ, तर नेपालबाट मात्रै होइन यो चाहिँ काठमाडौँदेखि लिएर चाहिँ झापा पूर्वको झापा पश्चिमको महाकालीदेखि लिएर भारतको तपाईँ दिल्ली अब चाहिँ बम्बईदेखि लिएर चाहिँ यो धेरै प्रसिद्ध मन्दिर हो जिल्लाको क्षेत्रीय मन्दिर चाहिँ त्यो हिसाबले चाहिँ पूर्व पश्चिमदेखि लिएर चाहिँ भारतका तीर्थयात्री समेत चाहिँ यहाँ चाहिँ के अरे भाकल अथवा चाहिँ वर माग्न पहिला आउने र भाकल पुरा भएको अवस्थामा फेरि चाहिँ यो लिएर चाहिँ आउने एउटा चाहिँ चलन चाहिँ एकदमै बढी छ।
0: ओके, अब दुई विषयमा हामीले धेरै समय दियौँ, इन्ट्रेस्टिङ पनि थियो, इन्फर्मेटिभ पनि थियो, थ्याङ्क यू भेरी मच। तर दुई विषय बाँकी छ तपाईँको, छोट गरे भन्दै होला नेपाली चेलीको उद्धार भारतमा भएको र होमस्टेको बारेमा भनिदिनुहोस् त प्लिज छोट गरीमा।
1: मिस्त्रीमा चाहिँ गुल्मी जिल्लाको चाहिँ सत्यवती क्षेत्रलाई सरकारले 100 गन्तव्य सूचीको उसमा चाहिँ राखेपछि यो क्षेत्र सत्यवती क्षेत्र चाहिँ अहिले चाहिँ आन्तरिक पर्यटकहरूको चाहिँ प्रमुख आकर्षणको केन्द्र बनेको छ। खास गरी चाहिँ पर्यटक सङ्ख्या यहाँ बढ्दै गएपछि सत्यवती लुम्पेकी महिलाहरूले चाहिँ होमस्टे सञ्चालन गरेका छन्, त्यसबाट चाहिँ महिलाहरूले चाहिँ आय आर्जन गरेका छन्, जसमा 18 महिलाहरू जोडिएका छन्। अर्को महत्त्वपूर्ण कुरा के भन्दाखेरि सत्यवती गाउँपालिका सँगै चाहिँ लाहुरीहरूको चाहिँ महत्त्वपूर्ण गाउँ भाषे पनि जोडिएको छ। भाषेमा पनि चाहिँ यो सत्यवती क्षेत्रमा आउने पर्यटकहरू चाहिँ भारसे समेत घुम्न आउने भएको हुनाले चाहिँ यो भारसे र अनि सत्यवती गाउँपालिका चाहिँ एकदमै यो अलिकति चाहिँ पछिल्लो समय चाहिँ पर्यटकहरूको चाहिँ एकदम आन्तरिक अथवा चाहिँ आन्तरिक पर्यटकहरूको चाहिँ एकदम गन्तव्य बनेको छ। र चाहिँ यसमा चाहिँ स्थानीय 15 समेत परिवार यसमा होमस्टेमा जोडेकोले गर्दाखेरि चाहिँ यो क्षेत्र चाहिँ अब यसबाट चाहिँ स्थानीय महिलाको चाहिँ आय आर्जन भएको छ र चाहिँ सत्यवती गाउँपालिका अहिले चाहिँ नेपालको चाहिँ पछिल्लो गन्तव्य सूचीमा परेपछि चाहिँ यसको चाहिँ पर्यटकीय गतिविधि यहाँ चलायमान भएको छ। यसले गर्दाखेरि चाहिँ अर्घाखाँची जिल्लामा के अरे गुल्मी जिल्लामा जुन बसाइसराईको समस्या थियो त्यसमा केही हदसम्म चाहिँ यसको चाहिँ समाधान हुन्छ कि भन्ने चाहिँ यहाँको
0: रोजगारीको लागि अब विदेश जानु पर्दैन होइन त, रोजगारलाई विदेश जानु पर्दैन, आफ्नै गाउँठाउँमा केही गरे भने राम्रो हुन्छ भन्ने कुरा हो। र बन्धक बनाएको चेलीको अलिकति अपडेट दिइहाल्नुहोस् त, त्यसपछि म तपाईँसँग बिदा लिन्छु।
1: मूल प्रभाव अखिल नेपाल भारतीय एकता समाजले चाहिँ भारतको मुम्बईमा 4 बन्धक बनाएकी नेपाली चेलीको चाहिँ उद्धार गरेको छ। यद्यपि मूल प्रभाव अखिल नेपाल भारत एकता समाजले चाहिँ वर्षौँदेखि चाहिँ भारतमा चाहिँ गरी यसरी चाहिँ गरी चाहिँ बन्धक बनाइएका हराएका अनि त्यहाँ चाहिँ के अरे चाहिँ ठगिएका लुटपाटमा परेका नेपाली खास गरी नेपाली महिला चेलीहरू चाहिँ यसले चाहिँ गरी सहयोग गरिदिइरहेको छ। पछिल्लो समय चाहिँ एकता समाजको सक्रियतामा चाहिँ र स्थानीय प्रहरीको चाहिँ सहयोगमा चाहिँ ती महिलालाई चाहिँ उद्धार गरी नेपाल पठाइएको छ। यद्यपि चाहिँ ती महिलाको चाहिँ नाम चाहिँ गोप्य राखिएको छ। जनमोर्चा निकटको राष्ट्रिय जनमोर्चा निकटको मसाल निकटको यो सङ्गठन एकता समाजले चाहिँ धेरै वर्ष पहिलेदेखि नै भारतका विभिन्न सहरमा चाहिँ अलपत्र परेका बेचिएका फसाइएका चेलीको चाहिँ उद्धार गर्दै आएको छ। यो हिसाबले चाहिँ अब नेपाली चेलीहरू अझै पनि चाहिँ यत्रो जमाना यत्रो संचार क्षेत्रको युगको जमानामा पनि चाहिँ नेपाली चेलीहरू फसाउने के अरे चाहिँ बेचिने यो अवस्था चाहिँ अन्त्य भएको छैन। यसमा चाहिँ योभन्दा दुई महिना अगाडि पनि चाहिँ यसै गरी चाहिँ एकता समाजले चाहिँ चारजना चेलीलाई चाहिँ फेरि नेपाल फिर्ता गराएको थियो। त्यो अवस्थाले हेर्दाखेरि चाहिँ नेपाली चेलीहरू अझै पनि चाहिँ भारतमा बेचिने अब को समस्या चाहिँ फसाइने समस्या चाहिँ यो देखिरहेको छ र यसमा चाहिँ एकता समाजले चाहिँ महत्त्वपूर्ण चाहिँ काम गर्दै आएको छ।
0: ओके, आज यति नै गरौँ। थ्याङ्क यू सो मच, राम्रो कुरा सुनाउनु भयो यहाँले। हस् त मैले बिदा लिएँ है त।
1: हस् नमस्ते, बाई।
0: ओके, छवि हाम्रा पाण्डेजीले धेरै कुरा भन्नुभयो, गुड न्युजहरू पनि छन् र जानुपर्ने ठाउँ धेरै रहेछ लुम्बिनी प्रदेशमा। श्रोताहरू अब एउटा मिठो गीत सुनौँ एकैछिनको लागि। कुमार सागर र सुमन महाजन गाउनु छ, सोजमान महाजन हुनु छ।

0: ओके गीतलाई मैले अलिकति छोटा किनभने आजको हाम्रो सुरुको कार्यक्रममा अलिक बाधा पर्यो, समयको त्यस कारण अभाव भइरहेको छ। अब पार्थिवारातर्फ लागिहालौँ। हाम्रो मित्र हुनुहुन्छ, उहाँले पठाउनु भएको रिपोर्ट छ ताप्लेजुङबाट। कृष्ण लिम्बुको रिपोर्ट सुनौ।
1: ताप्लेजुङ स्थित प्रसिद्ध शक्तिपीठ पार्थिवारा मन्दिरको टीका प्रसाद अब मन्दिरसम्म पुग्न नसक्ने भक्तजनले पनि घरमै प्राप्त गर्न सक्ने भएका छन्। पाथिभरा क्षेत्र विकास समिति र जिल्ला हुला कार्यालय ताप्लेजुङ बीच भएको सम्झौतासँगै देशभित्र मात्र होइन विदेशमा रहेका भक्तजनसम्म समेत पाथिभराको प्रसाद पुर्याउने बाटो खुला भएको हो। सम्झौता अनुसार भक्तजनले पाथिभरा क्षेत्र विकास समितिसँग सम्पर्क गरी टीका प्रसाद माग गर्न सक्नेछन्। समितिले उपलब्धता अनुसार प्रसाद व्यवस्थापन गर्नेछ भने हुला कार्यालयले तोकिएको प्रक्रिया अनुसार गन्तव्यसम्म पठाउनेछ। भक्तजनले यस पठाउने चलन रहेको र त्यसलाई विकसित गर्न हुला कार्यालयसँग सम्झौता गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो।
2: कुरियरमा पठाउँथ्यौँ, कतिपय समयमा हामी यसै गाडीमा साथीभाइहरू चिन्जान भएको सम्पर्क भएको उहाँहरूलाई चाहिँ पठाउने गर्थ्यौँ र पछिल्लो चोटि अब नेपाल सरकार अन्तर्गत चाहिँ अब सूचना सञ्चार मन्त्रालय अन्तर्गत भएको जिल्ला हुला कार्यालयसँगै सम्झौता भइसकेपछि चाहिँ अब चाहिँ हामीलाई त्यस्तो समस्या हुँदैन। यो अत्यन्तै चाहिँ भरपर्दो सेवा हो।
1: यो सेवाको पहिलो परीक्षण स्वरूप ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले धनुषा पठाएर सेवा शुभारम्भ गर्नुभएको थियो। कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङबाट मधेस प्रदेशको धनुषासम्म पाथिभराको प्रसाद पठाइनुले धार्मिक तथा सामाजिक सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। पाथिभरा पुगेर दर्शन गर्नुको आफ्नै धार्मिक र आध्यात्मिक महत्व छ। हुलाकबाट प्रसाद प्राप्त गर्नु त्यसको विकल्प होइन, बरु मन्दिरसम्म तत्काल पुग्न नसक्ने भक्तजनका लागि यो आस्थाको अर्को माध्यम बन्न सक्छ। त्यसैले प्रसाद घर घरमा पुग्दा पाथिभराको महिमा घट्ने भन्दा पनि पाथिभराको नाम, आस्था र धार्मिक सम्बन्ध थप टाढासम्म विस्तार हुने सम्भावना बढी छ। तर पाथिभराको प्रसाद घर घरमै पुग्न थालेपछि एउटा स्वाभाविक प्रश्न पनि उठ्ने गरेको छ। मन्दिरमै पुगेर पूजा दर्शन र प्रसाद ग्रहण गर्ने धार्मिक अनुभवलाई घरमै प्रसाद पठाउने सेवाले कमजोर बनाउँछ कि पाथिभराको महिमा अझ विस्तार गर्छ? के भन्नुहुन्छ त क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङबाङ?
2: अत्यन्तै धेरै हुनुहुन्छ नि त पाथिभराप्रति चाहिँ अब भक्तजनहरू त यस्तो विश्वको कुना कुनामा हुनुहुन्छ। अझै नेपालीहरूभन्दा बाहिर यस्तो अमेरिकाबाट, जापानबाट, युकेबाट, हङकङबाट, उहाँ ताबाट पनि त्यत्तिकै चाहिँ अब पाथिभराप्रति चाहिँ आस्था राख्नुहुन्छ भने अहिले त खाडी मुलुकहरूबाट पनि यत्तिकै अब उहाँहरू चाहिँ आउन खोजिराख्नु भएको छ। त्यो भएको कारणले यो हाम्रो जो अहिले चाहिँ हुलाक सेवा मार्फत सेवा चाहिँ पुर्याउने हाम्रो अभियान छ, यसले गर्दा पाथिभराको महिमा थप नै पुग्छ भन्ने हाम्रो विश्वास छ।
1: पाथिभरा मन्दिरमा पछिल्लो समय दर्शनार्थीको संख्या निरन्तर बढिरहेको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष 2082/83 मात्रै 252,078 जना तीर्थालु पाथिभरा पुगेका थिए। सोही आर्थिक वर्षमा मन्दिरमा 4,82,03,855 रुपियाँ भेटी संकलन भएको थियो। यसले पाथिभरा प्रतिको आस्था र आकर्षण घटेको होइन, फैलिँदो अवस्थामा छ भनी देखाउँछ। त्यसैले प्रसाद घर घरमा पुर्याउने सेवाले मन्दिरमा आउने भक्तजन घटाउने भन्दा पनि भौगोलिक, आर्थिक वा शारीरिक कारणले तत्काल पाथिभरा पुग्न नसक्ने भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने माध्यमका रूपमा विकास हुने विश्वास समितिसँग छ। प्रसादको शुद्धता र धार्मिक मर्यादा कायम राख्ने, प्याकेजिङ सुरक्षित बनाउने, माग अनुसार नियमित उपलब्धता सुनिश्चित गर्ने र देश बाहिर पठाउँदा सम्बन्धित मुलुकका हुलाक तथा भन्सार सम्बन्धी नियम पालना पनि उत्तिकै महत्वपूर्ण छ। हुलाक सेवा सुरु भएपछि पाथिभरा चढाउनका निम्ति पठाइने बहुमूल्य सामग्री तथा दान दक्षिणाको सुरक्षा चाहिँ कस्तो छ त? जिल्ला हुलाक कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख हेमराज पाण्डे:
3: यो एकदम संवेदनशील र महत्त्वपूर्ण विषय छ। यसलाई विश्वसनीय गराउँदै कुनै पनि हाम्रो नेपाली अथवा विदेशी नागरिक विश्वबाट म केही पठाउँछु भन्यो भने एकदम स्वतन्त्र रूपमा हुलाक मार्फत उहाँ पनि हाम्रो विश्वव्यापी हाम्रो विश्व युपी जसरी यहाँबाट पठाउँछौँ उसरी उहाँबाट नै उहाँहरूले पठाउने कानुनी प्रावधान नै छ, सहज ढङ्गले हुन्छ।
1: हुलाक शुल्क भने मागकर्ताले बेहोर्नु पर्ने व्यवस्था गरिएको छ। मन्दिरमा उपलब्ध नभएको प्रसाद खरिद गरी चढाएर पठाउनुपर्ने अवस्था आएमा त्यसको खर्च समेत मागकर्ताले बेहोर्नु पर्नेछ, जसका लागि हुलाक तथा क्षेत्र विकास समितिको कार्यालय मार्फत शुल्क भुक्तानी गर्ने गरी व्यवस्था गरिने उहाँको भनाइ छ।
3: एउटा चाहिँ हुलाक वस्तुमा लाग्ने सेवा शुल्क पाथिभरा क्षेत्र विकास समितिको चाहिँ खाता नम्बर अथवा चाहिँ क्युआर कोड अथवा चाहिँ उहाँहरूसँग कोअर्डिनेसन गरेर उहाँहरूले पनि व्यापक सूचना गर्नुहुन्छ, त्यहाँ पठाएर हुने भयो, सहज हुने एउटा हुने भयो। र नेपालभित्रको नागरिकहरूले त चाहिँ हुला यहीँ प्रसाद उहाँहरूको कोही छ भने यहीँ प्रसाद लिएर ताप्लेजुङबाट हुलाक कार्यालयमा लिएर त्यहाँको हुलाक वस्तुमा लाग्ने सेवा तिरेर सहजै ढङ्गले पठाउन सकिने भयो।
1: दीर्घकालीन रूपमा सेवा टिकाउन पाथिभरा क्षेत्र विकास समितिले प्रसाद वितरणका लागि छुट्टै व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने देखिन्छ। अनलाइन अर्डर तथा भुक्तानीको गन्तव्य सुनिश्चितता र देश बाहिर पठाउन आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने संयन्त्र बनाउन सके सेवा थपकारी छ। सरसफाई, पूर्वाधार तथा धार्मिक सम्पदाको व्यवस्थापनमा उपयोग गर्ने स्पष्ट नीति आवश्यक देखिन्छ। यसले प्रसाद वितरणलाई केवल व्यावसायिक सेवा नभई धार्मिक सम्पदा संरक्षणसँग जोडिएको दिगो कार्यक्रमका रूपमा स्थापित गर्न सकिन्छ। अब चुनौती एउटै छ, यो हो भावनात्मक आस्थालाई व्यवस्थित, पारदर्शी र विश्वसनीय सेवामा रूपान्तरण गर्दै वर्षौंसम्म निरन्तरता दिन सक्नु। त्यसका लागि हुलाक र क्षेत्र विकास समिति बीचको प्रारम्भिक सहकार्यलाई डिजिटल प्रविधि, गुणस्तरीय प्याकेजिङ, नियमित आपूर्ति र पारदर्शी व्यवस्थापनसँग जोड्न सके पाथिभराको प्रसाद साँच्चिकै देश विदेशका भक्तजनको घरसम्म पुग्ने दीर्घकालीन धार्मिक सेवा बन्न सक्ने देखिएको छ। काठमाडौँको सौगातका लागि कृष्ण फुरुम्बु लिम्बु, फुङलिङ, ताप्लेजुङ।
0: कति राम्रो खबर सुनाउनु भयो यहाँले। पाथिभरा मन्दिरको प्रसाद हुलाक मार्फत अब देश विदेशमा पुर्याइने बन्दोबस्त राम्रोतिर नै हुलाक सेवा एक्टिभ भएको रहेछ। श्रोताहरू, अब बाँकी भएको गीत अघि कुमार सागरको मैले राखेको थिएँ, यो गीतबाट नै हामी समाचारतर्फ लागौँ।

0: Pelain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
3: नेपाली कांग्रेसको संस्थापन पक्षले तय गरेको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। कांग्रेसले आउँदो असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने तारिक कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो। विशेष महाधिवेशन सम्बन्धी यसअघिको फैसला पुनरावलोकनका लागि अदालतले अनुमति दिइसकेकाले मुद्दाको अन्तिम फैसला नआएसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने देउवा पक्षको जिकिर छ। पूरक निवेदनलाई पनि कांग्रेसको आधिकारिकता सम्बन्धी मूल मुद्दासँगै राखेर सुनवाई गर्ने सर्वोच्चको तयारी छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नुभएको छ। आज नाडा अटो सोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप समेत लगाउनु भएको छ।
4: हामी सबैले एउटा चुनौती भोगिरहेछौ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, त्यसले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यावसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5-7 वर्षमा चाहिँ नि $3,000 चाहिँ हाम्रो प्रति व्यक्ति आए चाहिँ नि $100 बिलियनको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
3: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रका उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभएको छ। मेयर फोरमले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन,
5: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरू मध्ये लक्कै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर रा। तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो। त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए, विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै आन्दोलन निर्के देखाउँ, अब हामीले उहाँलाई रोक्न लाख प्रयास गर्यौँ तर हामी सकेन। जुन उहाँको बोलिचाली त्यो हाम्रो निमित्त पनि च्याट्टै नै असह्य थियो। अन्य बैठकहरू पनि उहाँले बैठक छोडेर जानुभएको रहेछ र त्यही प्रक्रिया उहाँले त्यहाँ पनि दोहोऱ्याउनु भयो।
3: उहाँले सो बैठकको अध्यक्षता गर्नुभएका संचार तथा सूचना मन्त्री विक्रम तिमिल सेना पनि बैठकमा ताण्डव नृत्य हुँदा मूक दर्शक बनेको भन्दै असन्तुष्टि पोख्नु भएको छ। उहाँले बैठक शिष्ट र भद्र हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमाले कांग्रेस नेतृत्वको गण्डकी सरकारबाट हात झिकेको छ।
6: एमाले गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। आज पोखरामा बसेको संसदीय दलको बोर्ड बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको दलका उपनेता लेलबहादुर थापा मगरले जानकारी दिनुभएको हो। एमाले मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको र नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग सम्वाद सुरु गर्ने उहाँको भनाइ छ। एमाले र नेकपा बीच अरू प्रदेशमा सत्ता सहकार्य भएकाले गण्डकीमा पनि दुई दल मिलेर सरकार बनाउने पहल थालिने थापा मगरले जानकारी दिनुभएको छ। कांग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेबाट गोविन्द्र बहादुर नेपाली, भीम कार्की र लक्ष्मण पाण्डे मन्त्री बन्नुभएको थियो।
3: बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले पाठेघरको मुखको क्यान्सरको जाँच गराउन छुटेका इङ्ल्याण्डका लाखौं महिलालाई घरमै ह्युमन प्यापिलोमा भाइरस एचपीभी परीक्षण गर्न मिल्ने किट दिने भएको छ। सामान्यतया यौन संसर्गबाट सर्ने एचपीभी धेरैजसो अवस्थामा शरीरले आफै हटाउँछ तर लामो समयसम्म शरीरमा रहिरहेमा यसले पाठेघरको मुखको क्यान्सर निम्त्याउन सक्छ। घरमै परीक्षण गर्न मिल्ने यो कार्यक्रमले सन् 2040सम्ममा पाठेघरको मुखको क्यान्सर अन्त्य गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ। 10 वर्षभन्दा अघि जेम सोफियानोस बर्मनलाई पाठेघरको मुखको क्यान्सर भएको थियो र यो कार्यक्रमले महिलामा हुने क्यान्सर समयमै पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर वैशालु मनको गीत सुन्नुभयो देवी कार्ति मगर आशा बिसी नितु पुन शिव भरियार आदि आदिको नाम छ यसमा सामयिक गीत रहेछ श्रोताहरू यो गीतलाई मैले अलिकति छुट्याएँ अगाडि बढौँ आजको कार्यक्रममा ब्रिटिस गोर्खाज नेपालमा हुनुभएका दिदी बहिनी दाजुभाइहरूको आज एउटा च्यारिटी कार्यक्रम थियो साफा बिग ब्रू म पनि पुगेको थिएँ मीठा मीठा केकहरू कफीहरू खान पाइयो गफ आदि आदि सुन्न पाइयो इन्टरेक्ट गर्न पाइयो र दिदीबहिनीहरूले राम्रो काम गर्नुभएको थियो घर घरमा आफैले बनाएका केकहरू ब्युटिफुल केक्स एकदम स्वादिष्ट केकहरू चाख्ने मौका पाइयो अलिअलि कन्ट्रिब्युट पनि गर्ने यो हाम्रो सौभाग्य हो भन्नुपर्छ किनभने

भइसकेछ। ओके, अब अन्य कुराहरू गरौँ। एकजना श्रोताले लेख्नु भएको छ, म कार्यक्रम सुनेर बस्छु भनेर भन्नुभएको छ, तर उहाँ नर्मली जर्मनीमा ह्याम्बर्गमा बसेर सुन्नुहुन्छ, तर मलाई मेल बेलायतबाट पठाउनु भयो। उहाँको नाम हो द्वारिका थापा मगर। उहाँ भन्नुहुन्छ, नमस्कार विनोद सर, साथै रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरू अनि गोर्खा रेडियो परिवारमा मेरो हार्दिक नमन छ। र मैले पनि काठमाडौँको सौगात कार्यक्रम आज चाहिँ युकेको मिलिटरी एकाडेमी स्यान्डर्स नजिकै मेरो भान्जीको घर छ क्याम्बरली भन्ने ठाउँमा, त्यहाँबाट सुनिरहेको छु है भनेर मलाई जानकारी दिनुहुन्छ। विनोद सर, हाल सपरिवार युकेमा घुमघाम गर्दैछु, म द्वारिका मगर, हाल युके क्याम्बरलीबाट भन्नुभएको छ। क्याम्बरली ह्याम्बर्गमा हुनुहुने व्यक्ति सपरिवार यसरी बेलायत घुम्न जानुभएको रहेछ भान्जीको घरमा। भान्जी ज्वाइँ साहब मिलेर तपाईँलाई खातिरदार गर्दै हुनुहुन्छ होला, यो समर टाइम छ, छुट्टीको बेला पनि हो, गर्दाखेरि मजाले घुम्नुहोस् है। र तपाईँलाई पनि सम्झना गरेर मिठो गीत सुनाउँछु नि। एनिवे, तपाईँले फोटो हेरेर, नेपालतिरको फोटो मैले निकै अपडेट गरेको छु हेरेर, त्यसैमा तपाईँले लेख्नुभएको केही कुराहरू, रङ रोगनपछि पुरानो स्वरूपमा मन्त्री क्वार्टर फर्किएको एरियल भ्यू मैले राखेँ, अस्ति हेर्न गएको थियौँ, जल्दा जल्दै पनि गएँ पछि पनि गएँ, यस्तो ठाउँ हाम्रै नेपालको ट्याक्स पेयरले बनाएको ठाउँ कसरी किन जलाइयो होला, क्षति त आफ्नै आफ्नै हो, हाम्रै पैसाले बनेको घरलाई किन यत्रो भनौँ न ऋषिबी साँधेको जस्तो लागेको थियो, तर अहिले हाम्रै पैसाले फेरि बनेछ। एनिवे, बनाउनेलाई पनि धन्यवाद दिनै पर्छ। अनि हामीले बेला बेलामा जङ्गली हाते रोनाल्डो गोविन्दे धुर्वेको नाम सुन्छौँ होइन, त्यसमध्येमा फेरि ब्याक टु आफ्नै मतलब आफ्नो ठाउँभन्दा पनि यो भनौँ न अब हात्तीहरूलाई चाहिँ स्याङ्चुरी दिएको ठाउँ हो, यसलाई खोरस्वर भनिन्छ, त्यहाँ चाहिँ गोविन्दे फेरि फर्केर आएको रहेछ, त्यो फोटो पनि छ। गोविन्दको रङ्गरूप हेर्नुहोस्, अजङ्गको हात्ती छ, एकदम मस्त छ, हेर्नुहोस् है उसको यहाँ चाहिँ कानमुनि एउटा सानो पाल हुन्छ, त्यहाँबाट त्यसको मस्त चाहिँ बगिरहेको देख्न सकिन्छ श्रोताहरू। एनिवे, अन्य थुप्रै फोटोहरू छन् आफ्नो देशको, र एउटा फोटो मेरो आँखा गएको छ, जुन चाहिँ आर्चरी प्रतियोगिता सुधार मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 1 मुक्तिनाथ क्षेत्रमा सोमबारदेखि यार्तुङ पर्व सुरु भएको छ। पर्वका अनुसार आयोजित आर्चरी प्रतियोगितामा प्रतियोगिताको उद्घाटन गर्दै स्थानीय ज्येष्ठ नागरिकहरूले एकदम यो आर्चरी धनुबाण होइन धनुकाण हानेको दृश्य बडो इन्ट्रेस्टिङ छ, हेर्नुहोला है त, किनभने हामी देशभरिको फोटो न्युज राख्छौँ, किनभने हामीलाई प्राप्त जति पनि फोटो छ पूर्वदेखि पश्चिमसम्मका राख्दाखेरि हाम्रो देश दर्शन पनि हुन्छ, नेपालमा कहाँ के भइरहेको छ त मलाई न्युजको रूपमा पनि प्राप्त गर्न सक्नुहुन्छ। शिवलिङ्गको पूजा ललितपुरको गोदावरी नगरपालिका 13 झरुवा राशि स्थित सन्तानेश्वर महादेव मन्दिरको दर्शन पनि यहाँले गर्न पाउँछ, त्यहाँबाट बडो राम्रो दृश्य यहाँले हेर्न पाउनुहुन्छ। मैले सुनेको छु यो ठाउँको बारेमा तर पुगेको छैन। ओके, केतुके बजार पनि सुनेको थिएँ तर त्यो बारेमा मलाई केही थाहा छैन, दृश्य चाहिँ बडो राम्रो छ। यसै गरी देशभरिको राम्रो राम्रो फोटो छ, हेर्नुहोला है त, मेहनत गरेर हामीले राख्छौँ। अनि कहिले कहिले त मेरो गाउँठाउँको फोटो पऱ्यो भनेर यसो कमेन्ट पनि लेख्नुहोस् न होइन भन्दै, अब अघि मैले नेपालको एउटा राजनीतिक इभेन्टको कुरा गरेको थिएँ होइन त, पहिलो आज नेपालको इतिहासमा कहाँ के भयो भन्दाखेरि अगस्त महिनाको सेरोफेरोमा पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खा राज्य विस्तार गर्ने क्रममा पूर्वी किराँत क्षेत्र लिम्बुवान खुम्बुवान तर्फ अभियान सञ्चालन भएको मैले अलिकति कुरा राखेँ भने, अब देश विदेशका समाचारहरू अथवा पुरानो कुरा राख्ने क्रममा तपाईँलाई मैले कहाँ लगाउँ र आज एउटा कथा पनि छ, समय भएमा सुनाउला, विश्वास गर्नुहोस् नगर्नुहोस् होइन, यो यस्तो प्रकारको अफवाह फैलिएको थियो कुनै बेलामा संसारमा, मान्छेले धेरै पत्याए पनि यसलाई हामी होक्स भन्छौँ अङ्ग्रेजीमा, तर नेपालमा झुटो खबर अथवा हावाको खबरै भनौँ होइन, एउटा चाहिँ अफवाह चाहिँ आजको दिन धेरै वर्ष पहिला 1835 अमेरिकाको न्युयोर्क स्थित पत्रिका दर्शनले प्रकाशित गरेको थियो, त्यो चाहिँ इतिहासकै सबैभन्दा चर्चित सञ्चार माध्यमीय ठगी मध्ये एक भनेर द ग्रेट मुन होक्स प्रकाशित गर्न सुरु गरेको थियो। यो बारेमा अलिक लामो छ कथा, एकछिन पछि सुनाउँछु है, इन्ट्रेस्टिङ कुरा छ, तर आज घटेको घटना हो, पत्रिकामा आयो, धेरैले विश्वास गरे, द ग्रेट मुन होक्स अर्थात् चन्द्रमा मानिसहरू
मानिस जस्तै जीव भेटिए भनेर झुटो खबर फैलाइएको थियो भने अन्य खबरहरू के छन् त देशको यो पनि म एकछिनमा राख्छु त्यो बिचमा तपाईँलाई म एउटा अन्तर्वार्ता राख्छु जुन चाहिँ हाम्रा मित्रले पठाउनु भयो

0: यो बारेमा अलिकति पढेर सुनाऊ है त। र धनजङ जीले अन्तर्वार्ता गर्नुभएको रहेछ। यो चाहिँ चितवन वन कार्यालयद्वारा एक वर्षमा 45 अजिङ्गर उद्धार गरेको कुरा चाहिँ आजको यो क्लिपमा छ, सुन्नुहोला। विशेष गरी अजिङ्गरको उद्धारमा चाहिँ 45 अजिङ्गर र यो स्थान चाहिँ विशेष गरी चितवन वरपरको क्षेत्रीय जङ्गलको हो। डिभिजन वन कार्यालय कार्यमा कार्यरत सूचना अधिकारी हुनुहुन्छ देवी प्रसाद पौडेल, उहाँसँग उहाँले कुराकानी गर्नुभएको रहेछ। त्यसतर्फ म तपाईँलाई लान चाहन्छु। त्यो बिचमा जगदीश सिमाल पनि हुनुहुन्छ, उहाँको गीत पनि तयार छ, एकछिनपछि सुन्नुहोला। यसलाई म यो रेकर्डेड कुराकानी राख्न तयार गर्दैछु। हस् त, प्रस्तुत गरिहालौँ है त।
1: बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। चितवनमा एक वर्षको अवधिमा 45 अजिङ्गर उद्धार गरिएको समाचार यो राजस्वले लेखेको समाचार हो र रातो पार्टीमा प्रकाशित छ। चितवन वन कार्यालयद्वारा एक वर्षमा 45 अजिङ्गर उद्धार, यही प्रसंगमा अब वन कार्यालयबाट भएका कामहरूका विषयमा छोटकरीमा कुराकानी गर्दैछौ। हामीसँग हुनुहुन्छ चितवन डिभिजन वन कार्यालयका सूचना अधिकारी हुनुहुन्छ देवी प्रसाद पौड्याल। धेरै नपर्खौ, कार्यक्रममा स्वागत छ देवी सर यहाँलाई। धेरै धन्यवाद समय दिनुभयो। अब यो डिभिजन वन कार्यालयले आर्थिक वर्षको अवधिमा चाहिँ यो 69 वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको विषयमा लेखेको समाचारमा एक आर्थिक वर्षमा चाहिँ 45 अजिङ्गरको कुरा पनि आएको छ। यो कुन प्रजातिको कति ठुलो हो, होइन, अहिलेसम्म यसले मानव र अरू वन्यजन्तुहरूलाई कतिको चाहिँ नोक्सान पुर्याएको छ र यो उद्धार गरेर तपाईँहरूले यसलाई कहाँ छोड्नुभयो, त्यहीबाट सुरु गरौँ कुराकानी।
2: यो अजिङ्गर विशेष गरेर हामीले घर गोठमा मान्छेको व्यक्तिको घर गोठमा अजिङ्गरहरू आउँदाखेरि उनीहरू चाहिँ अलिकति तर्सिनी डराउने हुन्छ, होइन, त्यस पछाडि हामीले त्यसलाई जिउँदै यसलाई उद्धार गरेर लिएर आएर उसको प्राकृतिक वासस्थान जङ्गल क्षेत्रमा हामीले त्यसलाई चाहिँ छोड्छौँ र पछिल्लो दिनमा सबैभन्दा धेरै संख्यामा अजिङ्गर नै हामीले डिभिजन वन कार्यालयबाट गाउँ बस्ती घरबाट गोठबाट होइन उद्धार गरेर लिएर आएर छोडेको अवस्था छ र त्यसलाई जिउँदै नै हामीले प्राकृतिक वासस्थानमा छोड्ने गरेका छौँ।
1: अहिलेसम्म चाहिँ त्यो जुन अजिङ्गरले मानवीय क्षति भनौँ न अब वन्यजन्तुहरूलाई चाहिँ कति नोक्सान पुर्याएको छ उसले चाहिँ?
2: छैन, त्यस्तो किसिमको क्षति गराएको रिपोर्ट छैन कुनै मान्छेलाई त्यसले अब हानि पुर्याएको होइन अथवा चाहिँ त्यसलाई मान्छेलाई खाएको अथवा चाहिँ अरू घरपालुवा जनावरहरू खाएको हिसाबको त्यस्तो किसिमको रिपोर्टिङ छैन। खालि अजिङ्गरहरू घर गाउँमा देखा परेपछि हामीलाई तुरन्त खबर हुन्छ र हामीले जुनसुकै समय रात बिरातको समय जुनसुकै समय भए पनि मान्छेहरू अलिक आतंकित भन्नुभएको हुनाले हामीले तुरन्त नै त्यसलाई जन्म लिएर त्यसलाई लिएर आइहाल्ने गर्छौँ र अब त्यसलाई चाहिँ कुनै किसिमको मानवीय अथवा चाहिँ घरपालुवा जनावरहरूमा अथवा वन्यजन्तुहरूमा त्यस्तो किसिमको चाहिँ क्षति पुर्याएको रिपोर्टिङ छैन।
1: अब यो जुन तपाईँले अहिले बताउनु भएको कुरा हेर्दाखेरि अजिङ्गरले अहिलेसम्म मानवीय क्षति पनि नपुर्याएको र भनौँ न वन्यजन्तुहरूलाई पनि घरपालुवा जनावरलाई पनि नोक्सान नपुर्याएको यो कुरा त छँदैछ, तर यो जुन सर्पहरू अजिङ्गरहरू वन्यजन्तुहरू मानव बस्तीतिर चाहिँ देखिन थालेको अलिकति यो जलवायु परिवर्तनको कुरा गरौँ अथवा चाहिँ मानवले चाहिँ वन्यजन्तुको वासस्थानको नजिक अतिक्रमण गरे के कारणले हो, खास चाहिँ कस्तो छ यसको चाहिँ?
2: खास गरेर यो के हो त भन्दाखेरि अलि यो वर्षाको समयमा अलिकति ओबानो खोज्ने यसको प्रवृत्ति हुन्छ। ओबानो खोज्ने क्रममा घर गोठहरूमा अलिकति ओबानो हुने र त्यहाँ मुसा लगायत अरू कुखुरा सुखुरा होइन यस्तो साना किसिमका आहारा पनि उसले चाहिँ प्राप्त गर्ने सक्ने सम्भावना भएको हुनाले अजिङ्गरहरू प्राय यो वर्षाको समयमा चाहिँ बढी र अरू समयमा पनि यिनीहरू चाहिँ अलिकति घर गाउँतिर निस्किने गर्दछन्, तर विशेष गरेर बर्खाको समयमा चाहिँ अलिक ओभानो हुने भएको हुनाले घर गाउँमा देखिन्छन्।
1: अब यो अजिङ्गरको प्रसङ्ग सँगसँगै तपाईँहरूले भनौँ न वन डिभिजन कार्यालयबाट उद्धार गरिएका अरू वन्य जन्तुहरू होइन अब के छन् त्यसमा चाहिँ? अब सर्पहरू पनि होला होइन, अरू त्यसमा पनि बताइदिनुहोस् न त्यो पनि।
2: सर्प लगायत हामी चाहिँ अब चितलहरू बन्देल भयो होइन, अस्ति भर्खरै हामीले यो 13 गते नै पर्छ कि हाम्रो एउटा साउनको 13 गते हो कि जस्तो लाग्छ मलाई, दिवस अब भर्खरै रिसेन्टली एउटा चितुवाको बच्चा पनि हामीले ट्र्यापमा पारेर चाहिँ उद्धार गरेका छौँ। विगत लामो समयदेखि भरतपुर 5-15 कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पसको हाताभित्र एउटा माउ र दुईटा बच्चा चितुवाहरू घुमिरहेको अवस्थामा त्यहाँका स्थानीयहरू अलि आतंकित हुने भएको हुनाले र त्यसलाई चितुवालाई नियन्त्रणमा लिने सवालमा हामीले एनटिएनसीमा कोर्डिनेसन गरेर त्यहाँका प्राविधिकहरूको सहयोगमा ट्र्याप यसलाई खोर राखेर एउटा चितुवाको बच्चा पनि नियन्त्रणमा आएको छ यही वर्ष र त्यसलाई चाहिँ एनटिएनसीमा उपचारको लागि पठाइएको छ र पछि अब अरू दुईवटा चितुवा पनि त्यो क्षेत्रमा घुम्दैछन् र त्यसलाई पनि खोरमा नै पार्ने हिसाबले विभिन्न त्यसको सम्भावित ठाउँहरूमा 3 ठाउँमा बक्स ट्र्याप र 5 ठाउँ जतिमा हामीले फुट ट्र्याप पनि राखेका छौँ र ट्र्यापिङ गरेर त्यसलाई पनि उद्धार गर्ने क्रममा छौँ भने अरू वन्यजन्तुहरूमा चितलहरू पनि छन् कति वन्यजन्तुहरू तारमा अड्किने होइन त्यस्तो कुनैको खोरहरूमा पस्ने त्यस्तो किसिमको प्रवृत्ति हुन्छ अनि बँदेलहरू पनि कहिलेकाहीँ हामीले उद्धार गरिरहेका हुन्छौँ र विशेष गरेर राजमार्ग क्षेत्रमा गाडीमा ठक्कर लागेर मरेका मृत वन्यजन्तुहरू पनि हामीले सिभिजन वन कार्यालयबाट उद्धार गरेर लिएर आएर त्यसलाई गाड्ने र व्यवस्थापन गर्ने गर्दै आएका छौँ।
1: यो जुन सडक दुर्घटनालाई न्यूनीकरण गर्नको लागि के छ क्यामेराहरू भए साइरनहरू भए होइन अब यो तपाईँले निकुञ्जको बिचबाट बाटोहरू हुँदाखेरि त अब अवश्य पनि वन जङ्गलबाट निस्कन्छ उनीहरू त होइन त्यसमा चाहिँ के छ त्यो भनौँ न अलिकति दुर्घटनालाई कम गर्नको लागि चोरी सिकारीलाई कम गर्नको लागि त्यसमा चाहिँ कतिको चाहिँ समस्या छ
2: अहिले पछिल्लो समयमा यो जुन हाम्रो पोखरा काठमाडौँतर्फ जाने बाटो जुन मुगलिङ नारायणघाट सडक खण्ड छ त्यसमा पर्ने चाहिँ यो रामनगर साइडतिर अब पछिल्लो समय निर्माण सडक निर्माण गर्दाखेरि वन्यजन्तुको लागि वारपार गर्नको लागि वारपारको संरचना पनि बनाइएको छ र त्यसले गर्दाखेरि साना वन्यजन्तुहरू त्यहाँबाट नै वारपार हुने स्थिति रहेको छ र त्यसले गर्दाखेरि त्यो क्षेत्रमा यस्तो किसिमको ट्राफिकबाट अथवा सवारी दुर्घटना अथवा सवारी साधनहरूको ठक्करबाट वन्यजन्तुहरू मर्ने केसहरू कम छ त्यो क्षेत्रमा भने अब यो राजमार्ग यो जुन हाम्रो टिकौली गोन्द्राङ सडक खण्ड छ त्यसमा चाहिँ विशेष गरेर पहिल्यै यो राजमार्ग बनिसकेको र त्यसमा त्यस खालको वारपार क्षेत्रको व्यवस्था पनि नहुँदा त्यसमा चाहिँ तुलनात्मक रूपमा चाहिँ बढी वन्यजन्तुहरू त्यसरी एक्सिडेन्टमा पर्ने गरेको अवस्था हो चितवनमा हेर्दै गर्दा र अबका दिनहरूमा अब यो राजमार्ग स्तरोन्नति गर्ने कुन कुरा पनि आइरहेको छ त्यस सन्दर्भमा अब ओभरफ्लाई बाट जाने हुन्छ अथवा चाहिँ अन्डरपासबाट जाने हुन्छ जे जस्तो मेकानिजमबाट प्रोजेक्ट डिजाइन भएर आए पनि वन्यजन्तु मैत्री हुने हिसाबले नै सायद यो सडक निर्माण हुन्छ जस्तो लाग्छ मलाई र अहिलेको अवस्थामा अब स्पिड कम गर्ने खालका हामीले जानकारीहरू सवारी साधनहरू चलाउनेहरूलाई दिने गरेका छौँ र तथापि त्यो हुँदाहुँदै पनि रातको समयमा अलिकति एक्सिडेन्टहरू बढी वन्यजन्तुहरू एक्सिडेन्टमा पर्ने रातको समयमा त्यस्तो देखिएको छ र तुलनात्मक हिसाबले वन्यजन्तु वारपार क्षेत्र भएको क्षेत्रमा अलिकति कम एक्सिडेन्टहरू भएको छ भने त्यो नभएको क्षेत्र जुन टिकौली नारायण सडक खण्ड छ त्यसमा चाहिँ बढी छ र अब आगामी दिनमा त्यसलाई पनि वन्यजन्तु मैत्री हिसाबले सडकको स्तरोन्नति हुने र गर्ने तर्फ हाम्रो सुझाव चाहिँ रहन्छ।
1: त्यो एरियामा जुन चलाउने सवारी साधनहरूले त्यहाँ नोटिस पनि राखिदिने अलिकति अवेरनेसको कुराहरू पनि भयो होइन तालिमको किनकि उसको पनि बाँच्न पाउने अधिकार हो होइन अब एक सुरमा आइरहेको हुन्छ उताबाट स्पिडबाट गाडी आइदिँदाखेरि चाहिँ ड्याममा हालिँदाखेरि त उसको बाँच्नु पर्ने अधिकार पनि गयो होइन अर्को चाहिँ अब त्यो गाडीमा सवार भएका चाहिँ यात्रुको ज्यानको जोखिम पनि भयो धेरै कुराहरू हुन्छ नि धेरैको टाउको दुखाइ हुन्छ नि यो विषयमा अब यातायात व्यवसायसँग जोडिएका मान्छेहरूसँग तपाईँहरूको पनि सरकार हामीले सञ्चार क्षेत्रमा काम गरेको पनि त्यतिकै भूमिका रहन्छ होइन यसमा चाहिँ के छ सर छलफल गर्ने तालिमहरू अन्तमा चाहिँ यहाँले भन्नुपर्ने यसमा चाहिँ
2: यसमा हामीले यस वर्ष चाहिँ अब ट्राफिक कार्यालय जिल्ला ट्राफिक कार्यालय जिल्ला प्रहरी कार्यालय र यातायात व्यवसायीहरू समेत लाइट गरेर एउटा खालको पत्रकार साथीहरूलाई पनि हामीले एउटा समावेश गरेर एक खालको अवेरनेस हजुरले भनेको जस्तो एउटा अवेरनेस कार्यक्रम राख्ने र त्यहाँ जुन गोन्द्राङमा रहेको पोस्टमा रोकेर अथवा त्यहाँ अलिक इन्फर्मेसन पनि दिने खालका कार्यक्रमहरू गर्ने हामीले सोच बनाएका छौँ र विगतको दिनमा पनि हामीले यो खालको क्रियाकलापहरू गर्दै आएका पनि छौँ र विशेष गरेर अलिकति रातिको समयमा रोड पनि खाली हुने र वन्यजन्तुको मुभमेन्ट पनि हुने दुइटै कुरा मिल्न जाँदा रोड खाली भएपछि सवारी साधन चलाउनेहरूले स्पिड गरिदिने र वन्यजन्तुको मुभमेन्ट पनि दिउँसोमा भन्दा रातिमा हुने भएका हुनाले रातिमा छ अब यसतर्फ हामीले पहिचान गरिसकेका छौँ र अब यसलाई चाहिँ हामीले कसरी चाहिँ यसलाई सबैको सहकार्यमा त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने तर्फ पनि हामीले कामहरू गर्छौँ र सँगसँगै अब यो सडकको पनि स्तरोन्नति हुने कुरो आइरहेको छ त्यसमा चाहिँ विशेष विशेष गरेर चाहिँ वन्यजन्तु मैत्री हिसाबले यसलाई बनाउने तर्फ पनि हाम्रो सुझाव रहन्छ र त्यो गर्नु पनि पर्छ।
1: अब यो अन्तमा बिट पार्नु पर्दाखेरि हामीले यो वन्यजन्तुलाई उद्धार गरेको विषयमा त्यसमा पनि अब अजिङ्गरलाई उद्धार गरेको सन्दर्भसँग कुराकानी गर्दाखेरि अरू पक्षहरू पनि आए, यसमा धेरै तपाईँहरूले उद्धार गरेको कुरा बताइसक्नु भएको छ, गोही अनि मयूर, लाटो कोसेरो होइन, त्यसमा दुईवटा पर्दो रहेछ, चित्तल त भनिहाल्नुभयो, धामन सर्प, नियाले बाघ। नियाले बाघ भनेको कस्तो खालको सर? यो चाहिँ जरायो
2: पनि क्याट फ्यामिलीकै हो होइन, सानो यो क्याट फ्यामिलीकै हो होइन, बाघ चितुवा जस्तै हो, यो पनि नियाले बाघ पनि तर सानो खालको हुन्छ। त
1: यसमा वन कार्यालय भनौँ न अब चितवन डिभिजन वन कार्यालयको तर्फबाट यो कुराकानी गर्ने क्रममा केही छुटेको लागेको छ सरलाई भन्नुपर्ने? अब आम श्रोतालाई
2: मैले चाहिँ हजुरको मिडिया मार्फत कुरा जाँदै गर्दाखेरि वास्तवमा हामीले काम त गर्दै आएका छौँ होइन, तथापि पछिल्लो समयमा जनताको अपेक्षा पनि अलिकति तुरुन्तै उसले डेलिभरी चाहने अवस्था रहन्छ भने अब हामीसँग भएका इक्विपमेन्ट र हामीसँग भएको स्रोत साधनले पनि हामीले चाहिँ तुरुन्तै सेवा उपलब्ध गराउनु पर्ने अवस्था रहन्छ पछिल्लो दिनहरूमा। र त्यसरी गर्दाखेरि हामीसँग भएको केही सीमित स्रोत साधनहरू जस्तो सवारी साधनहरू भयो, त्यसपछि आएर त्यसलाई अब डाटिङका मेकानिजमका हाम्रा ट्रेनिङहरू भए होइन, कतिपय प्रजातिलाई चाहिँ हामीले डाटिङ गरेर ल्याउनु पर्ने हुन्छ होइन, कतिपय खोरहरू पनि अपर्याप्त भएका छन् होइन, यसकारणले यस्ता खालका उद्धार गर्नको लागि अबको दिनमा एक खालको छुट्टै सेल एउटा युनिट डिभिजन वन कार्यालय मार्फत अथवा त्यहाँ रहनुपर्छ र त्यसमा चाहिँ वाइल्ड लाइफ एम्बुलेन्स लगायतका सुविधाहरू त्यहाँ हुनुपर्छ र तीन चार ठाउँमा एकैचोटि वन्यजन्तु उद्धार गर्नु पर्यो भने पनि हामीले चार पाँच ठाउँमा पनि गर्न सक्ने खालको हामीमा मेकानिजम पनि विकास हुनुपर्छ र त्यसले गर्दाखेरि अहिलेको बद्लिदो समयमा जनताले जुन अपेक्षा गर्नुभएको छ तुरुन्तैको डेलिभरी दिन सकिने अवस्था रहन्छ। अहिलेको विद्यमान अवस्थामा हामीसँग अलिकति स्रोत साधन कम र दक्ष मेन पावरको पनि कमी भएको कारणले गर्दाखेरि अलिकति हामीले काम गर्न त गरिरहेका छौँ, यो उल्लेखनीय संख्यामा यो संख्या त हो वर्ष दिनभरिको, तथापि हामीले मान्छेले चाहिँ 10 मिनटमा रेस्पोन्स खोजेको छ भने हामीले आधी घन्टामा रेस्पोन्स दिँदा पनि मान्छेको चाहिँ अलिकति चाहिँ क्विक डेलिभरी दिन नसकेको अवस्था जस्तो पनि हामीले महसुस गरेका छौँ र स्रोत साधन र दक्षतामा वृद्धि गर्दै हामीले त्यसतर्फ लाग्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।

0: हजुर डुएट गीत थियो युगल गीतलाई मैले रोकेँ पुरानो गीत हो जगदीश समाल र रेजिना रिमालको आवाजमा श्रोताहरू अघि नै मैले जानकारी गराएको थिएँ आजको दिन धेरै वर्ष पहिला एउटा चाहिँ अफवाह फैलिएको थियो तर धेरैले विश्वास गरे पत्रिकामा आएको थियो भने अमेरिकी पत्रिका न्युयोर्क स्थित द सन भन्ने पत्रिकामा इतिहासकै सबैभन्दा चर्चित संचार माध्यमीय ठगी मध्ये एक द ग्रेट मुन होक्स भनेर भनिन्छ यसलाई के भयो भने आजको दिन तर 1835 शताब्दीदेखि चन्द्रमाले मानिसलाई आकर्षित गर्दै आएको छ भन्ने कुरा आयो चन्द्रमालाई कतिपय संस्कृतिमा देवीका रूपमा पूजा गरिने गरिन्छ मानिसहरूलाई पागल बनाउने शक्ति भएको पनि विश्वास गरिन्थ्यो र मृतकहरूको संसारसँग पनि जोडिने गरिन्थ्यो अरे श्रोताहरू सन् 1835 एउटा अमेरिकी पत्रिका जुन चाहिँ अघि मैले भने द सनले चन्द्रमामा मानिस जस्तै पखेटा भएका जीवहरू बस्ने गरेको सनसनीपूर्ण खबर प्रकाशित गर्यो यो घटना त्यति बेला यति चर्चित भयो कि संसारभरका मानिसले चन्द्रमामा जीवन रहेको विश्वास पनि गर्न थालेछन् कसरी सुरु भयो यो होक्स मुन होक्स भनेर भनौँ अगस्त 25, 1835 द सनले बेलायतका प्रसिद्ध खगोल शास्त्री विलियम हर्सेलका छोरा जोन हर्सेलले गरेको भनिएको चन्द्रमा सम्बन्धी अद्भुत खोज बारेमा समाचार प्रकाशित गर्यो र विलियम हर्सेल युरेनस ग्रह पत्ता लगाउने प्रसिद्ध वैज्ञानिक थिए समाचारका अनुसार जोन हर्सेलले यति शक्तिशाली दूरबीन बनाएका थिए कि त्यसले गणितीय खगोल शास्त्रका लगभग सबै प्रमुख समस्याहरूको समाधान र सुधार गरिसकेको थियो भनियो द सनले उनको कथित खोज मध्ये सबैभन्दा सनसनीपूर्ण विषयलाई प्राथमिकता दियो हर्सेलले चन्द्रमामा जीवन पत्ता लगायो भनेर भनियो चन्द्रमामा के देखियो भनेर भनिएछ भने पत्रिकाको दावी अनुसार हर्सेलको शक्तिशाली दूरबीनले चन्द्रमाको सतहमा 18 इन्च अर्थात् करिब 46 सेन्टिमिटर जति साना वस्तुहरू पनि देख्न सक्थ्यो अरे स्मरणीय कुरा के थियो भने पृथ्वीबाट चन्द्रमा करिब 2,38,600 माइल अर्थात् 3,84,000 किलोमिटर टाढा छ समाचारमा हर्सेलले चन्द्रमामा समुद्र किनारा समुद्र तट मन्दिरहरू अनि बाइसन जस्ता देखिने खैरो खैरो जनावरहरू निलो रङको युनिकर्न दुईटा खुट्टाले हिँड्ने बिफर जातिका जनावरहरू भएको दावी गर्यो तर कथाको सबैभन्दा अचम्म लाग्दो दावी भने अझै बाँकी छ चन्द्रमा मानिस र चमेरा द सनले चौथो भागमा सबैभन्दा ठूलो दावी के गर्यो भने पखेटा भएका जीवहरू देखिएको बतायो सदारू मानिस समेर म्यान ब्याट भनेर भनियो त्यसलाई भस्पर टिलो होमो भनेर नाम पनि दिएछ सदारू समाचारको अनुसार यी जीवहरू करिब 4 फिट अग्ला थिए र उनीहरू हिँड्न र बोल्न र उड्न सक्ने भन्ने खबर यसले फैलायो पाठकहरू बीच ठूलो कौतल र एकदम उत्साह पनि पैदा गर्यो 19 शताब्दीका विज्ञानका लेखक रेभरेन्ड थोमस डिकले हाम्रो सौर्यमण्डलमा 21 ट्रिलियनभन्दा बढी जीवित प्रणाली रहेको दावी पनि गरेछन् श्रोताहरू यसले यस्तो सनसनीपूर्ण खबर फैलाएको रहेछ धेरैले विश्वास गरे पछि यो होक्स भनेर पत्ता लाग्यो र यसलाई चाहिँ मानिसले पत्याउन छोडे श्रोताहरू तर आजको घटना 1835 यो कुरा राख्दै अब अलिकति समय दिउँ बहिनी जुली गुरुङलाई जो आज एउटा कार्यक्रम सञ्चालन गरेर आउनुभएको छ जुन चाहिँ हामीले सफा बिग ब्रु भनेर भन्छौँ त्यो बारेमा हामी चर्चा गरिहालौँ श्रोताहरू जुली बहिनी कार्यक्रम बिएबिएस गोर्खाडेमी यहाँलाई स्वागत छ नमस्कार पनि
1: नमस्कार दाई धन्यवाद
0: ओके बहिनी तपाईँ यहाँ बिजनमा भएको धेरै भयो ठ्याक्कै कति वर्ष भयो भन्नुहोस् त
1: हामी यहाँको अलमोस्ट 1.5 इयर
0: भइसक्यो
1: हजुर भइसक्यो टाइम गएको पत्तै हुँदैन
0: अस्ति जस्तो लाग्छ होइन
1: हजुर
0: ओके भाइ चाहिँ पुरा नाम कर्पल सुभाष राई एनएसडीमा हुनुहुन्छ होइन द क्विन्स गर्डा सिङ्गल्सको सदस्य होइन त
1: हजुर दाई
0: ओके म पनि सिङ्गलसँग आबद्ध थिएँ नि पहिला पहिला 246, 247, 248 अनि हेडक्वार्टर्स अनि 250 स्टाब्लिस गर्ने समयमा परे म त्यसपछि म अर्कै ठाउँमा गएँ होइन बहिनी त्यस कारण आफ्नै पल्टनको बहिनी जस्तो लाग्छ है अनि तपाईँ त म जहाँ जहाँ गएँ त्यहीँ जानु ब्ल्यान्ड रोडमा ब्ल्यान्ड रोड बस्नु भएको रहेछ ब्रुनाई भने
1: त्यहीँ
0: ब्ल्यान्डरको कुरा बडो इन्ट्रेस्टिङ छ कुनै दिन भन्नु है राइट अब तपाईँ यहाँ आउनुभएको यति भइसक्यो लाइफ कस्तो छ त यहाँ फ्यामिली लाइफ सुनाइदिनुहोस् त
1: लाइफ भन्नुपर्दा दाइ फ्यामिली लाइफ इज एकदम इन्ट्रेस्टिङ एकदम रमाइलो त्यही त म भन्छु अब डेढ वर्ष गएको पत्तै भएन दाइ हिजो अस्ति मात्रै आए जस्तो लाग्छ होइन अनि त्यो मुभर्सहरू पनि सबै अनप्याक गरे जस्तो लाग्छ अब प्याक गर्ने बेला भइसक्यो थाहै भएन दाइ यति रमाइलो छ
0: हो नि फेरि तपाईँहरूको पार्टनर्स क्लब कति एक्टिभ छ अहिले त
1: ए एकदम एक्टिभ दाइ अनि यति धेरै बिजी हुन्छ मलाई त्यो लागेकै थिएन म नेपाल आएपछि यति धेरै बिजी हुन्छु भनेर युकेमा काम गर्दाखेरि पनि यति धेरै बिजी थिएन दाइ हाम्रो लेडिज कमिटी पार्टनर्सले चाहिँ एकदमै एक्टिभ भएर अब जस्तै वेलफेयर पनि एकदमै राम्रो हुनुहुन्छ यहाँहरूको होइन उहाँले चाहिँ अब हाम्रो लेडिज दिदी बहिनीहरूलाई के कोर्स गराउने त स्किल कोर्सहरूदेखि लिएर नै एभ्रिथिङ अब तपाईँको योगा जुम्बा पनि हाम्रो लेडिज दिदी बहिनीहरूलाई
0: योगा जुम्बा ट्रेकिङ ट्रेलिङ
1: हाइकिङहरू भयो वान डे हाइकिङ किनभने अब बच्चाहरूलाई चाहिँ हामीले पिकअप गर्नुपर्ने भएको हुनाले वान डे हाइकिङ पनि हुन्छ अनि प्लस हामीले त यहाँ आएर बेकरी क्लास हजुर मेकअप क्लास हेयर स्टाइलिङ क्लास
0: अनि फ्लावर अरेन्जमेन्ट क्लास पनि भयो होइन
1: त्यो त एकदमै राम्रो स्किल्सहरू चाहिँ हामीले निकै सिक्न पायौँ त्यसको निकै बेनिफिट हामीले लिन पायौँ त्यही भएर नेपाल पोस्टिङ इज वान अफ द मोस्ट ब्युटिफुल पोस्टिङ म चाहिँ त्यो
0: कति चाहिँ कन्फ्युजन हुन्छ कि नेपाल पोस्टिङ ल म त अब मेन स्ट्रिमबाट बाहिर गएँ मेरो करियर गला मेरो जागिर गला भनेर सोध्नुहुन्छ नि होइन तर यहाँ बसे पनि धेरै प्रमोसन पनि पाएको मैले देखेको छु बहिनी
1: मैले पनि देखेको छु दाइ मैले पहिला पोस्टिङ आउनुभन्दा अगाडि के सुनेको थियो भन्दाखेरि जसले प्रमोसन हाप्छ उनीहरू मात्रै नेपाल पोस्टिङ जान्छ भन्ने मैले सुनेको थिएँ तर यहाँ आएर त्यो चाहिँ कम्प्लिटली रङ रहेछ
0: त्यही त हिजो अस्ति पनि कतिको प्रमोसन खाइयो होइन त
1: हजुर यहाँ पार्टी प्रमोसन खाँदा खाँदा मान्छे नमोटाएको भयो छैन दाइ
0: त्यस कारणले इट्स गुड नेपाल फेरि आफ्नो गाउँठाउँमा सर्भ गर्न पाउनु होइन बेलायती ढाँचामा गजब
1: होइन म त के भन्छु वान अफ द लकिएस्ट पर्सनले मात्रै पाउँछ होला दाइ आफ्नो देश आफ्नो माटोमा बसेर होइन त्यसरी सर्भिस गर्न पाउँदा त लकी नै हो भन्छु म चाहिँ दाइ
0: त्यस कारण कति त म सेकेन्ड टुर थर्ड टुर फोर्थ टुर गरे पनि मैले पाएको छु होइन राइट अब समय तपाईँ यो टुरको कुरा गर्दाखेरि नेपालको पोसाकको जाला आज तपाईँहरूको साफा बिग ब्रु थियो एउटा इभेन्ट साफाको टिममा हाम्रो मेम साहब हुनुहुन्छ आना मेम साहब होइन हाम्रो कमान्डर साहबको श्रीमती उहाँको लिडरसिपमा तपाईँहरू कहिले जानुहुन्छ
1: हामी अहिले चाहिँ दुईजना दाजुभाइ हुनुहुन्छ एकजना मुनिस भाइ हुनुभयो एकजना सुजन भाइ हुनुभयो अनि हामी दिदी बहिनीहरू चाहिँ भोलन्टियर एज अ भोलन्टियर मुना बहिनी म अनि हाम्रो अहिले रिसेन्टली चोमा बहिनीले चाहिँ ऊ गर्नुभएको छ होइन अनि त्योभन्दा अगाडि धना राई हुनुहुन्थ्यो तर उहाँ अहिले चाहिँ भोलिन्टियरमै हुनुहुन्छ सी वाज क्वाइट एक्टिभ मेम्बर एज वेल
0: हजुर भन्दाखेरि छ सातजना दिदी बहिनीले एउटा चाहिँ टिम खडा गरेर तपाईँहरूले चाहिँ एकअर्कामा भोलिन्टियरली काम गर्नुहुन्छ होइन
1: कम्प्लिटली भोलिन्टियर
0: अब साफा भन्नाले हाम्रो श्रोतालाई जानकारी गराउँ सोल्जर्स सेलर्स एन्ड एयरमेन्स फ्यामिली एसोसिएसन हो होइन र चाहिँ पुरार्थ यो हो बेलायतमा रहेको एक परोपकारी यानि कि भोलिन्टियर संस्था हो यसले बेलायती सशस्त्र बलमा हाल कार्यरत सैनिक तथा कर्मचारी पूर्व सैनिक भेटरन्स र उनीहरूको परिवार तथा आश्रितहरूलाई विश्वसनीय सहयोग प्रदान गर्छ होइन त मुख्य यही हो अब त्यसको डिटेल दिनुभन्दा पहिला मैले अघि यसो हेर्दाखेरि साफाको सुरुवात कहिले भन्दाखेरि 1885 सुरु भएको रहेछ
1: होइन
0: जेम्स गिल्डिया भन्नेले सुरु गरेको भेटरन्स अर्गनाइजेसन हो त्यसले गर्दाखेरि यो च्यारिटी यसरी अगाडि बढेको छ भने अब भनिदिनुहोस् साफाको यो आजको च्यारिटी के कस्तो रूपमा भयो सुरु गर्नुहोस् न त प्लिज
1: हजुर दाइ नर्मली अब साफाले सधैँ अब लाइक एभ्री नाउ एन्ड देन यस्तो प्रोग्रामहरू अर्गनाइज गरिराख्छ होइन यो च्यारिटी भनेको कस्तो भन्दाखेरि हाम्रो सर्भिस पर्सनल उहाँको फ्यामिली अनि उहाँको डिपेन्डेन्टहरू अनि प्लस भेटरनहरूको लागि पनि यो लाइक काइन्ड अफ इमोसनल एन्ड फाइनेन्सियल सपोर्ट हो साफाले जहिले नि अब कसैलाई पनि एनी काइन्ड अफ निड होइन कुनै पनि अब कुनै पनि अब सपोर्ट चाहिएको छ भने साफा इज अलवेज देयर फर देम दाइ होइन अनि अब प्लस अब आजको मेन रिजन के थियो भन्दाखेरि हाम्रो साफाले एउटा बिग ब्रु अर्गनाइज गर्यो होइन त्योभन्दा पनि अगाडि आज हाम्रो दुईटा प्रोग्राम थियो दाइ अब साफा लेडले चाहिँ हाम्रो दाजुभाइहरूलाई सर्भिस पर्सनलहरूलाई चाहिँ के अरे मेन्टल हेल्थको योगा पनि भएको थियो बिहान आज 7:30 बजेदेखि दाइ होइन त्यो पनि हाम्रो साफाले नै अर्गनाइज गरेको अनि आफ्टर द्याट हाम्रो चाहिँ 10 बजेदेखि बिग ब्रु थियो च्यारिटी थियो अनि यसमा चाहिँ अब हाम्रो दिदी बहिनीहरूले चाहिँ अब बेकिङ स्किल्स युज गरेर उहाँहरूले ल्याउनु भएको बेकिङहरू अनि केकहरू कुकिजहरू भयो होइन अनि प्लस अब टी एन्ड कफी टी टाइमको लागि 10 बजेदेखि स्टार्ट थियो दाइ अनि वी आर एब्सोल्युटली थ्रिल कि यति धेरैजना आइदिनु भयो सहभागी भइदिनु भयो हाम्रो साफालाई यति धेरै माया गरेर आइदिनु भयो दाइ सो वी आर सो ह्याप्पी अनि हामीले जति पनि त्यहाँ डिस्प्ले गरेको हाम्रो फुडहरू थियो जति पनि त्यहाँ राखेको थियो सबै सक्यो दाइ
0: मैले पनि एक प्लेट ल्याएँ नि
1: इट वाज सो नाइस दाइ होइन अब त्यो चाहिँ अब कम्प्लिटली डोनेसनको हिसाबले हो होइन अब हाम्रो पर्सनल दाजुभाइ हाम्रो सिएस दाजुभाइ दिदीबहिनीहरूले अब आफ्नो स्वेच्छामा अब कति कति हिसाबले डोनेसन गर्न सक्नुहुन्छ त्यो डोनेसन गरेर चाहिँ हामीले त्यो बिग ब्रु अर्गनाइज गरेको दाइ अनि आफ्टर अल एन्ड अफ द डे त्यो फेरि हामीले उठेको डोनेसन चाहिँ हामीले आफ्नै दिदीबहिनीहरू दाजुभाइहरूलाई नै हामीले फन्डेड गर्ने हो
0: ओके भन्ने मतलब यसपालि 30 चाहिँ बडो धुमधामका साथमा सम्पन्न हुने देखियो होइन त
1: साफाले पनि अब तिजको लेडिजहरूको तिज राम्रो होस् भनेर उहाँहरूले 20,000 पनि हामीलाई दिनुभएको छ दाइ
0: तपाईँको आफ्नो कन्ट्रिब्युसनको अन टप
1: हजुर हजुर दाइ
0: ओके तपाईँहरूको टी 11 तारिक भनेर लाग्छ
1: हामीले 11 तारिक सेप्टेम्बर 11 तारिकको लागि चाहिँ हामीले तिज अर्गनाइज
0: के छ विशेष के छ यसपालिको थिममा
1: दाइ इट्स भेरी एकदमै कम्प्लिटली हाम्रो चाहिँ मेन सोचाइ के भन्दा तिज भनेको स्पेसली दिदीबहिनीहरूको लागि हो त्यो दिन नै दिदीबहिनीहरूको लागि भनेर मोस्ट चाहिँ हामीले दिदीबहिनीको इन्जोय होइन खानादेखि लिएर हुन्छ तपाईँको म्युजिकदेखि लिएर हुन्छ राफल ड्रहरूदेखि लिएर हुन्छ कम्प्लिटली दिदीबहिनीहरूको लागि मात्रै त्यो दिन हामीले अर्गनाइज
0: गर्दाखेरि आज अब तयारी सुरु भइसकेको छ भनेर कुरा बुझौँ होइन र तिजको बारेमा अरूहरू पनि हामी हाइलाइट गरौँला जे होस् आज सफा आगो बिग ब्रु सफल भयो होइन
1: एकदम राम्रो दाइ यतिको राम्रो त लास्ट इयर पनि गरेको थियो दिस इयर आजको दिन चाहिँ एकदमै सक्सेसफुल भएको
0: हो नि अनि कति उठ्यो भनेर तपाईँले इन्फर्मेसन पाइसक्नु भएको छ
1: हजुर हजुर दाइ
0: कति उठेछ त सुनाइदिनुहोस् न ब्रेक
1: न्यूज ब्रेक गर्नुस् त बिग ब्रु हैन त्यतिले मात्रै पनि हाम्रो टोटल चाहिँ 35,375 रुपीस
0: एकताल फेरि भन्नुस् त बहिनी 35,375
1: By to be honest speaking, I know malai chai afulai really aba I'm quite one kind of a lucky person to be a part of Safa dai haina usle aba entire aba इमोसनली अनि तपाईँको फाइनेन्सियली सपोर्ट गर्ने त्यो पनि फ्यामिलीहरू भयो भेटरनहरू भयो अनि प्लस सर्भिङ पर्सनलहरूको लागि होइन वी नो हामीले कति प्रोग्रामहरू अब लाइक हाम्रो पनि यहाँ बच्चाहरू छ होइन उनीहरूको लागि पनि कति प्रोग्रामहरू गराउँदा साफा इज अलवेज देयर टु सपोर्ट दाइ
0: एक्ज्याक्टली त्यस कारणले साफा भन्ने बित्तिकै तपाईँले जति पनि एक एक पैसा एक एक पाउन्ड एक एक फेरि दिनुहुन्छ त्यो चाहिँ एकदमै गुड कजमा जान्छ भनेर भन्नु अलिकति यसलाई रिक्याप गर्नु पर्दाखेरि साफाले के गर्छ आर्थिक कठिनाईमा परेकालाई सहयोग गर्छ होइन अघि नै हामीले भन्यौँ पूर्व सैनिकहरू उहाँको परिवारहरू वर्तमानमा भएका सैनिकहरू उहाँको परिवारहरू र आश्रित सबैलाई चाहिँ सहयोग प्रदान गर्छ आर्थिक घटनामा परेकाहरूलाई सहयोग आवास एकोमोडेसन स्वास्थ्य तथा कल्याणकारी सम्बन्धी समस्याहरूमा सहायता गर्छ पूर्व सैनिक तथा उहाँका परिवार जसलाई चाहिँ व्यक्तिगत र व्यावहारिक रूपमा अलिक कठिनाइ छ उहाँलाई पनि सहयोग गर्छ सेवावधिमा सेवापछि उत्पन्न भएका विभिन्न समस्याहरू आउँछन् र गाइडेन्स र मेन्टरिङमा पनि समर्थन गर्छ होइन त बहिनी नेपालीमा भन्नु पर्दाखेरि होइन अब अङ्ग्रेजीमा भन्नुपर्दा फाइनेन्सियल एसिस्टेन्स ड्युरिङ डिफिकल्ट टाइम्स सपोर्ट एन्ड हाउसिङ एन्ड वेलफेयर इस्युज हेल्प विथ हेल्थ एन्ड सोसियल निड्स र गाइडेन्स एन्ड सपोर्ट फर भेटरन्स एन्ड देयर फ्यामिलीज
1: हजुर
0: अब जुले बहिनी बिएबिएस गोर्खा रेडियोमा आएर दुई शब्द बोल्ने हामीलाई पनि भनौँ न तपाईँका कुराहरूलाई चाहिँ हाइलाइट गर्ने मौका दिनुभयो त्यसको लागि तपाईँलाई धन्यवाद छ तपाईँको 11 तारिकको चाहिँ झ्यामझ्याम होइन नाचगानमा पनि हाम्रो कुनै न कुनै सोख भइहाल्छ
1: है
0: हाम्रो निशा बहिनी अगाडि हुनुहुने बहिनी निरा राणाबाट बहिनी मिठो गाउनुहुन्छ, उहाँ पनि जाने कुरा सुनेको छु। निरा बहिनी तपाईँको माइक्रोफोन खोल्या छ, ल खोलिहाल्नुहोस् त, बोल्नुहोस् त, सुन्नु भएको छ?
2: हजुर, नमस्कार।
0: तपाईँको माइक्रोफोन अझै मैले खोल्न सकेको छैन, होइन? र स्न्यापतिर तपाईँ यता नजिक आउनुहोस् त, त्यहाँ तपाईँ अलिक पर बस्नु भएको छ बहिनी, होइन? ओके, यसपालिको यो कुराकानी अलिकति तिससम्म जोडिहालौँ न। र बहिनी तपाईँले माइक्रोफोन एकछिन एक तार ल्याउनुहोस् त, यता आउनुहोस् न तपाईँ। ओके,
2: र
0: यसपालि तपाईँहरू जुन जानुहुन्छ नि, यसपालिको तिजमा जाने कार्यक्रम छ नि,
2: मैले सूचना चाहिँ पाएको थिएँ र सुनेर अझै धेरै कुरा थाहा भयो।
0: हो, नाच्न गाउने त भइहाल्छ, तपाईँको पनि प्रस्तुति हुनुपर्छ है बहिनी।
2: अब कस्तो हुन्छ त्यो अवस्थामा,
0: एकदम मिठो गाउनुहुन्छ, उहाँलाई पनि गाउनुमा चाहिँ उहाँ एकदम इन्ट्रेस्ट हुनुहुन्छ, होइन? रेकर्डेड गीतहरू पनि छ उहाँले, पक्का उहाँले मिठो गीत गाउनुहुन्छ, तिस सम्बन्धी गीत गाउनुहुन्छ है त। र अब एकैछिनमा हामी समीक्षामा जान्छौँ, तर त्योभन्दा अगाडि जुली बहिनीसँग म बिदा लिन चाहन्छु। माइक्रोफोन एकताल फेरि सेयर गर्नु पर्यो, अलिकति माइक्रोफोनको प्रब्लम भयो। जुली बहिनी, तपाईँको आफन्त साथीभाइ पालनका सदस्यहरू देश विदेशमा हुनुहुन्छ, विशेष गरी बेलायतमा हुनुहुन्छ, होइन? के भन्छ, आफ्नो पल्टनका सदस्यहरूलाई के भन्न चाहनुहुन्छ, तिजको शुभकामना दिनुहुन्छ?
1: हजुर दाई, अब सबै बुन्नाईमा भएको अब हाम्रो नमर्नीहरू पनि छ बुन्नाईमा दाई, होइन? युकेमा हाम्रो सबै चिनेको दाजुभाइ दिदीबहिनीहरू नमर्नीहरू साथीभाइहरू अनि यहीँ बस्नुभएको पनि सबै दिदीबहिनीहरू दाजुभाइहरू सबैलाई अब यही भन्न चाहन्छु, अब तिज नजिकै आउँदैछ दाई, होइन? दाजुभाइलाई चाहिँ के भन्न चाहन्छु, दिदीबहिनीको एकदमै राम्रोसँग ख्याल गर्नु होला, तिजको लागि एकदम राम्रो ट्रिट
0: गर्नु होला, राम्रो राम्रो साडी किनिदिनु होला, होइन?
1: हजुर,
0: गिफ्टहरू दिनु होला,
1: हजुर। अनि दिदीबहिनीलाई चाहिँ त्यही भन्छु, अब यसपालिको तिज एकदम राम्रोसँग मनाउनु होला, होइन? विश यु अ भेरी ह्याप्पी तिज, इन्जोय गर्नुहोस्, यो सालमा एकचोटि आउँछ दाई, पटक पटक आउँदैन। अब यही तिजमा हो कतिले माइती पनि सम्झिने, होइन? दिदी बहिनी सम्झिने, माइतीले चेलीहरूलाई सम्झिने, होइन? सबैलाई त्यही भन्छु म, ह्याप्पी तिज, इन्जोय गर्नुहोस्, राम्रोसँग मनाउनुहोस्, खुसी रहनुहोस्।
0: ओके, अब जाँदा जाँदै एउटा प्रश्न गरिहालौँ, होइन? तपाईँले तिजमा व्रत बस्नुहुन्छ, सुभाष भाइ व्रत बस्नुहुन्छ कि भनेर?
1: अब त्यो चाहिँ म उहाँलाई नै गएर सोध्नु पर्ला दाई,
0: उहाँलाई के भन्नुहोस् भने नि, बुढो मैले यत्रो तिज व्रत बसेँ, तपस्या हो यो एकछिनको लागि, होइन? होइन, विनोद दाईले मेरो आँखा खोलिदिनु भयो, विनोद दाईले तिजको व्रत बसेको 15 वर्ष भएछ भनेर सुनाउनुहोस् है। ओके,
1: त्यो त डेफिनेटली भन्नु पर्यो दाई, अब हाम्रो विनोद दाईले बस्नु भएको छ,
0: साच्चै म नेपाल आएदेखि नै म तिजको व्रत बसेको,
1: है?
0: कन्टिन्यू लाइक माई वाइफ, उले जस्तो बस्छ त्यसै बसेको छु, है?
1: सो स्वीट अफ यू दाई, दिदी इज भेरी लकी टु ह्याव यू।
0: सो सुभाष भाइलाई पनि यो प्रेसर दिनुहोस् है,
1: यो डेफिनेटली जान्छ
0: दाई, यो चाहिँ किनभने तिज भने चाहिँ महिलाको लागि मात्रै होइन, माम्रो लागि पनि, मेलको लागि पनि हो, हाम्रो पनि त्यतिकै कन्ट्रिब्युसन हुनुपर्छ भन्ने मेरो भनाइ,
1: एकदम ठिक भन्नुभयो दाई।
0: त्यस त्यो त्यो दिन चाहिँ तपाईँहरू यता तिज मान्ने केटाहरूको अर्कै जमघट मेसिङ चाहिँ हुँदैन है,
1: है?
0: यो नोटमा तपाईँको लागि एउटा गीत राखिदिएँ मैले, है
1: बहिनी?
0: फेरि फेरि आउँदै गर्नुहोस् है,
1: तपाईँहरूको
0: हरेक एक्टिभिटिजको बारेमा हामी हाइलाइट गर्न चाहन्छौँ, डेफिनेटली बी योर पार्टनर्स क्लब स्पोक्स पर्सन, है त? थ्याङ्क यू सो मच,
1: थ्याङ्क यू सो मच दाई,
0: हस् बाई बाई। जुली गुरुङ बहिनीसँग मिठो कुराकानी भयो, एकैछिन तिजको एउटा झलक आउने गीत सुनौ, कविता खर्ती गुरुङ आउनुहुन्छ साथीको बिचमा।

0: हजुर, साफा बुक ब्रूको कुरा हामीले गर्यौं, साथसाथमा तीजको पनि र 11 तारिकको यो कार्यक्रम भव्य रूपमा सफल होस् हाम्रो शुभकामना छ। बेबेसले सधैँ उहाँलाई साथ सहयोग गरिरहेको छ भने अब निरा राणाबाट पनि आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। अघि नै त गरेको हो, नमस्कार है, नमस्कार भन्ने बिर्सेछु मैले निरा बहिनी। हजुर, तपाईँहरू पनि जानुहोस् होइन, बिजिएन बिएबिएस सँगै ह्यान्ड इन ह्यान्ड हामी चलिरहेका छौँ। तीजमा तपाईँहरूले निम्तो गर्नुभएको छ, जानुहोस् है तपाईँ। ओके, आजका खबरहरू के के ल्याउनु भएको छ?
1: आज पत्रिकामा विभिन्न समाचारहरू छन्, विशेष गरी अब सबैका लागि चासोको विषय भनेको प्रधानमन्त्रीज्यूले जवाफ दिने कुरा चाहिँ
0: सबै
1: हुन सक्छ र गोर्खापत्र दैनिकमा छापिएको छ आजको यो समाचार। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि भनेको भोलिका लागि तय भएको प्रश्नोत्तरमा 11 जना सांसदले आफ्नो प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले प्रश्न दर्ता नगराएका हुन्। राष्ट्रपा सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन् र अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख टोल प्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो र यो अवधिमा 11 वटा प्रश्न दर्ता भएका हुन्। प्रश्नमाथि औपचारिक रूपमा भोलिको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार राष्ट्रपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी, समीक्षा बास्कोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै अन्य सांसदमा चाहिँ नेपाली काँग्रेसबाट बासना थापा र गीता गुरुङ हुनुहुन्छ, त्यस्तै नेकपा एमाले लगायत विभिन्न दलका सांसदहरू पनि हुनुहुन्छ। यसरी जोस भोलि चाहिँ सबैको प्रतीक्षाको दिन जस्तो लाग्छ होइन, प्रधानमन्त्रीज्यूले कसरी जवाफ दिनुहुन्छ होइन।
0: संसद भनौँ न अब को चाहिँ अधिकारको कुरा आयो होइन, सभामुखले कुन चाहिँ प्रश्न राख्ने नराख्ने उहाँको मत विषय परेछ होइन, उहाँको प्रेरोगेटिभ हो। त्यसले गर्दाखेरि कुन चाहिँ कस्तो प्रकारको हुनुपर्छ, कुन शालीन हुनुपर्छ, कन्टेक्चुअल हुनुपर्छ भन्ने कुरा पनि त हो नि होइन। गर्दाखेरि त्यो चाहिँ अब जवाफ चाहिँ प्रिपेयर्ड हुन्छ, त्यसले गर्दाखेरि सोचे सम्झेर नै दिनु पनि हुन्छ होला भन्ने आशा गरौँ। अरू कुरा के छ त?
1: अब अर्को भनेको अहिले फोहोरको मुद्दा फेरि बाहिर भनौँ न हाइलाइट भएको छ है। अहिले अब फोहोरको कुरा गर्दाखेरि अस्ति एउटा घटना पनि भयो, मेयरहरूसँगको अनि मेयर र सांसदहरू मन्त्रीज्यूहरू सबैजनाको बैठक थियो नि त, त्यसमा चाहिँ अलिकति असभ्य भयो, चर्काचर्की भयो होइन, त्यस्तो खालको माहौल थियो। अनि त्यसमा पत्रकार सम्मेलन पनि भएको छ र त्यसमा चाहिँ ललितपुरका मेयर साहब बाबु महर्जन उहाँले आपत्ति पनि जनाउनु भएको छ, उहाँले चाहिँ चित्त दुखाउनु भएको छ होइन, जे होस् यसरी असभ्य भयो, यो हुनुहुन्थेन भनेर त्यसरी चाहिँ उहाँले पत्रकार सम्मेलनमा पनि बोल्नु भएको छ होइन। त्यस्तो छ, खास गरी शुक्रबार सिंहदरबारमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा छलफल कार्यक्रम भएको थियो र त्यसमा चाहिँ चिरीबाबु महर्जनज्यू र सांसद आशिका तामाङज्यू बिचमा विशेष गरी चाहिँ भनावन भएको थियो।
0: आफ्नो कुरा राख्ने हो कसले पनि, माथिबाट तल तलबाट माथि होइन, राख्दाखेरि शालीन ढङ्गले त राख्नै पर्छ होइन, टेबल ठोक्नै पर्छ भन्ने पनि छैन कुरा चाहिँ, त्यसले नै दरिलो रूपमा आउँछ भन्ने छैन, प्रश्न र सिचुएसन पो दरिलो हुनु पर्यो त होइन त मुख्य कुरा। ओके, आशा गरौँ हामी यो चाहिँ डेमोक्रेसीको सिकलाइको चरणमा छौँ, गर्दाखेरि हामी बिस्तारै सिक्छौँ भन्ने अलिक पोजिटिभ एङ्गल।
1: हजुर, यसमा चाहिँ यसैमा अलिकति अरू कुरा जोड्नु पर्दा नेपाल समाचार पत्रमा समाचार छापिएको छ, ईश्वरराज ढकालले लेख्नु भएको छ, राजधानीको फोहोर व्यवस्थापनमा फेरि पुरानै समस्या दोहोरिने सम्भावना छ, बन्सरी डाँडा ल्यान्डफिल साइटलाई व्यवस्थित नगरेसम्म समस्या यथावत हुने देखिएको छ। 20 वर्षका लागि फोहोर व्यवस्थापन गर्न सकिने भन्दै 4 वर्षदेखि फोहोर व्यवस्थापन गर्न लागि यो ल्यान्डफिल साइट अहिले पूर्ण रूपमा भरिने अवस्थामा छ र फोहोरी राजनीतिको कारण उपत्यकाका र ललितपुर महानगर सहित 21 स्थानीय निकायको फोहोर व्यवस्थापन कठिन बनेको छ। हाल उपत्यकाका सबै स्थानीय तहको फोहोर निजी क्षेत्रले ढुवानी गर्छन् र काठमाडौँ महानगरको 83% फोहोर निजी क्षेत्रले संकलन र व्यवस्थापन गरेका छन्। ललितपुरको अवस्था पनि त्यस्तै छ र ढुवानी गरे बापत न्यून राजस्व बाहेक महानगरलाई आमदानी हुँदैन भनेर अलि लामै छ यो समाचार होइन। खास गरी 2062 सालदेखि सिस्टोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गरिएको थियो. त्यो बेला 3 वर्षका लागि सम्झौता भएको थियो अरे होइन, तर 17 वर्षसम्म त्यहीँ फोहोर विसर्जन गरियो भन्ने कुरा छ. 3 वर्षका लागि सम्झौता, तर 17 वर्षसम्म त्यहीँ फोहोर विसर्जन गरियो र बन्सरी डाँडामा फोहोर थुपार्न थालेको 4 वर्ष हुन लाग्यो भन्ने कुरा छ होइन. र यसरी अब फोहोरको विषयमा चाहिँ पत्र पत्रिकाले स्थान दिएका छन् यो विषयलाई है. अब अरू कुरा गर्नुपर्दाखेरि खास गरी यो बिजुलीको कुरा, 15,000 मेगावाट बिजुली होल्ड पिपिएको पर्खाइमा 281 आयोजना अरबौँ लगानी जोखिममा भन्ने यो शीर्षकमा भवनाथ प्याकुरेले लेख्नु भएको छ अन्नपूर्ण पोस्ट दैनिकमा. 3 वर्षभन्दा लामो समयदेखि 281 आयोजनाका 15,700 मेगावाट विद्युत खरिद सम्झौता पिपिएको पर्खाइमा छन् र पिपिए हुन नसक्दा यी आयोजनामा प्रवाह हुनुपर्ने अरबौँ रुपियाँको निजी लगानी पनि रोकिएको छ र सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने र त्यसको आधा आन्तरिक खपत गरेर बाँकी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अगाडि सारे पनि लक्ष्य पूरा गर्ने आधार भने यी मानिएका आयोजनामा नै पिपिएको अनिश्चितता छ. त्यसले गर्दाखेरि चाहिँ अरबौँ लगानी चाहिँ जोखिममा छ भन्ने कुरा चाहिँ बिजुलीको सन्दर्भ भयो विद्युतको होइन. त्यसरी अर्को भनेको विभिन्न पत्र पत्रिकामा पीडितका विवरण र आरोपीका बयानहरू छताछुल्ल जुन गर्न हुन्थेन उहाँहरूको गोपनीयताको हक हुन्छ होइन. र बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, विशेष गरी मिडियाको कुरा पनि आएको छ. मिडियाले पनि यसरी गोपनीयता भङ्ग गर्यो, फोटोहरू भिडियोहरू यसरी पोस्ट गरिदियो भन्ने यसरी यो पनि विश्लेषण आइरहेछ
0: कि प्रहरीले नै पनि गरे
1: प्रहरीले पनि भनेर र आन्तरिक जो प्रहरी संगठनभित्रबाट हुनुपर्ने कारवाही छ त्यो प्रक्रिया पनि अगाडि बढाएको छ. जो जसले लिक गरे भन्ने कुरा पनि छ प्रहरीको भनाइ त्यस्तो छ होइन.
0: मुख्य कुरा चाहिँ के भन्छ ट्रेनिङको कमी जस्तो लाग्छ मलाई होइन. अब के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा चाहिँ सिकाउनको लागि धेरै गहिरो र एकदम एक्सटेन्सिभ ट्रेनिङको आवश्यकता पर्छ. सतहीमा गरे पनि प्र्याक्टिकल नगरेसम्म हुँदैन के पनि होइन. गर्दाखेरि कति कुरा संवेदनशील छ, कसैको गोपनीयताको बनाउन कुराहरूलाई चाहिँ बाहिर ल्याउनुहुन्छ हुँदैन. मिडियादेखि लिएर सबैमा चाहिँ यो ट्रेनिङको आवश्यकता पर्छ. आशा गरौँ सबैले दिएका होलान् होइन, प्रहरी पनि होला, तर कसैले गल्ती गरे अर्कै कुरा हो. तर चाहिँ ट्रेनिङ चाहिँ यो चाहिँ निरन्तर प्रोसेस हो भनेर जस्तो लाग्छ मलाई.
1: हजुर, यसमा चाहिँ विशेष गरी 12 बालिका बलात्कार घटनामा पीडितको गोपनीयताको पक्षमा उभिनुपर्ने मन्त्री, सांसद, संचारकर्मी र अधिकारकर्मी नै कानुनी व्यवस्थाको अवज्ञा गर्दै नाम र तस्विर सार्वजनिक गर्न उद्धत भनेर कान्तिपुर दैनिकमा छापिएको छ.
0: ओके, त्यस कारणले चाहिँ प्रशिक्षण यानि कि ट्रेनिङको आवश्यकता पर्यो. अरू एउटा दुईवटा बुलेट पोइन्ट भन्दै चाहिँ हामी बिदा लियौँ.
1: अब नागढुङ्गा सुरुङ जुन अब यसभित्रबाट हिँड्दाखेरि विशेष गरी सवारी साधनलाई नौलो खालको अनुभव पनि भएको होला होइन. निजी सवारी साधनलाई पनि नागढुङ्गा सुरुङ खुलेको छ र नागढुङ्गा सुरुङ मार्ग निजी सवारी साधनका लागि 9 यात्रु क्षमता भएका कार, जीप, भ्यान लगायत निजी सवारीलाई हिजो सोमबारदेखि सुरुङ प्रयोग गर्न अनुमति दिइएको छ र उद्घाटनको समयदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो र हिजो बिहान 9 इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारी साधन 9 सिटसम्मका लागि निजी सवारी साधनलाई आवागमन खुल्ला गरिएको छ. मलाई पनि रुचि छ
0: सरर नागढुङ्गासम्म पुग्ने. ओके, यति भन्दै अब हामी बिदा लियौँ. जाँदा जाँदै अघि बाँकी भएको 30 गीत बाँकी छ, त्यो गीत राखौँ र हामी बिदा लियौँ. हस् त आदरणीय श्रोताहरू, हामी दुबईलाई बिदा दिनुहोस्. नमस्ते,
1: बाबा, नमस्कार.

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्रको असन्तुष्टि अदालतबाट नभएर लोकतान्त्रिक प्रक्रिया र पार्टी विधानभित्रै खोजिनुपर्ने बताएको छ। पन्ध्रौं महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले रिट दायर गरेपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले दलभित्र विश्वास गुमेपछि अदालतको बाटो खोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताउनु भएको हो। कांग्रेसभित्रको असन्तुष्टिलाई मुख्यत व्यक्तिगत भन्दै चालिसेले कार्यकर्ताको भरोसालाई नेताहरूले कमजोर बनाउन नपाउने बताउनु भएको छ। लाखौं कार्यकर्ताको मतबाट हुने फैसला अदालतको फैसला भन्दा शक्तिशाली हुने भन्दै चालिसले महाधिवेशन निष्पक्ष बनाउन सहमतिमै विश्वसनीय वातावरण निर्माण गर्न सकिने पनि बताउनु भएको छ। फेसबुकमा लेख्दै चालिसले विधानले तोकेको समय सीमा मंगिरमा सकिने भएकाले अदालतको निर्णय फर्केर महाधिवेशन रोक्न नसकिने अडान पनि राख्नु भएको छ। कांग्रेसको संस्थापन पक्षले तय गरेको पन्ध्रौं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले पाठेघरको मुखको क्यान्सरको जाँच गराउन छुटेका इङ्ल्याण्डका लाखौं महिलालाई घरमै ह्युमन प्यापिलोमा भाइरस एचपीभी परीक्षण गर्न मिल्ने किट दिने भएको छ। सामान्यतया यौन संसर्गबाट सर्ने एचपीभी धेरैजसो अवस्थामा शरीरले आफै हटाउँछ, तर लामो समयसम्म शरीरमा रहिरहेमा यसले पाठेघरको मुखको क्यान्सर निम्त्याउन सक्छ। घरमै परीक्षण गर्न मिल्ने यो कार्यक्रमले सन् 2040 सम्ममा पाठेघरको मुखको क्यान्सर अन्त्य गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ। 10 वर्षभन्दा अघि जेम सोफियानोस बर्मनलाई पाठेघरको मुखको क्यान्सर भएको थियो। यो कार्यक्रमले महिलामा हुने क्यान्सर समयमै पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ।
4: I might not have been able to have children, and also I might not have been able to have the treatment that I was able to have because I could have been facing a more advanced stage of cancer. I think it's really easy for us to just let life get in the way a lot of the time between work, home life, friends, family, all of those things. It can be really easy to put screening like this down the list.
3: काठमाडौँ उपत्यका मेयर फोरमले राजसभा सांसद आशिका तामाङले फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका अधिकारी र सदस्यमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरका मेयर श्री बाबु महर्जन
5: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरूमध्ये नक्कै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो, त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए। विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै आनन्द निर्के देखाउनु।
3: बैठकको अध्यक्षता गरेका संचार मन्त्री विक्रम तिमिल सिन्हा पनि बैठकमा ताण्डव नृत्य हुँदा मुखदर्शक बनेको भन्दै उहाँले आक्रोश पक्नु भएको छ। उहाँले बैठक शिष्ट र भद्र हुनुपर्नेमा जोड दिनु भएको छ। राष्ट्रिय सभा सदस्य जगत तिमिल सिन्हाले वर्तमान सरकारले कूटनीतिक खलाँच गरिरहेको आरोप लगाउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद तिमिल सिन्हा,
6: राजदूत भनेको राज्य सरकार र राष्ट्रिय हितको प्रतिनिधि हो। विभिन्न देशमा रहेका 31 नेपाली राजदूतवास मध्ये 21 राजदूत विहीन छन्। महत्वपूर्ण नियोगहरू लामो समयदेखि कार्यवाहको भरमा चलिरहेको छ। यो सामान्य प्रशासनिक ढिलाइ होइन, यो नेपालको कूटनीतिक क्षमताको गम्भीर खेलाँची हो।
3: काठमाडौँको नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएका प्रहरीमाथि आत्पात भएको छ। ड्युटीमा खटिएका महिला र पुरुष प्रहरीमाथि जुम्लाका 27 वर्षीय राज कठातले आक्रमण गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको हो। घटनापछि युवकलाई पक्राउ गरिएको छ। सडक सचेतना जगाउँदै जथा बाटो काट्नेलाई आकाशी पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको र त्यही बेला कठारतले उल्टे ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीको भनाइ छ। कठारतलाई प्रहरी विरुद्ध नयाँ बानेश्वरमा राखेर अनुसन्धान शुरू गरिएको छ। आजका लागि डाकिएको प्रतिनिधि सभा बैठक अन्तिम समयमा स्थगित भएको छ। सभामुख डीपी हरियालकी सास स्वामाको निधनपछि बैठक स्थगित भएको हो। संघीय संसद सचिवालयले भने दिउँसो 1 बजेका लागि बोलाइएको बैठक विशेष कारणले स्थगित भएको सूचना निकालेको छ। सभामुख हरियालको निजी सचिवालयले उहाँकी सासू आमाको निधनका कारण बैठक स्थगित भएको जनाएको छ। हवस् त खबर यति नै, नमस्कार।
0: यो BFBS कुलकर्म रेडियो हो।

तिम्रै पर्व यो गीत राखे यहाँहरू माझमा स्वर रहेको थियो अमर बान्तु र सुनिता थेगिमको स्वरमा बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्घको उठान मैले आज यसै गीतबाट गरिसकेको छु. सुनिता थेगिम र अमर बान्तुको स्वरमा रहेको गीत शब्द सङ्गीत पनि अमर बान्तुकै रहेको थियो.

उछान मैले अघि नै बोलिसकेको छु, गीतकार सङ्गीतकार अमर बान्तुको शब्द सङ्गीत रहेको गीतबाट गरिसकेको छु र यो गीतमा तिम्रै प्रभाव बोलको गीतमा सङ्गीत र शब्दको अलावा स्वर पनि अमर बान्तुको रहेको थियो र यो गीतमा उहाँलाई साथ दिएकी थिइन् गायिका सुनिता थेगिम लिम्बुले। र एउटा रमाइलो पक्ष चाहिँ के हो भने श्रोताहरू, यो गीतको अफिसियल म्युजिक भिडियोमा समेत मोडेलको रूपमा देखिनु भएको छ यस गीतका सर्जक अमर बान्तु र उहाँलाई साथ दिनुभएकी छिन् उहाँकै जीवन सङ्गिनी भाउजू भावना राईले। अब लाग्छ आजको तिथिमितिको कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्वत 2083 साल भदौ 9 गते द्वादशी तिथि मङ्गलबार, नेपाल सम्वत 1146 तदनुसार आज अगस्त महिनाको 25 तारिक सन् 2026 र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने नेपालमा आज सूर्योदय बिहान 5:39 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:32 जाँदा हुँदैछ। यो जानकारी पश्चात श्रोताहरू, अब म यो अवसरमा एउटा अर्को गीत राख्न चाहन्छु र एउटा नयाँ गीत नै राख्न चाहन्छु र तिज पनि श्रोताहरू अब नजिक नजिक आउँदै गर्दा तिजलाई लक्षित गरेर थुप्रै गायक गायिकाहरूले आफ्ना सृजनाहरू लिएर आउनु भएको छ र यति बेला पनि गायिका जुनु प्रसाई मुनले पनि आफ्नो एउटा गीत लिएर आएकी छिन् तिजलाई नै लक्षित गरेर। तिजको पूर्व सन्ध्यामा हुनु त यो गीत तिजमा मात्रै बज्ने खालको गीत होइन, सदाबहार गीत जस्तै गीत लिएर आएकी छिन्। जुन गीत लेख्नु भएको छ गीतकार विदुर तिमिल सिन्हाल भने सङ्गीत रहेको छ राज सागरको र यसमा स्वर रहेको छ गायिका जुनु प्रसाई मुन अर्थात् जुनु प्रसाई मुन र उहाँलाई साथ दिनुभएको छ राज सागरले पनि।

हजुर आदर्श दाजु, भुटेको मकै मैसित झगडा पर्यो, पैसित बल्ने मन छैन कोहीसित, मनकै मान्छेसँग सबैभन्दा प्रिय नजिकको मान्छेसँग झगडा परेपछि वास्तवमा बोल्ने मन त कसैलाई लाग्दैन। गायिका जुनु पसाई मोहन र राजसागरको स्वर रहेको यो गीत लेख्नु भएको थियो विदुर तिमिल सिन्हाले, भने सङ्गीत राजसागरकै रहेको थियो। र यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा अब भने आजको बसाईको बारेमा जानकारी दिन चाहन्छु। र आज मङ्गलबार हो, श्रोताहरू घरदेश र परदेशलाई जोड्ने दिनु, अर्थात् यता घर गाउँको हाल खबर रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै तपाईँसम्म पुर्याउने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। र यसको लागि हामीलाई आवश्यक पर्ने हुन्छ तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू यतिखेर नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दै हुनुहुन्छ भने यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ। र तपाईँले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्नेछु र यता घर गाउँको हाल खबर जस्ताको तस्तै तपाईँसम्म पुर्याउनेछु कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। हुन त प्रविधिमय संसार छ र कुराकानी गर्नको लागि मोबाइल र विभिन्न भनौँ सामाजिक सञ्जालहरू त छँदैछ, तर पनि रेडियो तरङ्गबाट तपाईँको आफन्तजनसितको कुराकानी मात्र तपाईँले सुन्न सक्नुहुन्छ। विश्वभरि छरेर बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुन्छ, सम्पूर्ण आदरणीय श्रोताहरूले पनि सुन्न सक्नुहुन्छ, जसको कारण तपाईँको गाउँठाउँको हालखबर उहाँहरूलाई पनि जानकारी मिल्नेछ अनि ठाउँको बारेमा गाउँको बारेमा पनि उहाँहरूले थाहा पाउनुहुनेछ। कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको उद्देश्य मकसद भनेको नि गाउँ चिनाउने हो, ठाउँ चिनाउने हो र तपाईँको परिवारजन र साथी सङ्गीहरूलाई चिनाउने हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको प्रमुख उद्देश्य। यति भन्दै तपाईँहरूको मोबाइल र टेलिफोन नम्बरको प्रतीक्षा गर्दै यति बेला भने चाहिँ म रोशन गुरुङको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। रोशन गुरुङको स्वरमा रहेको यो गीतका गीतकार हुनुहुन्छ घनबहादुर थापा, मगर सङ्गीत रहेको छ गणेश पराजुलीको।

0: SBS Gorkha Radio.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
3: हजुर, आदरणीय श्रोता, बीएफएस गोर्खा रेडियोको मङ्गलबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मङ्गलबारको बसाई भनेको श्रोताहरू घर देश अनि परदेशलाई जोड्ने दिन, अर्थात् यता घर गाउँको हालखबर रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै तपाईँसम्म पुर्याउने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। यसको लागि हामीलाई आवश्यक पर्ने हुन्छ तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू यति बेला नेपालभन्दा बाहिर बसेर बीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्त जन परिवार जस्ता साथी सङ्गीहरूका मोबाइल र टेलिफोन हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा हामी फोन डायल गर्नेछौँ। र यो कार्यक्रमको प्रमुख उद्देश्य भनेको तपाईँको गाउँ ठाउँलाई चिनाउने, तपाईँको भनौँ घर गाउँसम्म श्रोताहरूलाई पुर्याउने हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको उद्देश्य। टेलिफोन मार्फत तपाईँ पनि कुराकानी गर्न सक्नुहुन्छ आफन्तजनहरूसित मोबाइलबाट। अहिले त विभिन्न माध्यम बनेको छ कुराकानी गर्नको लागि, सहज छ, पहिलाको जस्तो गाह्रो छैन। तर त्यो कुराकानी, त्यो संवाद केवल तपाईँ र तपाईँले जसलाई गर्नुभएको उहाँहरूसँग मात्रै सीमित रहनेछ। तर रेडियो तरङ्ग मार्फत तपाईँका आफन्तजनसित कुराकानी गर्दै गर्दा यो कुराकानी रेडियो तरङ्गबाट संसारभरि फिजिनेछ, तपाईँका आफन्तजनहरूले सुन्नुहुनेछ र घर गाउँको हालखबर बुझ्न सक्नुहुनेछ अनि तपाईँको गाउँठाउँको बारेमा उहाँहरूलाई पनि जानकारी मिल्नेछ। कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङको प्रमुख उद्देश्य मकसद भनेको नि यही नै हो र हामीलाई धेरै श्रोताहरूले सुनिरहनु भएको छ। द गीतकार धनवीर पुन्जेले पनि नमस्कार भन्नुभएको छ, उहाँलाई पनि वेलकम भन्न चाहन्छु। अनि कनेक्टिका टी युएसएबाट कवयत्री शर्मिला अधिकारीजीले पनि नमस्कार तुलसी सर, सुन्दैछु म पनि भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अत्यन्तै राम्रा सिर्जनाहरू लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ। अनि हाम्रा शर्मिला अधिकारीजी र लीलाराज काम्बाङको संयुक्त रचना रहेको एउटा गीत निकै दमदार बन्ला जस्तो भएको छ, कम्पोज पनि मिठो बनेछ, सम्भवतः त्यो गीत रेकर्ड भए पश्चात श्रोतासम्म पुर्याउने जिम्मेवारी पक्कै पनि हामीलाई पनि दिनुहुन्छ होला बीएफएस गोर्खा रेडियोलाई भन्न चाहन्छु। र यति बेलामा चाहिँ म एउटा गीत राख्न चाहन्छु, गम्बु शेर्पाले गाउनु भएको गीत हो हिमालले सजिएको मुस्ताङ गाउँ। मुस्ताङ यसै राम्रो, तीमाथि मुस्ताङको परिचय भनेको हिमाल हो अनि त्यो सुन्दर हिमाल र मुस्ताङमा झनै प्रिय मान्छेहरूको बस्ती छ भने त झनै मन कति पुलकित हुन्छ। सायद चन्द्रकुमार दोङ र गम्बु शेर्पालाई थाहा होला, अहिले नभने यही गीत यहाँहरू माझमा

0: गम्बु शेर्पाको स्वरमा रहेको यो गीत पश्चात बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडेमसँग फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला पनि कार्यक्रम सुनेर यहाँ बेलायतबाट युके पिटर ब्रोबाट चाहिँ यहाँ तुल पुन्ज्यूले एउटा नम्बर दिनुभएको छ. उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसी सर, यदि मिल्छ भने यो नम्बर मेरो दाई जङ्ग पुन बागलुङमा हुनुहुन्छ, उहाँले चाहिँ लाउरे ब्रदर्स तालिम केन्द्र सञ्चालन गरेर बस्नु भएको छ र यसो सम्पर्क गरिदिनुहोस् है भनेर बेलायतबाट लेख्नु भएको छ. प्रथम त म बेलायतको पनि पिटर ब्रोबाट चाहिँ कार्यक्रम सुनेर तुल पुन्ज्यूले यो नम्बर दिनुभएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु र साथसाथै धन्यवाद दिन चाहन्छु हाम्रो जङ पुन्ज्यूलाई. उहाँले टेलिफोन उठाइदिनु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु. नमस्कार हजुर.
1: हेलो, नमस्कार हजुर.
0: जङ पुन्ज्यू बोल्नु भयो है?
1: हजुर, जङ्ग फुन बोल्दैछु हजुर, बागलुङदेखि.
0: बागलुङ, अनि बागलुङको पनि तपाईँ कताबाट हो, सदरमुकामबाटै हुनुहुन्छ कि कता?
1: हजुर, सदरमुकाममै छु सर. हजुर,
0: भनेपछि यहाँको पुर्खौली गाउँ छ उता गलकोटतिर होला है?
1: होइन सर, हाम्रो जैमिनी हो. जैमिनी अहिले जैमिनी नगरपालिकाभित्र पर्छ हजुर.
0: ए, जैमिनी हो.
1: हजुर हजुर सर.
0: अब बागलुङ त यसै सुन्दर पहाडी जिल्ला है, झोलुङ्गे पुलको जिल्ला भनेर हामी चिन्दथ्यौँ पहिला स्कुल पढ्दा. झोलुङ्गे पुलको जिल्ला भनेर बागलुङलाई हामी चाहिँ त्यो भनिन्छ नि कहिले काहीँ त्यो हाजिर जवाफ प्रतियोगिता पनि झोलुङ्गे पुलको जिल्ला कुन हो भनेर सोध्ने गर्दछ, बागलुङ भनेर भन्थ्यौँ. अब अहिले त अब मोटरबाट सबै ठाउँ पनि पुगिसक्यो होला. कस्तो छ अहिले बागलुङको मौसम?
1: बागलुङमा सर अहिले एकदमै मौसम हल्का पानी पर्न आँटिरहेको छ, तर खासै पानी परिरहेको छैन भने अहिले चाहिँ गर्मी गर्मी छ. हजुरले भने जस्तै यो बागलुङ चाहिँ यो झोलुङ्गे पुलको जिल्ला भनेर चिन्ने गरिन्छ भने अहिले तपाईँको धेरै नै यो झोलुङ्गे पुलहरू धेरै नै छन् हजुर. अहिले यहाँ गर्ने हो भने तपाईँको यो बागलुङ पर्वत, बागलुङ म्याग्दी जोड्नेदेखि लिएर धेरै यो झोलुङ्गे पुलहरू अब अथवा सस्पेन्सन ब्रिजहरू चाहिँ यहाँ धेरै नै छन् हजुर. यहाँ गर्ने भने तपाईँको 8-10 भन्दा पनि बढी नै छ होला हजुर.
0: ए हजुर, अब बागलुङ त यसै सुन्दर ठाउँ म पनि पुगेको छु. बागलुङ कालिकाको दर्शन गरेर उता पर म्याग्दीको चाहिँ गलेश्वर धामसँग पुगेर फर्केको छु. तल कालीगण्डकी बगिरहेकै हुन्छ, बर्खामा घरिघरि दुःख दिने हो कालीगण्डकीले पनि, नत्र बागलुङ आफै सुन्दर जिल्ला. अनि अब यहाँको परिचय दिनुपर्दा चाहिँ अब तपाईँको भाइ चाहिँ अहिले युकेमा हुनुहुँदो रहेछ, तपाईँ आफै पनि अब लाउरे ब्रदर्स तालिम केन्द्र सञ्चालन गरेर बस्नु भएको रहेछ, पक्कै पनि ब्रिटिस आर्मीमा भर्ती हुन चाहने युवाहरूको लागि बेसिक तालिम दिनुहुन्छ होला है यहाँहरूले?
1: हजुर, एकदम सर, थ्याङ्क यू भेरी मच हजुर. म पनि एक्स ब्रिटिस आर्मी परे हजुर.
0: ए हजुर, ल त्यसो भने त हामी घरकै मान्छे परेछौँ.
1: हजुर, म पनि क्युजी हजुर, एक्स क्युजी. मेरो नम्बर चाहिँ 2196-97 हजुर.
0: ए हजुर,
1: म पनि ब्रिटिस आर्मीमा 15 नोकरी गरेर फेरि जिआरयू सकेर फेरि जिआरयूमा नि अब 4 कन्ट्राक्ट सकेर फेरि त्यस पश्चात चाहिँ 2007 चाहिँ युके गएर म 2024 मात्र म युकेदेखि फर्केर यहाँ अहिले चाहिँ आफ्नै जिल्लामा भनौँ एउटा लाउरे ब्रदर्स ट्रेनिङ सेन्टर हामीले सञ्चालन गरिरहेका छौँ सर. त्यही भएर चाहिँ मेरो भाइ तुलपुन मेरो आफ्नै साइला भाइ हो, ऊ चाहिँ पिठोपुरामा बसिरहेको छ भने उसले चाहिँ सम्पर्क हजुरसँग सम्पर्क गराएको छ, त्यसको लागि धन्यवाद हजुर. हामीले चाहिँ यो ट्रेनिङ सेन्टर चाहिँ अहिले 1 मात्र हुँदैछ, अहिले हाम्रो पहिलो ब्याचमा रनिङ हुँदैछ अहिले. हाम्रो बाबुहरूले ट्रेनिङ गरिरहेको अवस्था छ हजुर अहिले हाम्रो चाहिँ.
0: भनेपछि बेसिक ट्रेनिङ दिनुहुन्छ, तपाईँ आफै पनि त्यो लामो समय ब्रिटिस आर्मीमा सेवा गरेर फर्केको हुनाले धेरै ज्ञान तपाईँले उहाँहरूलाई सेयर गर्नुहुन्छ होला. र अहिले युवाहरूमा एक किसिमको भनौँ चाम त छँदैछ ब्रिटिस आर्मीमा भर्ती हुने, सबैको चाहना पुरा नहोला तर बेसिक ट्रेनिङ लिइसकेपछि उहाँहरूलाई त्यो केही नलेज भएको हुनाले सहज चाहिँ पक्कै हुन्छ.
1: एकदमै सजर, किनभने हामीले चाहिँ अब जो जो इच्छुक हुनुहुन्छ बाबुहरू उहाँहरूलाई चाहिँ विशेष गरेर भन्नुपर्दा चाहिँ हामीले चाहिँ यो धौलागिरी अञ्चलमै यो ट्रेनिङ सेन्टर नभएको कारणले हामीले चाहिँ यो धौलागिरी अञ्चललाई यो बागलुङ पर्वत म्याग्दी उता के अरे मुस्टाङलाई साथै हाम्रो यो नजिकको जिल्लाहरू जस्तै यता यो रुकुम रोल्पादेखि र गुल्मी जिल्लाहरूलाई पनि अब नजिक नजिकको किनभने हामी झन्डै सिमानामा छौँ, त्यसले गर्दा चाहिँ त्यहाँको इच्छुक हुने बाबुहरूलाई पनि उहाँहरूलाई समेटेर हामीले बागलुङ जिल्लामा चाहिँ ट्रेनिङ सेन्टर चाहिँ खोलिरहेका छन् सर अहिले हजुर।
0: भनेपछि त्यो बेलको विशेष गरी अब हुन त तपाईँले भनिहाल्नुभयो त्यो बेल म्याग्दी मुस्ताङ होइन यता रुकुम रोल्पा पर्वत सबैलाई लक्षित गरे पश्चात कति त अब त्यहाँभन्दा परका जिल्लाहरूबाट पनि त्यो थाहा पायो भने आउनुहुन्छ होला जो चाहिँ ब्रिटिस आर्मीमा भर्ती हुने चाहना इच्छा राख्ने युवाहरू लु त्यो ठाउँमा चाहिँ रहेछ है भनेर उहाँहरू आउनुहुन्छ होला त्यसको लागि भनौँ तपाईँहरूले भनौँ सहजता भनौँ सहज रूपमा उहाँहरूलाई स्वीकार्नु पनि हुन्छ होला त्योभन्दा परको जिल्लाबाट आयो भने पोखरातिर पनि होला है यस्तो सेन्टरहरू त
1: हजुर पोखरामा काठमाडौँमा अथवा धरान उता के अरे पश्चिमतिर पनि धेरै छन् तर हामीले हजुरले भने जस्तै हामीले अब जहीँसुकैबाट आउने इच्छुक बाबुहरू अब नेपाल अधिराज्यबाट आउने बाबुहरूलाई चाहिँ हामीले एक्सेप्ट गर्छौँ अनि हामीले चाहिँ एकदमै सुविधा सम्पन्न होस्टेल सहित हामीले चाहिँ एकदमै आफ्नै के अरे ल्यान्ड आफ्नै संरचना एकदमै सुविधा सम्पन्न होस्टेल सहितको हामीले चाहिँ यो के अरे संरचना बनाइरहेका छौँ सर त्यसले गर्दा चाहिँ इच्छुक हुने बाबुहरूले सायद तपाईँको यो बिएबिएस कार्यक्रम सुनिरहनुहुने सम्पूर्णले इच्छुक बाबुहरूले पनि सायद सुन्नुभयो भने यहाँ आउन सक्नुहुनेछ हजुर
0: पक्कै पनि उहाँहरूको आफन्तजनहरूले सुन्नु भएको छ भने पनि ल है फलाना ठाउँमा रहेछ भनेर यो बागलुङकै सदरमुकाममा रहेको यो ट्रेनिङ सेन्टरमा होइन उहाँहरूले सम्पर्क राख्न सक्नुहुन्छ र यो बेसिक ट्रेनिङ चाहिँ कति महिनाको हुन्छ तपाईँहरूको
1: यस्तो सर हामीले चाहिँ यो बेसिक ट्रेनिङ हामीले सञ्चालन गरिसकेपछि चाहिँ अहिले चाहिँ पहिला जस्तो छैन सर यो हाम्रो एकैचोटि गल्ला सिलेक्सन गरेर पोखरामा जाने छैन अहिले चाहिँ स्टेज बाई स्टेज हुन्छ त्यसमा चाहिँ ट्रेनिङ गर्दै जाने अनि त्यसमा चाहिँ पोखरामा जाने टेस्ट गर्ने त्यो त्यो स्टेज चाहिँ पार गर्दै गयो भने बाबुहरू चाहिँ अगाडि बढ्दै जान्छ अनि फेल भयो भने सायद अब त्यो नेक्स्ट इयरको लागि फेरि उसले नेक्स्ट चान्सको लागि चाहिँ फेरि ट्राई गर्नुपर्छ यदि उसको उमेर छ भने छैन भने चाहिँ लास्ट आखिरी अन्तिम हुन्छ नि त 21 वर्षभित्र हुनु पर्यो त्यो भयो भने चाहिँ उनीहरूको अब ट्रेनिङ गर्दैन हजुर त्यो चाहिँ
0: ए भनेपछि 21 वर्षभन्दा अगाडिका युवाहरूले र अनि त्यो 21 वर्ष अथवा त्यो एजबार जुन तोकेको छ त्योभन्दा पनि कलिलो उमेरदेखि पनि उहाँहरूले पछिको लागि तयारी गर्नुको लागि पनि तपाईँहरू कहाँ आएर ट्रेनिङ लिनु चाहिँ सक्ने रहेछ उसो भने
1: हजुर एकदमै हजुर जस्तै अहिले हाम्रो बाबुहरू कोही 16 वर्ष 17 वर्षदेखि पनि उहाँहरूले सुरु गरिरहनु भएको छ अग्रिम उहाँहरूले चाहिँ जति धेरै ट्रेनिङ गर्यो त्यति नै उहाँहरूलाई फाइदा हुन्छ उहाँहरूले त्यति नै के अरे सक्षम हुन्छन् त्यस कारणले चाहिँ उहाँहरू चाहिँ आउनुभएको छ अहिले 16-17 वर्षदेखिको बाबुहरू हाम्रो ट्रेनिङ सेन्टरमा पनि अब के अरे एडमिसन भइसकेको अवस्था छ सर
0: हाम्रो पनि शुभकामना छ तपाईँको यो लाउरे ब्रदर्स तालिम केन्द्रको सफलताको शुभकामना दिन चाहन्छु अब घर परिवार आफन्तजन सबैजना ठिकै हुनुहुन्छ होला नि
1: एकदमै सर मेरो पनि अब भन्नुपर्दा चाहिँ सम्पूर्ण परिवारहरू कोही युएसएतिर छन् कोही छोरा बुहारीहरू नाति नातिना सबै युकेतिर छन् इभन मेरो मिसेस पनि अहिले युकेमा छ अब केही महिनापछि म चाहिँ इन्ट्री हुन चाहिँ जान्छु यो डिसेम्बर महिनाभित्र त्यसले गर्दा चाहिँ अब म चाहिँ अहिले यहीँ बागलुङै छु भनौँ न सर अहिलेलाई चाहिँ
0: र खुसी लाग्यो आज तपाईँको भाइ तुलपुनको कारणले गर्दाखेरि तपाईँसँग जोडिने मौका मिल्यो र तपाईँले त्यहाँ बागलुङमा सञ्चालन गरिरहनु भएको यो तालिम केन्द्रको बारेमा पनि हामीले भनौँ श्रोतासम्म पुर्याउने अवसर पनि पायौँ र हामीले पनि जानकारी पायौँ यसको लागि पनि तपाईँको भाइ तुलपुनज्यूलाई पनि धन्यवाद दिन चाहन्छु र उहाँले पनि मलाई मुरीमुरी धन्यवाद लाउरे ब्रदर्स तालिम केन्द्रलाई पनि केही सहयोगको भावनाले मैले हजुर समक्ष अनुरोध गरेँ हजुरले शास्त्र स्वीकारी दिनुभयो त्यसको लागि धन्यवाद भनेर लेख्नु भएको छ र म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु अनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु बेबेस त पक्कै सुन्नुहुन्छ होला युकेमा बस्दा त झनै सुन्नुहुन्थ्यो होला आज तपाईँसँग यसरी कुराकानी गर्ने यो मौका जुराइदिनु तपाईँको भाइ तुलपुनले यो मेसोको सेतुको काम गर्नुभएको उहाँलाई पनि धन्यवाद अनि यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु है त
1: हस् धन्यवाद हजुरले पनि यो एउटा हाम्रो ट्रेनिङ सेन्टरको एउटा सानो प्रचार प्रसार भनौँ न हजुरको माध्यमबाट चाहिँ गर्नु पाएको खण्डमा धेरै धेरै धन्यवाद दिन चाहन्छु म हजुरले भने जस्तै बिबिएस सधैँ सुन्छु मेरो मर्निङ वर्कमा सधैँ अब विशेष गरेर मैले दिउँसो चाहिँ अलिक बिजी हुन्छु बिहानको मर्निङ वर्कमा चाहिँ जुन चाहिँ बुर्नाइदेखि प्रसारण हुन्छ त्यो चाहिँ सधैँ सुन्ने गर्छु अनि त्यसमा चाहिँ म पनि पहिला बिबिएस चाहिँ तपाईँहरूको के प्रोग्राम पो भन्नु सर यो चाहिँ
0: तपाईँहरूको
1: स्वर्णिङ सङ्गम पहिला एकचोटि म बोलेको थिएँ युकेदेखि बोलेको थिएँ जतिखेर चाहिँ हाम्रो प्रेम राजा महतजी त्यहाँ गेस्टको रूपमा हुनुहुन्थ्यो. त्यतिखेर म युकेदेखि पनि त्यो उसमा स्काइपमा, त्यतिखेर स्काइपको चलन
0: नमस्ते.
1: हस् धन्यवाद हजुरलाई. ल थ्याङ्क यू भेरी मच हजुर.
0: हस् नमस्ते. हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो जङ्गपुन बागलुङबाट र उहाँ पनि एक्सपर्टिस आर्मी नै हुनुहुँदो रहेछ. र मलाई यो नम्बर चाहिँ उहाँको भाइ तुलपुनज्यूले बेलायतको पिटर ब्रोबाट दिनुभएको थियो. र खुसीको कुरा चाहिँ उहाँले बागलुङमा जो ब्रिटिस आर्मीमा भर्ती हुन चाहने, अर्थात् ब्रिटिस आर्मी, इन्डियन आर्मी, नेपाल आर्मीमा पनि भर्ती हुन चाहने युवाहरूले त्यहाँ गएर बेसिक ट्रेनिङ लिन सक्नुहुने रहेछ. र उहाँहरूको चाहिँ बागलुङको सदरमुकाममा लाउरे ब्रदर्स तालिम केन्द्र पनि रहेको रहेछ. यसको बारेमा पनि संक्षिप्त कुराकानी गरे र धन्यवाद दिन चाहन्छु उहाँहरू दुवैजनालाई, तुलपुनज्यू र जङपुनज्यूलाई. र अब भने चाहिँ म एउटा छोटो विश्राम लिने छु र त्यस पश्चात भने म युके बस्ने दाई गायिका शान्ति श्रीस मगर र सागर आलेले गाउनुभएको गीत राख्नेछु. हिजो मात्रै मैले शान्ति श्रीस मगरसित कुराकानी गरेको थिएँ. हिजो त गीतिकता राख्नुपर्ने, तर उहाँ पोखराबाट आएको सन्दर्भ पारेर मैले उहाँसित कुराकानी गरेँ र भोलि चाहिँ गीतिकता राख्नेछु. आजलाई भने म फेरि एकचोटि शान्ति श्रेष मगरलाई नै सम्झे यो गीत मार्फत.
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं.

पोखरेली नानीलाई नबिर्सेन है युके बस्ने दाई शान्ति श्री मगर र सागर आलेको स्वरमा राखेर हिजो मात्र शान्ति श्री मगरसित कुराकानी गरेको थिएँ। पोखरामा बसेर पनि गीत सङ्गीतमा लागि परेकी बुटिक व्यवसायी पनि हुनुहुन्छ उहाँ। उहाँसित रमाइलो कुराकानी भएको थियो हिजो र आज मैले यो गीत पुनः एकचोटि राखेँ। यहाँ अघि एकैछिन मैले बागलुङमा ब्रिटिस आर्मीकै लागि तालिम केन्द्र सञ्चालन गरेर बेसिक ज्ञान दिनको लागि जगपुनले बागलुङको सदरमुकाममा चाहिँ ट्रेनिङ सेन्टर खोल्नु भएको छ, त्यसको बारेमा संक्षिप्त कुराकानी पनि गरेको थिएँ र युके बस्नेता गीत राखेँ र सम्पूर्ण श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँ मेनी कालीकोटी राईले बेलायतबाट लेख्नुहुन्छ, नमस्ते तुलसी दाई, सुरुबाट नै सुनेर रमाइरहेको छु। आजको तस्बिर बिर्सेको छैन जस्तो लाग्यो है दाई भनिलेख्नु भएको छ, बिर्सेको नै हो जस्तो लाग्यो है दाई भन्ने लेख्नुभएको छ। मैले यो तस्बिर चाहिँ आज यसो घरमा पुरानो यो भनौँ यो क्रोमहरू खोज्दै जाँदाखेरि केही गीतहरू यसमा मेरो रहेको छ र यो यही क्रोमभित्र रहेको एउटा गीत म केही छिनपछि राख्नेछु है त श्रोताहरूलाई। त्यो गीत हामीसँग सुरक्षित छ, ब्रिटिस आर्मी बेस गोर्खा रेडियोको हाम्रो आर्काइभमा पनि रहेको छ र मैले यो तस्विर राखे। कुनै टाका रेडियो नेपालमा चाहिँ स्कुलमा गीत रेकर्ड हुन्थ्यो, ठुलो स्कुल हुन्थ्यो र त्यसमा गीत रेकर्ड हुन्थ्यो र पछि बिस्तारै डिजिटल युगमा प्रवेश गर्ने क्रममा सुरुवाती दिनमा यो क्रोमको प्रयोग, क्रोम पछि चाहिँ भनौँ ड्याटको युज हुन्थ्यो र यो क्रोममा पनि रेकर्ड हुन्थ्यो र केही ट्र्याक तिन या चार ट्र्याक तयार पारेर चाहिँ रेडियो नेपालकै प्राङ्गणमा रहेको मल्टी ट्र्याकमा चाहिँ गीतहरू रेकर्ड गरिन्थ्यो त्यो ताका। र मैले यो क्रममा केही गीतहरू मेरो रचनाको रेकर्ड भएको थियो, दोबानामा बाढी आयो, बिचमा परे एक्लो मरु रोशन गुरुङले गाउनुभएको, अनि चखेवा जोडी नाचे छ देउरालीको पाखैमा भीम चापा गाईले गाउनुभएको गीत, अनि जगदीश समालले गाउनु भएको छ एउटा गीत हँसिया र डोको बोकी वन जङ्गलमा जाने कान्छी बोलको गीत रेकर्ड यही क्रममा गरेको थियो र यही क्रममा त्यो गीतहरू सुरक्षित रहेको छ। मसँग अझै पनि यो भनौँ क्रोम रहेको छ र त्यसैको तस्विर खिचेर आज मैले राखेको हुँ हाम्रो अफिसियल फेसबुक पेजमा। सानोमा यो प्रविधिबाट भनेर यहाँ वाइके सरलजी काठमाडौँ लेख्नु भएको छ, चागु नारायण थान धमेश दुलाल घुम्तिर लेट भयो नवराज घोरा सैनी खैरिनीमा गेट भगवान भण्डारी राजु परियार बिमा कुमारी दुरा र ससुरालीमा बद्री पङ्गिनी सिन्धु मल्ललाई खुबै सुनियो नि तुलसी दाई, टाइगर ब्याट्री हाली सुनियो बचपनलाई ताजा गराइदिनु भयो धन्यवाद छ है भन्ने लेख्नु भएको छ। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु वाइके सरलजीलाई। र अडियो क्यासेटको जमाना थियो र त्यही अडियो क्यासेटसँग मिल्दोजुल्दो यो क्रोममा चाहिँ अलिक क्वालिटी हुन्छ पछिसम्म रहन्छ भनेर कतिले क्रोममा गीतहरू सुरक्षित राख्ने गर्दथ्यो र यही क्रममा रहेको एउटा गीत म सुनाउँछु है त यतिखेर यहाँहरू माझमा जगदीश समालले गाउनुभएको थियो। यो मैले रेडियो नेपालमै मल्टिट्र्याकमा रेकर्ड गरेको गीत हो र सङ्गीत भने गणेश गुरुङको रहेको छ र यो गीत यद्यपि यो जुन तपाईँले यो क्रोम देखिरहनु भएको छ वाइके सरलजी यसै गरी तेन्जी पाखरिनजी मिनी कालीकोटी राईजी उहाँहरूको प्रतिक्रिया देखिरहेको छु, यहाँहरूले यो जुन क्रोम देख्नुभएको छ त्यही क्रोममा सुरक्षित गीत अहिलेलाई सुनाउँछु है त।

अफसर अझै लाग्छ कान्छी. यो गीत राखेँ जगदीश समालको स्वरमा, र यो गीत राख्दै गर्दा आज मैले हाम्रो अफिसियल फेसबुक पेजमा यही गीत रेकर्ड गरेको यो एउटा भनौँ न दस्तावेज भनौँ न यो क्रोम मसँग सुरक्षित छ, र यी चिजहरू अहिले हामीबाट हराइसकेको अवस्था हो. अहिले त सिडी र पेन ड्राइभ पनि युज हुन छोडिरहेको अवस्थामा मैले आज यी चिजहरूलाई यहाँहरू माझमा पुनः संस्मरण गर्नको लागि, सम्झाउनको लागि यी चिजहरू राख्ने गर्छु मङ्गलबार विशेष गरी यस्ता अलिकति हराएका चिजहरूलाई. र आज भने चाहिँ मैले आफ्नै गीत राखेको यो सुरक्षित अडियो, त्यतिखेर त अब क्यासेट भन्थ्यो, यो मैले यहाँहरू माझमा राखेँ, क्रोममा रेकर्ड हुन्थ्यो त्यतिखेर. गीत सङ्गीत जो गीत सङ्गीतमा आबद्ध हुन्छ यहाँहरूलाई त थाहा नै भएको कुरा हो. र अब भने श्रोताहरू, यहाँ रघु भट्टराईजीले चाहिँ आज चाहिँ सिस्टम डाउन रहेछ भनेर लेख्नु भएको छ. त्यताको सिस्टम डाउन भएको कुरा जानकारी गराउनु भएको छ. त्यता मात्र होइन, नेपालमा मात्रै होइन, त्यता पनि पो सिस्टम डाउन हुने गर्दो रहेछ. नेपालमा चाहिँ धेरै जस्तो सिस्टम डाउन भएर चाहिँ कहिलेकाहीँ हामीले भनेको समयमा सेवा पाउँदैनौँ, र त्यस्तो सिस्टम डाउन चाहिँ युएसतिर पनि हुँदो रहेछ. अब भने चाहिँ हामीलाई पनि बिस्तारै जानकारी हुँदैछ है. त यहाँलाई धन्यवाद दिन चाहन्छु कार्यक्रममा जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र एउटा गीत यहाँहरू माझमा राख्दै यहाँहरूलाई कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको पहिलो चरणको करिब करिब अन्त्यतिर आइसकेको जानकारी गराउन चाहन्छु. केही दिन पछाडि यहाँहरूले हाम्रो बेबिस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ. अहिलेलाई भने चाहिँ म नारायण राई, श्रद्धा र शैली र साथीहरूको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु, र गीत पश्चात पनि यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ. समाचारपछि हामी दोस्रो खण्डमा भेट्नेछौँ.

0: काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुख गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायत विषयमा ध्यानाकर्षण गराउने भएको छ। आज बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि चाहिने जग्गा व्यवस्थापन लगायत विषयमा छलफल गर्ने निर्णय गरेको हो। बैठकले यही भदौ 5 गते सिंहदरबारमा भएको बैठकमा फोरमका सदस्यमाथि सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ। यो विषयमा पनि प्रधानमन्त्रीको ध्यान आकर्षण गराउने फोरमले जनाएको छ। बैठकमा बोल्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन,
1: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरूमध्ये 99 एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो, त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसको विरोध जनाए। विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, असर त तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै आनन्द मिल्के देखाउनु, अब हामीले उहाँलाई रोक्न लाख प्रयास गर्यौँ तर हामीले सकेन। जुन उहाँको बोलीचाली त्यो हाम्रो निमित्त पनि च्याट्टै नै असह्य थियो। अन्य बैठकहरूमा पनि उहाँले बैठक छोडेर जानुभएको रहेछ र त्यही प्रक्रिया उहाँले त्यहाँ पनि दोहोऱ्याउनु भयो।
0: नेप्से परिसूचक आज पनि घटेको छ। नेप्से 5.30 अंकले घटेर 2594.27 बिन्दुमा बन्द भएको हो। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो 3.23 अर्ब रूपियाँको कारोबार भएकामा आज 4.10 अर्ब रूपियाँको कारोबार भएको छ। आज 357 धितोपत्रको 1,44,164 किता सेयर किनबेच भएको छ। आज 79 कम्पनीको सेयर मूल्य बढेको छ भने 186 घटेको छ। यस्तै 12 कम्पनी स्थिर छन्। काठमाडौँ उपत्यकाका सड़कमा खाल्डा खुल्डी पूर्ण सड़क एम्बुलेन्स खटाइएको छ।
2: सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क पोर्ट होल मर्मत एम्बुलेन्स खटाएको हो। कार्यालयका अनुसार चक्रपथभित्रका सड़कको मर्मतपछि चक्रपथ बाहिरका सड़कमा काम भइरहेको छ। सवारी साधनको चाप कम हुने भएकाले रातको बेला मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ। गैराती नारायण गोपाल चोक बुढा नीलकण्ठ सड़क क्षेत्रको गोलफुटार आत्यकौडा लगायत क्षेत्रमा मर्मत गरिएको छ। कार्यालयले सड़क एम्बुलेन्स सेवा वर्षैभरि 24 घण्टा सञ्चालन गर्ने योजना बनाएको एम्बुलेन्समा खाल्डो काट्ने, हावा र पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने र छर्कने लगायतका सड़क मर्मतका लागि उपकरण जडान गरिएको छ। सड़क मर्मत गर्नुपर्ने ठाउँको पहिचान र जानकारी संकलनका लागि कार्यालयले रोड मेन्टेनेन्स साइट रेस्क्यू नामको मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। एपमा जानकारी आएपछि टोलीलाई परिचालन गरेर तत्काल मर्मतको व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
0: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 3 मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घरतीको कार्यालय बुटवलमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्। प्रमुख सत्ता साझेदार नेकपाका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुष्मा थारूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। पोखरा बसपा क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम टुङ्गो लागेको छ।
3: महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिन सूचना जारी गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदन माथि छानबिन र परीक्षण सम्पन्न भएपछि 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी जम्मा 325 परिवार भूमिहीन कायम भएका हुन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका हुन्। अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समितिमा सिफारिश पठाइनेछ। त्यसपछि बसपा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अन्य बसोबासी परिवारको व्यवस्थापन र स्थानान्तरणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाइने मेयर आचार्यले बताउनु भएको छ। बसपार्कभित्रको जग्गा सुकुम्बासी र अन्यले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन। महानगरले बसपार्कको जग्गा खाली गरेपछि दात्री निकायको सहयोगमा सुविधा सम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ।
0: अहिले सम्म खबरै नमस्कार।
4: BFBS गोरखा रेडियो हो।

तुलजा तिलिजाजी, उहाँले अल्सोर्ट युकेबाट लेख्नुहुन्छ। नमस्कार तुलसर, बेबेस गोर्खा रेडियो सुनिरहेको छु। मलाई गीत यो गीत साह्रै मनपर्छ, सायद अघि शान्ति श्रीष परियारको गीत जस्तो लाग्यो, माफ गर्नु शान्ति श्रीष मगरको गीत जस्तो लाग्यो। शान्ति श्रीष मगर र शान्ति श्रीमा झुक्किने पनि गरिन्छ कहिलेकाहीँ, र शान्ति श्रीष मगरको गीत युके बस्ने दाइ चाहिँ खुबै मनपर्छ। र 22 अगस्तमा हाम्रो गाउँको पार्टी भएको थियो र मैले पनि भाग लिएर नाचेको थिएँ, धेरै रमाइलो भएको थियो। ममता तेलिजा अल्सोटबाट भनेर लेख्नु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खाले सुनेर हामीसित जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी खेल मोटे लिम्बुल पनि लेख्नुहुन्छ यहाँ, नमस्ते सेवाल तुलसी, म पनि छोडिमसँग फ्यामिली कनेक्टिङमा मिठो कुराकानी र गीत सङ्गीत सुन्दै आनन्द लिइरहेको छु भन्नुभएको छ। हाम्रा खेल मोटे लिम्बुलाई पनि धन्यवाद दिन चाहन्छु। ममताजी त खुब नाच्नु भएछ शान्ति श्रीष मगरको गीतमा, गएको 22 तारिक भनेपछि 3 दिन अगाडि, र त्यो पनि जानकारी गराउनु भयो अल्सोट युकेबाट। सायद एम्पायर हलतिर हो कि कहाँ त्यो पार्टी, निकै रमाइलो भयो होला, यहाँलाई धन्यवाद दिन चाहन्छु। फेल्थम लन्डनबाट हरिराईजी लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि हाजिर जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीत साथै आफन्तजनहरूको कुराकानी सुरुबाटै सुनेर मनोरञ्जन लिइरहेछु है, धन्यवाद भनेर लेख्नु भएको छ। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिदिनु भयो र सुनेर हामीसित जोडिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हरिराईजी फेल्थम लन्डनबाट हुनुहुन्छ, त्यसो त उहाँ सधैँ नै कार्यक्रम सुन्नुहुन्छ र सुनेर हामीसित यसरी नै प्रतिक्रियाको माध्यमबाट जोडिनुहुन्छ। हरिराईजीलाई धन्यवाद दिन चाहन्छु। रग भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट हुनुहुन्छ, नमस्ते तुलजी, गर्देशदेखि परदेश जोड्ने कार्यक्रम त यस्तो रमाइलो क्षणहरूको याद गराइदिनु भयो कि नयाँ नयाँ गीत बजारमा आउँछ अनि जेनतेन क्यासेट चक्का किनेर ल्यायो, सुन्यो, बेरेर कति खिन्न बनाउँथ्यो, त्यस्तो दिनको सम्झना गर्दा घरदेशमै टुप्लुक्क पुर्याइदिनु भयो, धन्यवाद भन्नु लेख्नु भएको थियो। एकताका यस्तै हुन्थ्यो रघुजी, होइन, हामीले त्यो सेल टेप सानो किनेर त्यो टालेर पनि सुनेको मलाई पनि याद छ। रघुजीलाई धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ तेन्जी पाखरिनजीले पनि कार्यक्रम सुनिरहनु भएको छ, नमस्ते तुलसी सर तथा सम्पूर्णमा हार्दिक नमन, हजुरको कार्यक्रम सुन्दै पूर्वी लन्डन उलेजतर्फ यात्रा गर्दैछ है सर भनेर तेन्जी पाखरिनजीले लेख्नु भएको रहेछ। उलेज भन्ने सर हाम्रा मोहन धर्लामीजीसित भेट हुन्छ है त्यता कहिलेकाहीँ बाटोमा भन्न चाहन्छु, यहाँलाई धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, उहाँ अहिले बेलायत आउनु भएको छ, हिजो प्रेम दाईको घर अगाडि, उहाँको पसल प्रेम विश्वकर्म दाईको दीप ज्वेलरीको अगाडि फोटो खिचेको तस्विर पठाउनु भएको थियो, आज अर्कै तस्विर लन्डनतिर खिच्नु भएको युकेको कार्स्टल प्यालेसबाट भने लेख्नु भएको रहेछ। नमस्कार तुलसीजी, आजको फ्यामिली कनेक्टिङमा जोडेर रहनुभएका सम्पूर्ण श्रोतागणमा मेरो हार्दिक नमन छ। आज म बेलायतको युकेको राजपरिवारको समाधि स्थलमा सपरिवार घुमिरहेको छ है भनेर लेख्नु भएको रहेछ। उहाँ चाहिँ अहिले बेलायतको घुमघाममा हुनुहुन्छ तुलसीजी। यसै गरी इङ्ल्यान्डमा रहनुहुने मेरो आफन्तजन साथीहरू सबैलाई सम्झना छ, समयको कारणले कतिजनालाई भेट्न नसकेकोमा क्षमा चाहन्छु है। स्पेसल मेरो सम्धी लिराज कामबाङजीलाई भेट न गाह्रो भयो तर पनि हामी संवादमा नै छौँ है हजुर भन्दै बिदा भनेर लेख्नु भएको छ द्वारिका थापा मगरज्यूले। धन्यवाद दिन चाहन्छु। बेलायतमा पुगेको बेला सम्धीजीसँग त भेटघाट गर्नु पर्यो नि, सम्धीजीलाई समय निकाल्नु पर्यो भन्नु पर्यो, तपाईँले पनि समय दिनु पर्यो अनि चट्टसँग अक्सफोर्डमा भेटेर रमाइलो कुराकानी गर्नु पर्यो, जोरदार गीत सङ्गीतको कुराकानी गर्नुहोला भन्न चाहन्छु है त। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ अहिले बेलायतबाट हुनुहुन्छ हाम्रा द्वारिका थापा मगरजी, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै श्रोताहरू। अब नै म एउटा गीत राख्न चाहन्छु प्रकाश श्रेष्ठ र सपना श्रीको स्वरमा।

0: SBS Gorkha Radio.
1: तपाईलाई प्रोसेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio.

0: गीतकार ईश्वर चामलिङको गीत रचना अनि अमर श्रेष्ठा विक्रम राईको स्वर संगीत रहेको यो गीत राखे। यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेलायतबाट प्रेमराज राईजीले एउटा नम्बर दिनुभएको थियो, भाइ नारायण राईको नम्बर पनि दिनुभएको थियो। उहाँ चाहिँ नेपाल प्रहरीमा कार्यरत भएको हुनाले अहिले जताततै विरोध जुलुस र आन्दोलन गर्दाखेरि सायद उहाँको टेलिफोन मा कुराकानी हुन सकेन। यद्यपि उहाँले अर्को नम्बर हाम्रा रुद्र गुरुङ दाईको पनि दिनुभएको थियो, उहाँ चाहिँ अहिले धुम्बराईतिर हुनुहुन्छ कि ओखलडुङ्गातिर हुनुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन। म रुद्र दाईलाई कार्यक्रममा स्वागत गरिहाल्छु। बेबेस गोर्खा रेडियोका श्रोता माझ परिचित नाम हुनुहुन्छ रुद्र गुरुङ दाई। रुद्र दाई नमस्ते।
1: नमस्कार हजुर, नमस्कार। के छ तुलसी सर?
0: एकदम ठिक छु। अनि ज्यान कता हो, काठमाडौँतिरै हुनुहुन्छ कि उता पूर्वतिर हुनुहुन्छ?
1: आमालाई यहीँ काठमाडौँमा यहीँ नै भयो, अस्ति हस्पिटल गयो, फेरि आयो, त्यो बुढाबुढी भएपछि आमा हजुर म
0: ए आमासँगै अहिले काठमाडौँमा हुनुहुन्छ धुम्बराई?
1: हजुर हजुर।
0: अनि आमालाई हस्पिटल पुऱ्याएर ल्याउनु भएको कुरा गरिहाल्नु भयो, अहिले ठिक छ आमाको स्वास्थ्य स्थिति? अब बुढेसकाल त यसै भइगयो होइन, उमेर
1: बुढाबुढीमा चाहिँ त्यस्तै हो, तर जे होस् अब अन न
0: हजुर जे होस्
1: ठिकै छ भनौँ। अहिलेसम्म चाहिँ अब त्यो के अरे बुढाबुढी भएपछि अहिले त्यो डेमेन्सिया जस्तो नि भयो थियो कि अहिले बिर्सिनेहरू।
0: हजुर हजुर बिर्सिने हजुर
1: त्यो भएर ठिकै छ। अनि सम्पूर्ण बिहेको सुनेर बस्नु अब सम्पूर्ण दाजुभाइ दिदी बहिनी भान्जा भान्जी अनि साथी सङ्गीहरूलाई धेरै भन सुन्न नपाएको अब
0: आज सुन्नु पाउनु भयो नि तपाईँको स्वर हाम्रा श्रोताहरूले धेरै भयो। तपाईँ उता भर्जिनिया हुँदाखेरि आमालाई सम्झनुहुन्थ्यो, आमाको नम्बर दिने गर्नुहुन्थ्यो, आमासँग मजाले कुराकानी गर्थे, बुवासँग पनि कहिलेकाहीँ कुराकानी हुन्थ्यो। अब बुबा त हामी माझ हुनुहुन्न, तर पनि बुबाको पितृमा बास होस्, हामी बुवाप्रति भावपूर्ण श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छौँ। र रमाइलो कुराकानी हुन्थ्यो कहिलेकाहीँ आमासित, र एउटा छोराको त्यो कर्तव्य निभाइरहनु भएको छ, यो चाहिँ साह्रै खुसी कुरा। अमेरिकाको त्यो व्यस्त जीवन, त्यहाँको भरु सम्पन्नता जीवन भनिन्छ अमेरिकन जीवनलाई, त्यो सबै छोडेर मेरो कर्तव्य भनेको अब पाएको भएको बाबा आमाको सेवा गर्ने भनेर नेपाल फर्कनु भयो, र बुवा आमाको सेवा गर्दै हुनुहुन्छ। बुवा एउटा छोराको भाग्य भनेको चाहिँ बुवालाई काखैमा, बुवाको भनौँ हुन त मान्छे जन्मेपछि सबै जीवित अमर रहँदैन, मृत्युसँगै बोकेर आएको हुन्छन्, तर पनि तपाईँकै काखमा बुबाको निधन भएको थियो, यो भाग्यमानी सन्तानले मात्रै पाउने अवसर हो, र त्यो सबै छोडेर आउनु भएको थियो, यो चाहिँ खुसी कुरा। पितृको आशीर्वाद सधैँभरि लाग्छन् भन्छ, रुद्र दाईलाई लागिरहनेछ, र अहिले नेपाल आउनु भएको छ, यद्यपि धेरैलाई मिस चाहिँ गरिरहनु भएको छ होला है बेसको कारणले गर्दा।
1: किनभने उहाँबाट जति पनि अब 24 घन्टा सुनिरहेको थिएँ, अब समय पनि त्यस्तै थियो, अब अहिले अब यस्तै छ, किनभने अब कहाँ पुगिरहेको चाहिँ के हुन्छ त्यो ट्युनिङ गर्न नै टाइमिङ फेरि फरक पर्ने भयो कि त्यो भएर। अनि जो हजुरको म घरिघरि घरिघरि हेरिरहेको हुन्छु, राम्रो छ के बिटप हजुर, सम्पूर्ण साथीभाइ दिदीबहिनी अब आमा बुवा सबैजना सन्तोष लिनुहोस्, यही नै हो जीवन, दुइटै कुरा मात्रै छ संसारमा, बस्ने र जाने थाहा हुँदैन, बस्दाखेरि कसरी बस्ने भन्ने चाहिँ आफैले अप्नाउनु पर्यो है हजुर। अनि बस्दाखेरि चाहिँ सकारात्मक सोच गरौँ, सबैलाई राम्रो भलो सोचौँ, त्यही हो, केही लानु पनि छैन, ल्याएको पनि केही होइन, लाने पनि
0: केही होइन, हामी खाली हात खाली हात जाने होइन
1: जाने जे कार्य गर्नुभयो त्यसले सुस्वास्थ्य रहनुहोस्, स्वास्थ्य जस्तो ठुलो कुरो संसारमा केही पनि होइन
0: रहेछ नि, भनिन्छ नि स्वास्थ्य रहनु भनेको चाहिँ जीवनमा सबैभन्दा ठुलो सम्पत्ति कमाउनु अरे होइन।
1: प्रेम प्रेम त्यही हो नि त हजुर, प्रेम दिले पनि मम्मी डरै हुनुहुँदो रहेछ, गएको थिएँ, प्रेमजीलाई धेरै धेरै धन्यवाद, उहाँको त आफ्नो भाइ एउटा जे भयो भने भाइ यहाँ हुनुहुन्छ र अब हेरिरहेको हुनुहुँदो रहेछ, म पनि त्यस्तै भयो, अब उसलाई चाहिँ धेरै धेरै धन्यवाद गाउँले गुरुजीलाई भन्नुपर्ला, अब घडी घडी सम्झनुहुन्छ, धेरै धेरै एकदम सुख शान्ति गरेर बस्ने हो, जहाँ बसे पनि संसारमा एक दिन त छोड्नै छ, छोड्नुभन्दा अगाडि यस्तै गरेर कनेक्सन गरेर मित्रता धेरै जोग बनाऊ, शत्रुता भन्दा त्यही राम्रो हो। अनि तपाईँलाई पनि सन्चै हुनुहुन्छ होला तुलसीजी?
0: एकदम ठिक छु। अब म पनि अहिले है दाइहरूको माया आशीर्वादले ठिकै छु भन्नु पर्यो, र यो ठिक हुनु चाहिँ सबभन्दा राम्रो कुरा हो दाइ, होइन?
1: हजुर, ठिक भएन भने तपाईँको मानसिक दिमाग पनि कहाँ कहाँ के हुन्छ हुन्छ है, अनि त्यो थाहा छ नि एक दिन टाइम आएपछि जानुपर्छ भने त्यसलाई चाहिँ अनिश्चितताको लागि चाहिँ वरी नगरौँ क्या।
0: जन्म मृत्यु विवाह भन्ने कुरा चाहिँ लेखेर आएको हुन्छन् भन्छन्, त्यही भएर पनि अब यो शाश्वत सत्य हो। अब दाई पनि अहिले यो बुढौली उमेरको बुवा आमालाई हेर्न आउनु भएको छ, आमा अहिले अस्वस्थ भनिहाल्नु भयो, आमाको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। र भनिन्छ नि कसैलाई केही हुँदैन भने चाहिँ त्यो ढुङ्गालाई मात्रै हुँदैन अरे। हरिभक्त कटालको एउटा मलाई उहाँको एउटा त्यो लाइनको सम्झना आयो क्या, मुक्त त ढुङ्गा मात्रै हुन्छ अरे क्या, न त उसको दुख्ने मुटु हुन्छ न देख्ने आँखा हुन्छ, कसैले पर्खाल लगाए पर्खालै बनिदिन्छ अरे ढुङ्गा, सडक बनाए सडकै बनिदिन्छ अरे, अनि त्यही ढुङ्गा कसैले पूजा गरे ईश्वर बनिदिन्छ अरे। ढुङ्गा मात्रै अरे त्यस्तो चिज अरे जसलाई कुनै पीडा चोट केही हुँदैन, न दुःख हुन्छ न आँसु झर्छ है, कहिले ईश्वर बनिदिन्छ कहिले पर्खाल बनिदिन्छ कहिले बाटो बनिदिन्छ ढुङ्गा, तर मान्छे हो, मान्छे कहिले दुख्छ कहिले मान्छेको आँखामा आँसु भरिन्छ कहिले खुसी पनि हुन्छ, यस्तै हो जीवन होइन?
1: हजुर, होइन, लाइफ जिन्दगी भनेको साँच्चै नै हामी मानव भनेको त दुःख बिनाको त कुरै हुँदैन, तर त्यसलाई कसरी लिने भन्ने मात्रै हो कि। सुख सबैलाई छ, तपाईँ हामीलाई एक साथ खान पुग्ला बिहान हात जोड्नु त्यो नपुग्नेलाई कति साह्रो होला भन्नुहोस् त,
0: अनि उता बोस्टनबाट हाम्रो रघु भट्टराईजीले रुद्र दाईमा मेरो नमस्ते है भन्नु भएको छ है,
1: रघु भाइ।
0: हाम्रा एनपीजीले पनि ल है ओछानैबाट म त आज सुनिरहेको छु रुद्र दाईको आवाज सुन्न पायो, ल दाईलाई मेरो नमस्ते भन्नु भएको छ उहाँले पनि,
1: एनपी भाइलाई पनि, अनि हाम्रो अर्को के अरे न्युयोर्कको दाई अलिक बिरामी हुनुहुन्थ्यो कि,
0: ए हाम्रो मित्रबहादुर कार्की दाई उहाँलाई पनि हामी शीघ्र स्वास्थ्य लाभ कामना गर्न चाहन्छौँ है।
1: मेरो म पनि जस्तो हजुरको यो रेडियो मार्फत उहाँको सुस्वास्थ्य र अब छिटै सन्च होस् भन्ने शुभकामना चाहन्छु भन्न चाहन्छु।
0: हजुर, र ल रुद्र दाई साह्रै खुसी लाग्यो आज धेरै पछि कुराकानी गर्ने, यो मेसो मौका जुरो प्रेमराज राईजीलाई पनि धन्यवाद दिन चाहन्छु, तपाईँकै छिमेकी रहेछ नि त नेपालमा त, उहाँको त ठ्याक्कै तपाईँको त्यो रिङ रोड वारिपट्टि उहाँको पारिपट्टि है,
1: घर त यहाँ पनि नजिक, उहाँ नेपाल के अरे पहाडमा पनि नजिक, सबै मिलेको छ,
0: खुसी खुसी लाग्यो,
1: सम्झिनुहुन्छ उहाँलाई धेरै बुढी बुढी धन्यवाद।
0: हस् हस् नमस्ते, हामी छुट्टिन्छौँ है त, नमस्ते। हजुर श्रोताहरू, उहाँ आउनुहुन्थ्यो रुद्र गुरुङ दाई, मैले छोटो कुराकानी गरेँ, प्रेमराज राईजीले यो नम्बर दिनुभएको थियो, प्रेमराज राईजीले भाइ नारायण राईको पनि हालखर बुझ्नको लागि एउटा नम्बर दिनुभएको थियो, उहाँ चाहिँ नेपाल प्रहरीमा कार्यरत पनि हुनुहुन्छ होला, त्यही भएर पनि उहाँ सायद ड्युटीमा हुनुहुन्छ होला, टेलिफोन उठाउनु भएन, म अघि अन्धवे बाटोमा आउँदै गर्दा केसिन अगाडि हार्ने समाचार पनि सुन्नुभयो, नयाँ बानेश्वरमा महिला ट्राफिकमाथि एकजना युवाले आत्पात गरेको, उहाँलाई त पक्राउ गरिसकेको छ, यता माइतीघर मण्डलामा पनि जुलुस देशैभरि यो भनौँ विरोध जुलुस, अनि जहाँ जुलुस र आन्दोलन छ प्रहरीहरू खटिनै पर्ने भएको हुनाले पनि सायद उहाँसित कुराकानी गर्ने यो आज मौका जुरेन, यद्यपि मैले रुद्र गुरुङ दाईसित कुराकानी गरेँ, धन्यवाद दिन चाहन्छु प्रेमराज राईजीलाई, र यति बेला भने म एउटा गीत राख्न चाहन्छु, र यहाँ हाम्रा घनबहादुर थापा मगरज्यूले पनि नमस्कार तुल सर हार्दिक धन्यवाद, मेरो पनि गीत राखिदिउनु रोशन गुरुङको स्वरमा, हुन त आज गीत माग्ने दिन होइन तर मलाई हाम्रा वरिष्ठ गायक गीतकार हरि राईजीको कुनै पनि एउटा गीत सुन्न मन लाग्यो, र द्वारिका मगरजीलाई पनि सम्झन चाहन्छु यो गीत मार्फत भनेर द्वारिका थापा मगरजीलाई भनेर लेख्नु भएको छ, हरि राईको गीत माग्नु भएको छ, हरि राईजीले पनि फेल्तम लन्डनबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होला, यति बेला भने चाहिँ म हरि राईकै रचना रहेको एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु, हरि राईकै सुर रहेको छ यसमा, र उहाँलाई साथ दिएकी छिन् गायिका मेलिना राईले, हरि राई र मेलिना राईको स्वर रहेको यो गीत चट्ट रुमाल।

0: हरि राई र मिलिना राईको स्वरमा रहेको यो गीत रागे श्रोताहरू बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडेम संगममा अब नि एउटा छोटो विश्राम लिइहाल्छु र त्यस पश्चात भने अन्य नम्बरहरू त प्राप्त भएको छैन, म यहाँहरूका प्रतिक्रियाहरूलाई पनि कार्यक्रममा समेट्दै जानेछु, तर अहिलेलाई पनि एउटा छोटो विश्राम।
1: तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियो घर देशदेखि प्रदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा श्रोताहरूलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। र यहाँ छवि थापा मगरजी लेख्नुहुन्छ, तुलसी सर नमस्कार, लोकप्रिय कार्यक्रम सुन्दैछु, आज फेरि सम्भव भएमा मेरो दाई गम्बहादुर थापा मगर सुर्खेत सम्पर्क गरिदिनु होला भन्ने नम्बर दिनुभएको रहेछ। केही दिनपछि यो नम्बरमा जोडिने कोसिस गर्नेछु। यहाँलाई धन्यवाद दिन चाहन्छु। र हाम्रा प्रेमराज राईजीले पनि धन्यवाद भनेर आमालाई शीघ्र स्वास्थ्य लाभको कामना, रुद्र गुरुङ दाईको आमाको स्वास्थ्य लाभको कामना गर्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ अन्य प्रतिक्रियाहरू पनि रहेका छन्, ती प्रतिक्रियाहरूलाई पनि म समेटिहाल्छु। यहाँ लेख्नुहुन्छ दरिका थापा मगरज्यूले, धन्यवाद है तुलसीजी अनि हरिराईजीलाई पनि, मेरो सम्झना छ म 27 फेल्तममा मेरो मामा कोमा उहाँ चाहिँ 10GR को हुनुहुँदो रहेछ र थापाको उहाँको घरमा जाँदैछु भनेर लेख्नु भएको रहेछ, सायद फेल्तममा भेट हुन सक्दछ। रुद्र गुरुङ दाईले धन्यवाद छ, प्रेमराज राईजी भनेर लेख्नु भएको छ, पपुलर रेडियो अनि रेडियो होस्ट तुलसीजी र सँग मेरो फ्यामिली कनेक्ट टिङमा मलाई जोडिदिनु भएको मन लेख्नु भएको छ। रुद्र दाईलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। सरोज वाग्रेजीले नमस्कार सर, म पनि रेडियो सुन्दैछ टेक्सास युएसएबाट भन्नुभएको छ, ओहो खुसी लाग्यो। सरोज वाग्रेजी धेरै धेरै धन्यवाद दिन चाहन्छु टेक्सासबाट कार्यक्रम सुनिदिनु भएकोमा। पक्कै पनि टेक्सास दालसहरू धेरैले कार्यक्रम सुन्नुहुन्थ्यो, पहिला हाम्रो भूपेन्द्र नेउपाने भाइ साह्रै कार्यक्रममा जोडिनुहुन्थ्यो, तर अहिले चाहिँ अलिकति समय मिल्दैन, अलि ढिलो उठ्छु दाई लेट नाइटसम्म भनौँ, आफ्नै पसल सञ्चालन गरिरहेछु, त्यही भएर लेट नाइटसम्म बस्छु र बिहान ढिलो उठ्ने कारणले गर्दा रेडियो चाहिँ छुटिहाल्छ है भनेर लेख्नु भएको थियो अस्ति नै। र आज पहिलोपल्ट मैले सरोज वाग्रेजीको यो मेसेज पढेँ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला पनि चाहिँ म खेमराज गुरुङ, रिमा गुरुङ र साथीहरूको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। यही भदौ 19 शुक्रबार चाहिँ कृष्ण जन्माष्टमीको दिन खेमराज स्मृति दिवस पनि परेको हुनाले मैले खेमराज गुरुङलाई सम्झेर सोही दिन खेमराज गुरुङ प्रतिष्ठानले यस वर्ष पनि अग्रजलाई सम्मान र गीत सङ्गीतमा लागिपरेका नवपुस्तालाई चाहिँ भनौँ पुरस्कार दिने कार्यक्रम रहेको छ। यसपालि चाहिँ सुसन साम सोहाङ लिम्बू, सुसन लिम्बुसीलाई चाहिँ खेमराज गुरुङ प्रतिष्ठानले पुरस्कार दिँदै रहेछ, यो जानकारी प्राप्त भएको छ। सुसनजीलाई पनि बधाई भन्न चाहन्छु। अहिले भने म खेमराज गुरुङ, रिमा गुरुङ, विश्वन मुकानुम र साथीहरूको स्वरमा एउटा गीत राखिहाल्छु।

खेलठट्टा नगर मनको रहर खेमराज गुरुङ र साथीहरूको स्वरमा रहेको यो गीत राखेँ र खेमराज गुरुङ स्मृति दिवस पनि आउन लागेको हुनाले मैले आज अभिन्न मित्र खेमराज गुरुङलाई यसै गीत मार्फत सम्झना गरेँ र नेपाली गीत सङ्गीतको क्षेत्रमा विशेषगरी लोक सङ्गीतको क्षेत्रमा खेमराज गुरुङको निकै ठुलो योगदान रहेको छ र समयको पाबन्दीको कारणले केही नम्बरहरू प्राप्त भएका नम्बरहरूमा आज मैले फोन डायल गर्न सकिनँ पछिल्लो अलिकति ढिलो गरी प्राप्त भएका केही नम्बरहरू छन् ती नम्बरलाई म सुरक्षित राख्नेछु र अर्को हप्ता म यी नम्बरहरूमा फोन डायल गर्नेछु विशेष गरी छवि थापाजीले दिनुभएको नम्बरमा पनि आज यो रेडियोको समय सँगसँगै हामी हिँड्नुपर्ने भएको हुनाले यता कुराकानी गर्न असमर्थ भए यही जानकारी गर्न चाहन्छु किनकि समयले नेटो काट्न लागिसकेको छ र केही प्रतिक्रिया रहेको छ त्यो प्रतिक्रिया पढ्नेछु यहाँ एउटा गीतको अनुरोध पनि आएको छ साम्पाङ राई ज्यूले अनुरोध गर्नुभएको छ कार्यक्रम सुनिरहेछु भनेर परिचित नाम जस्तो पनि लाग्यो उहाँले चाहिँ एउटा गीत आज सुन्न मन लाग्यो कतै मलाई भनेर यो गीत चाहिँ मैले लेखेको छैन रमेश पौडेलको रचना हो र शान्तिराम राईको सङ्गीत रहेको गीत म केही पछि राख्ने नै छु धन्यवाद दिन चाहन्छु हामीलाई सुनिदिनु भएकोमा अनि यसै गरी यहाँ धनवीर पोन दाईले पनि कार्यक्रम सुनिरहनु भएको छ बेजिङ स्ट्रोक युकेबाट हुनुहुन्छ नमस्कार तुलजी हजुरको अति नै लोकप्रिय कार्यक्रम फ्यामिली कनेक्टिङ सुन्दै भरपूर मनोरञ्जन लिइरहेछु है अनि यति बेला बेबेस रेडियो तरङ्गमा जोडिनु भएको र रेडियो तरङ्ग सुनेर बस्नुभएका सबै मित्रजनहरूमा पनि नमस्कार छ यो दुर्लभ गीत रेकर्ड क्यासेट पनि देख्नु पाइयो तस्विरको लागि ठु धन्यवाद भन्नुभएको छ मैले आज यो घरमा यसो हेरेको पुरानो क्रोम भेटेँ यो क्रोममा चाहिँ मेरो केही गीतहरू सुरक्षित रहेको छ भन्नै पर्दा 2055 सालमा रेडियो नेपाल र एउटा गैर सरकारी संस्थाले आयोजना गरेको बाथरुम गीत प्रतियोगितामा मेरो रचना प्रथम भएको थियो र त्यतिखेर 5000 रुपियाँ पुरस्कार पाइएको थियो 5000 त्यतिखेर निकै ठुलो धनराशि र त्यो 5000 पुरस्कारले दुईवटा गीत रेकर्ड गरेको थिए दोभानामा बाढी आएर हँसिया र डोको भोको यही क्रममा सुरक्षित रहेको छ र आज मैले ती दुईमध्ये एउटा गीत अलिकति यहाँहरू माझमा जगदीश समालले गाउनुभएको गीत पनि सुनाएँ र त्यो पुरानो दिनको सम्झना गरे धन्यवाद दिन चाहन्छु हाम्रा गीतकार धनवीर पन्जुलाई विष्णु गुरुङजीलाई नमस्कार तुलसीजी तपाईँलाई सुनिरहेको छु है भनेर लेख्नु भएको छ उहाँ चाहिँ ब्लाइन्ड फोर्ट युकेबाट हुन्छ विष्णु गुरुङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा र सुनेर जोडिनु भएकोमा पनि धन्यवाद दिन चाहन्छु प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ दिप ज्वेलरी अल्सोट युकेबाट हुन्छ प्रेम दाई नमस्कार तुलजी सदा चाहिँ आज पनि कार्यक्रम सुन्दैछ है सबै मित्रहरूमा नमस्कार छ भन्नुभएको छ धन्यवाद दिन चाहन्छु प्रेम विश्वकर्मा दाई दिप ज्वेलरी अल्सोट युकेबाट हुनुहुन्छ यसै गरी यहाँ ओमप्रसाद थापा काउच दाईले दिनुभएको नम्बरलाई सुरक्षित राखे दाई अर्को हप्ता म छवि थापा ओमप्रसाद थापा काउच दाईको नम्बर र यता वीर बलालजीले पनि एउटा नम्बर दिनुभएको रहेछ यो नम्बर पनि म सुरक्षित राख्नेछु हिजो शान्ति श्रेष मगरले पनि हाम्रा वीर बराल दाईको पनि फोटो देखेँ भनेर हाम्रो अफिसियल पेजमा हेर्दै हुनुहुन्थ्यो चिन्नुहुँदो रहेछ यो म नम्बर चाहिँ अर्को हप्ता यी नम्बरहरूमा जोडिनेछु हरि राईजीले चाहिँ वरिष्ठ गीतकार गणबहादुर थापा मगर सरलाई धेरै धेरै धन्यवाद है मेरो गीत अनुरोध गरिदिनु भएको भन्नुभएको छ हरि राईजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु र अब भने चाहिँ म साम्पाङ राईज्यूको अनुरोधको गीत सुजन बाला राई बिएबिएस गोर्खा रेडियोको हाम्रा सहकर्मी पनि हुनुहुन्छ उहाँले गाउनुभएको गीत कार्यक्रमको यो बिसौनीमा पुच्छारमा छाड्दै बिदाउन चाहन्छु आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोता धन्यवाद दिन चाहन्छु अनि सुनेर हामीसित जोडिनु सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु जाँदा जाँदै सुजन बाला राईले गाउनुभयो गीत रमेश पौडेलको गीत रचना अनि शान्तिराम राईको सङ्गीत रहेको गीत यहाँहरू माझमा छाड्दै म पनि बिदा हुन चाहन्छु तपाईँहरूको बाँकी पल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते

0: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોરખા રેડિયો ગોરખા રેડિયો.
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले माटो सुधार योजनालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ. आज संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री चौधरीले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अगाडि बढाइएको बताउनुभयो.
2: सयबुद्धि कार्यसूचीमा पनि हामीले माटो सुधार योजना बनाउने भनेका छौँ. माटो सुधार योजनाका निमित्त हामीले अहिले विशेष गरेर अर्ग्यानिक जैविक पदार्थहरूलाई माटो सुधारलाई कसरी काम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले विभिन्न समयमा हामीले बैठक बसेर अधिक कार्य योजना बनाएर काम गरिरहेको छ. त्यसैले हजुरहरूले कसरी बुझ्नु पर्यो भने माटो सुधार योजनाको लागि सरकारले काम गर्दैछ नै छ भन्ने.
1: माटोको गुणस्तर सुधार गर्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको उहाँको भनाइ छ.
2: जुन हाम्रो नार्क छ, हाम्रो इन्स्टिट्युटहरूले रिसर्च गर्दाखेरि हाम्रो माटोको पिएच लेभल साँच्चीकै घटिसकेको छ. माटोलाई चाहिँ बिगार्न समय लाग्दैन, तर त्यो सपार्नलाई 10 वर्ष लाग्न सक्छ. त्यसका निमित्त पनि हामीले कार्ययोजना बनाएर अब नेपाल सरकार चाहिँ जैविकतातिर, प्राङ्गारिकतातिर अथवा हामीले चाहिँ अर्ग्यानिकतिर जानुपर्छ भन्ने त्यो मोडेलमा चाहिँ हामी काम गर्दैछौँ.
1: मन्त्री चौधरीका अनुसार किसान सूचीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको छ. कृषिमा निजी क्षेत्रको भूमिकालाई समेत सरकारले महत्व दिएको उहाँको भनाइ छ.
2: सबैभन्दा पहिले कुनै पनि सेक्टरलाई डेभलप गर्नको लागि प्राइभेट सेक्टर प्रोएक्टिभ हुनपर्छ क्या. त्यो प्राइभेट सेक्टर चाहिँ प्रोएक्टिभ बनाउनको निमित्त हामीले प्राइभेट सेक्टरलाई कसरी चाहिँ हामीले अवसर दिन सक्छौँ, कसरी चाहिँ प्राइभेट इन्भेस्टमेन्टलाई चाहिँ हामीले इन्क्रिज गर्न सक्छौँ, त्यो हाम्रो एकदम महत्त्वपूर्ण कुरा हो. सरकारको प्राथमिकता नै बेसी पर्छ.
1: राष्ट्रिय सभा सदस्य जगत तिमिल सिन्हाले वर्तमान सरकारले कूटनीतिक खेलाँची गरिरहेको आरोप लगाउनु भएको छ. राष्ट्रिय सभा बैठकमा बोल्दै तिमिल सिन्हा,
3: राजदूत भनेको राज्य सरकार र राष्ट्रिय हितको प्रतिनिधि हो. विभिन्न देशमा रहेका 31 नेपाली राजदूतवास मध्ये 21 राजदूत विहीन छन्। महत्वपूर्ण नियोगहरू लामो समयदेखि कार्यभागको भरमा चलिरहेको छ. यो सामान्य प्रशासनिक ढिलाइ होइन, यो नेपालको कूटनीतिक क्षमताको गम्भीर खेलाँची हो.
1: पछिल्ला 5 आर्थिक वर्षमा नेपालमा हरेक वर्ष औसत करिब 250 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएका छन्.
4: पछिल्लो 5 आर्थिक वर्षमा 10 वर्ष मुनिका 1200 भन्दा बढी बालिका बलात्कारको शिकार भएका छन्. आर्थिक वर्ष 2078-79 10 वर्ष मुनिका 268 बालिका बलात्कृत भएका थिए. आर्थिक वर्ष 2079-80 281, 252 जना, 81-82 217 जना, 82-83 221 जना 10 वर्ष का बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ. यो प्रहरीमा आएर मुद्दा दर्ता भएका घटनाको मात्र विवरण हो. सबैभन्दा बढी बलात्कार पीडितको उमेर 11-16 वर्ष उमेर समूहको छ. आर्थिक वर्ष 2078-79 यो उमेर समूहका 963 बालिका बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ. आर्थिक वर्ष 79-80 यो उमेर समूहका 944, 80-81 1009, आर्थिक वर्ष 81-82 931 र 82-83 966 बालिका बलात्कृत भएको प्रहरीको रेकर्ड छ. बलात्कारबाट पीड़ित 10 वर्ष मुनिका बालिकाको संख्या वार्षिक सरदर 250 हुँदा 10 वर्ष मुनिका पीड़क बालकको संख्या भने 2081-82 जम्मा 2 जना 10 वर्ष मुनिका बालक वृद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको रेकर्ड छ. यस्तै 80-81 16 जना, 79-80 2 जना, 78-79 3 जना 10 वर्ष मुनिका बालक वृद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको तथ्याङ्क छ.
1: अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ.
4: इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो. यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कारवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ. इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइ छ. इरानले चीन, टर्की, यूएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ. अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट शुरू गरिएको बताउनु भएको छ. इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्केर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको बेसेन्टको भनाइ छ.
1: नेपालले एसएससी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हराएको छ। नेपालले अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमको आधारमा हराएको हो। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: BFBS Gurkha Radio.

यही विश्वासको साथमा आजको प्रस्तुति लिएर अब ठिक चार बजेसम्मको लागि म तपाईँको सेवामा हाजिर भइसकेकी छु। तपाईँहरू सबजनाले पनि सुनेर साथ दिइरहनु भएको छ भन्ने मैले विश्वास गरेकी छु। यतिखेर समयको कुरा गर्नुपर्ने हुन्छ, हाम्रो स्टुडियोको घडी अनुसार समय दिउँसोको 1 बजेर अहिले 13 मिनट गएको छ। 4 बजेसम्मको हाम्रो यो साथ हामी एकदमै रमाइलोसँगले चाहिँ नि यो समयलाई व्यतीत गरौँ। मिठा मिठा लोकगीत सङ्गीतहरू आज हामी सुन्छौँ, किनभने आज चाहिँ नि पर्न गएको छ मङ्गलबारको दिन, र मङ्गलबार हामी लोकगीत सङ्गीतहरूद्वारा नै समयलाई मनोरम मनाउँछौँ, तपाईँलाई पनि थाहा छँदैछ होइन। त यसै सिलसिलामा अब यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँसँग सेयर गर्दै जानेछु, साथ रहनुहोला भन्न चाहन्छु म यतिखेर। त आजको कुरा गर्नुपर्दा तिथिमितिको कुरा गर्नुपर्छ। सबैभन्दा पहिला त विक्रम सम्बत 2083 साल भदौ महिनाको आज 9 गते, तदनुसार 25 अगस्त 2026 मङ्गलबारको दिन आज चाहिँ श्रावण शुक्ल पक्षको द्वादशी तिथि पनि परेको छ। र आज चाहिँ यो कुरा गर्नुपर्दाखेरि स्पेसली नेपालको कुरा गर्नुपर्दाखेरि राष्ट्रिय धर्मसभा दिवस पनि परेको छ प्रिय श्रोताबृन्द। र यो चाहिँ प्रत्येक साल चाहिँ भाद्र कृष्ण पक्षको 14 दिनलाई चाहिँ नि राष्ट्रिय धर्म सभा दिवसको रूपमा मनाउँदै आइरहेको छ। विभिन्न प्रकारको चाहिँ धार्मिक सन्देशको आदान प्रदान गर्ने, तिथि गणना सम्बन्धी छलफल गर्ने, संस्कार संरक्षण आदि इत्यादिको बारेमा निर्णय गर्ने गरिन्छ। र राष्ट्रिय धर्मसभा दिवसले चाहिँ नेपालको विविध सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पनि दिएको छ। त आजको यो चाहिँ महत्त्वपूर्ण यो एउटा चाहिँ नि अवसर मैले तपाईँसँग सेयर गरेँ। छापावल सुनको कुरा गर्नुपर्दा आज प्रतितोला 322,200 रुपियाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला 4,900 रुपियाँमा कारोबार भइरहेको छ। यो सुन चाँदीको दर सुनेर पनि बेहोस हुने बेला भइसक्यो प्रिय श्रोताबृन्द है। बढेर मात्र जान्छ, बढेर मात्र जान्छ, घट्ने भन्ने त नाम निशानै छैन। र यसर्थमा अब खै के गर्ने गर्ने, अब सुन चाँदीको अब भनौँ व्यवहार नगरी पनि नहुने है, जरुरी पनि छ तर गर्नको लागि पनि अब एकदमै नसकिने अवस्था पनि परिसक्यो होला, सायद भन्दा फरक नपर्ला। र अगाडि बढ्नुपर्छ। अब हामी कार्यक्रम अन्तर्गत विभिन्न सर सामग्रीहरू छन्, हामी अब अगाडि एकैछिन पश्चात सुन्छौँ हाम्रो चाहिँ हेल्थसँग सम्बन्धित विषयवस्तुलाई समेट्ने हेल्थ सेगमेन्ट। र हेल्थ सेगमेन्ट अन्तर्गत आज हामी चाहिँ सास गनाउने समस्याको बारेमा अलिकति कुरा गर्छौँ। र यसको अलावा अगाडि 2 बजेको समाचार पश्चात भने तपाईँको सेवामा अगाडि हाम्रो छड्के सलाम रहनेछ। दोस्रो चरण अन्तर्गत W2 रिटायर्ड सुक्रिम राई X7GR हुनुहुन्छ उहाँ, र पद्मा राई उहाँ र 2 जनासँग गरेको भलाकुसारीको 4 श्रृङ्खला तपाईँले आज सुन्न सक्नुहुन्छ। र यसैको साथ साथमा अगाडि 3 बजेको समाचार अनि कार्यक्रमको अन्तिम चरणमा मिठा मिठा लोकगीत सङ्गीतको सिलसिला जारी रहनेछ। ठिक 4 बजेसम्म साङ्गीतिक घन्टा रहनेछ कार्यक्रमको अन्तिम घन्टा। लोकगीत सङ्गीत मन पराउनुहुन्छ तपाईँहरू सबैले पक्कै पनि इन्जोय गर्नुहुन्छ होला अन्तिम चरणमा पनि भन्ने मेरो आशा रहेको छ। त आउनुहोस् अब भने अगाडि हामी अलिकति मौसममा पनि कुरा गरौँ। मौसमको कुरा गर्नुपर्दाखेरि मेट अफिस साभार गर्ने गर्दछौँ र आज सुक्खा छ धेरै यस्तो ठाउँको लागि, र यसै गरिकन सुक्खाको साथसाथमा चाहिँ एक दुईवटा ठाउँमा वर्षा हुन सक्छ, स्पेसली दक्षिण पश्चिमी युकेका भूभागहरूमा। आफ्नो पश्चात त्यतातिर चाहिँ कहीँ कतै भारी वर्षा हुनसक्ने सम्भावना पनि रहेको छ, अनि बाँकी भूभागमा जहाँ घाम लाग्छ त्यहाँ न्यानोपन छ, तर हावाको कारणले गर्दाखेरि अलिकति चिसोपन पनि तपाईँले दक्षिणी भूभागमा बढी चाहिँ महसुस गर्न सक्नुहुन्छ। अनि भारी वर्षाको क्रम चाहिँ उत्तरी भूभागहरूतिर रातिको समयमा चाहिँ डेभलप हुँदै जानेछ वेल्समा, अनि पर्याप्स यो नर्दर्न आयरल्यान्डमा पनि हल्का फुल्का हुन्छ भनेर भनिएको छ। स्कटल्यान्ड चाहिँ ड्राई नै रहन्छ, न्यानो र ह्युमिड नाइटको रूपमा आज रहेको छ। जहाँ जहाँ घाम लागेर अलिकति न्यानो पनि छ त्यहाँ त्यहाँको मौसम रातिको समयमा यस्तो रहन्छ। त मौसमी विवरण सँगसँगै अब भने प्रेम प्रकाश ओली र मेलिना राई भन्दाखेरि पनि भानु ओली र अन्जु गौतम उहाँहरू 2 जनाले गाउनु भएको गीत छ मेरो प्लेलिस्टमा, हामी एकैछिन सुन्छौँ आजको यो अर्को एउटा गीत। त्यस पश्चात हामी लगत्तै हाम्रो हेल्थ सेगमेन्टतर्फ लाग्नेछौँ।

0: Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: हो
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो PFBS गोर्खा रेडियो हो।

हजुर त आदरणीय श्रोतावृन्द, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ र यस अन्तर्गत तपाईँको लागि सधैँ नै म स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराहरू लिएर हाजिर हुने गर्दछु र तपाईँ सबैले पनि सुनेर साथ दिनुहुन्छ अनि साथसाथमा केही जानकारीहरू तपाईँहरूको लागि उपयोगी पनि हुन्छ होला भन्ने मैले आशा पनि गरेको छु। र सधैँ चाहिँ दिवाको सिलीको यो सेगमेन्टमा अब आज पनि हामी स्वास्थ्यसँग सम्बन्धित केही चर्चा परिचर्चामा संलग्न रहनेछौँ र आजको विषयवस्तुको कुरा गर्नुपर्दा आज पनि ब्याड ब्रेथको कुरा गर्छु, यानि कि मुख कराउने समस्याको बारेमा तपाईँसँग केही जानकारी सेयर गर्ने तयारीमा रहेकी छु आज। त शरीरमा विभिन्न प्रकारका समस्याहरू आउँछन् होइन, शारीरिक र मानसिक रूपमा चाहिँ धेरै कुराहरूले हामीलाई सताइ पनि रहेको हुन्छ। अन्न मासको शरीर हो, तलमाथि त भइ नै हाल्छ र कतिपय स्थितिहरू यस्तो हुन्छन् जसले चाहिँ हामीलाई शारीरिक रूपमा मानसिक रूपमा असर त पुर्याउँछ नै साथसाथमा सामाजिक रूपमा पनि यसले असर पुर्याइरहेको हुन्छ। त्यस्तै एउटा समस्या मान्न सकिन्छ मुखबाट आउने दुर्गन्ध, यानि कि सास गराउने समस्या। यसै विषयवस्तुमा आज म कुरा गर्न गइरहेकी छु। मुखबाट आउने दुर्गन्धको समस्या यदि लामो समयसम्म चल्यो भने यसलाई चिकित्सकीय भाषामा हेलिटोसिस भनेर भनिन्छ। हेलिटोसिस शब्दलाई चाहिँ मुखबाट निस्कनेवाला खराब सासहरूको लागि प्रयोग गरिन्छ र यो तपाईँ हाम्रो लागि एकदमै शर्मिन्दा हुन सक्ने स्थितिलाई निम्त्याउने एउटा समस्या हो। कतिपय अवस्थामा हामी इम्बारेसिङ सिचुएसनमा पनि पर्न सक्छौँ मुख कराउने समस्यालाई लिएर, र धेरै मामलाहरूमा यो तपाईँ हाम्रो लागि चाहिँ चिन्ताको विषय पनि बन्न सक्छ। त यो स्थिति महिला एवं पुरुष दुवैमा हुनसक्छ र कुनै पनि आयु वर्गको लागि यो आम समस्या हो, कुनै पनि उमेर समूहमा यो हुनसक्छ। यो समस्याले चाहिँ व्यक्तिको मानसिक, सामाजिक र मनोवैज्ञानिक छविलाई नै खराब गर्न पनि सक्छ। साथसाथमा यदि तपाईँको अन्य मानिसहरूसँगको सम्बन्धलाई पनि यसले असर पुर्याउँछ भने त झनै यो चाहिँ चिन्ताको विषय बन्न सक्छ होइन। सास गराउने समस्याले चाहिँ हाम्रो सामाजिक जुन एउटा सम्बन्ध छ त्यसलाई पनि धेरै हदसम्म बिगारिदिन्छ, भन्दा फरक पर्दैन। सामान्यत मानिसहरूको मुखबाट दुर्गन्ध आउनु अहिलेको चाहिँ जमानामा धेरै नै भनौँ आम कुरा भइसकेको छ। धेरैको मुख गराउने समस्या भएको हामीले पाउँछौँ होइन, र हाम्रो समुदायको एउटा ठुलो हिस्सालाई चाहिँ मुखको दुर्गन्धको समस्या भइरहेको पनि तथ्याङ्कले देखाएको छ। त मुख गनाउने समस्या एकदमै शर्मनाक हुन सक्ने एउटा स्थिति हो, इम्बारेसिङ एउटा सिचुएसन पनि हो होइन, तर यो एउटा शारीरिक स्थिति पनि हो भनेर हामीले बुझ्नुपर्छ। जसको कारक तत्त्वहरू छन्, जसले प्रिभेन्ट गर्न सकिन्छ, बचावटहरू छन् अनि जसको उपचार पनि गर्न सकिन्छ। यो एउटा अन्य रोग जस्तै नै समस्या हो, अन्य एउटा रोग नै हो भन्दा फरक पर्दैन। जसको सही उपचार गर्यो भने यसको निदान पनि हुनसक्छ। यसर्थमा मुखको चाहिँ समस्या छ अथवा विशेष गरेर मुख गनाउने समस्या छ भने यसमा चाहिँ हामी एकदमै शर्माएर बस्नुभन्दा, इम्बारेस भएर बस्नुभन्दा यसको उपचार गर्नु नै सर्वोत्तम हुन्छ तपाईँ हाम्रो लागि। त मुख गनाउने समस्याको लक्षणहरूको अलिकति कुरा गर्नुपर्दाखेरिमा चाहिँ यदि मुखको दुर्गन्धको साथसाथमा अन्य कुनै लक्षणहरू तपाईँले भेट्नुहुन्छ आफूमा भने तुरन्तै चिकित्सकलाई तपाईँले भेटिहाल्नुपर्छ। जस्तो कि ज्वरो आउनु, मुखको पनि दुर्गन्ध आइरहेको छ साथसाथमा ज्वरो आइरहेको छ होइन, अनि नाक बगिरहेको छ यानि कि सिँगानहरू आइरहेको छ, अनि खोकी लागिरहेको साथसाथमा तपाईँले चाहिँ खकार पनि निस्किरहेको छ तपाईँको भने तुरन्तै तपाईँले आफ्नो चिकित्सकसँग भेटेर यसको चाहिँ उपचार गर्न सुरु गरिहाल्नु राम्रो हुन्छ। यसै गरिकन यदि तपाईँको मुखको दुर्गन्धको साथसाथमा दाँतहरू पनि झर्न सुरु गरेको छ, अनि गिजामा चाहिँ तपाईँको एउटा सुन्निएको छ गिजाको स्थिति, अनि गिजा दुखिरहेको छ भने, अनि साथसाथमा यदि तपाईँको गिजाबाट रगत पनि निस्किरहेको छ भने तुरन्तै तपाईँले चाहिँ आफ्नो दन्त चिकित्सकलाई भेटिहाल्नु पर्दछ। तर यदि यस्ता लक्षणहरू देखिएको छैन र पनि तपाईँको मुखबाट दुर्गन्धहरू आइरहेको छ भने चाहिँ नि तपाईँ कि त आफ्नो दन्त चिकित्सककोमा कि त आफ्नो सामान्य चिकित्सककोमा गएर दाँतको स्वच्छता र सही आहार विहारको बारेमा तपाईँले जानकारी लिन सक्नुहुन्छ, अनि कसरी यसलाई कम गराउन सकिन्छ त्यस विषयवस्तुमा पनि सल्लाह लिन सक्नुहुन्छ। र यसको जाँचको दौरानमा तपाईँले आफ्नो मुखको दुर्गन्धलाई लुकाउने प्रयास पनि बिल्कुलै नगर्नुहोस्, अथवा डक्टरकोमा जाँदाखेरि, डेन्टिस्टकोमा जाँदाखेरि अलिकति मुखको दुर्गन्ध
कम गरेर जान्छु भन्ने हिसाब किताबले पनि हामीले सोच्न सक्छौँ अलिकति इम्बेरेसिङ सिचुएसन को सामना गर्न नपरोस् भनेर. तर यसो गर्नाले हाम्रो मुखबाट निस्कने दुर्गन्धको सही रूपमा चाहिँ भनौँ डायग्नोसिस हुन सक्दैन. यस कारणले गर्दाखेरि जाँचको दौरानमा चाहिँ मुखबाट आउने दुर्गन्धलाई लुकाउने प्रयास बिल्कुलै नगरौँ, किनभने यसबाट हाम्रो समस्याको सही जानकारी लगाउन मुस्किल हुन्छ डक्टर अथवा डेन्टिस्टलाई. यो समस्याको लागि चिकित्सकसँग मिल्न भेट्न तपाईँ जानुहुन्छ भने बिहानको समयमा नै एकदमै सर्वोत्तम हुन्छ, किनभने हाम्रो मुखको जुन दुर्गन्धको स्थितिको सही रूप त्यति बेला मात्र देख्न सक्छन् डक्टरहरूले. यदि हामीले चाहिँ इभिनिङको समय अथवा अपराह्नको समयमा अपोइन्टमेन्ट मिलाउँछौँ भने त्यति बेलासम्म हामीले पुरै दिनमा हामीले खानाहरू खाइरहेका हुन्छौँ, हाम्रो मौखिक स्थितिमा बदलाव आइसकेको हुन्छ, जस कारणले गर्दाखेरि दुर्गन्धको सही निदान गर्नमा बाधा पुग्न सक्दछ. यसैले यदि मुख गराउने समस्याको लागि तपाईँ डक्टरकोमा जाँदै हुनुहुन्छ अथवा डेन्टिस्टकोमा जाँदै हुनुहुन्छ भने बिहानको समयको अपोइन्टमेन्ट मिलाउनु जरुरी हुनु रहेछ.

0: BFBS गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

हजुर, त प्रिय श्रोतावृन्द, यो मिठो एउटा गीत तपाईँले अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ। अब हामी फेरि पनि यो ब्रेक पश्चात यो हाम्रो चर्चा परिचर्चालाई अगाडि बढाउँदैछौँ। त मुखबाट दुर्गन्ध आउने कुरा त गऱ्यौँ होइन, तर यसको खास कारणहरू के हुन् त, कजेसहरू के हुन् जस कारण गर्दाखेरि मुखबाट दुर्गन्ध आउँछ, यो कुरालाई पनि अलिकति म तपाईँहरूसँग सेयर गर्न चाहन्छु। अब मुखबाट दुर्गन्ध आउने कारणहरूलाई तीन भागमा विभाजित गर्न सकिन्छ। एउटा चाहिँ ओरल यानि कि मौखिक, अर्को चाहिँ नन ओरल यानि कि गैर मौखिक, र अर्को चाहिँ अदर कजेस यानि कि अन्य कारक तत्त्वहरू। सबैभन्दा अगाडि हामी मौखिक कारणको कुरा गरौँ। मुखभित्र लाखौँ जीवाणुहरू बसिरहेका हुन्छन् जो खास गरिकन जिब्रोको पछाडिपट्टिको भागमा रहन्छन्। सामान्यत धेरै मानिसहरूको मुखबाट आउने दुर्गन्धको लागि यही एक मुख्य कारण हुन्छ। मुखभित्रको जुन एउटा न्यानोपन हुन्छ र नमी हुन्छ होइन, यसले चाहिँ ब्याक्टेरियाहरूलाई विकास गर्नको लागि अत्यन्तै भनौँ एउटा चाहिँ योगदान दिइरहेको हुन्छ। यो एउटा आदर्श वातावरण हुन्छ जहाँ चाहिँ यस्तो ब्याक्टेरियाहरू विकसित हुन्छन्। यस्तोमा मुखको स्वच्छतामा पुरा ध्यान नदिनाले ब्याक्टेरियाहरू एकदमै तेजीको साथमा बढ्छन् र यो चाहिँ मुखबाट आउने दुर्गन्धको एउटा कारक तत्त्व हुनसक्छ। मुखको जुन एउटा खराब सास छ यसलाई बढाउनमा मद्दत गर्छ यी ब्याक्टेरियाहरूले। दाँतमा चाहिँ खानाको अवशेषहरू बाँकी रहेका हुन्छन् भने, खानाहरू अलिकति अड्किरहेको हुन्छ भने होइन, अनि दाँत र जिब्रोमा जमेको प्ल्याक, अनि यसै गरिकन दाँतमा हुने क्याभिटिजहरू र पिरियोडन्टिकल रोग जस्तो कि गिजासँग सम्बन्धित रोगहरूको कारणले गर्दाखेरि पनि मुखको स्वच्छतामा कमी आउँछ, जस कारणले गर्दाखेरि दुर्गन्ध आउन सक्छ। यसै गरिकन यदि हाम्रो गिजा सुन्निएको छ भने पनि यसबाट मुखबाट आउने दुर्गन्धको गम्भीरतालाई बढावा मिल्न सक्दछ। मुखलाई सफा गर्ने तत्त्वको रूपमा रहन्छ हाम्रो मुखमा बन्ने राल, र यसले मुखमा भएका ब्याक्टेरियाहरूको स्तरलाई पनि कम गराउँछ। यसकारण यदि मुखमा राल कम बन्दछ भने त्यति बेला पनि मुखको दुर्गन्धको समस्या हुन सक्दछ। त मौखिक स्वास्थ्यसँग जोडिएको अन्य केही कारक तत्त्वहरू पनि छन् मुखको दुर्गन्धलाई बढावा दिने कारणहरूमा, जस्तो कि मुखको संक्रमणबाट दाँतमा चाहिँ पिप जम्मा हुनु दाँतको वरिपरि, यसै गरिकन मुखको क्यान्सर वा मुखको छाला खुइलिनु, मुखमा घाउ हुनु, राति कृत्रिम दाँतलाई नै लगाएर सुत्ने या त्यसको नियमित रूपमा सफा नगर्नाले, अनि दाँतमा लगाइएको क्राउन यानि कि दाँतलाई एउटा टोपी जस्तो लगाइएको हुन्छ नि माथिबाट एउटा कभर भनौँ न होइन, यसलाई सही तरिकाबाट नलगाउनु, अनि दाँतको बिचबिचमा खाना फस्नाले पनि हाम्रो मुखबाट दुर्गन्ध आउन सक्ने समस्या उत्पन्न हुन सक्छ। यो त भयो ओरल कारण यानि कि मौखिक कारण। अब गैर मौखिक कारणको कुरा गर्नुपर्दाखेरिमा मुखबाट दुर्गन्ध आउने गैर मौखिक कारणहरूमा चाहिँ विशेष गरिकन पर्दछन् डायबिटिज यानि कि मधुमेहको समस्या, मुटुको समस्या, अनि यो मृगौलाको समस्या, फोक्सोको समस्या, साइनसाइटिस यानि कि पिनासको समस्या, अनि नाक अनि घाँटी र फोक्सोमा ब्याक्टेरियाको गतिविधि हुनु र ग्यास बन्नु र हाम्रो चाहिँ यो सम्पूर्ण कुराहरूले मुखको दुर्गन्धको समस्या निम्त्याउन सक्छ। यो चाहिँ गैर मौखिक कारणहरू भयो। मुखभन्दा बाहेक शरीरमा भएका अन्य चाहिँ अङ्गहरूमा भएको समस्याले गर्दाखेरि पनि मुखबाट दुर्गन्ध आउन सक्दो रहेछ। र अन्य कारणहरूको कुरा गर्नुपर्दाखेरिमा विशेष गरिकन भोजनमा लिइने कुनै कुराहरू जस्तो कि लसुन, प्याज, मसालायुक्त भोजनहरूबाट पनि मुखबाट दुर्गन्ध आउने समस्या उत्पन्न हुन सक्छ। यसै गरिकन धुम्रपान र तम्बाकु यसको प्रयोगले पनि भनौँ मुखबाट दुर्गन्ध आउन सक्छ, किनभने यो तम्बाकुको यस्तो उत्पादनहरू हुन्छन् जसले चाहिँ होइन सासमा आफ्नो गन्धलाई छोड्छ र दाँत अनि गिजाको रोगको कारण पनि बन्छ, जस कारणले गर्दाखेरि मुखबाट दुर्गन्ध आउने समस्या सुरु हुन सक्छ। त अब मुखबाट दुर्गन्ध आउने समस्या जो छ यसको चाहिँ प्रिभेन्सन कसरी गर्न सकिन्छ, कसरी यसबाट बच्न सकिन्छ भन्ने विषयवस्तुमा कुरा गर्नुपर्दा केही सरल तरिकाहरू अप्नाएर हामीले हाम्रो मुखबाट आउने दुर्गन्धको समस्याबाट छुटकारा पाउन सक्छौँ। जस्तो कि कृत्रिम दाँत यदि हामीले लगाएका छौँ भने यसलाई नियमित रूपमा सफा गर्ने, अनि साथसाथमा चाहिँ नि हामीले राति सुत्दाखेरि कृत्रिम दाँतलाई निकालेर सुत्नु राम्रो हुन्छ। यसै गरिकन
मुखलाई ड्राई हुन नदिने, यानि कि मुखलाई सुक्खा हुन नदिने, जरुरतको अनुसार पानी पिइरहनु पर्दछ। यसै गरिकन मदिरा सेवन अनि तम्बाकुको सेवन गर्नु हुँदैन। यो दुइटैले चाहिँ मुखलाई सुकाउँछ र मुख सुकिसके पश्चात अघि मैले भनिहालेँ होइन, रालको प्रडक्सन कम भयो भने मुखमा चाहिँ ब्याक्टेरियाको जुन एउटा बढोत्तरी धेरै छिटो हुन्छ, जस कारण गर्दाखेरि मुखबाट दुर्गन्ध आउन सक्छ। यसर्थमा यसलाई सुक्खा नबनाउनको लागि कहिलेकाहीँ च्युइङगम र सुगर फ्री मिठाईहरू पनि खान सकिन्छ, जसबाट राल बन्नमा मद्दत मिल्दछ। तर यदि बारम्बार तपाईँको मुख सुक्ने समस्या छ भने डक्टरबाट पनि तपाईँले दबाई लिन सक्नुहुन्छ, जसबाट रालको प्रभाव ठिकसँगले हुने गर्दछ। यसै गरिकन आहार विहारमा ध्यान दिनु जरुरी छ। प्याज लसुन बढी मसालायुक्त भोजनहरू चाहिँ कमै गर्नु राम्रो हो, अनि गुलियो पनि कम खानुपर्छ, किनभने यसबाट पनि मुखबाट आउने दुर्गन्धको समस्या उत्पन्न हुनसक्छ। कफी अनि मदिराको सेवन कम गर्ने, अनि यसै गरिकन आफ्नो खानामा चाहिँ नै हामीले होल ग्रेनहरूको प्रयोग गर्न सकिन्छ, जस कारण गर्दाखेरि जिब्रोको पछाडिपट्टि रहेको हिस्सालाई पनि सफाई गर्नमा चाहिँ सजिलो होस् होइन, अनि त्यस कारण गर्दाखेरि हाम्रो मुखबाट आउने दुर्गन्धको समस्यामा पनि हामीलाई केही हदसम्म राहत मिल्दछ। यसै गरिकन धुम्रपान र तम्बाकुपान नगर्ने, अनि दाँतको सफाइको लागि नियमित रूपले दन्त चिकित्सकसँग अपोइन्टमेन्ट मिलाउने, दन्त चिकित्सकमा जाने, अनि वर्षमा कमसेकम दुई पटक पक्कै पनि डेन्टिस्टकोमा गएर आफ्नो मुखको स्थिति, दाँतको स्थिति कस्तो छ त्यो चाहिँ पत्ता लगाउनु एकदमै जरुरी हुन्छ। केही समस्या भइहालेको खण्डमा त्यसलाई समयमा नै निदान पनि गर्न सकिन्छ। त मुखको दुर्गन्ध जुन छ यसको उपचारको लागि हामीले दन्त चिकित्सक र हाम्रो आफ्नो सामान्य चिकित्सकलाई भेटेर उनीहरूको निर्देशनमा विभिन्न प्रकारका टेस्टहरू, विभिन्न प्रकारको उपचार पद्धतिहरूलाई अप्नाएर मुखको दुर्गन्धको समस्याबाट हामीले निजात पाउन सक्छौँ। र स्वदेखभाल पनि हामीले गर्न सक्छौँ, यानि कि स्वयंले देखभाल गर्ने केही चाहिँ आइडियाजहरू पनि छन्। जस्तो कि हाम्रो मुखको दुर्गन्धलाई दूर गर्नको लागि हामीले केही उत्पादनहरूको उपयोग गर्न सक्छौँ, जसबाट चाहिँ मुखको दुर्गन्धलाई चाहिँ हामीले सुगन्धमा परिवर्तन गर्न सक्छौँ। जसको लागि हामीले च्युइङगमको प्रयोग गर्न सक्छौँ, माउथ फ्रेसनरको प्रयोग गर्न सक्छौँ, टुथपेस्ट राम्रो प्रयोग गर्न सक्छौँ, र मुखलाई सफा गर्ने लिक्विड वा स्प्रेको पनि प्रयोग गर्न सक्छौँ। आहारमा लिने प्याज र लसुन र सिगरेटको जुन दुर्गन्ध छ होइन, यसलाई हटाउनको लागि यी कुराहरूले चाहिँ हामीलाई मद्दत गर्न सक्दछ। र मुखबाट जुन दुर्गन्ध आउँछ यसको जटिलताहरू पनि छन् आफ्नै होइन। हामी सबैजना चाहिँ हरेक दिन धेरै मानिसहरूसँग कुरा गरिरहेका हुन्छौँ, धेरै मानिसहरूसँग भेटिरहेका हुन्छौँ, सोसियल प्राणी हौँ हामी मानवहरू होइन। र यस्तोमा यदि हाम्रो मुखबाट चाहिँ दुर्गन्ध आउँछ भने यसले हाम्रो सामाजिक जीवनलाई नकारात्मक रूपबाट प्रभावित तुल्याउँछ। जो व्यक्तिलाई हेलोटोसिसको समस्या हुन्छ उसलाई चाहिँ यो स्थितिको बारेमा जानकारी हुँदैन, किनभने उसलाई चाहिँ यसको बानी भइसकेको हुन्छ र उसको सास गनाएको भए तापनि उसलाई थाहा नै हुँदैन, किनभने त्यो नर्मल भइसकेको हुन्छ उसलाई। रोगीलाई यो समस्याको बारेमा उसको परिवारका सदस्यहरू र साथीहरूबाट मात्र पत्ता लाग्न सक्छ। र हेलोटोसिस हुँदाखेरि व्यक्तिमा मानसिक दबाव पनि महसुस गर्छ व्यक्तिले, र यदि यस्तो भएको खण्डमा बिस्तारै उसमा चाहिँ भनौँ समाजबाट अलिकति टाढा रहने होइन, अलिकति लोन्ली रहने प्रकारको चाहिँ एउटा कुराहरू यी बढ्न थाल्छ, विकसित हुन थाल्छ। बिस्तारै बिस्तारै एक्लोपनाले गर्दाखेरि मानसिक रूपमा पनि धेरै समस्याहरू निम्त्याउन सक्छ। यसर्थमा यदि हेलोटोसिसको समस्या छ, मुखबाट दुर्गन्ध आउने समस्या छ भने समयमा नै यसको उपचार गरेर यसबाट निजात पाउन सकिन्छ, यसबाट मुक्ति पाउन सकिन्छ, छुटकारा पाउन सकिन्छ। त आदरणीय श्रोतावृन्द, मुखबाट दुर्गन्ध आउने समस्यालाई आजको लागि मैले हेल्थ सेगमेन्टमा समावेश गरेँ। पक्कै पनि तपाईँहरू सबैले सुन्ने मौका पाउनुभयो होला, केही जानकारी लिनुभयो होला भन्ने आशा गरेको छु। अहिलेको लागि अब हेल्थ सेगमेन्टलाई यतिमै टुङ्ग्याउँदै 2 बजेको समाचारतर्फ लान्छु। त्योभन्दा अगाडि एउटा मिठो गीत सुनाउँछु र 2 बजेको समाचार पश्चात कार्यक्रमको अर्को चरणमा फेरि पनि हाम्रो भेट हुनेछ। अहिलेको लागि अब गीततर्फ लागि हेलो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: पदीय मर्यादा विपरीतका काम गरी गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवरपरासी बर्दघाट सुस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। सुडी विरूद्ध 3,71,84,000 बढी रूपियाँ बिगो कायम गरी मुद्दा दायर भएको हो। आयोगका अनुसार शाहले 2046 साल माघ 16 81 जेठ 32 गते सम्मको जाँच अवधिमा विभिन्न स्रोतबाट 6,03,85,000 रूपियाँ वैधानिक आय आर्जन गरेको देखिएको छ। तर यो अवधिमा जग्गा खरिद, शेयर खरिद, सवारी साधन खरिद, ऋण सापटी भुक्तानी तथा अन्य लगानीमा 9,75,69,000 बढी रूपियाँ खर्च र लगानी गरेको पाइएको अख्तियारको दावी छ। वैधानिक आयभन्दा 3,71,84,000 बढी रूपियाँ खर्च तथा लगानी गरेको देखिएपछि शाहले यो रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको भनाई छ। सरकारले मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक विदा दिएको छ। भोलि मुस्लिम धर्मावलम्बीका लागि विदा दिइएको गृह मन्त्रालयले सूचना निकालेर जानकारी दिएको हो। काठमाडौँ उपत्यकाका सड़कमा खाल्डाखुल्डी पूर्ण सड़क एम्बुलेन्स खटाइएको छ।
4: सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क पोर्ट होल मर्मत एम्बुलेन्स खटाएको हो। कार्यालयका अनुसार चक्रपथभित्रका सड़कको मर्मतपछि चक्रपथ बाहिरका सड़कमा काम भइरहेको छ। सवारी साधनको चाप कम हुने भएकाले रातको बेला मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ। गैराती, नारायण गोपाल चोक, बुढा नीलकण्ठ सड़क क्षेत्रको गोलफुटार, आत्यकौडा लगायत क्षेत्रमा मर्मत गरिएको छ। कार्यालयले सड़क एम्बुलेन्स सेवा वर्षैभरि 24 घण्टा सञ्चालन गर्ने योजना बनाएको छ। एम्बुलेन्समा खाल्डो काट्ने, हावा र पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने र छर्कने लगायतका सड़क मर्मतका लागि उपकरण जडान गरिएको छ। सड़क मर्मत गर्नुपर्ने ठाउँको पहिचान र जानकारी संकलनका लागि कार्यालयले रोड मेन्टेनेन्स साइट रेस्क्यू नामको मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। एपमा जानकारी आएपछि टोलीलाई परिचालन गरेर तत्काल मर्मतको व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
3: बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले पाठीघरको मुखको क्यान्सरको जाँच गराउन छुटेका इङ्ल्याण्डका लाखौं महिलालाई घरमै ह्युमन प्यापिलोमा भाइरस एसभीभी परीक्षण गर्न मिल्ने किट दिने भएको छ। सामान्यतया यौन सम्पर्कबाट सर्ने एसभीभी धेरैजसो अवस्थामा शरीरले आफै हटाउँछ, तर लामो समयसम्म शरीरमा रहिरहेमा यसले पाठीघरको मुखको क्यान्सर निम्त्याउन सक्छ। घरमै परीक्षण गर्न मिल्ने यो कार्यक्रमले सन् 2040 पाठीघरको मुखको क्यान्सर अन्त्य गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ। 10 वर्षभन्दा अघि जेम सोफियानुस बर्मनलाई पाठीघरको मुखको क्यान्सर भएको थियो। यो कार्यक्रमले महिलामा हुने क्यान्सर समयमै पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ।
5: I might not have been able to have children and also I might not have been able to have the treatment that I was able to have because I could have been facing a more advanced stage of cancer. I think it's really easy for us to just let life get in the way a lot of the time between work, home life, friends, family, all of those things. It can be really easy to put screening like this down the list.
3: अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ।
6: इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, ओट्यान र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो। यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कार्यवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ। इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइ छ। इरानले चीन, टर्की, यूएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट शुरू गरिएको बताउनु भएको छ। इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्किएर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको बेसेन्टको भनाइ छ। अमेरिकी कदमबाट कच्चा तेलसँगै विश्वभर मूल्य वृद्धिको जोखिम बढेको अर्थविदहरूको भनाइ छ। यसैबीच इरानको संसदले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको छ। अमेरिकाले इरानमाथि आर्थिक दबाव कडा बनाउँदै लगेको बेला इरानले समुद्री बाटोबाट समेत आमदानी बढाउने तयारी गरेको हो।
3: नेपालले एसएससी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमको आधारमा 9 विकेटले हराएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

कसैलेको यो दोस्रो चरणको यात्रा पनि सुरु भइसकेको छ। यहाँ सबैलाई कार्यक्रममा सुस्वागतम, न्यानो अभिवादन। म शिरीष तपाईँको सेवामा आज पनि फेरि कार्यक्रम लिएर हाजिर भइसकेकी छु। त यो चरणको दोस्रो घन्टाको यो यात्रामा मैले तपाईँ सबैलाई स्वागत गरिसकेँ। अब भने अगाडि यो चरण अन्तर्गत छड्के सलाम सुन्नेछौँ, जस अन्तर्गत W2 सुप्रिम राई र पद्मा राई उहाँहरूसँग गरिएको कुराकानीको चौथो भाग तपाईँले सुन्न सक्नुहुन्छ। त्यसतर्फ अब तपाईँको ध्यान आकर्षण गराइहाल्छु। यो एउटा मिठो गीत सालेजो भाका छ, किरण गजमेर र मिच देवाको आवाजमा यो गीत सुनाउँदै आजको हाम्रो छड्के सलामतर्फ लागिहालौँ।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: right, left, left. Salute on the march. Left. Salute.
1: कार्यक्रम छड़के सलाम।
2: नमस्ते, कार्यक्रम छड़के सलामबाट म योगराज राईको र यो कार्यक्रममा विगत अवको खासबाट रिटायर हुनुभएका साहबहरू अनि कहिलेकाहीँ उहाँहरूको फ्यामिलीसँग पनि कुराकानी गर्दै आएका छौँ। आज चाहिँ श्रीमान श्रीमती नै हुनुहुन्छ र यहाँ हेजमा रेकर्ड गरिरहेका छन् W2 रिटायर सुक्रिम राई साहब अनि उहाँको श्रीमती पद्मा राई दिदीसँग कुराकानी गरिरहेका छौँ। विगत अवको खासमा 1976 भर्ती हुनुभयो अनि 1994 उहाँ पेन्सन जानुभयो। 2006 यहाँ बेलायतमा बसिराख्नु भएको छ। साहब नमस्कार हजुरलाई।
3: नमस्कार
2: दिदीलाई पनि नमस्कार।
4: नमस्कार भाइ।
2: हजुर ल त अब गत हप्ता चाहिँ हामीले बक्सिङको कुराकानी सुनिरहेका छौँ। यो कम्पनी लेभलमा गएर पनि खेल्नुभयो, त्यसपछि चाहिँ पछि खेल्नुभयो कि खेल्नुभयो?
3: खेल्यौँ न, त्यहाँदेखि हाम्रो के भन्यो भट्टा लेनमा चाहिँ राम्रो भएन भनौँ न, कोही चाहिँ हान के हान भन्यो भने पनि भयो होइन, र कसैलाई आफै जेठी ज्वाइँ पनि पर्यो भन्थ्यो, तर हो कि होइन त्यो चाहिँ एउटा डाइलग मात्रै होला होइन। अनि यति चाहिँ भन्यो रेफ्रीले चाहिँ, दिस इज नट डान्सिङ रुम, दिस इज बक्सिङ, कम एन्ड बक्स भने चाहिँ भन्यो भने
2: आठ दिएको होला होइन।
3: होइन अब हान भने मात्रै गरिन्छ होइन, त्यस कारणले के भन्यो नि यो डान्सिङ होइन यो बक्सिङ हो भनेर चाहिँ भन्यो भने, तर मैले चाहिँ देखिनँ त्यसो भन्दै थियो। र ठिकै छ, यानि हो कम्पिटिसन थियो एउटा च्याम्पियन कम्पनीको लागि, पोइन्टको लागि होइन, त्यो पनि थपाइ
2: थियो
3: च्याम्पियन कम्पनीको लागि।
2: दिदीले चाहिँ श्रीमान बक्सिङ खेलेको हेर्नुभयो, अब पिटेको पनि देख्नु होला श्रीमानलाई?
4: होइन, मैले चाहिँ
3: गएन,
4: मैले चाहिँ त्यो ब्रोडकास्ट गरेको रेडियो उहाँ भइरहेको अनि ब्रोडकास्ट गरेको त्यो चाहिँ सुनेको हजुर। म चाहिँ घरमै थिएँ ताम्मी क्याम्पमा,
2: रेडियोबाट ब्रोडकास्ट गरेको
4: हजुर, जस्तो उहाँ आवाज सञ्चार चाहिँ अब जोइन गरेको उसमा चाहिँ मैले सुनेको थिएँ। ढाल फलानाले ढाल दियो भन्ने चाहिँ
2: श्रीमानले फलाना ढाल्यो भन्ने सुन्नुभयो,
4: सुने अनि पछि चाहिँ अब त्यही उहाँले जे भन्नुभयो त्यस्तै उहाँले जित्यो
2: पोइन्टमा कस्तो लाग्यो त, खुसी पनि लाग्यो होला,
4: खुसी लाग्यो, अलिअलि चोट पनि लिएर आउनु भएको थियो अलिअलि त्यतिखेर हजुर, अलिअलि बक्सिङमा त अब भइहाल्छ होइन, पहिला पनि बक्सर निकै रेक्रुटमा गर्नुभएको, त्यो फोटोहरू छ नि चाइनिजसँग
2: लागेन हजुर,
4: ठिकै छ हजुर, खेलमा त भइहाल्छ हजुर।
2: अनि सब तपाईँ चाहिँ 7 चाहिँ जाने तपाईँकै चाहना थियो कि पढ्नु भएको?
3: होइन, पढेको त्यति बेला कस्तो, पहिला 7 भान्जा भएको हुनाले हामीलाई मेरो इन्टरभ्यूमै भन्यो, यु गेट फास्ट मिस्टर राई सुक्रिम, तपाईँ चाहिँ पहिलाको 7 जानुपर्छ है भन्नुभयो
2: बाबा जुन
3: त्यहाँदेखि हुन्छ भने, त्यहाँदेखि त्यहाँदेखि 7 गएँ। मलाई
2: अब मामाले लानुभयो तर बाबा नै त्यहाँ दर्ता हुनुभएको थियो, बाबाको बारेमा चाहिँ के कुरा गर्नुहुन्थ्यो त, पल्टनमा हुन्छ नि त होइन, त्यसलाई बाबु पनि थियो होला भन्ने हुन्छ नि, चिनेको हुन्छ नि त
3: होइन, तर त्यति बेलाको एकजना जिएम मात्रै थियो हामी आउँदाखेरि हो कि, दानबहादुर साहब उहाँ हो, अरू त कोही पनि थिएन,
2: नत्र भने त कति त हुन्छ नि, बाबाले यस्तो मलाई दुःख दिएको थियो भने फेरि
3: कोही
2: पुरानो जमाना थियो शेष बनाउने भन्थ्यो होइन,
3: तर थिएन, कोही थिएन होइन, दानबहादुर साहब मात्रै थियो कि, त्यहाँदेखि ए सुक्रिम तिमी आयौ भन्थ्यो त्यहाँदेखि, त्यति नै अरू चाहिँ थिएन। अनि साथीहरू चाहिँ नम्बरीहरू चाहिँ जस्तै हामी भान्जा भएको त्यति बेला नम्बरीहरू जस्तै चन्द्रकाजी उहाँ चाहिँ इन्जिनियरमा पढ्नुभयो, अरू को छ निकैजना छ होइन, हामी भान्जा
2: तपाईँ भान्जा भएको कारणले गर्दा स्विमिङहरू त प्रब्लम थिएन होला, किन अब हामी त स्विमिङ सिकेको थिएन, स्विमिङ त्यो
3: लागेन,
2: स्विमिङ पहिला थाहा थियो,
3: स्विमिङ अलि थाहा थियो अलिअलि, त्यस कारणले लागेन, स्विमिङ लागेन, कुनै चिज पनि मलाई साह्रो लागेन, साह्रो यति लाग्यो कि कानुन मात्रै साह्रो लाग्यो होइन, एउटाले गल्ती गर्नु बित्तिकै सबैलाई चाहिँ हो कि उदौमुन्टो लगाउँथ्यो होइन, त्यस कारणले त्यो चाहिँ अलिकति नराम्रो थियो, अरू चाहिँ ठिकै हो, आर्मी यस्तै हो भनेर भन्थ्यो, अनि पहिल्यै थाहा पाएको हुनाले मलाई ठिकै लाग्थ्यो।
2: अनि दिदी चिठीहरू पाठशालाहरू चाहिँ कतिको पठाउनुहुन्थ्यो उहाँले? हाम्रो पनि दाजु सिङ्गापुरको पाठशालाहरू कहिले कहिले पठाइराख्नुहुन्थ्यो, अनि पाठशाला पाउँदा खुसी लाग्थ्यो कि
4: हजुर हजुर, पठाउनुहुन्थ्यो
2: कस्तो खालको सामानहरू चाहिँ पठाउनु?
4: त्यस्तै हो नि, आफूले लगाउने लुङ्गीहरू होइन, अब त्यो तेलहरू, अब हजुर
3: सेन्डलहरू,
4: हजुर चमेली होइन, चमेली जामजामकै, हजुर, अनि त्यो पहिलाको त्यो भुके चप्पल पहाडमा हुँदाखेरि त्यस्तोहरू होइन, लुङ्गीहरू त्यो प्राइहरू
2: त्यस्तै
4: लेख्थे ऊ आसामदेखि जब फ्यामिलीवाला भएपछि, त्यतिखेर पछि चाहिँ जब धरानमा बस्यो त्यतिखेर चाहिँ अब छिटो छिटो नै, किनभने पोस्ट गर्यो फेरि पोस्टम्यानले घरमा ल्याइदिन्थ्यो हो, त्यस्तो सुविधा धरानमा घर बनाउनु भएपछि चाहिँ त्यस्तो, पहिला अब आसाम र पहाडमा बस्दाखेरि त असुविधा त्यस्तै, अब धेरै त्यो लडाईँको बेला जब उहाँ फोकल्यान्ड वारमा हुनुहुन्थ्यो त्यतिखेर म एउटा चिठी आएको थियो, म लडाईँमा जाँदैछु, अब बाँचिहालेँ भने होइन आउँछु, फर्केर पर्खेर बस पद्मा भन्नुभएको थियो, म त्यो चाहिँ कहाँबाट पठाउनु भएको छ, पुग्छ कि पुग्दैन भनेर, त्यो चाहिँ ढिलो पाएँ क्या मैले, अब जस्तो अब फोन थिएन, केही पनि थिएन, म त अब आसाममा पुरा अब जस्तो अब ठुलो ल्यान्ड अब ससुराको एउटा हाम्रो घर छ भने पर घर अब आँखाले भ्याउने गरी हो त्यस्तो जग्गाहरू होइन, अनि अब कता चुपो लाग्थे, सुन्ने लाग्थ्यो क्या, अब लडाईँमा जानु भएको मात्रै चिठी छ होइन, कता क्या हो केही खबरहरू त्यस्तो दुर्लभ थियो क्या त्यतिखेर चाहिँ, अब नाइ
2: सुन्दा कस्तो लाग्थ्यो तपाईँलाई सिलमा लडाईँ जानु भनेको त 50-50 नै
4: हो, हजुर माया लाग्थ्यो, डर लाग्थ्यो होइन, के कसो भने अब भगवान्सँग प्रार्थना गरी बस्थे, अनि पहिला पनि पिताजी चाइनाको लडाईँमा हुनुहुँदाखेरि त्यो प्लेनहरू देख्थे क्या, त्यो क्लेमेन्टन उसमा
2: तपाईँको बाबा चाइनाको लडाईँमा
4: पढ्नु भएको, चाइना हजुर इन्डिया र चाइनाको लडाईँमा,
2: कति सालको कुरा
4: हजुर, त्यो त बिर्से अघि इन्डियामै थियौँ, अनि पछिबाट चाहिँ 71 चाहिँ मेरो जेठा दाजु चाहिँ पाकिस्तान र इन्डिया जब लडाई भयो त्यतिखेर लडाईँमा ऊ गर्नुभएको थियो अलिअलि, अनि दाजुहरूले त्यो बङ्कर भन्छ नि टेच त्यो खन्नुहुन्थ्यो होइन, केही भयो भने अब त्यो त फ्यामिलीहरूको आफ्नो ऊ होइन, अब हल्ला
3: पनि
4: क्याम्पमा पनि
2: बङ्कर हुन्थ्यो,
4: बङ्कर खन्थ्यो नि बच्चाहरू परिवारहरू त्यहाँ अब को कोहरू होइन, त्यस्तै भइहाल्यो भने होइन, त्यस्तै केटाकेटीहरू, अनि अलिअलि त सबै याद छ मलाई होइन कस्तो हुन्छ लडाईँमा, अनि माया लाग्थ्यो त्यो चाहिँ, अब त्यस्तोहरू कसरी अब थाहा पाउनु होइन, न चिठी न फोन थियो न के थियो, अनि एकदम बिस्मत लागिरहेको थियो क्या, यो प्रश्न चाहिँ लोलाले पनि, लोला एरियस उहाँको माइन्ड फिल्डको डाइरेक्टरले पनि मसँग क्वेसन राखेको थियो क्या, कस्तो लाग्यो अनि कसरी जस्तो लडाईँ शान्त भयो भनेर कसरी थाहा पाउनु भयो भन्दाखेरि, अब चिठी चपेटा फोन थिएन त्यतिखेर, अब श्रीमान लडाईँमा हुनुहुँदा त त्यो चिठी लेख्ने ओर्ने पनि कुरा थिएन, अनि पछिबाट चाहिँ यस्तै अब जस्तै दूरसञ्चार अब जस्तो बेबेसबाट होस् बिबिसीबाट हो होइन थाहा पाएर, अनि धरानमा लडाईँ शान्ति भयो है भनेपछि धरानदेखि चाहिँ अब मैले चाहिँ दाजु मेरो आमाजु दाजुहरू मार्फत चाहिँ थाहा पाइयो भनौँ न, लडाईँ चाहिँ शान्ति भयो है भनेर,
2: मैले चाहिँ म लडाईँमा जाँदैछु है भनेपछि चिठी त पढ्नुभयो, त्यसको उत्तर दिनुभयो कि दिनु भएन,
4: त्यो कहाँ चाहिँ लेख्नु गर्नु, त्यो चाहिँ ठेगाना, अब म हिँडेँ भन्दाखेरि चाहिँ गएँ बाँचे भने म फर्केर आउँला पर्खी बस भनेर, नै त नभए अर्को जन्ममा भनेर लेख्नु थियो, अनि त्यो पाएपछि त म त सन्न भएँ क्या, अब कता के अब कुन उसमा लेख्ने कहाँ लेख्ने कता के, अनि धेरै ऊ अनि धेरै बसिराख्थे, कामहरू पनि त्यति मतलब इन्ट्रेस्ट लाग्दैन थियो गर्नु, अनि त्यो उखुबारीको त्यो हावा चल्थ्यो नि उखुबारीमा सररर, त्यो एक प्रकारको एउटै नासे त्यो लहर हुन्छ नि, अनि यसो सम्झिँदै यो हावाले चाहिँ मतलब उहाँलाई पनि छुन्छ होला जस्तो लाग्थ्यो क्या मलाई चाहिँ, हो त्यति चाहिँ मलाई यो हावाले चाहिँ संसार घुम्छ नि त हावा जस्तो, अब यो हावाले चाहिँ उहाँलाई पनि छुन्छ होला स्पर्श गर्छ होला भन्थे मनमा, मात्रै थाहा थिएन अन्धाधुन कि, अनि जब लडाई शान्ति हो भनेपछि अब कसरी धरानमा आउँथ्यो होला आमा होइन, धरानदेखि
2: हामीले यो ब्रेक लिउँ र त्यसपछि यहीबाट हामी क्यारी अन गर्नेछौँ, साँप र दिदीलाई धन्यवाद दिँदै अर्को पार्टमा चाहिँ यो बाँकी कुराकानी हामी गर्नेछौँ, अहिलेलाई भने साङ्गीतिक विश्राम लिउ र त्यसपछि सेकेन्ड पार्टमा हामी भेट्नेछौँ।
1: छड्के सलाम,
5: यो PFBS गोर्खा रेडियो।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: BFBS Gorkha Radio.
1: हजुर, यो BFBS Gorkha Radio नै हो. कार्यक्रम छड्के सलाम अहिले तपाईँले सुन्दै हुनुहुन्छ. हामी सेकेन्ड पार्टमा छौँ. हाम्रो डब्लु टु रिटायर सुक्रिम राई र हाम्रो पद्मा दिदीसँग कुराकानी गरेको छौँ. यहाँ वेलकम गर्दै साप्र दिदीलाई फेरि वेलकम भन्न चाहन्छु.
2: धन्यवाद.
1: अनि त्यति बेला तपाईँलाई अब पल्टनमा पल्टनकै एड्रेसमा लेख्यो भने त्यहाँ पुग्छ, त्यसपछि पल्टनले त्यतिर पुर्याउँछ भन्ने पनि त्यो याद भएन है दिदी?
2: हजुर, त्यो पनि त्यति मैले ऊ गरिनँ, याद गरिनँ अघि. मतलब सुन्नु बित्तिकै म चाहिँ अब मतलब स्थिर भइगए क्या, के हो कसो खालि सम्झिन्थे मात्रै, अनि कसरी थाहा पाउनु होइन. अब त्यो चिठीहरू पनि अब प्राय आउँदैन थियो त्यतिखेर, जाँदैछु भन्ने मात्रै. तर धेरै लामो त लडाइँ भएन, त्यसले गर्दाखेरि जब शान्त भएपछि चाहिँ त्यो खबर चाहिँ धरानमा आयो होला. धरानदेखि चाहिँ अब आफन्तसँग चाहिँ मैले थाहा पाएँ.
1: अब हामी यसमा पछि पनि आउनेछौँ सब. अब तपाईँ चाहिँ कम्पनीमा जानुभयो 7GRमा, त्यसपछि फेरि सपोर्ट कम्पनीमा जानु भएको रहेछ होइन. अहिले पनि राइफल कम्पनी फेरि सपोर्ट कम्पनीतिर जान्छ, त्यो तपाईँको निर्णय थियो
3: होइन? हामीले चाहिँ रेके प्लाटुनमा हामी सेलेक्टेड भयौँ होइन. रेके प्लाटुन सेलेक्टेड भएपछि चाहिँ हामी चाहिँ गयौँ रेके प्लाटुनमा. गएपछि चाहिँ हाम्रो रेके कोर्स भयो होइन. रेके कोर्स भएपछि हामी त्यहीँ बस्यौँ भनौँ न, कतिपय रेके प्लाटुनमै बस्यौँ. अनि
1: त्यो क्याडर हुन्थ्यो,
3: क्याडर हुन्थ्यो, क्याडर हुन्थ्यो, रेके प्लाटुनको क्याडर हुन्थ्यो. त्यहाँदेखि हाम्रो केहरू के मेप्लेटिङ सेप्लेटिङ केहरू सबै टेस्ट हुन्थ्यो होइन. त्यहाँदेखि गर्दाखेरि राम्रै भयो. त्यहाँदेखि गयौँ, गएपछि हामी हाम्रो नम्बरहरू म पञ्चवीर चाहिँ हामी गयौँ, पञ्चवीर 1656 म चाहिँ हामी गयौँ होइन रेके प्लाटुनमा. अनि हाम्रो 2 महिना चाहिँ हामी कम्पनीमा काम गऱ्यौँ. 2 महिनाको बादमा हामी चाहिँ 4 महिना त्यहाँदेखि हामी चाहिँ रेकेमा पोस्टिङ भयौँ. रेकेमा पोस्टिङ भएपछि चाहिँ हाम्रो रेके क्याडर भयो. क्याडर भएको बादमा चाहिँ हामी अहिले रेके प्लाटुनमै मैले धेरै जस्तो बिताएँ भनौँ न. जब म लास्ट कर्पोल भएपछि चाहिँ फेरि कम्पनीमा अलिकति आएँ एकपल्ट होइन, कम्पनीमा आएँ. त्यही यारी जस्तो भनौँ न, त्यही 5 महिना जस्तो काम गरेँ फेरि कम्पनीमा.
1: फेरि
3: कर्पोरल भएपछि
1: सेक्सन कमान्डर गर्नुभयो.
3: सेक्सन कमान्डर गरेँ. त्यहाँदेखि फेरि गएर फर्केर त्यहाँदेखि अनि रेकेमै गएँ. अनि सार्जन भए, सार्जन भएपछि अनि
1: त्योभन्दा अगाडि तपाईँहरू कर्पोरल हुँदै बेलिज जानु भएको हो?
3: बेलिज गएको कर्पोरलमा फर्स्ट चोटि, बेलिजमा होइन, लास्ट कर्पोरल हुँदा, लास्ट कर्पोरल हुँदा
1: बेलिज जानुभयो. त्यहाँ कति बस्नुभयो? अनि त्यहाँ चाहिँ त्यहाँ पनि लडाइँ जस्तै हुन्थ्यो थियो नि त होइन.
3: बेलिज पनि हामी बोर्डर ड्युटी जस्तै होइन. बेलिजमा हामी सबभन्दा फर्स्ट टाइम जाँदाखेरि चाहिँ हामी सालामानका क्याम्प भन्थ्यौँ, त्यो चाहिँ हामीले ब्रिटिसले बनाएको सालामानका क्याम्प छुट्टै बनाएको थियो होइन. त्यसमा हामी बस्थ्यौँ. अनि हामी बी कम्पनीसँग एटेच भएर गयौँ, बी कम्पनीसँग होइन, एटेच भएर हाम्रो रेके प्लाटुन. अनि त्यहाँ बस्यौँ. अनि त्यहाँ हामी कति
1: फुल टुर नै गर्नुभयो कि त्यो फुल टुर नसकिकन यता
3: छ महिना जस्तो भइसकेको बादमा हामी चाहिँ आयौँ भनौँ न, वार्ड सुरु भइहाल्यो. त्यहाँदेखि
1: फुल टुर नै 6 महिना भनेको फुल टुर नै गर्नुभयो.
3: गर्दाखेरि ल लडे भयो सुन्यो भनेर सुन्यो होइन. सुन्यो भएपछि अनि हामी चाहिँ अर्जेन्टिनालाई ल स्टार्ट भयो अरे भने 2 अप्रिलमा भनेपछि हामीले 2 अप्रिलकै दिन हामी उहाँ सुन्यौँ है. सुन्यौँ होइन. त्यहाँदेखि न्युज भन्यो अनि हामीले पनि सुनायो क्या, ल फोकल्यान्ड चाहिँ अर्जेन्टिना लियो अरे भने सुनेपछि चाहिँ अनि ए भने अब हामी के हुने त भन्दाखेरि आई डोन्ट नो भनेर हामी त्यतिकै बसिरहेछौँ. त्यसको 15-20 दिनको बादमा हामीलाई चाहिँ ल ब्याक टु युके भन्यो क्या. त्यहाँदेखि सबभन्दा पहिला हाम्रो रेके आउने भन्यो अनि रेके प्लाटुन हामी आयौँ होइन युके. युके
1: अब युके गएपछि ट्रेनिङ गएर फोकल्यान्ड डिप्लोय हुनुपर्छ भनेर तपाईँलाई भनिँदा चाहिँ त्यो मोमेन्ट चाहिँ कस्तो थियो, कसरी लिनुभयो त्यसलाई?
3: मोमेन्ट चाहिँ युकेमा चाहिँ त्यो हुँदै थियो, तर फोकल्यान्ड जान्छ भन्ने चाहिँ थाहा थिएन होइन. तर यो गोराहरू कहाँदेखि चाल पाएर है, त्यो रेडी थियो उनीहरू कम्पनी चाहिँ सबै ट्रेनिङ गरेर होइन. कतिजना हाम्रो गोर्खालीहरू पनि ट्रेनिङमा मऱ्यो नि. त्यति बेला हामी सुन्दै थियौँ बेलिजमा. फर्स्ट टाइम हामीले लडाइँ स्टार्ट भयो भन्दाखेरि चाहिँ मलाई अचम्म लाग्यो, छक्क लाग्यो. फोकल्यान्ड भने सुनेको पनि थिइनँ त्यति बेला मैले. अर्जेन्टिना अर्जेन्टिना पनि सुनेकै थिइनँ मैले. को त भने त्यहाँदेखि सुन्यो सबै छक्क पऱ्यौँ, यस्तो यस्तो यस्तो. त्यहाँदेखि हामी गोर्खाली जाँदौँ न भन्थ्यौँ हामी चाहिँ क्या. त वास्तवमा हामीलाई पनि त्यहाँदेखि ल 15 दिनको बादमा चाहिँ हामीले ब्याक टु युके भन्यो है. हामी युके आयौँ. त्यहाँदेखि युके आयौँ. युके आएको त सबै रेडी रहेछ हेर्नुहोस् है, कम्पनीहरू रेडी छ, ल कम्पनीले तपाईँहरू पनि अब जानुपर्छ भन्यो. तपाईँहरू पनि जानुपर्छ, ल 12 मेमा चाहिँ मोप हुन्छ भने
1: ट्रेनिङ गराएन.
3: ट्रेनिङ हामीलाई गर्नु परेन. उनीहरू चाहिँ कम्पनीले ट्रेनिङ गराएको, हामी चाहिँ ट्रेनिङ गर्नु परेन. हामी डाइरेक्ट जानुपर्छ भने होइन. त्यहाँ हामी त म त गर्मीदेखि आएको, त्यहाँ त जाडो थियो हेर्नुहोस् है त्यहाँ निकै साह्रो त्यहाँ सरी कसरी भन्दा अब जानै पर्छ भनेपछि जानै पर्छ त्यहाँदेखि 11 तारिकको दिन उसलाई मैले चिठी लेखेँ
1: अनि
3: सबैले हामीलाई चिठी लेख्नु परिवारलाई भनेपछि चाहिँ अनि भनेर एउटा झोला सबै दियो है झोला होइन झोलामा लगाउनु पर्ने त्यहाँदेखि अनि मैले लेखेँ उसलाई पदमा म लडेमा जाँदैछु होइन लडेँ भने मलाई थाहा छैन आई डोन्ट नो होइन के हुन्छ होइन कस्तो हो तर म ट्रेनिङ सोल्जर हो होइन मैले लडाइँ त गर्नै पर्छ होइन मेरो कर्तव्य नै मार्नु र मर्नु हो लडाइँ गर्नु हो त्यस कारणले मलाई डर चाहिँ छैन किनकि म ट्रेनिङ सोल्जर हो म अचानक मरिहालेँ भने तिमीलाई म अर्को जन्ममा पर्खिरहेको छु यदि बाँचिहालेँ भने म मलाई पर्खिबस्छ म फर्केर धेरै माया लिएर आउनेछु आई लभ यु भनेर चिठी लेखेँ
1: नमिठो लाग्यो होला है त्यति बेला
3: नमिठो लाग्यो नि अब चिठी लेख्दाखेरि अब के हेर्नु म अब सिपाही हो सिपाही भएपछि त अब गर्नै पर्छ त्यस कारणले
1: अरूको मुड चाहिँ कस्तो थियो त साथीभाइमै कुरा हुन्थ्यो
3: सबै त्यही थियो
1: अब कोही कलि लो मराल थियो होला कोही बेला मरेला जे गर्ला भन्ने थियो होला कस्तो थियो
3: सबैको नर्भसै नर्भस भन्ने होइन हुन त गोर्खालीहरू अरू बेला कुरा गर्छौँ कि परि आउँदा चाहिँ अर्कै हुन्छ
1: हो नि
3: सबै किनभने
1: त्यहाँदेखि
3: त्यस्तो हुँदाखेरि अनि सबैको नर्भसै सबैले चिठी नलेख्ने त कोही पनि थिएन होइन अनि चिठी लेखेर ढोङमा लगायौँ ढोङमा लगाएपछि अनि त्यही चिठी चाहिँ उसले पाएछ त्यही चाहिँ म यहाँ पनि भन्छु अरूमा पनि भन्छु यो मेरो चिठीको उसलाई चाहिँ यो अर्जेन्टिनामा गएँ हो कि 2016 अनि उनीहरूको
1: त्यो चाहिँ अलिक म पछि ल्याउँछु त्यो आउँदैछ अनि तपाईँहरू जब हिँड्नुभयो चस्कुङबाट यता युमा साउथ हाम्रोतिर जाँदै गर्दाको क्षण चाहिँ कसरी सम्झिनुहुन्छ
3: त्यति बेला चाहिँ कस्तो लाग्यो भने हामी निस्क्यौँ होइन निस्किने बित्तिकै तल परेड स्क्वायरमा बस्यौँ अनि रेडी भयौँ अनि निस्केको त आमामा त्यहाँको भनौँ चस्कुङको बाहिरपट्टि त्यो लाइन दिनेहरू पब्लिकहरूको धेरै रहेछ फुल लिएर बसेको कि हामीलाई
1: क्याम्प बाहिर
3: क्याम्प बाहिर त्यहाँदेखि मलाई कस्तो रमाइलो लाग्यो अनि त्यहाँदेखि गएर हामीलाई साउथ हामटाममा पुग्यो होइन साउथ हामटाममा पुगेपछि चाहिँ अनि त्यहाँ पनि दुनियाँ पब्लिक गऱ्यो कि फुलको अनि मलाई कस्तो लाग्यो भने ए म सिपाही हो यत्रो गर्छ भने के न वाइ नट मरे पनि मलाई फिकर छैन जस्तो लाग्यो मलाई खुसी लाग्यो मरे पनि फिकर छैन भने होइन अनि यदि मलाई त्यो लाग्थ्यो त त्यो कि मलाई अब जेनको माया होइन कि श्रीमतीको माया लाग्थ्यो मलाई म मरेँ भने उसले के होला त भन्थ्यो क्या म एक्लै भए केही छ त्यस कारणले मलाई कस्तो लाग्यो भने एक्लो जिन्दगी र म्यारिड लाइफ चाहिँ अलिकति भिन्नता क्या भिन्नता हुँदो रहेछ मलाई त्यो अनुभव लाग्यो जस्तै म पहिला हिँड्दाखेरि मलाई कसैसँग डर लाग्दैन थियो कोही हार्नु माग्दैनथे तर बुढी आएपछि कोही ठाउँमा मैले बिन्ती गर्नु पऱ्यो मलाई छोडिदिनुहोस् मलाई यस्तो गर्नु दिनुहोस् भन्नु पऱ्यो क्या त्यो के को लागि मायाको लागि परिवारको लागि त्यस कारणले त्यस्तो भएर अनि मलाई त्यही मात्रै लाग्थ्यो अनि गएपछि क्युटूले पर्खिरहेको थियो अनि क्युटूमा पस्यौँ पसेपछि हामीलाई हाम्रो उहरू डेस्कमा राख्यौँ भने सबै राख्यौँ सबै सबै सबै क्युटूको त्यो उहरू सबै कार्डबोर्डले टालेको रहेछ कि ड्यामेज हुन्छ भनेर सिपाहीले होइन अनि हाम्रो रनिङ हुन्थ्यो होइन रनिङ हुन्थ्यो त्यही माथि एक फन्डको दुई फन्डको तिन बिआइटी हुन्थ्यो त्यहीँ हुन्थ्यो
1: यतिमै रोके यो एपिसोडमा अर्को एपिसोडमा चाहिँ अर्को हप्ता फेरि यहीँबाट हामी प्रसङ्ग जोड्नेछौँ साहब थ्याङ्क यू भेरी मच हजुर हजुर साहब र दिदीलाई धेरै धेरै धन्यवाद उहाँ चाहिँ क्युई टू एलिजाबेथ टूमा चाहिँ चढेर फोकल्यान्ड आइल्यान्डतिर युद्धको लागि जाँदै हुनुहुन्छ त्यहीँबाट अर्को हप्ता हामी जोड्नेछौँ र साहब र दिदीलाई धेरै धेरै धन्यवाद भन्दै मैले बिदा मागेँ हस् त नमस्ते
4: Saluting on the march! Left! Salute!
5: 1, 2, 3, 4, 5, down, 3!
6: Karikram Chadke Salam.

0: नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्रको असन्तुष्टि अदालतबाट नभएर लोकतान्त्रिक प्रक्रिया र पार्टी विधानभित्रै खोजिनुपर्ने बताएको छ।
1: 15 महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले रिट तयार गरेपछि काँग्रेस प्रवक्ता देवराज चालिसेले दलभित्र विश्वास गुमेपछि अदालतको बाटो खोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताउनु भएको हो। काँग्रेसभित्रको असन्तुष्टिलाई मुख्यत व्यक्तिगत भन्दै चालिसेले कार्यकर्ताको भरोसालाई नेताहरूले कमजोर बनाउन नपाउने बताउनु भएको छ। लाखौं कार्यकर्ताको मतबाट हुने फैसला अदालतको फैसला भन्दा शक्तिशाली हुने भन्दै चालिसले महाधिवेशन निष्पक्ष बनाउन सहमतिमै विश्वसनीय वातावरण निर्माण गर्न सकिने पनि बताउनु भएको छ। फेसबुकमा लेख्दै चालिसले विधानले तोकेको समय सीमा मंगिरमा सकिने भएकाले अदालतको निर्णय फर्केर महाधिवेशन रोक्न नसकिने अडान पनि राख्नु भएको छ। काँग्रेसको संस्थापन पक्षले तय गरेको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। काँग्रेसले आगामी असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउबा पक्ष अदालत गएको हो।
0: राष्ट्रिय सभाको बैठकमा साना बालिकामाथि हुने गरेका बलात्कारका घटनामा सांसदले प्रश्न उठाएका छन्। बैठकको सुन्ने समयमा बोल्दै काँग्रेस सांसद अनिता देवकोटा,
2: 3 वर्षको अवध बालिकादेखि बाबुबाटै छोरीहरू घरभित्रै असुरक्षित छन्। दिनदिनै भयानक बलात्कार, हिंसा र हत्याले सिङ्गो मानवताकै शिर झुकाएको छ। मुलुककै अस्मिता लुटिएको छ। नैतिक शिक्षाको खस्खदो स्तर र व्यावहारिक यौन शिक्षाको अभावले प्रकृति फैलाएको छ, विकृति फैलाएको छ। फितलो कानून र उदासीन प्रशासनका कारण अपराधीहरूको मनोबल बढेको छ। अब सरकारको खोक्रो सान्त्वनाले पुग्दैन। म सरकारसँग जोरदार माग गर्दछु।
0: एमाले सांसद रोशनी मेचेले चोकमा शालिक बनाएर न्याय नहुने भन्दै टिप्पणी गर्नुभएको छ।
3: देशमा बढ्दो बलात्कारका जघन्य अपराध र सुस्त न्याय प्रणालीले आज राज्यको उपस्थितिमाथि नै गम्भीर प्रश्न उठाएको छ। 12 3 वर्ष बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विभत्स घटनाले सम्पूर्ण देश स्तब्ध छ। के चोक चोकमा शालिक बनाएर मात्र नागरिकले सुरक्षित महसुस गर्छन्? यस्ता जघन्य अपराध नदोहोरिने गरी फास्ट ट्र्याक अदालत र कानूनमा आवश्यक संशोधन मार्फत तत्काल न्याय सुनिश्चित गरियोस्।
0: नेपाल कम्युनिष्ट पार्टीकी सांसद सम्झना देवकोटाले विगतमा पदमा बसेर काम गरेकाहरूले नै तल्लो स्तरको टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
4: आज महिलाहरू सबैतिर असुरक्षित छन्। यो बलात्कारको संख्या बढ्नुमा हाम्रो नैतिक शिक्षा र साइबर यसलाई चाहिँ नियन्त्रण गर्न नसक्नु पनि हो भन्ने मलाई लाग्छ। यस्तो अवस्थामा यो बाल बालिका मात्रै बलात्कृत हुँदैनन्, सिङ्गो परिवारै विखण्डन हुन्छ। यस्तो गम्भीर विषयमा पूर्व उपसभामुखले दिनुभएको अभिव्यक्तिप्रति पनि म एकदमै स्तब्ध छु। यसले सिङ्गो मुलुकलाई कहाँ पुर्याउँछ र यो हामीले कानुन मात्रै होइन, यसलाई कडा सजायको व्यवस्था गरियोस्।
0: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नुभएको छ। आज नाडा अटो सोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप समेत लगाउनु भएको छ।
5: हामी सबैले एउटा चुनौती भोगिरहेछौं। बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, त्यसकारणले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा, एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यवसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5-7 वर्षमा चाहिँ नि $3,000 चाहिँ हाम्रो प्रति व्यक्ति आय चाहिँ नि $100 बिलियनको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो, तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
0: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रका उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाउनु भएको छ। आज प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले थापा मगरलाई समर्थन गरेका हुन्। बागमती प्रदेशमा 104 जना सदस्य छन्। तीमध्ये आजको मतदानमा 58 जना सहभागी भएका थिए। मुख्यमन्त्रीको प्रस्तावको पक्षमा 57 मत परेको छ। नेपाली कांग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको थियो। नेकपा एमाले नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन्। काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुख गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका विषयमा ध्यान आकर्षण गराउने भएको छ। आज बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि चाहिने जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने निर्णय गरेको हो। यही भदौ 5 गते सिंहदरबारमा भएको बैठकमा फोरमका सदस्यमाथि सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ। यो विषयमा पनि प्रधानमन्त्रीको ध्यान आकर्षण गराउने फोरमले जनाएको छ। बैठकमा बोल्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन,
6: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरू मध्ये लगै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो, त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जमा विरोध जमाउँदाखेरि अलिक सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै आनन्द मृत्यु देखाउँ, अब हामीले उहाँलाई रोक्न लाख प्रयास गऱ्यौँ तर हामी सकेनौँ। जुन उहाँको डोलिचाले त्यो हाम्रो निमित्त पनि च्याट्टै नै असह्य थियो। अन्य बैठकहरू पनि उहाँले बैठक छोडेर जानुभएको रहेछ र त्यही प्रक्रिया उहाँले त्यहाँ पनि दोहोऱ्याउनु भयो।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध मुद्दा हालेको छ। आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सर्वेक्षक बिन्देश्वर शाह सोडी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। सोडी विरूद्ध 3,71,84,000 बढी रूपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो। खबर फट्टाफट।
1: गोर्खाको शहीद लखन गाउँपालिका विपन्न बाल बालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 विपन्न बाल बालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने। कोदो मकै लगायतका अन्नबाली बाँदर र बन्देलले सखा पार्न थालेपछि पाल्पाका किसान टिमोर खेतीतिर मोडिँदै रेब्दीकोट नेस्दी रैनादेवी सहाराका गाउँलेलाई टिमोर खेतीका लागि वन कार्यालयको सहयोग। गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै तहासा बनाउन चाहिने 4 बाँस 2500 रुपियाँसम्ममा बिक्री हुँदै तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा।
0: बेलायती प्रधानमन्त्री एन्डी बर्नमले युक्रेनको रक्षाका लागि चाहिने बन्दोबस्त मिलाउने कामका लागि ट्रम्पलाई मनाउन अर्को महिना युरोपेली नेताहरू लिएर अमेरिका जाने योजना सुनाउनु भएको छ। किवलाई चाहिने सहयोगबाट बेलायत पछि नहट्ने बाचा गरे लगत्तै प्रधानमन्त्री बर्नमले अमेरिका जाने योजना सुनाउनु भएको हो। थप सुशारबाट
7: एन्डी बर्नम इज होपिङ टु गेट डोनाल्ड ट्रम्प्स इयर अन द साइडलाइन्स अफ द युएन जनरल असेंबली नेक्स्ट मन्थ। If the trip goes ahead, it'll be his first US visit since taking over as Prime Minister last month. It follows his first trip to Kyiv, where he promised ongoing support for Ukraine.
8: Who started the fire? That's the question, isn't it? Ukraine did not do that. Russia began this illegal invasion, and that is absolutely clear, and they could stop it at any given time. Britain will never be a fair-weather friend.
7: Ukraine, in turn, handed over what officials have called a goldmine of battlefield data to help bolster British security. Andrei Fedorov, an advisor to President Putin, has suggested British factories producing weapons for Ukraine could come under attack and said he can't rule out semi-military action. The Russian president's spokesman, Dmitry Peskov, says the UK is getting itself more and more involved in this war.
9: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
7: Andy Burnham urged Ukraine's allies to send more interceptor missiles to Kyiv as it struggles under continued Russian bombardment. And with President Zelensky repeatedly calling for more US-made Patriot interceptor missiles in recent months, the UN General Assembly could provide the perfect opportunity for Mr. Burnham to push his case.
0: Namaskar.
10: Yo, BFBS, Gorkha Radio.

हजुर, मिठो गीतमा अञ्जु पन्तर परिश्रायको आवाज सुन्दै हुनुहुन्थ्यो। यतिखेर र यही गीतको साथमा कार्यक्रममा हाम्रो आजको दिवाकोसेलीको अन्तिम चरणको यात्रा पनि सुरु भइसकेको छ। यहाँहरू सबैलाई सुस्वागत पनि न्यानो युवादन एकपटक फेरि पनि टक्राउन चाहेँ, फेरि पनि एकपटक तपाईँ सबैलाई लिएर अगाडि बढ्न चाहेँ। आज मङ्गलबारको दिन हामी यस्तै मिठा मिठा लोकभाकाहरू सुनेर मनोरञ्जन लिँदैछौँ र यस्तै लोकभाकाहरूको साथसाथमा आजको कार्यक्रमलाई म अगाडि बढाइरहेकी छु। तपाईँहरू सबैजनाले चाहिँ यस्ता गीत सङ्गीतहरूलाई सुनेर इन्जोय गरेर आशाला भन्ने मैले आशा गरेको छु। है त कार्यक्रममा अब अगाडि अर्को एउटा मिठो गीत तपाईँको लागि राख्ने तयारी छ मेरो। यो अलिकति पुरानो गीत हो, बमबहादुर कार्की, दावा घरती र साथीहरूले गाउनुभएको यो गीत रहेको छ। इन्जोय गर्नुहोस्। पुरानो लोक भाका अहिलेको लागि हामी सुनौ एकैछिन।

Radio's Gorkha Radio. आज प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँ

हजुर, मिठो गीत सुन्नुहुन्थ्यो, कडा भाका यो गीतमा तपाईँले अहिले आवाज सुन्नुहुन्थ्यो पवन राणा मगर र रन्जिता थापा मगरको. त यो मिठो कौडा भाका सँगसँगै अगाडि बढिसकेका छौँ. समय अहिले दिउँसोको 3:32 गइसकेको छ, लगभग 33 जानै आँट्यो. कार्यक्रम ठिक 4 लागि हुनेछ र म शिरेश सनवार तपाईँको सेवामा रहनेछु कार्यक्रममा अझै पनि ठिक 4 त. आज मङ्गलबारको दिन भएको हुनाले यस्तै मिठा मिठा गीत सङ्गीतहरू जुन चाहिँ लोकगीत सङ्गीतहरू हुन् तपाईँको सेवामा राख्दैछु र तपाईँहरू सबैले पनि यसलाई इन्जोय गरिराख्नु भएको छ भन्ने आशा गर्दछु यति एकखेर. र यही सिलसिलामा अर्को एउटा मिठो गीतको पनि अब पालो परिसकेको छ प्रिय श्रोता. पनि नेपाली लोकगीत सङ्गीतको कुरा गर्नुपर्दाखेरि साँच्चै नै अब जति सुन्यो त्यति नै मिठो लाग्छन् यी गीत सङ्गीतहरू होइन. र यो एक प्रकारको धेरै नै हाम्रो मनको नजिक रहेको एउटा चाहिँ जनर हो म्युजिकको, भन्दा फरक नपर्ला. र पूर्व मेचीदेखि पश्चिम अगाडिसम्म विभिन्न प्रकारका चाहिँ फरक फरक लोक संस्कार संस्कृतिहरूलाई झल्काउने खालका गीत सङ्गीतहरू रहेका छन्, जस अन्तर्गतको चाहिँ कौडा भाका मैले भर्खरै सुनाइसकेँ भने अब एउटा मिठो रोइला भाका तपाईँको सेवामा तयार छ राख्नको लागि. तपाईँहरूले यसलाई इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गर्दछु. आउनुहोस् अब भने यसतर्फ हामी आजको लागि लागिहालौँ. अब रोइला भाका भन्ने बित्तिकै अलिकति चड्के, अलिकति भनौँ न त्यो नाचौँ नाचौँ खालको नै गीतहरू चाहिँ रोइला भाकाका गीतहरू हुन्छन् होइन. त्यस कारण गर्दाखेरि अब यो गीत जुन रोइला भाका म सुनाउँदैछु यसले पक्कै पनि तपाईँहरू सबैजनालाई चाहिँ नि एकदमै उठाएर एकैछिन भए पनि नचाउँछ होला भन्ने म आशा गर्दछु यतिखेर. यसमा चाहिँ प्रजापति पराजुली र देवी खर्ती मगरको आवाज रहेको छ.

0: गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।

ধরো ধর্ম বিদ্যা নাশ ঢাঁটেকে হই না। তা আদরণীয় শ্রদ্ধাবৃন্দ, প্রমোদ খরেল র লক্ষ্মী মল্লালে গাউনুভएको গীত सुन्दर हुन्थ्यो। साँच्चै नै पहिला पहिला त होइन यो विद्यानाश भन्ने एउटा चाहिँ एउटा कसम खाने चलन थियो होइन। पहिला पहिला हामी सानो सानो हुँदाखेरि विद्यानाश होला भनेर भनिन्थ्यो, आई स्वेयर भनेर भनिन्छ नि अहिले होइन, अथवा कसैलाई केही विश्वास दिलाउनु पऱ्यो भने कसम होला भनेर भन्छ नि, त्यो प्रकारको कति नराम्रो एउटा चाहिँ भनौँ न कसम हो यो विद्यानाश भन्ने कुरा होइन। सानो तलमाथि झुट भइहाल्यो भने पनि सिकेको विद्या सबै सबै नाश हुने यस्तो प्रकारको चाहिँ यो कसम अब त्यति बेला चलेको थियो, जुन चाहिँ मैले तपाईँसँग सेयर गरेँ। तपाईँ हामीले पनि कतिपटक विद्यानाश भनेर कसम खायौँ पनि होला होइन। एनिवे यो गीत रहेको थियो अहिले भर्खरै मैले सुनाए लक्ष्मीमल र प्रमोद खरेलको आवाजमा। र यसको साथसाथमा हामी अगाडि बढिसकेका छौँ, समयको पनि कुरा गरौँ। अब यतिखेर समय हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको अब 4 बज्नको लागि, अपराह्नको भनौँ न होइन, लेट आफ्टरनुन भइसकेको छ। लेट आफ्टरनुनको 4 बज्नको लागि लगभग अब 7 मिनट जति मात्र बाँकी रहेको छ कार्यक्रममा। अब तपाईँको लागि एउटा अन्तिम गीत मात्र अटाउने समय रहेको छ र यो बेलामा अब तपाईँसँग बिदाबारी हुने बेला पनि भइसकेको छ र जाँदा जाँदै एउटा गीत सुनाउँछु र यो गीत अलिकति चड्के खालको छ। हुन त यो भर्खरै जुन मैले गीत सुनाएँ प्रमोद खरेल लक्ष्मी मल्लको आवाजमा, यो पनि चड्के नै थियो र अर्को गीत बद्री कुमार पङ्गिनी र ज्योति मोरेले गाउनुभएको यो निकै नै चर्चित गीत हाम्रा थुप्रै श्रोताहरूले चाहिँ नि सुनेर इन्जोय गर्ने गर्नुहुन्छ धेरै। यसको चाहिँ समय समयमा चाहिँ रिक्वेस्ट पनि आउने गर्छ, झ्याप्पै भन्ने बित्तिकै बुझिहाल्नुभयो होला कुन गीत हो भनेर होइन। एकदमै यो गीत मन पराउने श्रोताहरूको लागि त अहिले अब एकदमै नाच्ने बेला भइसकेको छ, सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि अब म राख्दैछु। त यो नै गीत अन्तिम कोसेली स्वरूप अहिलेको लागि स्वीकारिदिनुहोस्। भोलि 1 बजेको समाचार पश्चात फेरि पनि बाँकी रहेका सर सामग्री लिएर म हाजिर हुनेछु। भोलिको सर सामग्री, भोलिका गीत सङ्गीतहरू लिएर हाजिर हुनेछु। त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला आदरणीय श्रोता पनि, अनि हामीलाई सुन्दै गर्नुहोला। अगाडि 4 बजेको बिबिसी नेपाली सेवाको साँझ पहको प्रस्तुति सुन्न सक्नुहुन्छ, अनि इभिनिङ सोमा हाम्रो दिदी रूपा राणा आउनुहुनेछ। हिजो जस्तै आज पनि गोधुली कार्यक्रम लिएर 4:15-7 बजीसम्मको लागि। म पनि यति नै जानकारी तपाईँसँग सेयर गर्दै बिदा लिन्छु। भोलिसम्मको लागि हस्त आदरणीय श्रोतावृन्द, नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हान थापले एमाले र नेकपाकै नेता असन्तुष्ट।
1: दिन रात्रि भोज जस्तो पछि के हो के हो, अहिले नै लिइहालौँ भइहालौँ गरिहालौँ खाइहालौँ भने जस्तो मात्रै देखियो।
2: जनतामा निराशा जसरी पैदा भएको छ यसलाई चाहिँ थप मलजल गरेको छ, अनुभूति हुने खालको गतिविधि भएको छ।
0: राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्,
3: माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो बाटो मुक्त गर्न सकिएन भनेदेखि संघीयतामै ठुलो समस्या आउँछ।
0: अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसङ्घ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसङ्घका महासचिव र आइसिआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसङ्घको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्, स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौँ। तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोऱ्याउँदैछौँ। राष्ट्रसङ्घको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात् हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्युयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रुसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा सञ्चालित उक्त ड्रोन सुरुमा मानवद्वारा सञ्चालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द्व बढाउने चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्द्वका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारिल्यान्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी ग्रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सटासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाडका कारण सामान्यतया अगस्तमा प्याजको माग बढेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ, तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झन्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख सहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। 2 वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली काङ्ग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। प्रस्तुत छ एक रिपोर्ट। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रञ्जित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
1: सत्ताको लुछाचुँडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीचमा सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो के हो, अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौँ भइहालौँ गरिहालौँ खाइहालौँ भने जस्तो मात्रै देखियो। तर सारतत्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने, फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ। यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
2: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सबै निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नु पर्थ्यो, त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्तालाई जनतामा निराश जसरी पैदा भएको छ, यसलाई चाहिँ थप मलजल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
1: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो, त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन। संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरुद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाइमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोऱ्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
5: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेतिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठुलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो। त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर, अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
6: जस्तो अब श्यामजी अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने, आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचातानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पुरा भइसकेका छैन, यसबिचमै कतै छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुनसक्छ?
5: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौँ, कहाँनिर भुल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा, राजनैतिक आत्मसमीक्षा, दुइटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
6: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचातानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
5: संहिता विरोधीहरूलाई पुग्छ। ल हेरौ दलहरू सचिएन त, यो दलको सालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ, त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने, संहिता चाहिँदैन यो एकदम ठिक छैन भनेर भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
6: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि, पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
5: होइन, अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने प्रदेशमा पनि तुरुन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौँ, संहिता भएका थुप्रै देशहरूमा देख्छौँ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो
3: तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संघीयतालाई मुक्त गर्न सकिएन भनेदेखि संघीयतामै ठुलो समस्या आउँछ।
6: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिस्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि नै खुम्चिँदै गइरहेको कम्युनिस्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
3: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्चिँदै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नै उनीहरू खुम्चिँदै गएको स्थिति छ। र उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्चिँदै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दैन, तर जोसँग पनि मिल्ने, जोसँग पनि हातेमालो गर्ने, सिद्धान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कङ्ग्रेसलाई पनि यसले बदनाम गर्छ, कङ्ग्रेसलाई पनि यसले बदनाम गर्छ।
0: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको चर्को आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: जम्मा जम्मी 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
0: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
7: सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हकमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो, सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ।
0: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
7: प्रतिनिधि नियमावलीमा भोलिमा 15 प्रश्न भन्ने व्यवस्था छ, अरू 11 मात्रै दर्ता भए भन्नाले 4 प्रश्न त कमै दर्ता भयो नि।
0: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कि सहभागिता कम भएको?
7: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या, त्यो संख्यामा सोध्नु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
7: उहाँहरूको 7 जनाको थियो, सबै दलकोबाट एउटा र थप हुना भने 6 थियो।
0: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
7: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
0: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसङ्ग। अमेरिकाले इरानका व्यापार साझेदारहरू विरुद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
8: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो। यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरानबीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS कुरकर्म रेडियो हो।

हेलो नमस्कार यहाँहरू सबैलाई आजको साँझको कार्यक्रम गोधुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको सदाजै आज पनि बीबीसी नेपाली सेवाको कार्यक्रम पछि भने गोधुली कार्यक्रमको साथमा म रूपा राणा उपस्थित भएकी छु। अब तपाईँ हाम्रो बसाई भने बेलुकीको ठिक 7 बजेसम्म हुनेछ। यो बसाईमा हामी रमाइला रमाइला गीतहरू सुन्नेछौँ अनि कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँहरूले सुन्न सक्नुहुनेछ एक अन्तर्वार्ता सुन्न सक्नुहुनेछ। श्रोता आजको अन्तर्वार्तामा विशेष गरेर तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रमको यो दोस्रो घण्टामा हामी तपाईँहरूको साथमा राख्दै जानेछौँ। श्रोता आज हरि बुढा मगर भन्न बित्तिकै तपाईँहरू सबैको मानसपटलमा उही हरि बुढा मगर एमबीईको कुराकानी हुनेछ। श्रोता आज पनि तपाईँहरू समक्ष हाम्रा सहकर्मी साथी युगराज राईजीले उहाँले अहिले पब्लिस गर्न लाग्नुभएको बुक्सको विषयमा चर्चा गर्नुहुनेछ। कार्यक्रमको दोस्रो घण्टामा सुन्न नभुल्नुहोला। हजुर, त्यसै गरी कार्यक्रमको थर्ड आवरमा पनि यहाँहरूले रिक्वेस्ट गर्नुभएको अर्को एक अन्तर्वार्ता हामी प्रस्तुत गर्नेछौँ। पुष्पा सुनवारजीसँग गरिएका कुराकानी, उहाँसँग विशेष गरेर उहाँ बेजिङ स्टोक स्थित पुलिस कन्स्टेबल हुनुहुन्छ, उहाँसँग गरिएका थुप्रै रोचक प्रसङ्गहरू रहेका छन्। आज ती मध्ये एक अन्तर्वार्ता पक्कै पनि तपाईँहरूले एकदमै पुष्पाजीको बारेमा धेरैले सोध्नु भएको छ अनि उहाँसँगको कुराकानी हामीलाई निकै लाभदायक पनि छ भन्नुभएको थियो, जसले गर्दा तपाईँहरू समक्ष ती कुराकानीहरू आज हामी कार्यक्रमको थर्ड आवरमा सुन्नेछौँ। आउनुहोस् आजको तिथिमितितर्फ पनि जाउँ। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 9 गते, तदनुसार आज मंगलबार 25 अगस्त सन् 2026 हो। आजको दिन पनि तपाईँको अहिलेसम्म भने एकदमै सुमधुर भइरहेको छ होला भन्ने मैले अपेक्षा लिएको छु। यो समर सिजनमा हुनुहुन्छ तपाईँहरू, घरमै बसिराख्नु भएको छ होला र कति साथी भने तपाईँहरूको आफ्नो दैनिकीमा पनि फर्किसक्नु भएको छ। जे होस्, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँको यो पल, यो क्षण, यो समय एकदमै रमाइलो बनाउनको लागि हामी मिठा मिठा गीतहरू सुन्ने छौँ। यदि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने प्लिज हामीलाई फटाफट सम्पर्क गर्नुहोला। हाम्रो सम्पर्क टेलिफोन नम्बर 01303-246-730 र इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई फटाफट भेट्न सक्नुहुनेछ। जुन माध्यम सजिलो हुन्छ त्यसरी नै यहाँहरूले हामीलाई गीतहरू फरमाइस गर्दै जानुहोला। र आउनुहोस् अब यो कार्यक्रमको पहिलो घण्टालाई हामी अघि बढाउँ अर्को एउटा मिठो गीतबाट। 1974 एडीबाट एड्रियन प्रधानको स्वरमा यो गीत हामी सुनौँ।

एड्रियन प्रधानको सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका थियौ, तिमी नै हो मेरो जिन्दगीको ठूलो प्राप्ति। यही मिठो गीत सँगसँगै अब हामी कार्यक्रमलाई अघि बढाउँ। आउनुहोस् अब तपाईँहरूले आफ्नो घरमा के कस्तो गर्दै हुनुहुन्छ, होइन हो यो तपाईँ हामी सबैले रुम फ्रेसनर प्रयोग गर्ने गर्छौँ, जस्तो कि कोठामा राम्रो सुगन्धको लागि स्प्रे अनि प्लग इन अटोमेटिक स्प्रे पनि हुन्छ, रिड डिफ्युजरहरू, जेल तथा विभिन्न किसिमका फ्रेग्रन्सहरू पनि तपाईँ हामी सबैले युज गरिरहेकै हो र घरको सुगन्ध एकदमै सुमधुर बनाउनको लागि, भनौँ न एकदमै मिठो बास्न बनाउनको लागि, दुर्गन्ध हटाएर केही समयको लागि हामी कोठालाई सुगन्धित बनाउने कोसिस गर्छौँ। तर तपाईँ हामी सबैलाई थाहा छ, धेरै सुगन्धित बनाउने यी उत्पादनहरूले घरभित्रको हावामा फेरि कस्तो रसायन थपिरहेको हुन्छ त, लामो समयसम्म प्रयोग गर्दा स्वास्थ्यमा पनि असर पर्छ कि पर्दैन भन्ने प्रश्न पनि उठिरहेको छ। र तपाईँले लाउने भनौँ न विभिन्न किसिमको रुम फ्रेसनर मात्रै नभएर तपाईँले पनि आफ्नो बडीमा प्रयोग गर्ने विभिन्न किसिमको पर्फ्युमहरू पनि हुनसक्छ, यसले पनि कति मानिसहरूलाई भने एकदमै टाउको दुख्ने होइन विभिन्न किसिमको समस्याहरू हुन्छ र विशेष गरेर रुम फ्रेसनर प्रयोग गर्दामा सबैलाई स्वास्थ्य समस्या हुन्छ भन्ने प्रमाण छैन। यसको जोखिम उत्पादनमा पनि धेरै मात्रामा प्रयोग भएको रसायन अनि प्रयोगको मात्रा अनि को व्यक्ति सम्पर्कमा रहेको छ अनि कोठाको हावाको आवाज जावत भन्नाले कतिको फ्रेस हावा चलिरहेको छ अथवा व्यक्तिको संवेदनशीलता, व्यक्ति कतिको यङ अवस्था छ अथवा बच्चा छ अथवा वृद्धा, यी सबै कुराले पनि अहिले रिसेन्ट सर्वेमा त्यो कुराहरू गरिएको छ। र अमेरिकी वातावरण संरक्षण निकायको एक यो अनुसन्धानकर्ताले भनेका छन्, यी र यस्ता हामीले घरमा प्रयोग गर्ने सुगन्धले संवेदनशील व्यक्तिमा दमको समस्या, भनौँ न विभिन्न किसिमको स्वास्थ्य सम्बन्धी उनीहरूलाई प्रतिकूल प्रतिक्रिया उत्पन्न भएको पनि बताएका छन्। अनि त्यसैले पनि रुम फ्रेसनरलाई पूर्ण रूपमा हानिकारक वा पूर्ण रूपमा सुरक्षित भनेर बुझ्नुको सट्टा हामीले कति मात्रामा प्रयोग गरिरहेका छौँ अनि त्यो कतिको आवश्यक छ कोठाको लागि अनि कस्तो प्रकारको भेन्टिलेसन भएको छ आदि इत्यादि प्रयोग गरेर अथवा हेरेर मात्रै प्रयोग गर्नु उनले सुझाएका छन् र रुम फ्रेसनरको प्रकार अनुसार पनि यसको रासायनिक संरचना पनि फरक फरक हुन्छ। कतिको हेभी स्ट्रङ यो बास्ना आउँछ होइन त्यसबाट पनि थाहा छ र विशेष गरेर एसेन्सियल ओइलदेखि लिएर विभिन्न किसिमका सुगन्धलाई हावामा फैलाउने सहयोग गर्ने अन्य पदार्थहरू हुन्छ र त्यसमा पनि यो नेचुरल ग्रिन वा अन्य विभिन्न किसिमको एसेन्सियल ओइलहरू लेखिएको उत्पादन पनि रसायन रहित हुन्छ भन्ने हुँदैन, त्यसमा पनि केही मात्रामा भए पनि रसायन हुन्छ र केही केमिकलले गर्दा मानिसहरूलाई एकदमै भनौँ न यो उत्पादनको लेभलमा नै नेचुरल वा लो VCO भनेर लेखिएको पनि हुन्छ कुनै कुनैमा र सबैको लागि सुरक्षित मान्न सकिँदैन र कुनै कुनै मानिसहरूलाई पर्फ्युमको बास्ना एकदमै मनपर्छ र कति मानिसहरूलाई एकदमै भनौँ न त्यसको बास्नै मन पर्दैन, त्यसले ती पर्फ्युमका बास्नाहरूले उनीहरूलाई टाउको दुख्ने अनि भनौँ न यो हे फिभरको जस्तो सिम्टमहरू देखा पर्ने त्यस्तो विभिन्न किसिमको स्वास्थ्यमा पनि असर पुर्याउन सक्छ र सम्भावित स्वास्थ्य प्रभावी विभिन्न किसिमका यो बाष्पशील भनौँ न यो हावामा घुलन हुने रसायनबारे पनि अहिले गरिएको रिसेन्ट सर्वेमा कुनै पनि यसको ग्यारेन्टी हुँदैन भनिएको छ र रुम फ्रेसनरहरूबाट निस्कने केही सुगन्धित रसायनले पनि घरभित्रको हावामा पहिलेकोदेखि भएको जुन पहिले नै त्यसको जुन एउटा सुगन्ध थियो केही समयको लागि मात्रै सुगन्ध हट्छ र बढी अझ त्यस्तै नमिठो बास्ना बढी फैलिन्छ भनेर पनि भनिएको छ। हुन त तपाईँले कुन भनौँ न यो रुम फ्रेसनर युज गरिराख्नु भएको छ अनि कस्तो छ अनि त्यसमा पनि के इन्ग्रिडियन्ट्सहरू मिलाइएको छ आदि इत्यादि बारे पनि थाहा हुने गर्छ र
सुगन्ध प्रति संवेदनशील व्यक्तिमा रूम फ्रेसनरले पनि टाउको दुख्ने, नाक तथा घाँटीमा जलन, खोकी अनि छाती बढेको जस्तो फिल हुने, होइन गरौँ फिल हुने, श्वास फेर्न पनि गाह्रो हुने, यस्ता थुप्रै समस्याहरू हुन्छन्। अनि श्वास सम्बन्धी संवेदनशील भएका व्यक्तिले पनि सावधानी अपनाउनु एकदमै राम्रो हुन्छ। ओके, त्यसैले घरमा कसैलाई रूम फ्रेसनर प्रयोग गरेपछि बारम्बार टाउको दुख्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, त्यस्तो समस्या भएमा सुगन्ध मन नपरेको भनेर बेवास्ता गर्नु पनि हुँदैन। ओके, स्वास्थ्यमा बढी ध्यान दिनुपर्छ भन्ने प्रसङ्ग रहेको छ। ओके, आउनुहोस् अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। अहिलेको लागि भने सबु थापा र रीता केसीको स्वरमा रहेको यो गीत सुनौ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

हजुर, यो मिठो गीत पछि भने समयको जानकारी लियौ। समय अब बेलुकीको 5 बज्नको लागि 8 मिनट बाँकी रहेको छ। नेपालमा पनि बेलुकीको 9:37 गएको छ। श्रोता, यो गीत हामी एकैछिन पछि सुन्नेछौँ र ब्रुनाईमा पनि मध्यरात हुनको लागि 8 मिनट बाँकी रहेको छ। तपाईँ विश्वको विभिन्न स्थानबाट यो कार्यक्रम गोधुली सुनिराख्नु भएको छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा, र कार्यक्रमको यो पहिलो घण्टा हो। आउनुहोस् अब भने म तपाईँलाई एउटा सूचनातर्फ लैजान चाहन्छु, र यो सूचनामा विशेष गरेर तपाईँहरूले यो सूचनामा तपाईँहरूमध्ये धेरैले भाग लिन सक्नुहुनेछ र आजको यस कार्यक्रममा पनि सहभागिता जनाएर यस विषयमा जानकारी पनि लिन सक्नुहुनेछ। आउनुहोस् अब भने तपाईँहरूको लागि यो कार्यक्रम 3rd NRNA Cup हुन गइरहेको छ। श्रोता, यो पटक भने 3rd NRNA Cup हो, फुटबल टुर्नामेन्ट हुने गर्दछ। यो स्प्रिङ वेस्ट एकाडेमीमा फेल्थममा हुन गइरहेको छ। 19 सेप्टेम्बरको दिनमा शनिबार बिहानको 8 बजेदेखि सुरु हुनेछ। 9-a-side टुर्नामेन्ट हो। टिम एन्ट्री फी मेन टिमको लागि 275, भेटरनको लागि 250 र लेडिज टिम फ्री एन्ट्री रहेको छ। इन्जोय गर्नुहोला लेडिजहरू। अनि तपाईँहरूको 31 अगस्तको दिनमा तपाईँ त्यो दिनभित्र तपाईँहरूले टिम एन्ट्री गरिसक्नुपर्नेछ र प्राइज पनि मेन टिमको लागि विनर 2500, रनर अपको लागि 1200 अनि भेटरन टिमले टिमको विनरले 1500 पाउन्ड र रनर अपले 700 पाउन्ड अनि लेडिज फ्री एन्ट्री हो, तर विनरले भने 250 पाउन्ड पाउनेछ र रनर अपले पनि ट्रफी एन्ड मेडल्स पनि छँदैछ लेडिजहरूको लागि। ओके, यो थियो श्रोता एनआरएनए कप फुटबल टुर्नामेन्ट। यो हुन गइरहेको छ शनिबार 19 सेप्टेम्बरको दिनमा स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा, पोस्टको TW137EF हो। आउनुहोस् अब भने यो कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि हामी अर्को मिठो गीत सुनौँ।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
3: Kahi ko kendi anusandhan bureau CIB le vittiya karobar ra dito patra tha bima oin viparit ko kasur ma saar jana lai niyantran ma liyeko cha. यसअघि पक्राउ परेका व्यवसायी दीपक भट्टसँग उनीहरूको कारोबार देखिएको सीआईबी प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ। हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका सुभाष पौडेल, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडकी सुनिता महर्जन, नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडका सदस्य अनुप मालाकार र यही कम्पनीकी सदस्य सुनिता श्रेष्ठ पक्राउ परेका हुन्। पक्राउ परेका विरूद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थपेर मुद्दा अगाडि बढाइएको छ। वसन्त कालाथोकीको हत्याको विरोधमा दाङको घोराहीमा प्रदर्शन भएको छ। 22 वर्षीय वसन्तको भदौ 5 गते बिहान काठमाडौँ शङ्खमूलको भ्याली बोइज होस्टेलभित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। छोराको हत्या भएको खबर सुनेपछि सहन नसकी दाङको घोराहीमा आमा बिना कालाथोकीको मृत्यु भएको थियो। आज दिउँसो घोराहीमा आफन्त र स्थानीयले हत्यामा संलग्नलाई कडा कानूनी कार्यवाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। हत्याको 5 दिन बितिसक्दा पनि वसन्तको शव शिक्षण अस्पताल काठमाडौँमा र आमा बिनाको शव घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। छोरा र पत्नी गुमाएका रोमहर्ष कालाथोकी मलेसियाबाट आज राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने आफन्त ओमकान्त रेग्मीले जानकारी दिनुभएको छ। रोमहर्ष स्वदेश फर्किएपछि मात्रै छोरा र श्रीमतीको शवको पोस्टमार्टम हुने बताइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध मुद्दा हालेको छ। आयोगले नापी कार्यालय नवलपरासी बर्दाघाट सुस्ता पश्चिममा सर्वेक्षक बिन्देश्वर शाह सोरी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। सोरी विरूद्ध 3,71,84,000 बढी रूपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो। बागमती प्रदेशमा सत्ता साझेदार 3 दल बीच 6 बुँदे सहमति भएको छ। मुख्यमन्त्री किरण थापा मगर सहित नेकपा एमाले नेकपा र राप्रपा बीच 6 बुँदे सहमति भएको हो। समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने, 8 मन्त्रालय नबढ़ाउने गरी मन्त्रालय भागवण्डा गर्ने र सभामुख नेकपाबाट निर्वाचित गर्ने 3 दल बीच सहमति भएको हो। यस्तै सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्ने पनि सहमति भएको छ। सहमतिको 4th बुँदामा सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र शुरूमा नेकपाले नेतृत्व लिने उल्लेख छ। मन्त्री परिषदलाई महिला सहभागितासहित समावेशी बनाउने र मन्त्री परिषद मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपा रहने लगायत सहमति भएको छ। ड्यूटीमा खटिएका प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवक विरूद्ध 5 दिन म्याद थप भएको छ। जुम्लाको तातोपानी घर भई काठमाडौँ बस्दै आएका 27 वर्षीय राज कठायत विरूद्ध 5 दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ। कठायतले ड्यूटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए। आकाशी पुलबाट बाटो काट्न भन्दा प्रहरीमाथि नै आक्रमण भएको प्रहरीको भनाइ छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नमले युक्रेनको रक्षाका लागि चाहिने बन्दोबस्त मिलाउने कामका लागि ट्रम्पलाई मनाउन अर्को महिना युरोपेली नेताहरू लिएर अमेरिका जाने योजना सुनाउनु भएको छ। केभलाई चाहिने सहयोगबाट बेलायत पछि नहट्ने बाचा गरे लगत्तै प्रधानमन्त्री बर्नमले अमेरिका जाने योजना सुनाउनु भएको हो।
4: Andy Burnham is hoping to get Donald Trump's ear on the sidelines of the UN General Assembly next month. If the trip goes ahead, it'll be his first US visit since taking over as Prime Minister last month. It follows his first trip to Kyiv, where he promised ongoing support for Ukraine.
5: Who started the fire? That's the question, isn't it? Ukraine did not do that. Russia began this illegal invasion. And that is absolutely clear, and they could stop it at any given time. Britain will never be a fair-weather friend.
4: Ukraine, in turn, handed over what officials have called a goldmine of battlefield data to help bolster British security. Andrei Fedorov, an advisor to President Putin, has suggested British factories producing weapons for Ukraine could come under attack and said he can't rule out semi-military action. The Russian president's spokesman, Dmitry Peskov, says the UK is getting itself more and more involved in this war.
6: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
4: Andy Burnham urged Ukraine's allies to send more interceptor missiles to Kyiv as it struggles under continued Russian bombardment. And with President Zelensky repeatedly calling for more US-made Patriot interceptor missiles in recent months, the UN General Assembly could provide the perfect opportunity for Mr. Burnham to push his case.
3: Nepal's CC Premier कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हराएको छ। नेपालले अभ्यास खेलमा मलेसियालाई डिएसएल नियमका आधारमा हराएको हो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो।

समय बेलुकीको 5:09 गयो। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। अहिले प्रस्तुत मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो, सपन राई र अनु चौधरीको स्वरमा। अब यो गीतपछि भने हामी कार्यक्रमको दोस्रो घण्टामा एक रोचक अन्तर्वार्तातर्फ लाग्नेछौँ। हाम्रा सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी हो। आज उहाँको गेस्ट हुनुहुन्छ हरि बुढा मगर, एमबीए, डबल एबोभ एम्प्युटी, वर्ल्ड रेकर्ड ब्रेकिङ माउन्टेनर हुनुहुन्छ र उहाँले माउन्ट एभरेस्ट अनि 7 समिट च्यालेन्ज पूरा गरिसक्नु भएको छ। घोडाभन्दा माथिबाट दुवै खुट्टा घुमाउनु भएको हरि बुढा मगरको साहस होइन, उहाँको अवार्ड एचिभमेन्टको विषयमा त कति कुरा गर्नु र आज भने उहाँले जीवनमा पहिलो एउटा बुक निकाल्नु भएको छ र यो कन्क्वायरिङ ड्रिम बुक हो। त्यो विषयमा हाम्रा सहकर्मी साथी योगराज राईजीले चर्चा गर्नुहुनेछ कार्यक्रमको दोस्रो घण्टामा। हामी उहाँको रोचक कुराकानी सुन्नेछौँ कार्यक्रमको दोस्रो घण्टामा। हजुर, त्यसै गरी हामीलाई अर्को एउटा सूचना पनि प्राप्त भएको छ। यो सूचनाहरू क्रमैसँग हामी तपाईँहरूको साथमा राख्दै जाउँ र यो सूचनामा के छ भने, विशेष गरेर 7th गोर्खा राइफल युकेको मेमोरियल अनावरण कार्यक्रम आगामी शनिबार 10 अक्टोबरको दिनमा सेन्ट पल्स क्याथेड्रल यो लन्डनमा हुन गइरहेको छ र 7JR रेजिमेन्टको गौरवशाली इतिहास, सेवा र बलिदानलाई सम्मान तथा स्मरण गर्न उहाँहरूले यो स्थायी स्मारक ढुङ्गा स्थापना गरिँदैछ र यो कार्यक्रम शनिबार 10 अक्टोबरको दिनमा दिनको 4 बजेदेखि बेलुकी 8 बजेसम्म यो कार्यक्रम हुनेछ र कार्यक्रममा विभिन्न व्यक्तिहरूबाट त्यहाँ अनावरण हुनेछ र मिति सुरक्षित राख्नुहोला। जति पनि 7JR का मेम्बर्सहरू हुनुहुन्छ, शनिबार 10 अक्टोबर बेलुकी 4 बजेदेखि रातको 10 बजेसम्म कार्यक्रममा सहभागी हुने व्यक्तिले आफ्नो नाम र सहभागी हुने व्यक्तिको संख्या 7JR को भाइबर ग्रुपमा छिटोभन्दा छिटो उपलब्ध गराउन हुन पनि अनुरोध गरिएको छ अनि त्यस पश्चात खानाको आवश्यक व्यवस्था गर्न पनि सकियोस् होइन। तपाईँहरूको संख्या जति छ त्यति नै खाना बनाउनेलाई पनि होइन, यो फुड ओआइसीलाई पनि अलिक सजिलो हुन्छ क्यारे। र त्यस्तै गरी कुनै पनि कार्यक्रममा तपाईँहरूको सहभागिता सकभर पहिला नै दिनुभयो भने फुड ओआइसीलाई यो काम गर्न पनि सजिलो हुन्छ। कहिलेकाहीँ खाना नपुग्ने, कहिलेकाहीँ 100 जना आउँछन् होला भन्यो भने 200 जना आइदिने, खाना नपुग्ने होइन, त्यस्तो पनि हुनसक्छ। हाम्रो कार्यक्रमहरू प्राय गरेर कुनै पनि पार्टी फङ्सनमा यस्तै कुराहरू सुनिन्छ, हुनसक्छ, यो खासै ठुलो कुरो होइन। त्यस कारण सकभर कुनै पनि पार्टी फङ्सनमा तपाईँ सहभागिता जनाउँदै हुनुहुन्छ भने तपाईँको उपस्थितिको जानकारी अग्रिम रूपमा गराउनु भयो भने सबैलाई सजिलो पनि हुनेछ। अनि कार्यक्रमको अन्त्यमा सहभागीहरूको लागि प्रायोजित नेपाली खाना, नेपाली फुडको व्यवस्था गरिनेछ भनिएको छ। 7JR भूतपूर्व सैनिक परिवारहरूको साझा यो कार्यक्रम हो। फेरि पनि एकचोटि 7th गोर्खा राइफलको यो मेमोरियल अनावरण कार्यक्रम हो, शनिबार 10 अक्टोबरको दिनमा दिनको 4 बजेदेखि सुरु हुनेछ र तपाईँहरू सेन्ट पल्स क्याथेड्रल लन्डनमा जानुहुनेछ र करिब करिब 250-300 जना समुदायका सदस्यहरू छन् भनिएको छ। यो कार्यक्रममा सहभागिता जनाउनु राम्रो कुरा पनि हो। अब वीर सैनिकहरूको सेवा, बलिदान, योगदान होइन, गौरवशाली इतिहास छँदैछ। हामी वीर गोर्खाली भनेर संसारभरि चिनिन्छौँ होइन, हाम्रा पुर्खाहरूले गरेको योगदानहरू छँदैछ र त्यसलाई पनि अहिलेको यो अवस्थामा आइसकेपछि हामीभन्दा पछिकालाई पनि एउटा प्रेरणाको स्रोत बन्न सक्छ होइन। यी सबै हाम्रो विश्वास हो र तपाईँहरू सबैलाई अग्रिम रूपमा शुभकामना भन्न चाहन्छु। ओके, आउनुहोस् अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। अहिलेको लागि म तपाईँलाई सुनाउँदैछु अर्को एउटा मिठो गीत होइन, तपाईँहरू सबैलाई

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk BFBS Gorkha Radio

0: हजुर नमस्ते. कार्यक्रम व्यवेश संवादबाट म योगराज राईको र व्यवेश संवादमा आज मेरो गेस्ट हुनुहुन्छ चिर परिचित हरि बुढा मगर एमबीए भाई र उहाँ चाहिँ क्यान्टरबरीमा बसोबास गर्नुहुन्छ र उहाँको नयाँ किताब कन्करिङ ड्रिम्स चाहिँ यो आउँदो थर्सडे 27 अगस्तमा चाहिँ लन्च हुँदैछ. यसै सम्बन्धी हामी कुराकानी गर्नेछौँ. 2017 सालमा चाहिँ उहाँले मेरा पिक चाहिँ चढ्नुभयो र उहाँ चाहिँ फर्स्ट डबल एभब नि एम्पुटी हुनुहुन्छ. त्यसपछि 2023 सालमा चाहिँ उहाँले माउन्ट एभरेस्टको सफल आरोहण गर्नुभयो अनि 2026 साल गत जनवरीमा चाहिँ उहाँले 7 समिट चाहिँ पुरा गर्नुभयो. र छोटकरीमा उहाँको बारेमा भन्नुपर्दा अब भने यो बुक सम्बन्धी कुराकानी गरौँ. हरि भाइ नमस्ते.
1: नमस्ते दाई.
0: धेरै भयो भेटघाट नभएको. के छ भाइ हाल खबर?
1: थ्याङ्क यू दाई. यस्तै छ दाई, जिन्दगी काम पनि छैन पनि छैन भने जस्तै छ.
0: ए राइट ओके. अब तपाईँको यो नयाँ किताब कन्करिङ ड्रिम्स चाहिँ थर्सडे लन्च हुँदैछ, कति एक्साइटेड हुनुहुन्छ नि?
1: म एकदम एक्साइटेड छु दाई. यो किताब खास एभरेस्ट पछि निकाल्नु पर्ने, अब अलिकति बुढेसकाल लाग्दैछ. अब फेरि अब यो ट्रेनिङहरूमा अब मेरो बडीलाई पनि असर पर्ने गरी म हिमाल चढे होइन. अब त्यसपछि अब फेरि ज्यानले दिन्छ कि दिँदैन, त्यही भएर चाहिँ अहिले 7 समिट सकिहालौँ, किताब पछि लेख्दै गरौँला भनेको. त्यही भएर 7 समिट सकियो दाई, त्यही भएर चाहिँ अब चाहिँ जसरी भए निकाल्नु पर्छ भनेर निकालेको दाई. अनि फेरि अर्को कुरा चाहिँ यो किताबको कुराहरू चाहिँ अब पब्लिसरहरूले सितिमिटी नपट्याउँदो रहेछन् नि.
0: त्यो आफ्नै
1: संसार छ यसको होइन, त्यही भएर पनि पछिका दिन बल्ल जुरे दाई, सबै कुरा जुर्नु पर्दो रहेछ.
0: बुक्सले पब्लिस गरेको रहेछ होइन?
1: हजुर दाई हजुर.
0: अब तपाईँ जस्तो व्यक्तिको पनि नपताउने भन्नुभयो, के कस्तो खालको चाहिँ च्यालेन्जेसहरू चाहिँ भयो त?
1: यस्तो हुँदो रहेछ है दाई, यो कति राम्रो स्टोरी भन्ने नहुँदो रहेछ के यो फिल्म बुक इन्डस्ट्रिजहरूमा चाहिँ. अब यो अब यो अरूको लागि मेरो लागि पो यो एउटा हो नि त दाई होइन, एउटा क्याम्पेन हो यो डिसेबिलिटी अवेरनेस गर्नलाई. अनि तर अरूको लागि त दाई उसले कति पैसा कमाउँछ भन्ने हो नि त होइन. त्यो भएर चाहिँ उनीहरूलाई त्यो राम्रो स्टोरी यस उनीहरूले त्यो बिग्ने खालको स्टोरी नै पब्लिकेसन गर्छ. बट एट द सेम टाइम उनीहरूलाई त पैसा बनाउँदैन भने त देन उनीहरूले त यो पब्लिस गर्ने कुरा आउँदैन नि त होइन. सो त्यो च्यालेन्ज. अर्को कुरा चाहिँ न जिजुले बाजेले बाउले गरेको दाई होइन, सबै कुरा सिक्दै गर्दाखेरि अब कति कुरामा चाहिँ अब राइट तरिकाले गर्न नसकिँदो रहेछ. सो त्यो भएर चाहिँ सबै गर्दै जाँदा बल्ल अहिले यसो जुर्यो भन्नु पर्यो दाई.
0: डेफिनेटली कंग्रेचुलेसन भाइ. अनि यो लन्च चाहिँ कहाँ कसरी हुँदैछ त्यो दिन?
1: यो चाहिँ लन्डनको एउटा पालो आल्टो भन्ने नेटवर्क छ, यो 55 तलामा लन्च हुन्छ. यो चाहिँ युरोपको सबभन्दा हाइएस्ट अफिस बिल्डिङ इभेन्ट भेन्यू हो. त्यहाँनिर पालो आल्टो भन्ने एउटा डिफेन्सको यो साइबर सेक्युरिटी हेर्ने एउटा कन्ट्राक्टर हो यो यो यो युकेको डिफेन्स मात्र नभएर अमेरिका क्यानाडा यिनी अरूहरूको डिफेन्स पनि हेर्छ. सो त्यसले भेरी काइन्डली मलाई त्यो स्पेस प्रोभाइड गरेको छ अनि फेसिलिटी प्रोभाइड गरेको छ दाई. त्यहाँ चाहिँ थर्सडे 5 बजे लन्च हुँदैछ. सो भ्यानु अलिकति सानो छ, प्रतिमा अहिले प्याक भएको छ दाई त्यो उसको लागि चाहिँ
0: राइट. अनि त्यो दिन चाहिँ लन्चमा चाहिँ को को आउँदै हुनुहुन्छ?
1: मोस्टली चाहिँ जति पनि मलाई सपोर्ट गर्ने छ नि दाई, मलाई त एकदमै को ठुलो मान्छे ल्याएर यसरी लन्च गर्नुभन्दा पनि मैले चाहिँ मेनली चाहिँ जो जतिले अहिलेसम्म सहयोग गरे मेरो यो नट जस्ट माउन्टेनको जर्नीमा बट अल्सो म जन्मेदेखि मेरो बुवा र दिदी पनि नेपालबाट भिजिटमा हुनुहुन्छ. यो मिलाएको त होइन तर जस्ट को इन्सिडेन्सली यस्तो परेको छ. एट द सेम टाइम मलाई क्लाइम्बिङमा सपोर्ट गर्नेदेखि ल्याएर पल्टनमादेखि मलाई ज्यान बचाउनेदेखि लिएर सबैजनालाई चाहिँ फेरि अब सबैलाई बोलाउनु मन थियो दाई तर भ्याकेन्सीको होइन, एकदम 110 जना मात्र अट्छ त्यहाँनिर होइन. त्यो भएर चाहिँ पनि जो जति सपोर्टर्सहरू छ मेनली चाहिँ उनीहरू आउँछन् दाई.
0: अब लन्डन जस्तो त्यस्तो ठाउँमा गर्दै हुनुहुँदो रहेछ, कस्तो छ कस्ट वाइज? तपाईँले नै बेहोर्ने हो कि पब्लिसरले गर्ने हो?
1: यो पब्लिसरले नै गर्छ दाई, त्यही भएर चाहिँ अब एउटा चाहिँ पब्लिसरहरूले गर्छ, अर्को कुरा चाहिँ त्यो पालो आल्टो नेटवर्क्सले भेरी काइन्डली दे डोनेटेड त्यो स्पेसली स्पेस र उसको लागि अब त्यहाँको जस्ट अब रिफ्रेसमेन्ट्सहरूको लागि. सो त्यसले गर्दा पनि अब इट्स गन बी हेल्प नि दाइ मेरो विचारमा होइन. अनि फ्रम दिस बुक्स आई डोन्ट मेक लाइक अ ह्युज अमाउन्ट अफ द मनी, भेरी स्मल मनी बनाएको छु. आई थिङ्क त्यो जति पनि किताब इन्डस्ट्रिजमा बसेकोहरूलाई यो एउटा कुरा थाहा छ. तैपनि आई थिङ्क होपफुली मेरो मेन एम भनेको यो डिसेबिलिटी अवेरनेस हो. यो फर्स्ट मेरो किताब हो अनि यो इङ्ग्लिस भर्सनमा आउँदैछ. छ, सायद पछि म नेपाली भर्सन अरू अरू भाषाको भर्सनहरूमा पनि अहिले हेरिराखेको छ। यो पछि अब पेपर ब्याग अहिले हार्ड कपी लन्च भएको छ त, अनि त्यसपछि पेपर ब्याग आउँछ, अडियो आउँछ, किन्डल्सहरूमा ल्याउने विचार छ। सो लेट्स सी दाइ अब कस्तो हुन्छ, गर्दै जाँदा, देख्दै जाँदा, सिक्दै जाँदा सबै हुने त होइन दाइ।
0: ओके, अब पहिला चाहिँ तपाईँले अन्तर्वार्तन भन्नुहुन्थ्यो, पहिला मैले अन्तर्वार्ता दिए नभएको रेस्ट अफ द स्टोरी ल्याउँछु भन्दै हुनुहुन्थ्यो, खास खास यो किताबमा चाहिँ कस्तो खालको तपाईँको स्टोरीहरू पढ्न पाइन्छ?
1: यो चाहिँ प्रिमज सबै चिजलाई एकदम समराइजको रूपमा कभर गरेको छ, एकदमै कुनै कुनै ठाउँमा एकदम डिटेली पनि छ। अब कुनै कुनै रूपमा चाहिँ अलिकति समरा, किनभने पछि 228 पेजको हुनुपर्ने अलरेडी 320 पेजको भइसकेको छ दाइ,
0: अझै बढेको। मैले अनलाइनमा 288 पेज त्यहाँ लेखेको,
1: 288 तर अब त्यो सबै कपीलाई उयो गर्नुहुन्छ नि, 320 पेजको भएको छ, विच इज अलरेडी त्यो ओभर भइसकेको छ। त्यसो त्यसलाई काट्दा छान्दाखेरि त्यो भएको छ। तर यसमा चाहिँ अब मैले टकहरू, स्पिच, इन्टरभ्युजहरू दिँदाखेरि म्याक्सिमम भनेको मैले साढे घन्टाको इन्टरभ्यू हुन्छ भाइ, होइन एकदमै लामो पोडकास्टदेखि लाग लामो भए पनि। सो अब त्यसमा सर्टेन पोइन्ट मात्र कभर गर्न सकिन्छ, निटी क्रिटीहरू होइन, अब त्यो बिहाइन्ड, जस्तै हामीलाई चाहिँ दाइ त्यो सगरमाथाको टुप्पोमा गएर फोटो मात्र देख्छ, 7-7 सकेको फोटो मात्र देख्छ होइन दाइ, तर बिहाइन्ड हामी कति दुःख, कति कष्ट गरेर त्यहाँसम्म पुगिया छ त्यो देख्दैन नि होइन दाइ। सो त्योहरू अलिकति ल्याउने कोसिस गरेको छु। र मेनली यो एम भनेको, अब किताबको मेन एमै भनेको चाहिँ कन्करिङ ड्रिम्स हो दाइ, होइन त्यो भनेको मेरो बाल्यकालको सगरमाथा चुम्ने मेरो सपना हो, त्यो चाहिँ 43 वर्षमा मेरो खुट्टा गइसकेपछि पनि सफल भयो त्यो। त्यसपछि फेरि एउटा सपना पछि अर्को, अर्को सपना पछि अर्को आउँछ, अनि पछि यो चाहिँ मेरो एभरेस्टको मेरो कन्करिङ ड्रिम्स मेरो एक्सपिडिसन नाम भयो, त्यसपछि पछि 7 समिट पनि, फेरि एउटा सपना सकिन्छ अनि अर्को आउँछ नि त दाइ, सपना कहिले पनि सकिँदैन होइन, त्यो भएर चाहिँ यो 7 समिट्सको नाम पनि भयो, अहिले मेरो किताब भएको छ। यो मेन कुरा चाहिँ हामी जस्तो ब्याकग्राउन्डमा हेरि हुर्के पनि, जस्तै रोल्पा जस्तो होइन, एउटा विगत गाउँमा जन्मेर भए पनि, हामी जस्तो अवस्थामा भए पनि, जिन्दगीले जता फाले पनि, जिन्दगीमा जे भए पनि हामी केही न केही गर्न सक्छौँ, हाम्रो जिन्दगी एउटा सार्थक बनाउन सक्छौँ भन्ने मेन म्यासेज त्यसमा छ दाइ। त्यही भएर चाहिँ यो हिमालको बुक होइन, होइन यो चाहिँ डिसेबिलिटीको बुक होइन, यो आर्मीको बुक मात्र होइन, यो नेपालको बुक मात्र होइन, यो कम्बाइनेसन अफ होल बुक्स, लाइक चाहिँ 1x1 कसरी सपनाहरू पुरा गर्न सकिन्छ, मेरो सपना मैले कसरी पुरा गरेँ भन्ने कुरा, मेन कुरा त्यो छ।
0: यो किताबको नाम चाहिँ कन्करिङ ड्रिम्स, पहिल्यै फिक्स गरेर लेख्नु भयो कि पछि लेख्दै जाँदा चाहिँ यो राख्नु पर्यो भन्ने सोचमा पुग्नु भयो?
1: यो कन्करिङ ड्रिम्स नाम कसरी राख्ने भन्ने कुरा भयो भने, जस्तै एभरेस्ट सगरमाथा चढ्ने बेला नाम के राख्ने त भन्ने कुरा भयो होइन दाइ, अनि धेरै कुराहरू गर्दाखेरि यो कन्करिङ ड्रिम्स भनेको, यो एउटा हो मेरो बाल्यकालको सपना हो यो सगरमाथा चढ्ने, अर्को कुरा चाहिँ के हो भनेपछि मसँग जाने साथीभाइहरूको पनि त उनीहरूको आफ्नै ड्रिम छ नि मसँग जानलाई पनि त होइन र दाइ, होइन। सो त्यो भएर चाहिँ हामीले चाहिँ कन्करिङ ड्रिम्स राखौँ भनेको, अनि पछि किताबकोमा धेरै डिस्कसन भयो, मलाई चाहिँ यो मेरो पब्लिसरले इम्पोसिबल एसेन्ट राखौँ भन्ने कुरा गरेको थियो, अनि मैले चाहिँ यो इम्पोसिबल एसेन्ट, दिस इज पोसिबल एसेन्ट होइन, अलिकति डिस्कसन पनि भयो त्यसपछि, अनि मैले चाहिँ सजेसन गरेँ, मेरो म्यानेजरले सजेसन गर्यौँ यो नाम राख्दा सायद ठिक हुन्छ होला, किनभने पछि यो आई वान्ट वान अफ द मोस्ट इन्सपायरिङ बुक पोसिबल के दाइ, अनि त्यो भइदियो भने चाहिँ कस्तो हुन्छ भने एउटा मेरो स्टोरी त सेयर भइहाल्छ दाइ, यसको बेनिफिट त म त पाइ नै हाल्छु, त्यो हुने कुरा भएन, तर योले चाहिँ हामी सबै नेपाली, हामी गोर्खाली, डिसेबिलिटी, यो भेटरन्स, अनि यो माउन्टेन जो छ त्यो कम्युनिटीलाई पनि एउटा अवेरनेस गराओस्, यसको हामीलाई हाम्रो प्रोफाइल रेज गरोस्, त्यो छ दाइ। अनि मेरो विचारमा यदि यो जति बिकोस् नबिकोस् सकेसम्म चाहिँ संसारको प्रत्येक भाषामा चाहिँ यो किताब निकाल्न मन छ दाइ, अनि त्यो भयो भने चाहिँ संसारको प्रत्येक मान्छेलाई चाहिँ नेपालीहरूको स्पिरिट, नेपालीहरूको एउटा मनोबल, कसरी नेपालको बारेमा त्यो चिनाओस् भन्ने त्यो छ. एट द सेम टाइम यो अपाङ्गहरू चाहिँ हामी पनि केही गर्न सक्छौँ भन्ने एउटा मनोबल जागोस् र हाम्रो वरिपरि हाम्रो परिवार हाम्रो छरछिमेक हाम्रो नाता गोताले पनि यो अपाङ्ग भए पनि केही गर्न सक्छन् त्यसरी हामीलाई सपोर्ट गरौँ भन्ने हो दैनन्दिन.
0: ओके हजुर हरि बुढा मगर हाम्रो माउन्टेनर भाइ हुनुहुन्छ एमबी उहाँसँग कुराकानी गरिरहेको छ. खुसीको खबर बिगडा गोखाजकै हाम्रो भाइ हुनुहुन्छ कन्करिङ ड्रिम्स चाहिँ उहाँको यो आउँदो थर्सडे चाहिँ लन्च हुँदैछ लन्डनको कुरा गरिहाल्नु भयो र उहाँसँग कुराकानी गरिरहेको छ. अब छोटो विश्राम लिउँ त्यसपछि बाँकी कुराकानी सेकेन्ड पार्टमा.
2: यो बीएफबीएस गोर्खा रेडियो हो.
3: हजुर हरि बुढा मगरसँगको मिठो कुराकानी हामीले सुनिरहेका थियौँ होइन. उहाँको बोल्ने तरिका उहाँको जोस जाँगर अनि त्यस्तै गरी उहाँ एउटा मोटिभेसनल स्पिकर पनि हो. उहाँले संसारलाई अब यो हिमालको बारेमा यो डिसेबिलिटीको विषयमा उहाँले संसारलाई नौलो तरिकाबाट परिचित बनाउनु भएको छ. उहाँसँगको कुराकानी हामी सुन्ने नै छौँ. यो समयमा गीत सुन्न र सुनाउनुको लागि हामीलाई मिनी कालीकुटी राईले सम्पर्क गर्नुभएको छ र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोतालाई नेपाली चलचित्र कान्छीबाट यो मिठो गीत अरुणा लामाले स्वर भन्नुभएको छ. बगी जाने पानी भन्ने बोलको गीत हो. स्वीकार्नुहोस् असाध्यै मिठो छ.

0: पर्खाल रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: BFBS Gorkha Radio. गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. कन्करिङ ड्रिम्स हाम्रो हरिबुढा मगर एमबीए भाइको चाहिँ यो नयाँ किताब हो. भर्खरै चाहिँ उहाँले लेखिसक्नु भएर अब पब्लिस हुँदैछ. यो 27 तारिक आउँदो थर्सडे यसै सम्बन्धी कुराकानी गरिएका छौँ. अनि भाइ, यो किताब लेख्दाको अलिकति अप्स एन्ड डाउन्सहरू, कस्तो कस्तो च्यालेन्जेसहरू भोग्नु पर्यो, कति टाइम लाग्यो, कसरी लेख्यो, अलिकति भनिदिनुहोस् न.
1: यो किताब लाग्न फर्स्ट कुरा त होइन, यो मेरो सेकेन्ड किताब हुनु पर्थ्यो. पक्का पक्कामा चाहिँ अब एभरेस्ट पछि एउटा किताब अनि अर्को पछि म कमर्सियली त्यसरी हेर्ने हो भने नि यो भनेको चाहिँ लाइक हुनु पर्थ्यो. तर अब त्यही त होइन, अब कति कुरा नजानेर, कति कुरा नबुझेर, कति कुरा नजुरेर, होइन, लट्स अफ डिफरेन्ट वे, लट्स अफ वेजमा यो अलिकति जस्ट सेभेन समिट्सलाई कुर्नु पर्यो यो किताबले. त्यसपछि यो लेख्न चाहिँ मैले अस्ति मार्चतिर सुरु गरेको दाइ. हो दाइ, हो, नोट गरौँ, म डायरीहरूतिर पहिले राखिराखेको थिएँ. सो यदि कसैले किताब लेखिराख्नु हो भने चाहिँ जस्तो तपाईँहरूको त्यो रुटिन डायरीहरू त्यो लेखेर राख्नुहोस् अनि त्यसले धेरै हेल्प गर्दो रहेछ. अनि एउटा कुरा चाहिँ, इट वाज भेरी नाइस टु गोइङ ब्याक अन त्यो आफ्नो चाइल्डहुडदेखि दाइ, होइन, पछिदेखि ल्याएर भर्ती लागेकोदेखि, होइन, अब लट्स अफ कुराहरू त्यहाँ छ. अनि त्यो सम्झिँदा कस्तो रमाइलो पनि हुँदो रहेछ. एट द सेम टाइम कहिले काहीँ त्यो ट्रोमा छ नि त दाइ, होइन, जस्तै अब मैले त्यो बाल्यकालमा बिहा गरेकोदेखि ल्याएर, त्यसपछि यो मेरो इन्जुरीको कुराहरूदेखि ल्याएर, त्यो कुराहरू, त्यो स्ट्रगलको पार्टहरू जाँदा चाहिँ एकदमै कस्तो फेरि ट्रामा ब्याक भएको जस्तो न कस्तो हुँदो रहेछ दाइ, होइन. तर अनि यो अर्को कुरा चाहिँ, खास यो किताब मलाई एकजना साथीले, मेरो घोस्ट राइटरले लेखिदिएको हो. किनभने चाहिँ मेरो एउटा कुरा चाहिँ, म पर्सनली मेरो इङ्ग्लिस राम्रो छैन, लगभग कुराहरू अब म लेख्न सक्ने कुरो होइन. लेख्न सके पनि यो किताब फेरि लाइक चाहिँ मेनली नेपाली भर्सनमा, सायद हामी अलिकति नेपाली भर्सन पनि निकाल्छौँ होला दाइ, होइन. किनभने त्यो भाव मिल्दैन. अनि तर चाहिँ कस्तो हुँदो रहेछ भने द्याट लट्स अफ उहरू हुन्छ नि त, त्यो भएर चाहिँ लट्स अफ के, अब कति कुरा त रातिको म 4 बजेसम्म पनि त्यो किताब करेक्सन गरेँ दाइ, होइन, लेख्छ अनि मिल्दै मिल्दैन, होइन, त्यो नमिलेको त कहाँ लेख्नै भएन नि दाइ, होइन, यो किताब भनेको चिज होइन. अनि म एकदम ट्रुली लेखेको छु, जसरी म तपाईँलाई त्यो उमा बोल्छु नि, होइन,
2: त्यस्तो
1: तरिकाले एकदमै ट्रुली म्याक्सिमम फ्याक्चुअल एज पोसिबल बनाएर मैले लेखेको छु. र यदि तपाईँको लिसनरहरूले सुन्नुहुन्छ र पढ्नुहुन्छ भने प्लिज गएर रिभ्यू गरिदिनु होला. अर्को कुरा चाहिँ, यो जस्तै मलाई जस्ट कमेन्ट गरिदिनु होला, त्यसले चाहिँ त्यो पछि म सेकेन्ड बुक बनाउँदाखेरि अथवा यसको नेक्स्ट भर्सन निकाल्दाखेरि सायद मैले यो इम्प्रुभ गर्ने मौका पाउँदै, सो त्यो भएर चाहिँ अब केही यसमा चाहिँ यो खास अब नेपाल र नेपालीको लागि वान अफ द बेस्ट बुक बनाऊँ न दाइ, होइन.
2: राइट. अनि यो कति प्रति निकाल्नु भएको, अनि कहाँ कहाँ पाइन्छ यो बुक चाहिँ अब थर्सडे अनवर्ड्स?
1: I think already like 1000s copies sold bhaisakyo da yo.
2: Wow.
1: Already yo chai tela pre-order bhaycha, dherai le already order garisakya chan. I don't know how much is going to get published. I think it can publish as much as it can dai hai. यो चाहिँ यो अहिले इङ्ग्लिस भर्सनमा छ. सो यिनीहरूलाई देयर इज नो लिमिटेसन दिँदा यो यति पब्लिस गर्नुपर्छ भन्ने कुरा चाहिँ.
2: इनिसियलमा चाहिँ कति कपी छाप्नु भएको छ?
1: होइन त, यिनीहरूले चाहिँ आई डोन्ट नो कति छापिया छ, होइन, तर यिनीहरू चाहिँ मार्केटको डिमान्डहरू चाहिँ एकैछिन छापिहाल्छ है दाइ. जस्तै डिमान्ड भोलि
2: पर्सितिर
1: अब यो बुकसपहरूले अलिअलि धेरै अर्डर गरिसकेका छ, होइन दाइ, लाइक सो अमेजनले अलरेडी आई थिङ्क 400 कपी अलरेडी किनेर लगिसकेको छ दाइ, होइन, यो अमेजनले. त्यस्तै तरिकाले अरूहरूले कति 400 कि 4000 समथिङ भनेको छ,
2: 4000 होला
1: समथिङ अलरेडी किनेर लगिसकेका छ. त्यो भएर चाहिँ यिनीहरूले दाइ देयर लिमिट छैन. जस्तै यो अहिले यो युएसतिर पनि आई थिङ्क अमेजनमा युरोपमा तिनीहरूको भइसकेको छ. सो आई थिङ्क दाइ अब
2: तपाईँले चाहिँ एउटा किताबको कसरी पर्सेन्टेज कसरी पाउनुहुन्छ अथवा कस्तो हुन्छ हुँदो रहेछ यो?
1: त्यो त एकदम प्राइभेट म्याटर हो दाइ, होइन, लट्स अफ कुरा चाहिँ अब त्यो साह्रै
2: सेयर. तपाईँले
1: एकदम मिनिमम एकदम थोरै पाउँछु, किनभने यो किताब इन्डस्ट्रिजमा भएकोहरूलाई यो थाहा छ, किनभने पछि यो लेख्नमा मैले पैसा खर्च गरेन नि त दाइ, होइन त्यो सबै पब्लिसरले इन्भेस्ट गरेँ नि त, होइन यो लेख्नको, सो लेख्नलाई पनि उनीहरूले नै पैसा दिन्छ, एट द सेम टाइम यो मार्केटिङ उनीहरूले नै गर्छ दाइ, मैले होइन मैले के मैले त्यसको लोयल्टी मात्र पाउँछु, सो इट्स भेरी, तर मेरो लोयल्टी एज अ स्टोरी मेरो बुकसँग मेरो राम्रो रिलेसनसिप भएको कारणले यिनीहरूले चाहिँ फर्स्ट टाइम उसको भन्दा जस्तो राम्रै दिएको छ दाइ, यिनीहरूले
2: अब जति सेल भयो त्यो तपाईँले पाइराख्नुहुन्छ नि त अन्टिल अब पछि समय, होइन
1: हो दाइ, अनि यिनीहरूसँग मेरो कन्ट्राक्ट छ, यदि चाहिँ उनीहरूले सर्टेन कपी बिग्न सकेन भने चाहिँ मैले टर्म्सहरू टर्मिनेट गर्न सक्छु, यो छ, तर यसो दाइ अब बुकबाट पैसा धेरै कमिन्छ भने चाहिँ छैन दाइ, एउटा किताबबाट आई मेक भेरी भेरी लिटल दाइ, लाइक मेबी ओन्ली आई मेक मनी पोसिबिलिटी सेल्स लाइक हन्ड्रेड्स अफ थाउजन्ड्स अफ,
2: हैन त्यो एउटा मेरो पनि जिज्ञासा अनि श्रोताको पनि जिज्ञासा, त्यो भाइले त्यत्रो किताब लेख्नु भयो पैसा त थुप्रै कमाउनु, अब हाम्रो हुन्छ नि त गोर्खालीहरूको नेपालीहरूको के
1: कोही साथीहरू जिज्ञासित हुनुहुन्छ भने पर्सनली पठाइदिनु,
2: यो जुआना लुम्ले त्यो फरवर्ड चाहिँ लेख्नु भएको रहेछ, तपाईँले आफैले एप्रोच गर्नुभयो कि उहाँले नै ठिकै छ मैले लेखिदिन्छु भन्नुभयो?
1: मैले अप्रोच गरेको दाइ, त्यो चाहिँ सो मैले अप्रोच गरेको अनि उहाँ चार घन्टामा अप्रुभ गरिदिनु कस्तो,
2: होइन
1: अनि उहाँले मलाई यो मात्र नभएर धेरै सहयोग गर्नुभएको छ दाइ, मेरो इभेन्ट्समा आइदिनु भएको छ, होइन होइन लाइक सो आई थिङ्क आई डोन्ट नो जोना दिदीलाई अरूले कसरी हेर्छ हाम्रो कम्युनिटिजहरूमा, होइन मलाई त कस्तो लाग्छ भने यदि जोना दिदीहरू जसले क्याम्पेन नगरिदिएको भए त फर्स्ट कुरा त म यहाँनिर आउँदैन थिएँ, मलाई नेपाल पठाउँथे, कहाँनिर कुनामा कुरेर बस्नु पर्थ्यो दाइ, होइन एउटा कुरा छ,
2: मैले त जोना लुम्लेको बारेमा सबैले राम्रै भनेको सुन्छु, अनि त्यो त अभियस रिजन छ नि त, कसले नराम्रो भन्छ, त्यत्रो गोर्खाले काम गर्नु भएको छ, होइन
1: हो दाइ, अनि त्यो मात्र नभएर दाइ मलाई उहाँलाई जस्तै मेरो इभेन्ट्समा एटेन्ड गरिदिनु भएको छ, उहाँ कति बिजी हुनुहुन्छ दाइ, होइन त्यो अब हामी इमेजिनै गर्न सक्दैनौँ त्यो कुरा, अनि अर्को कुरा चाहिँ उहाँले जस्तो मेरो एभरेस्टको बारेमा पैसा दिनुभयो दाइ, पछि यो सेभेन सेम समिटको गरिसकेपछि च्यारिटिजहरूको लागि पैसा दिनुभएको छ, होइन अब च्यारिटीहरूलाई, सो लट अफ वेज, सो मेनी डिफ्रेन्ट वेजमा मलाई सपोर्ट गर्नु भएको छ, र मलाई मात्र नभएर अरूलाई हेर्छु कि अरूहरूको पनि, उहाँको एसोसिएसन इन्भल्भमेन्ट गोर्खाली कम्युनिटीसँग हेर्दाखेरि धेरै नेपाली गोर्खालीहरूलाई सहयोग गर्नुभएको, मैले पर्सनली मेरो आँखाले देखेको छु
2: भाइ। हुन्छ भाइ, समयको पाबन्दी पनि रह्यो, तपाईँले यो किताबमा अब पुरा भएपछि यस्तो छुट्यो भनेर त्यस्तो छ कि तपाईँ कम्प्लिटली ह्याप्पी हुनुहुन्छ?
1: अब आई थिङ्क जिन्दगीमा मैले नै दाइ, देयर इज नथिङ पर्फेक्ट के है, जस्तै जिन्दगीमा कहिले पनि पर्फेक्ट हुन नसकिने रहेछ, जस्तै यो मेरो हिमाल पनि दाइ, होइन म यो एभरेस्ट पछि चढेँ, अब सेभेन समेत चढ्न जाँदा त प्रत्येक हिमालमा यस्तो खतरा तरिकाले ट्रेन गर्छु, होइन दाइ, सबै पैसा उठाएर राख्छु, एकदम खतरा खतरा किट एन्ड इक्विपमेन्ट्सहरू चाहिँ बनाउँछु भन्थे क्या मैले, अनि प्रत्येक माउन्टेनमा गयो त एट द इन्डमा कत्ता न कत्ता के न के नमिलेको जस्तो के दाइ, होइन समथिङ, कहिले चाहिँ पैसा नपुगिराखेको, कहिले चाहिँ भनेको सामान नपुगिराखेको, होइन किन्न नसकिराखेको, है दाइ, त्यस्तो हुन्छ, राम्रो गर्ने कोसिस गरेको छु, त्यही भएर पनि कता न कता के कुरो कता थोरै भएको हुनसक्छ, मैले स्पेसली कुनै कुनै साइडमा चाहिँ अलि धेरै भयो कि कुनै अलि थोरै भयो कि मलाई त्यो पर्सनली पनि त्यस्तो लागेको छ, अनि आई थिङ्क मेरो विचारमा चाहिँ त्यसमा चाहिँ आई थिङ्क रिडर्सहरूले कमेन्ट दिनुभयो भने यसमा यसमा चाहिँ गर्नु भने
2: हुन्छ भाइ, समयको पाबन्दी रह्यो, अलिकति हिमाल चढाको अनुभव समग्रमा सोध्नु मन थियो, पछि कुराकानी गाउँला भाइ, ह्युज कङ्ग्रेचुलेसन, अनि यो किताबले चाहिँ एकदमै वर्ल्ड वाइड र पपुलारिटी पाओस्, अफकोर्स पाउँछ, अनि सम्पूर्ण गोर्खालीहरूको प्रतिनिधित्व गरेर तपाईँले चाहिँ गोर्खालीको नाम चाहिँ इज्जत राख्नु भएको छ संसारमा, तपाईँलाई स्यालुट छ, किप गोइङ भाइ, है त
1: थ्याङ्क यू दाइ, तपाईँहरूको पनि ठुलो हात छ दाइ, होइन मेरो यो सगरमाथा चढ्नलाई एभ्री मान्छेले चाहिँ एक पाउन्डदेखि होइन कोहीले धेरै पटक डोनेट गर्नुभएको छ, अनि सो मेनी थिङ्स, एन्ड मैले हिमाल चढ्दाखेरि कस्तो लाग्थ्यो भने दाइ, कहिले काहीँ चाहिँ ओहो गरम कि नगरम, गरम कि नगरम लाग्छ नि दाइ, जाडोमा होइन माथि थाकिराखेको बेलामा, कहिले कहिले केही नमिलिराखेको बेलामा, अनि एउटा कुराले चाहिँ अब म अरू केही पनि गर्न सक्नु द बेस्ट थिङ आई कुड डु इज डु माई बेस्ट एन्ड मेक इट प्राउड होइन दाइ होइन सो आई होप द्याट एभरेस्ट 7-7 आई हेभ डन टु हाम्रो कम्युनिटीमा अनि सेम वेज होपफुली दिस बुक विल मेक मेनी पिपल प्राउड द्याट हु आर एसोसिएटेड विथ मी दाइ अनि थ्याङ्क यू सो मच तपाईँको हेल्प एन्ड सपोर्टको लागि अगेन एन्ड अगेन नट जस्ट वान टाइम बट मेनी टाइम्स सो थ्याङ्क यू सो मच
2: थ्याङ्क यू भाइ हजुर उहाँ हुनुहुन्थ्यो हाम्रो हरि बुढा मगर एमबिए भाइ र उहाँको किताब कन्करिङ ड्रिम्स चाहिँ यो थर्सडे 27 अगस्तमा चाहिँ लन्डनमा लन्च हुँदैछ र उहाँलाई बधाई भन्दै कार्यक्रम बेबे संवादबाट मैले बिदा मागे हस्त नमस्ते

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाली काङ्ग्रेसको संस्थापन पक्षले पार्टीभित्रको असन्तुष्टि अदालतबाट नभएर लोकतान्त्रिक प्रक्रिया र पार्टी विधानभित्रै खोजिनुपर्ने बताएको छ।
4: 15 औं महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले रिट तयार गरेपछि काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले दलभित्र विश्वास गुमेपछि अदालतको बाटो खोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताउनु भएको हो। काङ्ग्रेसभित्रको असन्तुष्टिलाई मुख्यत व्यक्तिगत भन्दै चालिसेले कार्यकर्ताको भरोसालाई नेताहरूले कमजोर बनाउन नपाउने बताउनु भएको छ। लाखौं कार्यकर्ताको मतबाट हुने फैसला अदालतको फैसला भन्दा शक्तिशाली हुने भन्दै चालिसेले महाधिवेशन निष्पक्ष बनाउन सहमतिमै विश्वसनीय वातावरण निर्माण गर्न सकिने पनि बताउनु भएको छ। फेसबुकमा लेख्दै चालिसेले विधानले तोकेको समय सीमा मंगिरमा सकिने भएकाले अदालतको निर्णय फर्केर महाधिवेशन रोक्न नसकिने अडान पनि राख्नु भएको छ। काङ्ग्रेसको संस्थापन पक्षले तय गरेको 15 औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। काङ्ग्रेसले आगामी असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो।
3: राष्ट्रिय सभाको बैठकमा साना बालिकामाथि हुने गरेको बलात्कारका घटनामा सांसदले प्रश्न उठाएका छन्। बैठकको शून्य समयमा बोल्दै काङ्ग्रेस सांसद अनिता देवकोटा,
5: 3 वर्षको अवध बालिकादेखि बाबुबाटै छोरीहरू घरभित्रै असुरक्षित छन्। दिनदिनै भयानक बलात्कार, हिंसा र हत्याले सिङ्गो मानवताकै शिर झुकाएको छ। मुलुककै अस्मिता लुटिएको छ। नैतिक शिक्षाको खस्खदो स्तर र व्यावहारिक यौन शिक्षाको अभावले प्रकृति फैलाएको छ, विकृति फैलाएको छ। फितलो कानुन र उदासीन प्रशासनका कारण अपराधीहरूको मनोबल बढेको छ। अब सरकारको खोक्रो सान्त्वनाले पुग्दैन। म सरकारसँग जोरदार माग गर्दछु।
3: एमाले सांसद रोशनी मेचेले चोकमा शालिक बनाएर न्याय नहुने भन्दै टिप्पणी गर्नु भएको छ।
6: देशमा बढ्दो बलात्कारका जघन्य अपराध र सुस्त न्याय प्रणालीले आज राज्यको उपस्थितिमाथि नै गम्भीर प्रश्न उठाएको छ। 12 मा 3 वर्ष बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको विभत्स घटनाले सम्पूर्ण देश स्तब्ध छ। के चोक चोकमा शालिक बनाएर मात्र नागरिकले सुरक्षित महसुस गर्छन्? यस्ता जघन्य अपराध नदोहोरिने गरी फास्ट ट्र्याक अदालत र कानूनमा आवश्यक संशोधन मार्फत तत्काल न्याय सुनिश्चित गरियोस्।
3: नेपाल कम्युनिष्ट पार्टीकी सांसद सम्झना देवकोटाले विगतमा पदमा बसेर काम गरेकाहरूले नै तल्लो स्तरको टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भयो।
7: आज महिलाहरू सबैतिर असुरक्षित छन्। यो बलात्कारको संख्या बढ्नुमा हाम्रो नैतिक शिक्षा र साइबर योलाई चाहिँ नियन्त्रण गर्न नसक्नु पनि हो भन्ने मलाई लाग्छ। यस्तो अवस्थामा यो बाल बालिका मात्रै बलात्कृत हुँदैनन्, सिङ्गो परिवारै विखण्डन हुन्छ। यस्तो गम्भीर विषयमा पूर्व उपसभामुखले दिनुभएको अभिव्यक्तिप्रति पनि म एकदमै स्तब्ध छु। यसले सिङ्गो मुलुकलाई कहाँ पुर्याउँछ र यो हामीले कानुन मात्रै होइन, यसलाई कडा सजायको व्यवस्था गरियोस्।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नु भएको छ। नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो।
8: हामी सबैले एउटा चुनौती भोगिरहेछौँ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, त्यस कारणले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा, एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यवसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5-7 वर्षमा चाहिँ नि $3,000 चाहिँ हाम्रो प्रति व्यक्ति आय चाहिँ $100 बिलियनको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो, तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
3: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रको उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था आउन सक्ने चेतावनी दिनुभयो। मुलुकमा यो वर्ष मनसून प्रवेश गरेपछि 60 दिनको अवधिमा सरदर भन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 देखि भदौ 1 गतेसम्म मुलुकभर वर्षा 746.8 मिलिमिटर मापन गरिएको जानकारी दिनुभएको हो। यो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्रै वर्षा भएको उहाँको भनाइ छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर, टले टले टल्कने होइन, यही हो ज्यान मनपर्छ पर्दैन। मिठो गीत थियो श्रोता। यो गीतमा स्वर भर्ने कलाकारहरू रहेका थिए देवी घरती मगर र क्षितिज सलामी मगरको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। अब भने हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसकेका छौं। आजको मेरो गेस्ट हुनुहुन्छ पुष्पा सुनुवारजीसँग म छोटो मिठो कुराकानी गर्नेछु। तर त्यसभन्दा अगाडि भने हामीलाई धेरै साथीहरूले यो समयमा गीत सुन्न सुनाउनको लागि अनुरोध गरिराख्नु भएको छ, म उहाँहरूको विचार पनि सेयर गर्दै जानेछु। आउनुहोस् अब यसै क्रममा हामीलाई लगनजी बार्सिलोनादेखि पनि आउनुभएको छ, उहाँले पनि यो कार्यक्रम सुन्नुभएको रहेछ। मिनी कालीकोटे राईजीलाई मैले गीत सुनाएको थिएँ नेपाली चलचित्र कान्छीबाट, मिठो गीत यहाँहरूले सुन्नुभयो। अनि त्यस्तै गरी हामीसँग खेलमती लिम्बू पनि आउनुभएको छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, मिठा मिठा गीतहरू सुनिरहेको छु भन्नुभएको छ। थ्याङ्क यू सो मच। र यदि समयले साथ दिएमा एउटा गीत भन्नुभएको छ, अनि हाम्रो नियमित श्रोता हुनुहुन्छ ललित दाई र सती दिदी, उहाँहरू लन्डनबाट दुवैजनाले यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, एकदमै खुसी लाग्यो। र हरि भाइको बुक्सको विषयमा पनि सुन्न निकै हामी उत्सुक छौँ भन्नुभएको थियो, उहाँले पहिले नै हामीलाई सम्पर्क गर्नुभएको थियो फर्स्ट आवरमा। सेकेन्ड आवरमा हरि भाइको बुक्सको विषयमा हामीले चर्चा सुन्यौँ, एकदमै रमाइलो कुराकानी थियो। दाजु अनि दिदी हजुरहरू दुवैजनाले सुन्ने मौका पाउनुभयो होला। अनि त्यसै गरी हामीसँग धनु बहिनी हुनुहुन्छ फानबरबाट, उहाँ के लेख्नुहुन्छ त? धनु बहिनी लेख्नुहुन्छ, रूपा दिदी नमस्कार। दिदी, भोलि हाम्रो वीर गोर्खाली निम्स पूर्जा भाइ निम्स दाईको अन्तिम विदाई चाहेर पनि उपस्थिति हुन सकिएन। सही कुरा भाइ, के अरे बहिनी, हाम्रो धनु बहिनी, किनभने निम्स दाई अथवा उहाँको उपनाम निम्स दाई हो, निर्मल पूर्जा भाइको यो अन्तिम श्रद्धाञ्जली आर्मी क्याम्पभित्र हुनेछ, जसले गर्दा सेक्युरिटी रिजनले पनि धेरैभन्दा धेरै जान नसकिएको कुरा हो। र उहाँ अघि लेख्नुहुन्छ, दिदी 14 पिक्स नथिङ इज इम्पोसिबल, पहिलोपटक हेर्दा गर्वले छाती चौडा भएको थियो, तर यो दुःखद घटनापछि फेरि हेर्दा भने आँखा रसायो भन्नुभएको छ, र हरेक शब्दले मन छोयो भन्नुभएको छ। अनि आज निम्स पूर्जा भाइको सम्झनामा केही भावनाहरू कोरी पठाएको छु दिदी, इफ यु डोन्ट माइन्ड प्लिज। वीर भाइको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली स्वरूप मैले पठाएका केही शब्दहरू वाचन गरिदिनु होला भन्नुभएको छ। धनुबहिनी लेख्नुहुन्छ, हिमालमै रमायौ हिमालमै विश्राम लियौ नेपालीका महान छोरा निम्स, हिमालमै रमायौ हिमालमै विश्राम लियौ नेपालीका महान छोरा निम्स, कहिल्यै नझुक्ने साहस तिम्रो, अटल स्वाभिमानी निडर विश्वास तिम्रो, कहिल्यै नझुक्ने साहस तिम्रो, अटल स्वाभिमानी र निडर विश्वास तिम्रो, नेपाल र नेपालीलाई विश्व सामु चिनायौ, त्यसैले त संसारले तिमीलाई 14 पेक्स नथिङ इज इम्पोसिबलमा भेट्यो, त्यसैले त संसारले तिमीलाई 14 पेक्स नथिङ इज इम्पोसिबलमा भेट्यो, तिमीले नेपाललाई संसारभर गर्वका साथ चिनायौ, जहाँ धेरैले सपना मात्रै देखे तर तिमीले इतिहास रच्यौ, संसारको रीत नै यस्तै हो जन्म पछिको मृत्यु, सायद हिमाललाई पनि तिम्रो नै बढी प्यारो र खाँचो थियो होला, सायद हिमाललाई पनि तिम्रो नै बढी प्यारो र खाँचो थियो होला, त्यसैले त उसले आफ्नै काखमा सदाको लागि तिमीलाई अंगालो हाल्यो। निम्स, भौतिक शरीरले तिमी टाढा भयौ, तर हरेक नेपालीको ढुकढुकीमा छौ, हरेक हिमालको चुचुरोमा भेटिन्छौ, तिमी सधैँ सधैँ बाँचिरहन्छौ। तिमीलाई मृत्युले होइन अमरत्वले अगालेको छ, जहाँ छौ शान्तिमा रहनु, तिमी सदा सदाको लागि अमर छौ, संसारले तिमीलाई कहिल्यै भुल्ने छैन, संसारले तिमीलाई कहिल्यै भुल्ने छैन। मिठो भावना धनुबहिनी, साँच्ची नै मैले भन्ने गर्छु, तपाईँ एउटा राम्रो कलाकार नै हो, तपाईँ राम्रो
कविता वाचक नै हो, वाचक भन्नाले पनि मैले तपाईँले वाचन गरेको त सुन्ने मौका पाएको छैन, तर यस्तो मिठा मिठा शब्दहरू लेख्नुहुन्छ होइन, समय सान्दर्भ

हुन्थ्यो तर चाहेर पनि जान नसकिएको अवस्थामा हो। र पछि कुनै दिन उहाँको मेमोरियल मा भनौँ न स्मृति सभा आयोजना गरिन्छ होला, त्यो समयमा पक्कै पनि हामी कुनै ठाउँमा उहाँलाई फेरि पनि सम्झिनेछौँ होइन। उहाँका थुप्रै थुप्रै विषयमा हामी चर्चा गर्दै जानेछौँ। अहिलेको लागि श्रद्धाञ्जली स्वरूप हामी यो गीत सुनौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: नमस्कार, बीएबीएस गोर्खा रेडियोबाट समाजमा हुने विभिन्न किसिमका अपराधहरू साथै यस सम्बन्धी सतर्कता र रोकथामका बारेमा हामीले चर्चा गर्दै आइरहेका छौं। आजभन्दा पहिला पनि हामीले विभिन्न विषयहरूमा जस्तो कि सेक्सुअल एसल्ट र रेप केसेसहरू अनि क्लेयर्स लो अनि हेट क्राइम घृणा अपराध पनि भनिन्छ यस्ता अपराध सम्बन्धी अवेरनेस बारेमा चर्चा गरिरहेका छौं र आज भने हामी अर्को एक विषयमा चर्चा गर्नेछौ। आजको विषय हुनेछ यदि तपाईँ पक्राउ परेको अवस्थामा हुनसक्छ कुनै पनि घटनामा तपाईँको संलग्नता भएको खण्डमा होस् अथवा अनुसन्धानको लागि तपाईँलाई सोधपुछ गर्नकै लागि मात्र किन नहोस् अथवा झुटो आरोप लागेको अवस्थामा अरू कुनै पनि कारणवश भनौँ न यदि तपाईँ पक्राउ पर्नुभयो भने पुलिस कस्टडीमा कस्तो प्रकारको प्रोसेसहरू हुन्छ र त्यसबारेमा तपाईँले थाहा पाउनुपर्ने विषयमा आज हामी कुराकानी गर्नेछौ र यस विषयमा जानकारी गराउनको लागि ह्याम्पसायर कन्स्टेबलरीमा क्राइम एन्ड इन्भेस्टिगेसन डिपार्टमेन्टमा कार्यरत पुलिस कन्स्टेबल पुष्पा सुनवार हाम्रो टेलिफोन लाइनमा हुनुहुन्छ। पुष्पाजी, सबैभन्दा पहिला त म यहाँलाई बीएबीएस गोर्खा रेडियोमा वेलकम गर्दै नमस्ते।
1: नमस्ते, थ्याङ्क यू सो मच। अनि फेरि पनि मेरो केही कुराहरू राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: पुष्पाजी, आज पनि तपाईँले बीएफबीएस गोर्खा रेडियोलाई टाइम दिनुभएको छ, एकदमै आभारी छौँ। तपाईँले युके पुलिस फोर्समा जोइन गर्नुभएको कति भयो?
1: मैले जोइन गरेको मेरो 2014 हो, 2014 साल भनौँ न, त्यति बेला जोइन गरेको र मैले चाहिँ ह्याम्पसायर कन्स्टेबलरीमा ह्याम्पसायर पुलिसमा सुरु गरेको एज ए पुलिस कन्स्टेबल र अहिले पनि ह्याम्पसायरमै कार्यरत छु। अहिले चाहिँ मेरो डिपार्टमेन्ट चाहिँ क्राइम इन्भेस्टिगेसन डिपार्टमेन्ट भन्छ, त्यसमा चाहिँ अहिले स्पेसलिस्ट युनिटमा अघि तपाईँले भनिहाल्नुभयो सिरियस सेक्सुअल असल्ट अनि रेप केसेसहरू जति पनि अब यो यौन हिंसा र बलात्कारको केसेसहरू हुन्छ त्यो इन्भेस्टिगेट गर्ने अनुसन्धान गर्ने डिपार्टमेन्टमा चाहिँ अहिले ह्याम्पसायर कन्स्टेबलरीमै कार्यरत छु।
0: तपाईँसँगको कुराकानी यसभन्दा अगाडिका विषयहरूमा हामीले जति चर्चा गरेका थियौँ र तपाईँ यस पेसामा आबद्ध हुनको लागि कसरी प्रेरित हुनुभयो पुष्पाजी?
1: यसमा चाहिँ मलाई चाहिँ अब पहिलादेखि नै अलिकति गभर्मेन्ट जबहरूमा चाहिँ पहिलादेखि नै मलाई एकदमै चाक लाग्थ्यो र त्यही काम गर्ने क्रममा पहिला यो मैले ह्याम्पसायर कन्स्टेबलरी जोइन गर्नुभन्दा अगाडि पनि लोकल काउन्टी काउन्सिलमा काम गर्थेँ, ह्याम्पसायर काउन्टी काउन्सिलमा, र अब काम गर्ने क्रममा यो एउटा अपर्च्युनिटी आयो र त्यसै अपर्च्युनिटीमा अब ट्राई गर्दा प्रयास गर्दाखेरि भनौँ न यो क्षेत्रमा आइपुगे भनौँ न।
0: एकदमै तपाईँको प्रेरणाको स्रोत सुनेर अन्य व्यक्तिहरूलाई पनि पुलिस सेवामा आबद्ध हुने साथै समाजलाई शान्त सुरक्षित बनाउने मौका मिलोस् र हाम्रा अन्य धेरै साथीहरूले पनि हामीलाई सम्पर्क गर्नुहुन्छ र उहाँहरूले पनि कस्तो राम्रो जब गर्नुभएको, एकातिर जब त सधैँ छ अर्कोतिर समाजलाई पनि उहाँले धेरै कुराबाट मद्दत गर्नुहुन्छ अथवा अवेरनेस सम्बन्धी हामीले चर्चा गर्दा उहाँहरूलाई त्यस्तो नजिकबाट तपाईँलाई उहाँहरूले फिल गर्नुहुँदो रहेछ। तर कतिले सम्पर्क गर्न सक्नुहुन्छ, कतिले गर्नुहुन्न, यो हाम्रो नेपाली कम्युनिटीमा एक प्रकारको यस्तै परिस्थितिबाट यहाँ आयौँ र पनि अझै हामी त्यस्तै छौँ भन्ने कुरा यहाँबाट पनि झल्किन्छ, होइन पुष्पाजी?
1: हजुर, अब हामी अब विभिन्न आफ्नै क्षेत्रमा कार्य गर्दैछौँ, आफ्नो पेसा त छँदैछ अनि तपाईँले भन्नुभएको जस्तो अब हाम्रो अब समाजमा बसिसकेपछि अब हाम्रो समाजलाई पनि अब केही गरौँ, आफूले सिकेको कुरा केही बाँटौँ भनौँ भन्ने हुन्छ नि, त्यही कारणले गर्दाखेरि चाहिँ अब मेरो अब पेसा नै यो प्रहरीमा भएको कारणले गर्दाखेरि अब कति कुरा त मैले नथाहा भएको कुरा पनि मैले यो प्रहरी विभागमा सुरु गरेपछि कति कुराहरू मलाई पनि एउटा हुन्छ नि एउटा आई ओपनिङ को रूपमा भएको थियो। आफ्नै व्यक्तिगत अनुभवले पनि अब मैले जानेको कुरा अरूलाई पनि भनिराख्यो भने सायद उहाँहरू त्यस्तो सिचुएसनमा पर्नु भयो भने उहाँहरूलाई अलिकति सजिलो हुन्छ कि अब भन्ने मेरो चाहिँ अब त्यो आशा अनि त्यो आफूले सिकेको केही बाँडो भन्ने कुरा हो, किनकि जुनै पनि परिस्थितिमा आफूलाई अलिकति ज्ञान भयो, आफू अलिक सचेत भयो भने त अब त्यो समस्याको हल गर्न सजिलो हुन्छ नि। आज हामीले अब कुरा गर्न लागेको विषयमा पनि अब यो विषयमा त अब आफू नपरेसम्म थाहा हुँदैन नि, त्यही कारण चाहिँ तपाईँले भन्नुभएको जस्तो आफ्नो पेसा आफूले गर्ने काम त छँदै नै छ, तर हाम्रो अरू नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि किन आफूले बुझेको कुरा सेयर नगरौँ भन्ने एउटा भावना चाहिँ हो। आशा छ उहाँहरूलाई अब आजको यो सेसन पनि लाभदायक अनि इन्साइटफुल हुन्छ होला भन्ने मेरो आशा छ।
0: अवश्य आदरणीय श्रोताहरू, आजको टपिक अलिकता डिफ्रेन्ट छ, यो विषयमा पनि हामी सबैले थाहा पाउनुपर्ने हुन्छ। र पुष्पाजी, हामीलाई यो बताइदिनुहोस् कि यदि कुनै पनि मानिस प्रहरीद्वारा पक्राउ परेको अवस्थामा पुलिस कस्टडीमा कस्तो प्रकारको प्रक्रियाहरू हुन्छन्, हामीले कुन कुन कुराहरूलाई फेस गर्नुपर्ने हुन्छ, होइन?
1: हजुर, आशा छ अब हाम्रो दाजुभाइ दिदीबहिनीहरू यस्तो स्थितिमा नपर्नुहोस् पुलिसको पक्राउमा।
0: अवश्य
1: पर्नु भएको खण्डमा चाहिँ सर्वप्रथम त नआत्तिनुहोस्, किनकि अब अलिकति कहिल्यै नभएको कुरा, आफूलाई कहिल्यै पुलिसको यस्तो डिलिङ्समा सिचुएसनमा परेको छैन भने एक्कासी घरमा आएर आफूलाई अरेस्ट गर्ला अथवा घरको अरू परिवारलाई अरेस्ट गर्न सक्ला। र त्यो खण्डमा चाहिँ प्लिज नआत्तिनुहोस्, किनकि तपाईँलाई चाहिँ स्टेप वाइज उनीहरूले बताउँछ के गर्न लागेको, किन गर्न लागेको, किन तपाईँलाई अरेस्ट गरेको, कहाँ लाँदैछ, के विषयमा, के को आशंकामा हो भनेर सबै तपाईँलाई चाहिँ विस्तृत विवरण दिन्छ। त्यही कारण चाहिँ नआत्तिकन, थाहा छैन भने बरु सोध्नुहोस् मलाई किन अरेस्ट गरेको, मलाई कहाँ लान लागेको, अब के हुन्छ भनेर त्यो सोध्न चाहिँ तपाईँ नहिचकिच्याउनुहोस्। जुन अपराधको आशंकामा तपाईँलाई पक्रिएको, तपाईँलाई पुलिसले अरेस्ट गर्यो भन्दैमा चाहिँ तपाईँ चाहिँ कुनै अपराधको दोषी ठहरिएको भन्ने होइन, तपाईँलाई चाहिँ एउटा बस एउटा कसैले अब कम्प्लेन गर्न सक्यो कि तपाईँको बारेमा रिपोर्ट गरेको हुनसक्छ, त्यही कारण त्यो अपराधको आशंकामा मात्र पक्रिएको हो। यानि कि त्यसको अब फर्दर एउटा अनुसन्धान गर्नु पर्यो, तपाईँको तर्फको पनि सुन्नु पर्यो के हो तपाईँको अकाउन्ट के छ, होइन?
0: हजुर,
1: त्यसको लागि चाहिँ तपाईँलाई पक्रिएको हो र पक्रेपछि चाहिँ तपाईँलाई चाहिँ पुलिसको थानामा लान्छ र पुलिसको थानामा लगिसकेपछि अब तपाईँलाई चाहिँ अनुसन्धानको क्रममा इन्टरभ्यूहरू गर्ने प्रोसेसहरू चल्छ र यो इन्टरभ्यू चाहिँ कस्तो हुन्छ भने सबै रेकर्डेड हुन्छ। त्यही कारण फेरि नआत्तिनुहोस् कि तपाईँलाई हुन्छ नि जबरजस्ती गएर कुनै कुरा बक्न लगाएको अथवा झुटो प्रमाण दिलाउने त्यस्तो खालको कुटपाट कुटपिट गर्ने, तपाईँलाई हुन्छ नि दबाबमा ऊ गर्ने त्यस्तो हुँदैन। सबै इन्टरभ्यू रेकर्डेड हुन्छ, तपाईँलाई पक्रेकोदेखि लिएर सबै चिज चाहिँ रेकर्डेड हुन्छ। त्यही कारण चाहिँ तपाईँ चाहिँ नआत्तिनुहोस् र नबुझेको नथा पाएको कुरा चाहिँ नहिचकिच गर्न सोध्नुहोस्, किनकि तपाईँको पनि त एउटा हुन्छ नि एउटा मानव अधिकार छ नि, कसैले घरमा आएर पक्रिन्छ भने त्यो त तपाईँको अधिकार छ नि सोध्ने। सर्वप्रथम चाहिँ म भन्छु नआत्तिनुहोस्।
0: कहिलेकाहीँ अपराध गर्ने व्यक्ति बाहेक अब सम्बन्धित घटनाको विषयमा यहाँले भने जस्तै अन्य अनुसन्धानको लागि पनि अन्य मानिसहरू पनि पक्राउ पर्न सक्छन्, त्यो अवस्थामा उनीहरूको राइट्स, अघि यहाँले भन्नुभयो मानव अधिकारका कुराहरू, अब घरको परिवारलाई पनि थाहा नहुन सक्छ, कहिलेकाहीँ बाटैबाट प्रहरीले भेटेर लगेको अवस्था पनि होला, यस साथै उसको अवस्थाको बारेमा अनि प्रहरीले पक्राउ गरेको परिवारलाई जानकारी गराउन सक्छ कि सक्दैन, यो मानव अधिकारको बारेमा के राइट्सहरू हुन्छन् त्यो बारेमा पनि जानकारी गराइदिनुहोस् न।
1: हजुर, सो वन सबैलाई चाहिँ प्रहरीले पक्राउ गरिसकेपछि प्रहरीको थानामा लान्छ, प्रहरीको अब कस्टडीमा लान्छ भनौँ न, तपाईँलाई म्याक्सिमम कस्टडीमा राख्ने भनेको 24 घन्टा हो र तर तपाईँलाई चाहिँ अब कुनै अब जघन्य अपराध जस्तै अब कस्तो भनौँ भने ज्यान माराको मर्डरको केसेसहरू छ भने तपाईँलाई चाहिँ 36 देखि 96 घन्टासम्म पनि राख्न सक्छ। यदि तपाईँलाई टेरोरिजम एक्ट भन्ने हुन्छ, यो आतंककारी यो आतंकवाद सम्बन्धी अपराध हो भने तपाईँलाई 14 दिनसम्म पनि राख्न सक्छ थुनामा, होइन? र वन्स तपाईँलाई चाहिँ त्यहाँ हिरासतमा लिइसकेपछि चाहिँ तपाईँलाई अभियसली त्यो सर्चहरू गरिन्छ, तपाईँको अब आफूलाई अनि तपाईँको अब झोलाहरू के छ भने सर्च गरिन्छ, लुगाहरू सर्च गरिन्छ, किनकि त्यहाँ कुनै पनि नचाहिने वस्तु तपाईँले बोक्नु भएको छ अथवा जस्तै छुरीहरू त्यस्तो अरूलाई हार्म हुने कुराहरू बोक्नु भएको छ भने त्यो चाहिँ अब सर्चको गरेको गरेपछि त्यो चाहिँ प्रहरीले सुरक्षित ठाउँमा राख्छ, तपाईँ कस्टडीमा हुन्जेलसम्म चाहिँ तपाईँकै सामानको सुरक्षाको लागि चाहिँ एउटा छुट्टै ठाउँमा एकदम सुरक्षित रूपले राखिन्छ। अनि वन्स तपाईँ कस्टडीमा पुगिसक्नु भएपछि तपाईँको अरू अधिकारहरू के हुन्छ भन्नुहुन्छ भने कस्टडी अफिसर चाहिँ त्यहाँको त्यो कस्टडीको मेन अब भनौँ न बस भनौँ न त्यहाँको मेन मान्छे दायित्व उसको मेन काम भनेकै जति पनि मान्छेहरू पक्रेर आउँछन् नि पुलिसहरूले जति पनि मान्छे पक्रेर त्यहाँ हिरासतमा ल्याएको हुन्छ कस्टडी अफिसको काम नै ती व्यक्तिहरूलाई हेर्ने काम हो ती व्यक्तिहरूको चाहिँ एकदमै उनीहरूको ह्युमन राइट्सलाई पनि ध्यानमा दिएर उनीहरूको हेरचाह उनीहरूलाई राम्रोसँग ट्रिट गरेको छ कि छैन लिगली हुन्छ नि तपाईँलाई कस्टडीमा लगेको खण्डमा चाहिँ तपाईँले तपाईँले चिनेको अब तपाईँको घर परिवार हुन्छ अथवा साथीभाइ हुन्छ जो भए पनि एकजना मान्छेलाई चाहिँ तपाईँले चाहिँ खबर दिनु पाउनु पर्ने एउटा त्यो पनि एउटा अधिकार हो र त्यसै गरेर अर्को चाहिँ यदि तपाईँ कस्टडीमा आइपुग्नु हुँदा चाहिँ अब घाइते रूपमा प्रस्तुत हुनुभयो अथवा तपाईँलाई त्यो अरेस्ट गर्ने क्रममा अथवा कस्टडीसम्म ल्याउने क्रममा तपाईँ बिरामी पर्नुभयो भने चाहिँ तपाईँको उपचार चाहिँ एकदमै प्राथमिकता हो तपाईँको हेल्थ तपाईँको मेडिकल त्यो अटेन्सन लिनुपर्ने हस्पिटल लानुपर्ने हो कि ती कस्टडीमा पनि नर्सहरू हुन्छ नर्सलाई देखाउनु पर्ने हो कि त्यो चाहिँ तपाईँले पाउनुपर्ने हुन्छ तपाईँलाई र अर्को चाहिँ तपाईँ कस्टडीमा आउनुहुँदा प्रहरीहरूले चाहिँ तपाईँलाई कसरी व्यवहार गर्ने हो तपाईँलाई कसरी ट्रिट गर्ने हो भन्ने एउटा पोलिसी नै हुन्छ गाइडलाइन्स हुन्छ त्यसलाई चाहिँ कोड अफ प्र्याक्टिस भन्छ त्यो चाहिँ तपाईँले पनि हेर्न अनि पढ्न पाउनुपर्ने हुन्छ तपाईँले चाहिँ म हेर्न चाहन्छु यहाँ यो पुलिसहरूको रुल्स के रहेछ कोड अफ प्र्याक्टिस के रहेछ पुलिसले कसरी के भन्छ बिहेभ गर्नुपर्ने रहेछ भन्ने म यो रुल्स एन्ड रेगुलेसन हेर्न चाहन्छु भनेर माग्नुभयो भने तपाईँलाई चाहिँ त्यो लिखित रूपमा हुन्छ अथवा पढ्न अथवा तपाईँले हेर्न चाहिँ सक्नु पाउनुपर्छ त्यो तपाईँले रेस्ट गर्नुपर्ने आराम गर्नुपर्ने हो कि खानापिना दिसा पिसाब यो के अरू बेसिक राइट्सहरू त्यो पनि पाउनुपर्ने हुन्छ तपाईँलाई फेरि आउना साथ त्यो आराम पनि गर्नु पाउनु भएको छैन भोक भोकै त्यो क्वेसन गर्ने त्यस्तो पाउँदैन त्यो चाहिँ कस्टडी अफिसरको चाहिँ यी कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ तपाईँ पक्रेरै आएको बदमासै मान्छे भए पनि यो चाहिँ तपाईँको कस्टडीमा पाउनुपर्ने अधिकार हो र यदि तपाईँले यी कुराहरू पाउनु भएन यी कुराहरू भनेनन् भने तपाईँले चाहिँ त्यो कस्टडी अफिसर अथवा पुलिसको बारेमा चाहिँ तपाईँले
0: पुष्पाजीले सुरुमै भन्नुभएको थियो हामी नेपालीहरू कोही पनि पुलिसको पक्राउमा नपरौँ हामीले त्यस्तो नराम्रो कुनै पनि अपराधहरू नगरौँ र पनि अब कथम कदाचित कुनै पनि घटनामा देखेको भरमा पनि साक्षीको हिसाबले पनि जानुपर्ने अवस्था होला अथवा भन्न सकिँदैन कुनै पनि घटना होला त्यो हिसाबले पनि प्रहरीले पक्रेको खण्डमा हाम्रो आफ्नो अधिकारदेखि लिएर हामीले के गर्न पाउँछौँ अथवा हामीले बुझ्नुपर्ने कुराहरूको बारेमा जानकारी गराइदिनु भयो अब अनुसन्धानको क्रममा पुलिसको कस्टडीमा अथवा हिरासतमा त्यहाँ पुगिसकेपछि कुनै पनि अपराध सम्बन्धी प्रहरीले पक्राउ गरेको व्यक्तिलाई हिरासतमा उसँगको इन्टरभ्यू हुन्छ अथवा सोधपुछ गरिन्छ त्यो इन्टरभ्यू कस्तो प्रकारको हुन्छ र त्यसमा के कस्ता प्रश्नहरू सोधिन्छन्
1: हजुर सो वान्स त्यो कस्टडीमा भइसकेपछि अब नेक्स्ट स्टेज भनेको अब तपाईँलाई इन्टरभ्यू गर्नु पर्यो र जब तपाईँलाई क्वेसन गरिन्छ तपाईँलाई इन्टरभ्यू गरिन्छ तपाईँलाई यो अघि मैले भनेको जस्तो सबै इन्टरभ्यू रेकर्डेड हुन्छ त्यही कारण चाहिँ अब पछि यो केस कोर्टमा गयो भने अब रूपा तिमीले इन्टरभ्यूमा यो भनेको थियो त्यो भनेको थियो भनेर त्यो त्यो हावाको त्यो उस पनि रिपोर्ट पनि लेख्नु भएन किनकि इन्टरभ्यू त रेकर्डेड गरिएको छ नि त किनकि रूपाले यो क्वेसनमा के भनेको थियो के आन्सर दिएको थियो भने चाहिँ त्यो ठेट रेकर्ड हुन्छ त्यही कारण तपाईँहरू त्यसमा पनि नआत्तिनुहोस् होइन र इन्टरभ्यूको बेलामा चाहिँ तपाईँहरूलाई एकदमै त्रास धम्की दिएर यो भन त्यो भन भन्न भन्न सक्दैन अथवा भन्न मिल्दैन पुलिसले अब हामी त टिभीतिर देख्छौँ पिटेर हुन्छ नि बक्न लगाएको हो मैले चोरेको हो भन्न लगाएको त्यस्तो हुन्छ नि त कति त्यो टिभीहरूमा त्यस्तो देखेर मान्छेलाई चाहिँ भ्रम हुन्छ नि त ला यस्तो पो हुने रहेछ कि भनेर तर त्यस्तो हुँदैन किनकि रेकर्डेड प्लस एट द सेम टाइम इन्टरभ्यू रुममा चाहिँ भिजुअल पनि हुन्छ भिजुअली अनि अडियो दुइटै रेकर्ड हुन्छ तपाईँलाई चाहिँ इन्टरभ्यूमा क्वेसन गर्नुभन्दा अगाडि चाहिँ एउटा सानो हरफ चाहिँ उनीहरूले एउटा सूचना जस्तो हुन्छ त्यो चाहिँ उनीहरूले भन्नै पर्ने हुन्छ त्यो बाई ल नै त्यो भनेन भने त्यो त्यो इन्टरभ्यू चाहिँ अब इलिगल भन्नुहुन्छ कि त्यही कारण त्यो कोर्टमा पुग्यो भने त्यो कोर्टमा त्यो केसै छुस हुन्छ यदि तपाईँले त्यो इन्टरभ्यू नै पुलिसले इन्टरभ्यू राम्रोसँग त्यो उनीहरूको कोड अफ प्र्याक्टिस भने नि अघि मैले त्यो गाइडलाइन्स अनुसार गरेको छैन भने त्यो त्यो केसको मतलबै हुँदैन र त्यो सानो हरफ चाहिँ म तपाईँलाई अलिकति भन्न चाहन्छु किनकि
0: त्यो हरफमा के लेखेको हुन्छ पुष्पाजी
1: हजुर, अनि किनकि तपाईँले यो सुन्नुभयो भने नाच्नु होला
2: तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
3: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: गोरखा रेडियो।

0: सोधपुछ गरिसकेपछि यदि ऊ निर्दोष भएमा उसँगको सोधपुछ हुन्छ नि कुराकानी अथवा इन्टरभ्यू भनौ, त्यसपछि छाडिन्छ कि अथवा पुलिसकै निगरानीमा हुन्छ,
1: पछि बोलाएको खण्डमा आउनुपर्ने हुन्छ अथवा के हुन्छ भन्ने कुरा एक्सप्लेन गरेर चाहिँ तपाईँलाई छाड्न सक्छ। तर त्यो छाड्यो भन्दैमा त्यो केस क्लोज भयो भने चाहिँ होइन, तर अब 24 घन्टाभन्दा बढी राख्न मिलेन नि त तपाईँलाई। सो त्यस त्यो हिसाबमा पनि तपाईँलाई छाड्न सक्छ। यो चाहिँ अब छाड्ने कुरा भयो। र अर्को सिनारियो चाहिँ के हुन्छ भने, यदि 24 घन्टाभित्र अनुसन्धान गरिसक्यो, प्रमाण एकदमै तपाईँको एगेन्स्टमा यति धेरै प्रमाण छ कि त्यो कुनै त्यो ऊ नै छैन, यो शङ्का नै छैन, यो मान्छेले नै गरेको हो भन्यो भने चाहिँ तपाईँलाई ती प्रहरी थानामा रिमान्ड गरेर पनि राख्न सक्छ। रिमान्ड भनेको चाहिँ कस्तो हो भने, तपाईँलाई चाहिँ अब एकदमै प्रमाण धेरै छ, यो मान्छेले यो रूपाले नै गरेको हो, यो रूपालाई चाहिँ छाड्नु दिनु हुँदैन, भोलिको भोलि अथवा सकेसम्म चाँडो डेटमा चाहिँ यो अदालतमा जजको अगाडि चाहिँ लानुपर्ने हुन्छ रूपालाई भनेर चाहिँ त्यो केसमा चाहिँ रिमान्ड भन्छ। त्यसलाई रिमान्ड गर्न सक्छ ती थानामा राखेर, भोलिपल्ट अथवा अब अघिल्लो दिनको अब कोर्ट डेट कहिले छ कोर्टमा प्रस्तुत गर्न सक्छ तपाईँलाई। सो ती कुराहरू हुनसक्छ वन्स तपाईँको यो इन्टरभ्यू भइसकेपछि।
0: हजुर, ओके ओके। पुष्पाजी, जस्तो कि अब मैले कुनै पनि अपराध गरेको खण्डमा अथवा भनौँ न म तपाईँले अहिले एक्सप्लेन गरेको जस्तै कुनै पनि बेल कन्डिसनमा छोडिन्छ भने मैले धरौटी राख्नुपर्छ कि पर्दैन भनिन्छ नि अब जमानत?
1: हजुर, त्यो एकदमै महत्त्वपूर्ण यो क्वेसन हो, किनकि मैले पनि अब हाम्रो त्यो कस्टडीमा यस्तो पुलिसको यो पक्राउमा चाहिँ त्यति साह्रो धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ मैले हुन्छ नि आउनुभएको छैन, फुट कहिले कहिले आउनुहुन्छ। र यो क्वेसन चाहिँ मलाई सधैँ नै सोध्नु भएको एउटा एकदमै क्वेसन हो, त्यो धरौटी राख्नुपर्ने सर्टेन पैसा अथवा सर्टेन अमाउन्ट राख्नुपर्ने भन्ने त्यस्तो नियम कानुन छैन। तपाईँले एक थोपो यो एकदमै निशुल्क सेवा हो, र तपाईँले एक पैसा पनि राख्नुपर्ने, तिर्नुपर्ने, कसैलाई दिनुपर्ने त्यो केही पर्दैन। यो यो गाइडलाइन्स नै यही हो, यो हाम्रो कर्तव्य नै हो। त्यही कारण तपाईँ निर्धक्का साथ लिनु मन छ भने लिनु, लिनु मन छैन भने नलिनु, तर यो सर्भिस चाहिन्छ भने छ। र प्लिज तपाईँहरूले वरि नगर्नुहोस् कि यो पुलिस सोलिसिटर मिलेको छ भन्ने होइन, किनकि वास्तवमा भन्नुपर्दा हामी यो इन्टरभ्यू रुममा जानुभन्दा अगाडि त्यो अब सोलिसिटर्सहरू हामी काम गर्छौँ सँगसँगै, उनीहरू मजाले कुरा गर्छ, चिया कफीहरू एकअर्कालाई बनाइदिने हुन्छ नि, त्यस्तो हुन्छ। जब हामी त्यो इन्टरभ्यू रुममा जान्छौँ त्यति बेला त्यो अघि त्यो बोलेको राम्रोसँग नराम्रोसँग बोलेको मान्छे अब दुश्मन जस्तो हुन्छ। ए उसको यसको क्लाइन्टलाई केही क्वेसन सोध्यो भने पनि किन सोधेको, यो रेलेभेन्ट छैन, त्यस्तो त्यस्तो भन्छ क्या। सो तपाईँले चाहिँ विश्वस्त हुनुहोस् कि एउटा प्रोफेसनलिजम भन्ने हुन्छ, सोलिसिटरको काम ऊ आफ्नै ठाउँमा छ, पुलिसको काम आफ्नै ठाउँमा छ। हामीले
0: यो थाहा पाउनु पर्यो कि पुष्पाजी, मेरो तर्फबाट बोल्ने सोलिसिटरले चाहिँ मेरै बारेमा कुरा गर्छ जुन पुलिससँग मिलेको हुँदैन भन्ने कुरा थाहा पाउनु पर्यो होइन? ओके,
1: हजुर हजुर, त्यो चाहिँ एक पक्ष अनि गोपनीयताका साथ हुन्छ। तपाईँको सोलिसिटरसँग के सल्लाह गर्यो हामीलाई थाहा पनि हुँदैन, हामीलाई पनि भन्दैन। त्यही कारण चाहिँ निर्धक्का साथ त्यहाँ भएको सोलिसिटर लयर्स त्यो तपाईँको पक्षमा तपाईँको अधिकारको लागि बोल्ने मान्छे हो।
0: हजुर, ओके। अब यो त भयो ठुला मानिसहरूको लागि, ठुला मानिस भन्नाले पनि 18 वर्षभन्दा माथिका एडल्टहरूको बारेमा भयो होइन, जुन एडल्टहरूको बारेमा यो कुराकानी भयो। जस्तो कि अब विभिन्न किसिमका अपराधका घटनाहरूमा 18 वर्षभन्दा मुनिको भएमा वा कुनै पनि भल्नरेबल एडल्ट नै भएमा पनि उनीहरूको सजायको प्रक्रिया कस्तो हुन्छ?
1: हजुर, यो पनि अर्को एकदमै गुड पोइन्ट। यसमा चाहिँ अब यस्तो यो पुलिसको डिलिङ्सको क्रममा एडल्ट पनि हुन्छ, चिल्ड्रेन पनि हामीले डिल गर्नुपर्ने हुन्छ होइन?
0: हजुर,
1: तर 18 इयर्स अबभ अब एडल्ट नै भइहाल्यो। अब 18 भन्दा मुनि चाहिँ अब स्टिल यहाँको चाहिँ अब बेलायतको कानुनमा चाहिँ उनीहरूलाई अझै पनि चिल्ड्रेन अथवा यङ पर्सनको क्याटेगोरीमा राखिएको छ। त्यही कारण चाहिँ त्यो प्रोसेसहरू, त्यो अघिको कस्टडी प्रोसेसहरू सबै एउटै हो। 18 वर्षभन्दा मुनि अथवा माथिलाई चिल्ड्रेन, यङ पिपल होस् अथवा एडल्टलाई होस्, त्यो प्रोसेस चाहिँ एउटै हो। तर फरक चाहिँ के छ भने, स्पेसली यो इन्टरभ्यू गर्ने बेलामा कस्टडीमा ल्याउँदाखेरि चाहिँ तपाईँ 18 वर्षभन्दा मुनि हुनुहुन्छ भने चाहिँ तपाईँको साथमा चाहिँ हामीले एउटा एप्रोप्रिएट एडल्ट भन्ने हुन्छ, त्यो बिना चाहिँ हामीले प्रोसेस चालु गर्नु मिल्दैन। त्यो कस्टडीमा बुकिङ गर्नेदेखि लिएर त्यो इन्टरभ्यू गर्ने प्रोसेसमा सबै हामीले चाहिँ 18 वर्षभन्दा मुनिको चाहिँ
0: यदि मानसिक स्वास्थ्य एकदमै गम्भीर भएको अवस्थामा भनौँ न मानसिक सन्तुलन गुमाइसकेको अवस्थामा अपराध गर्ने व्यक्तिलाई सजायको भागीदारमा पनि कुनै छुट हुन्छ कि अथवा सजाय पुरा भोग्नुपर्ने हुन्छ?
1: हजुर, त्यो मानसिक सन्तुलनको त्यो चाहिँ यो कस्टडीको प्रोसेसहरू टिभी गर्ने प्रोसेस सबै एउटै हो, त्यसमा कुनै फाल्टै हुँदैन. तर चाहिँ अघि हामीले भन्यौँ नि यङ पिपल अन्डर 18 छ अथवा अर्को चाहिँ भल्नरेबल एडल्ट भन्ने हुन्छ, त्यो चाहिँ कस्तो हुन्छ भने तपाईँले भन्नुभएको जस्तो कि त मानसिक स्वास्थ्यमा अलिकति कमजोरी भएको, मानसिक स्वास्थ्य मेन्टल हेल्थ इस्युजहरू भएको भनौँ न हुनुहुन्छ भने उहाँहरूलाई पनि यो एप्रोप्रिएट एडल्ट चाहिँ चाहिन्छ. खुनामा राख्नुभन्दा अगाडि एस्टेस गरेको हुन्छ यो मान्छेको मानसिक सन्तुलन कस्तो छ, एज के हो, ल्याङ्ग्वेजको ब्यारियर छ कि के हो, सबै एस्टेस गरेको हुन्छ. र यदि मेन्टल हेल्थ इस्युज रिलेटेड छ भने पनि यो एप्रोप्रिएट एडल्ट चाहिन्छ, अथवा सिचुएसन एकदमै खराबै रहेछ भने चाहिँ उसलाई चाहिँ अब मेन्टल हस्पिटलमै लानुपर्ने हो कि फर्दर प्रपर एसेसमेन्ट गर्नुको लागि हो भने त्यो पनि गर्नुपर्ने हुन्छ. मेन्टल हेल्थको प्रब्लम छ भने त्यस्तो मान्छेलाई पनि अब क्वेसन गरेर भयो, त्यो त उसको त्यो कस्टडी त उसको लागि त्यो ठिक ठाउँ होइन नि, उसको ठिक ठाउँ त हस्पिटल हो नि.
0: हजुर
1: हजुर,
0: ओके, भनेपछि त्यो अवस्थामा स्वास्थ्य सम्बन्धी उपचार पनि सुविधा हुँदो रहेछ.
1: फिजिकल हेल्थ होस् अथवा मेन्टल हेल्थ होस् दुइटै एसेस्टै हुन्छ. त्यो त
0: अब
1: यसमा चाहिँ सर केही हुन्छ भने कोही कोही मान्छे चाहिँ अब मानसिक स्वास्थ्यले एकदमै ग्रस्त भएर कोही सुसाइड हो, कोही सेल्फ हार्म गर्ने त्यस्तो पनि त हुनसक्छ नि त मान्छेहरू. र त्यस्तोलाई चाहिँ के गर्छ भने त्यो थुनामा राख्दाखेरि एकदमै क्लोज निगरानीमा हुन्छ नि, पटक पटक चेक गरिरहने त्यस्तो हुन्छ.
0: अपराधका घटनाहरूमा युकेका विभिन्न स्थानहरू इङ्ल्यान्ड, वेल्स र स्कटल्यान्डमा पनि अपराधीहरूलाई एकै प्रकारको नियम कानुन हुन्छ कि अथवा केही फरक छ
1: त्यसमा? चाहिँ अलिकति हजुर फरक हुन्छ. जस्तै अघि मैले यो भनेको कुरा चाहिँ मेन चाहिँ इङ्ल्यान्ड वेल्सहरूको लागि हो. स्कटल्यान्डको चाहिँ अलिकति त्यो प्रोसेस अलिकति फाल्टै नै छ. त्यसमा चाहिँ अब त्यो त्यतातिर चाहिँ नजाउँ किनकि त्यहाँ त्यसको फेरि अर्कै अर्कै प्रोग्राम छ. स्कटल्यान्डको लागि चाहिँ अति फाल्टु नै छ. हजुर, तपाईँलाई पनि थाहा छ अरू अरू सर्भिस प्रोभाइडरहरूको अरू अरू कुराहरूमा पनि यो इङ्ल्यान्ड एन्ड वेल्स, यो नर्दर्न आयरल्यान्डहरूको अलिकति छुट्टै छुट्टै भएको जस्तो यो प्रहरी सेवामा पनि अलिकति डिफरेन्स नै हुन्छ.
0: अवश्य. अब यसै गरी थप जानकारीको लागि तपाईँले हरेक पटक आउँदा विभिन्न वेबसाइटहरू पनि दिने गर्नुहुन्छ. तपाईँलाई अभियसली कसैले यस विषयमा थप जानकारीको लागि सम्पर्क गर्न चाहनुभयो भने हामी कन्ट्याक्ट नम्बर त दिने नै छौँ. अहिलेको लागि थप जानकारीको लागि कुनै वेबसाइट अथवा कहाँ कसरी इन्फर्मेसन प्राप्त गर्न सक्नुहुन्छ त्यसबारेमा पनि केही जानकारी गराइदिनुहुन्छ कि?
1: हजुर, यसमा चाहिँ यो तपाईँले पनि सुन्नुभएको होला www.gov.uk www.gov.uk. त्यसमा पनि तपाईँले आज हामी गरेका कुराहरूको बारेमा चाहिँ यस सम्बन्धी जानकारी चाहिँ त्यो वेबसाइटमा पनि पाउन सक्नुहुन्छ. यो वेबसाइट चाहिँ एकदमै कस्तो छ भने एकदमै सरल प्लस एट द सेम टाइम धेरै कुराहरूको बारेमा धेरै त्यहाँनिर जानकारी छ. पुलिसकोदेखि लिएर तपाईँको यो काउन्सिल ट्याक्सदेखि लिएर हुन्छ नि यो बेनिफिट, हाउसिङ भनौँ न, इमिग्रेसनदेखि लिएर सबैको बारेमा हुन्छ. र यो पुलिसको बारेमा पनि यही वेबसाइटमा पनि तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ. www.gov.uk पनि तपाईँले यो जानकारी पाउन सक्नुहुन्छ.
0: पक्कै पनि पुष्पाजीले भने जस्तै तपाईँको दैनिकीमा चाहिने कुनै पनि प्रसङ्गमा धेरै कुराहरू अहिलेको यो कोभिडको प्रसङ्गहरूदेखि लिएर सबै सबै विषयमा, काउन्सिलको विषयमा, तपाईँको हेल्थको विषयमा र तपाईँका अन्य नियम कानुन अथवा पुलिस सम्बन्धी पनि तपाईँले थप जानकारी लिन चाहेको खण्डमा यहाँले भने जस्तै www.gov.uk गएर तपाईँले भिजिट गर्न सक्नुहुनेछ. पुष्पाजी, आजको यो कुराकानी सुनेर पक्कै पनि हाम्रा श्रोता हरूमा अझै थप जानकारी भयो होला भन्ने मैले अपेक्षा लिएको छु. र अर्को सेसनमा फेरि हामी अन्य विषयमा कुराकानी गर्नेछौँ. आज हामीलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद.
1: हजुर, थ्याङ्क यू सो मच तपाईँलाई पनि. होपफुली अघि हामीले भनेको जस्तै
0: थ्याङ्क यू भेरी मच तपाईँको समयको लागि.
1: थ्याङ्क यू, थ्याङ्क सो मच.
0: हस, बाई बाई.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बागमती प्रदेशमा सत्ता साझेदार तीन दलबीच छ बुधे सहमति भएको छ। मुख्यमन्त्री किरण थापा मगर सहित नेकपा एमाले नेकपा र राप्रपा बीच छ बुधे सहमति भएको हो। समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने, आठ मन्त्रालय नबढ़ाउने गरी मन्त्रालय भागवण्डा गर्ने र सभामुख नेकपाबाट निर्वाचित गर्ने तीन दलबीच सहमति भएको हो। यस्तै सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ। सहमतिको चौथो बुँदामा सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र शुरूमा नेकपाले नेतृत्व लिने उल्लेख छ। मन्त्री परिषदलाई महिला सहभागिता सहित समावेशी बनाउने र मन्त्री परिषद मर्यादा क्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपा रहने पनि सहमति भएको छ। राप्रपा भित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको हो। राप्रपाले संशोधित दल नेता थापा सहित चार सांसदलाई कार्यवाही समेत गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध मुद्दा हालेको छ। आयोगले नापी कार्यालय नवलपरासीमा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। सुडी विरूद्ध 3,71,84,000 बढ़ी रूपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो। आयोगका अनुसार शाहले 2046 माघ 16 गतेदेखि 2081 जेठ 32 गतेसम्मको अवधिमा विभिन्न स्रोतबाट 6,03,85,000 रूपियाँ वैधानिक आय आर्जन गरेको देखिएको छ। तर यो अवधिमा जग्गा खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा अन्य लगानीमा 9,75,69,000 बढ़ी खर्च तथा लगानी गरेको अख्तियारको दावी छ। वैधानिक आयभन्दा 3,71,84,000 बढ़ी खर्च तथा लगानी गरेको देखिएको र शाहले यो रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ। काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वीरेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका विषयमा ध्यान आकर्षण गराउने भएको छ। फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि चाहिने जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने निर्णय गरेको हो। बैठकले यही भदौ 5 गते सिंहदरबारमा भएको बैठकमा फोरमका सदस्यमाथि सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ। यो विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने फोरमले जनाएको छ। बैठकमा बोल्दै ललितपुर महानगर प्रमुख चिरी बाबु महर्जन,
4: उहाँ त्यो बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरू मध्ये लगै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नु भयो, त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए। विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले
3: अब खबर फटाफट।
5: गाउँपालिका विपन्न बाल बालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 विपन्न बाल बालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने। कोदो मकै लगायतका अन्नबाली बाँदर र बँदेलले सखा पार्न थालेपछि पाल्पाका किसान टिमोर खेतीतिर मोडिँदै रेब्दीकोट, नेस्दी, रैनादेवी सहाराका गाउँलेलाई टिमोर खेतीका लागि वन कार्यालयको सहयोग। गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै तहासा बनाउन चाहिने 4 घना बाँस 2500 रुपियाँसम्ममा बिक्री हुँदै तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा। आर्थिक मन्दी लगायतका कारण मधेसमा गएको वर्ष दिनमा 1,900 उद्योग व्यापार बन्द, यही अवधिमा 5,000 नयाँ उद्योग दर्ता र 7,500 उद्योगको नवीकरण भएको मध्य प्रदेश उद्योग मन्त्रालयको तथ्याङ्क। गण्डकी सरकारको आयोजना मार्फत म्याग्दीमा 1 वर्षभित्र 500 घरमा खानेपानी र 91 हेक्टर जग्गामा सिंचाई सुविधा विस्तार, खानेपानीका लागि 320 घनमिटर क्षमताका 20 संकलन ट्याङ्की र 178 संरचना बने। सुनसरी रामधुनीका पूर्व गोर्खा सैनिक कृपाश्वर घले गुरुङको लोभ लाग्दो ड्रागन खेती, भारतीय सेनाबाट पेन्सन आएपछि 2 बिघामा ड्रागन लगाउँदा वार्षिक 60 लाखसम्म आमदानी। र चितवन भरतपुर 10 को गेस्ट हाउस चौरमा शहीद मैदान बनाइने, शहीद मैदान बनाउन साबिक जिल्ला विकास समितिको 1 बिघा 16 कट्ठा जग्गा दिइने, मैदान निर्माणका लागि हाल 1.5 करोडको बजेट।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS गोर्खा रेडियो हो।

0: एनएस गोर्खा रेडियो
1: हाम्रा मित्रहरू हुनुहुन्छ, हाम्रो हिरोहरू हुनुहुन्छ राज गुरुङ र फुर्बा शेर्पाजी. हिमाल चढेको रोड टु एभरेस्टको अलिअलि कुराकानी गऱ्यौँ. अब रोड टु एभरेस्ट भन्ने डकुमेन्ट्री तपाईँको घर आँगनमा आउँदैछ भन्ने कुरा जनाऊ. र रोड टु एभरेस्टको प्रिमियर म अस्ति छाया सेन्टरमा गएर अलिकति हेरेँ, अलिकति मैले भिडियो खिच्ने मौका पाएको थिएँ. यसैको जानकारीको लागि राखिदिएको छु बिएबिएस गोर्खा रेडीको फेसबुकमा 22 अगस्तमा गएर हेर्नुहोला. नेपालको कुनै बेलाको भिडियो क्विन सुगा रेखा केसी ले त्यसलाई एमसी गर्नुभएको थियो. बडो राम्रोसँग बोल्नुभयो उहाँले र विशेष गरी युवा हरूलाई चाहिँ प्रेरणा दिने खालको यो छ, मतलब यो रोड टु एभरेस्ट भनेर भन्नुभएको थियो. र स्कुलका टिचर्सहरू

0: देश विदेशमा यो रोटु एभरेस्ट हेर्न पाउँछन् भन्ने भन्ने कुरा त्यहाँ पनि चल्यो। तपाईँ भनिदिनुहोस् कहाँ कहाँ देखाउँदै हुनुहुन्छ, कहिले कहिले देखाउँदै हुनुहुन्छ, तपाईँ भनिदिनुहोस् त राज्य।
1: हजुर, अहिले चाहिँ अब यो नेपालपछि चाहिँ हाम्रो अर्को प्रिमियर चाहिँ हङकङमा हुँदैछ, त्यो चाहिँ 13 सेप्टेम्बर हाम्रो चाहिँ हङकङको थिएटरमा 5 PM आइदिनु होला। सुनिराख्नु
0: थिएटर ठुलै छ?
1: हजुर ठुलो हल हो,
0: भर्नु पर्यो नि,
1: भर्नु पर्यो अरू भन्दा पनि। हजुर त्यो चाहिँ अब 310 क्यापेसिटीको लगभग 75% चाहिँ हामीले टिकट ऊ गरिदियो, सबै च्यारिटी 100% च्यारिटी हो यो, फेरि
0: 100%
1: राइज फाउन्डेसनलाई ऊ गर्ने हो, च्यारिटी हो, त्यसले गर्दा फेरि चाहिँ अहिले हामीले 75% जति टिकट चाहिँ हामीले बेचिसकेको छौँ। अब अझै आइदिनु, अरू चाहिँ सबै यो चाहिँ अब मुभी सबै वर्गको लागि छ भनौँ, बुढो पाखाहरू बच्चाहरू फ्यामिलीसित आइदिनु, हेरिदिनु, हामीलाई सपोर्ट गरिदिनु। अर्को विशेष के छ भन्दाखेरि 100% हाम्रो विगलाइज फाउन्डेसनलाई जाने यसको पैसा चाहिँ।
0: यो चाहिँ 13 सेप्टेम्बरमा होइन त, तपाईँले कुन भयो, युनलुङमा हुनुभयो?
1: होइन, सिनेमा हल नै हो, सिनेमा हलमै हो भन्ने, किनभने यो मुभी चाहिँ अब कस्तो छ भन्दाखेरि अब बार रेस्टुरेन्टमा टिभीमा हेरेर चाहिँ अलिक उछ
0: हुँदैन,
1: यसको चाहिँ पक्का मजा लिन छ भने चाहिँ यसलाई थिएटरमा हेर्ने,
0: थिएटरमा
1: मुभीमा हेर्नु पर्छ यसलाई चाहिँ।
0: मैले साइन्स सेन्टर पढ्दाखेरि त्यो साउन्ड इफेक्टहरु, त्यसको भिजुअल्सहरु,
1: हजुर त्यो चाहिँ त्यो चाहिँ बल्ल फिलिङ आउँछ त्यसको चाहिँ। अब हामीले गर्दा
0: हङकङमा एउटा मात्रै ठाउँमा देखाउने कि
1: अब फर्स्ट चाहिँ अहिले त्यो छ, अनि त्यसपछि चाहिँ हाम्रो अझै उहरू पनि छ, अझै के अरे बार उसमा उसमा गर्ने पनि छ हाम्रो च्यारिटी, यसलाई च्यारिटीमा लगेर जाने हामीले चाहिँ मेन चाहिँ। अब भनौँ एउटा हामीले सोचिरहेको छ, अब भनौँ जस्तो ड्रिङ्क फर च्यारिटी भनेर एउटा, त्यसलाई पनि अब त्यहाँको
0: तपाईँको स्पोर्ट्स बारमा, ठिक
1: स्पोर्ट्स बारमा त्यहाँ चाहिँ अब मेरो स्पोर्ट्स बारमा ठुल्ठुलो
0: 100 सेन्टिमिटर
1: उसको स्क्रिनहरू छ, ठुल्ठुलो 60-70 भनौँ थुप्रोहरू छ, अनि त्यहाँ एउटा गर्न सकिन्छ हामीले चाहिँ, त्यो टार्गेट राखेको छ एउटा उहाँको पनि।
0: अनि त्यो बाहेक अरू कहाँ कहाँ छ त?
1: अरू त्यो बाहेक चाहिँ अब उहाँ एनआरएनले चाहिँ अब गर्नुहुँदैछ, यो चाहिँ हाम्रो चाहिँ यो एनआरएनले चाहिँ ह्यान्डल गर्नुहुँदैछ, अनि हाम्रो जस्तो हाम्रो के अरे अखण्डजी हुनुहुन्छ, उहाँले चाहिँ अब ग्लोबल उसको उहाँले चाहिँ जिम्मा लिनुभएको छ, त्यसले गर्दाखेरि चाहिँ हामीले अब ग्लोबल्ली पनि लाने सबै, अनि अब यहाँको चाहिँ हङकङ यताको चाहिँ अब स्कुलहरूमा अनि थुप्रो संस्थाहरू जोडेको छ यसमा चाहिँ,
0: स्कुलका संस्थाहरू अस्ति प्याप्सनका टिचरहरूलाई पनि देखाइयो, ताकि त्यो देखेर उहाँहरूले आफ्ना विद्यार्थीहरू पनि इन्सपायर गर्नुभयो, स्कुलमै देखाउँदा राम्रो होला अथवा थिएटरमा देखाउनु सकिन्छ, होइन त? ओके, यो चाहिँ बडो राम्रो कुरा हो भने अब मेकिङ एकदमै राम्रो छ। मैले आफैले हेर्दाखेरि यो चाहिँ सिनेमा जस्तो पनि छ, रियल लाइफ एउटा चाहिँ होइन बायोपिक पनि हो, होइन डकु ड्रामा पनि जस्तो पनि छ कता कता, र यसमा पेन गेनदेखि लिएर भन भावनाहरू सबै उर्लिएर आउँछ, होइन आँखामा आँसु आउँछ, त्यसले गर्दाखेरि सेन्स अफ अचिभमेन्ट। मोर इम्पोर्टेन्टली त्यहाँ चाहिँ हाम्रो निर्देशक प्रकाश श्रेष्ठ, होइन हाम्रो निर्मल श्रेष्ठ, प्रकाश श्रेष्ठ,
1: निर्मल श्रेष्ठ, होइन
0: निर्मल श्रेष्ठजीले राम्रोसँग के मेसेज, त्यो सटल मेसेज भनिन्छ यसलाई, हाम्रो प्रकृति अब बिस्तारै बिस्तारै क्लाइमेट चेन्ज होस् वा कुनै कारणले होस् पहिलाको जस्तो रहेन, यसलाई जगेर्ना गर्नैपर्छ भन्ने मेसेज दिनुभएको छ, होइन? अनि हाम्रो जिम्मेवारी नभए कसको त भन्ने पनि मेसेज दिनुभएको छ। अब फुर्बाजी, तपाईँले 2005-06 सुरु गर्नुभयो, एज अ पोर्टर सुरु गर्नुभयो सुरुमा, 2003 भन्नुभयो होइन, त्यसपछि क्लाइम्बिङ तपाईँले 2005-06 सुरु गर्नुभयो होइन?
2: अनि क्लाइम्बिङ सुरु गरेको 2006 हो, तर 2006 अगाडि म गाउँमा रलबालिङ गाउँमै बसेँ, मेरो गाउँ चाहिँ रलबालिङ गाउँ, 4200 पर्छ एल्टिट्युडमा, दोलखा जिल्लामा पर्छ, दोलखा जिल्लामा पर्छ, अनि हाम्रो गाउँबाट त्यो रलबालिङको चाहिँ एउटा ट्रेकिङ पास छ, टेसिलाप छ पास भन्ने, अनि रलबालिङसम्म चाहिँ तल अरू मान्छेहरूले बारी बोकेर आउँथ्यो, अनि त्यहाँबाट चाहिँ फेरि त्यो बारी चाहिँ त्यो अरू मान्छेले माथि त्यो हाई पासमा जानु सक्दैन थियो, अनि त्यो 4 दिनको ग्लेसियरको बाटो चाहिँ हामीले पास गरेर उता हामी नाम्जे बजारसम्म चाहिँ हामीले बारी पुऱ्याइदिन्थ्यो कि, त्यो ट्रेकिङ गर्नेहरूको चाहिँ, पहिलाको त टोटल्ली क्याम्पिङ हो नि त,
0: क्याम्पिङ हो,
2: पहिलाको त सिस्टम त्यो थियो, अनि त्यो बाटोमा चाहिँ मैले 4-5 वर्ष त्यही काम गरेँ भनौँ न गाउँमा, अनि त्यसपछि बल्ल यत्रो यो हाई पासनसम्म यत्रो बारी पुग्न सक्दैन किन हिमल छान सक्दैन भन्ने कन्सेप्टले चाहिँ काठमाडौँमा आएको, त्यसपछि मेरो दाइहरूसँग कन्टिन्यू क्लाइम्बिङ सुरु भएको,
0: र तपाईँको यात्रा त्यहाँबाट सुरु भयो होइन, एक त तपाईँको ट्रेनिङ भगवान्ले चाहिँ त्यहीँ तपाईँलाई रोल वर्ल्डिङमै बनाइदिएर चाहिँ ट्रेनिङ तपाईँले त्यो ग्लेसियरमा हिँड्दा हिँड्दा तपाईँ मजबुत भइसक्नु भएको थियो, अभ्यस्त भइसक्नु भएको थियो होइन, तपाईँको जिउले

0: क्लाइमेट खाइसकेको थियो भनौँ न होइन हाई अल्टिच्युडलाई जितिसकेको थियो र तपाईँलाई सजिलो पनि भयो आजसम्म पनि तपाईँले मान्छेलाई लिएर जानुहुन्छ होइन अब भनिदिनुहोस् तपाईँले आफ्नै आँखाले देखेको अनुभव गरेको क्लाइमेट चेन्जका इभेन्ट्सहरू सिचुएसनहरू हिउँको थुप्रोहरू चट्टानहरू के देख्नु भएको छ हाम्रो श्रोतालाई सुनाइदिनुहोस् त प्लिज के देख्नु भएको छ एक्चुअल क्लाइमेट चेन्जले फरक पारेको छ या छैन
1: यसमा अहिले मैले रियल मैले लाइफमा बुझेको देखेको चाहिँ यहाँ दुईवटा कुरा चाहिँ एकदमै सिरियसली देखेको छु पहिला हामीले काम गर्दाखेरि काम नपाएर दुःख थियो इभन ट्रेकिङ पाउँदैन थियो इभन एक्सपिसन पाउँदैन आज भोलिको मोमेन्टमा शेर्पाहरू पाउँदैन काम गर्नलाई यो ठुलो च्यालेन्जिङ छ एउटा
0: शेर्पा पनि पाउँदैन
1: आजभोलि चाहिँ आजभोलि हामीसँग विदेशी बेसी छ काम गर्ने शेर्पाहरू इमान्दार शेर्पाहरू स्ट्रङ शेर्पाहरू पाउँदैन यो एउटा
0: नराम्रो
1: अब पहिला चाहिँ अब हामीले काम गर्दाखेरि चाहिँ हाम्रो बाध्यता थियो किनभने हामीसँग वेल एजुकेसन थिएन हामीले स्कुल पढ्नु पाएन सबभन्दा बेस्ट यही नै काम भयो त्यही नै पैसा राम्रो इन्कम हुने भयो तर अब अहिलेको यङ जेनेरेसन त एजुकेसन वेल छ उनीहरूले यो हिमाल भनेको त वार्षिकमा दुईचोटि मात्रै सिजन चल्छ तर त्यो उनीहरूले अहिलेको पढेको अनुसारले यो हामीले एक वर्षमा दुई वर्षमा कमाउने पैसा थियो उनीहरूले एक महिनामा कमाउँछ त्यही भएर सबै यङ जेनेरेसनहरू चाहिँ काठमाडौँ मात्रै होइन कि नेपालै आउट भइसक्यो जस्तै युके अस्ट्रेलिया अहिले हाम्रै गाउँको मान्छेहरू प्रायः सब अमेरिकामा हुनुहुन्छ आधी क्यानाडामा हुनुहुन्छ हाम्रो रलबालिङ गाउँ दोलखा गाउँ भनेर आर्योको गाउँ भनेर चिनेको आजभन्दा 20-30 वर्ष अगाडि नै आर्योको गाउँ भनेर चिनेको एउटा छाप छ अब हाम्रो गाउँमा नै गिनिस वर्ल्ड रेकर्ड राख्ने प्रत्येक घरमा मान्छेहरू छ होइन अब अहिलेसम्म छैन अब हाम्रो गाउँको क्लाइम्बर भने हामी 4-5 बाइक छैन अब माउन्टेनमा अब यो हिउँ बिलेको कुराहरू त अब ठुलो रिक्स छ जस्तै हाम्रो डब्लङ सर्दाखेरि उसै परेन पानी बोकेर चढ्नु जानुपर्छ पानी पाउँदैन किनभने अब त्यो हिउँ पर्दैन हिउँ नपरेपछि त्यहाँ माथि त्यो हिउँ नभएपछि पानी हुँदैन हाम्रो त्यहाँ हिमालमा त त्यो हिउँ नै पानीमा उ गरेर बिलाएर खाने हो अब आइल्यान्डिकमा पनि समस्या त्यही देखिरहेको छ आमा डब्लङमा देखिरहेको छ हामीले तत्काल अहिले देख्ने चाहिँ अब मोस्टली अब एभरेस्ट बेस क्याम्पको पनि ठुलो चेन्जेस छ पहिला हामीले बेस क्याम्पबाटै खर्मन लाएर त्यो खर्मन भनेको खुट्टामा लाउने काँडा हुन्छ तर यसपालि हामीले 1.5 घन्टा हिँड्दा पनि त्यो ग्लेसियर भेटेन क्या कुम्बो आइसफल त्यस्तो साह्रो चाँडो मेल्टिङ भइसक्यो विदिन वान इयर यति चाँडो मेल्टिङ भइसक्यो त्यही भएर एकदमै ऊ छ अब यो ग्लोबल वार्मिङको त अब इफेक्ट त तपाईँको विश्वमा नै भइरहेको छ तर यस्तो यस्तो कुराहरूले चाहिँ फ्युचरमा चाहिँ माउन्टेन सेक्टर चाहिँ अलिकति नहोला कि भन्ने पनि एकदम रिस्क छ
0: यो तपाईँको आफ्नो अनुभव
1: हो
0: पहिला तलैदेखि नै क्राम्पोङ लगाएर हिँड्नु पर्थ्यो अहिले चाहिँ हिउँ खोज्दा पनि पाइन्न
1: हिउँ खोज्दा पाइँदैन अब रक भनेपछि रक त एकदमै रिस्क भन्दैन एभलान्स भन्दा पनि बेसी डेन्जर त रकफल होइन त्यही भएर माउन्टेनमा चाहिँ अलिक यस्तो चाहिँ यसरी चाहिँ चेन्ज एकदमै चेन्ज चाँडो चेन्ज भएको छ
0: ओके यो अवेर चाहिँ हामीले अरूलाई भन्दा नि पहिला हाम्रो नेपालीले बुझ्नु पर्यो फेरि यो क्लाइमेट चेन्जमा चाहिँ नेपालीको भनौँ न अब यो दोषभन्दा पनि यो संसारकै हो किनभने विकसित देशहरूले चाहिँ जुन प्रकारले कार्बन इमिसन गरिरहेका छन् होइन ठुला ठुला फ्याक्ट्रीहरूले चाहिँ जुन चाहिँ धुवाका मुसलाहरू फालिरहेका छन् त्यसको कारण हो भने चाहिँ हाम्रो छिमेकी राष्ट्र भारत नजिकै छ चाइना उन्नतिको प्रगतिको चाहिँ पथमा चाहिँ लम्किरहँदाखेरि यस्ता यस्ता इफेक्ट परिरहेका छन् जुन हामीले भोग्नु परेको छ हामीले भोग्नु भनेको यो क्षेत्र जसलाई चाहिँ भनौँ न अब काराकोरम रेन्ज हिन्दुकुश र हिमालयन रेन्जलाई चाहिँ थर्ड पोल पनि भनिन्छ
1: होइन
0: थर्ड पोल भनिन्छ यहाँको पानीले चाहिँ 3 बिलियन मान्छेलाई कुहाउँछ 4 नदीहरू यो ठाउँमा मुख्य नदीहरू बग्छन् होइन चाइनासम्म पनि जान्छ अब त्यो सुक्ने बेला भइसक्यो 30-40 वर्षमा त्यो हुँदैन भन्छन् अर्को कुरा अहिले हामी नेपालमा हाइड्रो भन्छ नि होइन मिनी हाइड्रो एकदम ठुल्ठुलो हाइड्रो त्यहाँ पानी नहोला भनेर भइसक्यो होइन अब त्यसको यो चाहिँ अब सरकारले अन्तर्राष्ट्रिय जगतले क्लाइमेट चेन्ज एक्सपर्ट्सहरू होइन पर्यावरणका एक्सपर्ट्सहरूले काम गर्नुपर्नेछ अब कोप जस्ताहरू संस्थाहरू छन् यसले पनि काम गर्नुपर्नेछ र हाम्रो राष्ट्रले लिड गरोस् हामी यही चाहन्छौँ किनभने हाम्रो अलिकति बढी भनौँ न हाम्रै ठाउँमा छ भन्नु पऱ्यो होइन त्यो बाहेक अब तपाईहरु जे गर्दै हुनुहुन्छ तपाईले आफ्नो जीविकोपार्जन गर्दै हुनुहुन्छ रेकर्ड राख्दै हुनुहुन्छ नेपाललाई चनाउँदै हुनुहुन्छ त्यसको लागि हाम्रो जहिले पनि शुभकामना छ अब एकताली फेरि हाम्रो राज थापा जी राज गुरुङ जी तर्फ लागौं तपाई भन्दिनुस् बेलायतमा देखाउनु न देखाउने त
2: बेलायतमा देखाउनु
0: यो रोड टु एभरेस्ट देखाउनु नि हैन
2: हजुर सबै उसमा त्यो पनि कार्यक्रम
0: वर्ल्डवाइड मा छ बेलायतको कार्यक्रम कहिले तय भएको छ
2: हाम्रो एनआरएन उहाँहरुले गर्नुहुन्छ एनआरएनले चाहिँ उहाँको जिम्मेवारी
0: हो जहिले डेट फिक्स हुन्छ बिएबिएस गोर्खा रेडियो युके माध्यमबाट हाम्रो सम्पूर्ण बेलायतका श्रोतालाई सुनाउनुहुन्छ अब तपाईँ चढ्नुभयो हिमालयमादेखि एभरेस्ट एकताल चढ्नुभयो दोस्रो पटकको के छ त प्लान छ कि छैन त के छ त अर्को
2: हजुर मेरो प्लान चाहिँ खास अब सेभेन समिट गर्ने प्लान छ अब चाहिँ हामीले चाहिँ अब नेक्स्ट इयर चाहिँ हामी खास यो वर्ष जाने हो हामी नेक्स्ट इयर हामी नर्थ अमेरिकाको हाइएस्ट डिनाली त्यसको चाहिँ हामी
0: हजुर
2: डिनाले चाहिँ माउन्ट डिनाले उसमा चाहिँ हामी नेक्स्ट इयर जाँदैछौँ हामी जुन आफ्टर भाइले मेमा सक्छ अनि
0: डिनाली अलास्कामा छ क्यारे होइन
2: ओके
0: त्यसपछि अन्टार्क्टिका पनि जानुपर्छ
2: त्यहाँबाट चाहिँ जाने अब सेभेन समिट भनेपछि अब
0: त्यहाँबाट
2: सेभेन कन्टिनेन्टको हाइस्टहरू चाहिँ सबै उ गर्ने
0: ओके मलाई त्यो कुरा गर्ने बित्तिकै अन्टार्क्टिकाको माउन्ट चढ्ने बित्तिकै मलाई टेक्स्ट आयो कि राति दिनुहोस् सर मैले गरेँ नि भनेर चाहिँ हाम्रो हरिबुढा भाइले लेख्नुभयो होइन तपाईँ चिन्नुहुन्छ उहाँलाई हरिबुढा भाइलाई
1: हरि दाइले म चिन्छु हरि दाइलाई मेरो हाम्रो रेस्टुरेन्टमा आउनुभएको थियो लाचिन पार्टमा त्यतिखेर उहाँ स्टार्टिङ पोइन्टमा थियो एभरेज चलेको थिएन त्यतिखेर उहाँले राम्रो राम्रो सेर्वाहरू छानिरहेको थियो खोजिरहेको थियो मसँग पनि भेटेको थियो अनि म र अनि हाम्रो दिनेश ऋषि दाइले पनि हामीसँगै भेटेको थियो मेरो रेस्टुरेन्टमा
0: कहाँ रेस्टुरेन्टको नाम के नि
1: पहिला यो के अरे हामीले यो उसपछि क्लोज गरियो अर्को के यो कोभिडले गर्दा फर्स्टमा चाहिँ हामीले जसो जसो गरेर चलायो तर सेकेन्ड कोभिडमा चाहिँ हामीले मैले त्यो टोटल्ली क्लोज नै गरिदिएँ
0: ओहो नभए छ भने त म पनि आउँ भनेर नाम के थियो रेस्टुरेन्टको
1: रोज गार्डन रेस्टुरेन्ट
0: रोज गार्डन सुनेको छु मैले ओके अब अहिले खोल्ने कार्यक्रम छैन
1: अब अहिले त माथि मेरो आफ्नै गाउँमा रलबालिङमा चाहिँ लज छ एउटा आमा र दिदीले रन गरेर छ
2: म पनि एउटा एकदम इन्सपायर छु उहाँ दाइबाट हजुर म आइल्यान्ड पिक चढ्दाखेरि चाहिँ मैले उहाँलाई चाहिँ सम्झेर नै चढेको एउटा चाहिँ इन्सपिरेसनल ऊ थियो मैले उहाँलाई पर्सनली भने दाइ यो मैले भेट्दाखेरि हामीले लास्ट इयर 2025 भेट्थ्यो होइन मैले यहाँ भेटेको मैले उहाँलाई दाइ म चाहिँ हजुरबाट एकदम इन्सपायर छु गरेँ किनभने मैले अमताप्लम चढ्दाखेरि चाहिँ दाइले त यसरी सक्नुहुन्छ भने चाहिँ हामी किन सक्दैन भन्ने चाहिँ त्यो लिएर चाहिँ म आइल्यान्ड मेरो फर्स्ट प्लानिङ मैले
0: रेडियोबाट उहाँले सुनिरहनुहुन्छ बस्नुहुन्छ मित्र भाइ होइन के भन्नुहुन्छ
2: दाइ नमस्ते ल दाइ उहाँ चाहिँ मेरो इन्सपिरेसनल ऊ है एकदमै किनभने उहाँलाई नै मैले सम्झेर चाहिँ के अरे आइल्यान्ड पिक चाहिँ चढेको होइन त्यो चाहिँ ऊ छ मलाई चाहिँ अहिले पनि ऊ छ
0: है अब मैले यो कुरा गर्नै पनि पर्छ दुःख कुरा हो होइन तर पनि तपाईँहरू माउन्टेनियर फर्टर्निटी यो उसको समाज समुदायको भएको नाताले तपाईँ पनि हिमाल चढिसकेको हुनाले अथवा एभरेस्ट चढेको हुनाले पर्सि बुधबारको दिन 26 तारिकको दिन हाम्रो प्रिय भाइ देशको गहना विश्व परिचित नेपाललाई गराउने र अनेक अनेकौँ रेकर्ड होल्डर निम्स पूजा भएको त्यसले यहाँनिर फ्युनरल छ डोरसेट युकेमा धेरै जान्छन् हाम्रो बिएबिएसका साथीहरू पनि जानुहुन्छ धेरै एनआरएनका धेरैले नाम दिनुभएको छ व्यवस्थित रूपमा हुँदैछ किनभने मेरो उहाँको आफ्नै दाइ कमल पूर्जा मेरो पल्टनकै भाइ होइन एकदम हामीले मिलेर काम गऱ्यौँ र उहाँ र म सँगै पनि काम गरेका थियौँ एउटै अफिसमा होइन कमलजीले विनोद दाई हजुर आउनु भए आउनुहोस् भनेर भन्नुभएको थियो म त जानु पाइनँ तर पनि बिएबिएसले उहाँले स्थान दिनुभएको छ अब यो परिप्रेक्ष्यमा तपाईँहरू आइसकेको बेलामा पर्सिको दिन हो ब्रिटिस गोर्खा नेपाल पनि कार्यक्रम छ उहाँ बुढ्ना पनि कार्यक्रम छ सर्भिस छ भन्नु पऱ्यो होइन तपाईँ अब फुरो भाइ उहाँलाई नजिकबाट चिन्नुहुन्छ राम्रो चिन्नुहुन्छ उहाँको यो अन्तिम विदाईको कार्यक्रम 26 तारिक बेलायतमा भएको बेलामा अहिले तपाईँ उहाँको परिवार र सबैलाई के भन्न चाहनुहुन्छ
1: यसपालि हाम्रो यो बोर्ड पिकको यो 10 जना लस हुनुमा अब हाम्रो मोस्टली नेपालीहरू परेको छ अनि अब एकदमै अहिले चिनेको निम्स पूर्जा उहाँहरू जस्तो मान्छे चाहिँ नेपालमा लस्ट हुनु भनेको चाहिँ हाम्रो नेपालको लागि धेरै घाटा कुरा
0: हो
1: किनभने निर्मल नेवलपुर त ब्याकग्राउन्ड आर्मी लौरेको जस्तो जे भयो भने तर पछिल्लो समयमा माउन्टेन सेक्टरमा आएर उहाँले धेरै मान्छेलाई रोजगार चाहिँ दिएको नै छ राम्रो पोजिटिभ कुराहरू पनि छ तर उहाँहरू जस्तो मान्छे हाम्रो जस्तो किलुपेम्बा मेरो हाम्रो गाउँको होइन हाम्रो युक्ता गुरुङ अनि हाम्रो अर्को निमा यिनीहरू चाहिँ हाम्रो देशमा लस्ट हुनु भनेको चाहिँ डेड हुनु भनेको चाहिँ नेपाल गभर्मेन्टलाई र हाम्रो नेपाललाई चाहिँ ठुलो लस्ट हो ठुलो लस्ट हो तर यो नेपाल सरकारले कहिले बुझ्ने हो यस्तो कुराहरू होइन यही दुःख लाग्छ मलाई अब हामीले अब बन्ने सब छैन अब केही पनि छैन अब उहाँ त बित्नु भइसक्यो
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेर विचार गर्नु
3: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: तर पनि अब यो बेलामा उहाँको आत्मा खुसी शान्तिको कामना परिवार परिवारजनहरूमा चाहिँ दुःखद घडीमा शोक सन्तप्त परिवारहरूमा चाहिँ धैर्य धारणा गर्ने शक्ति र अगाडि बढ्ने एउटा प्रेरणा उहाँकै काम उहाँको रेकर्डले दियोस् होइन उहाँको सानो छोरी उहाँको श्रीमती उहाँको सानो परिवार दाना गाउँ हाम्रै नेपालको होइन त्यहाँबाट चितवन बसाई सराय हुँदै अब ब्रिगेड अफ गोर्खाजको पनि स्पेसल इलिट फोर्स होइन ब्रिटिस आर्मीको स्पेसल बोट सर्भिसमा काम गर्नुभयो त्यहाँ नाम कमाउनुभयो त्यहाँ ठुलो काम गर्नुभयो अहिले विश्वमा चाहिँ निम्स पूजा भनेर सबैले चिन्नुहुन्छ र अरू शेर्पाहरूलाई पनि अगाडि लानुभयो होइन गर्दाखेरि उहाँको योगदानको हामी कदर गरौँ आज होइन तपाईँले पनि के भन्नुहुन्छ राजी
2: हजुर अब एउटा उहाँ चाहिँ अब निम्साईले अब भनौँ एउटा नेपाललाई चाहिँ उहाँले गर्नुभएको छ धेरै होइन नेपाललाई चाहिँ चिनाउनु भयो वर्ल्ड म्यापमा एउटा माउन्टेनको हिसाबले भनौँ राम्रो राम्रो काम गर्नुभएको छ उहाँले होइन अनि सायद यो ठुलो लस नै हो हाम्रो ब्रडपिक पनि जुन भयो है उहाँहरूको उनीहरूको परिवारहरूलाई हाम्रो सबैलाई ऊ छ हाम्रो चाहिँ मेरो हाम्रो तर्फबाट होइन उहाँहरूको चाहिँ राम्रो ऊ होस्
0: ल त अब आज यो बेलामा निम्स भाइलाई पनि सम्झना गऱ्यौँ होइन र अब अरू शेर्पा दाजुभाइहरू तपाईँ भन्नुभयो एकचोटि फेरि उहाँहरूको नाम पनि भनिदिनुहोस् न त किनभने सबैको नाम हाम्रो खिली खिली टेम्पमा शेर्पाजीको
1: हाम्रो किलु टेम्पा शेर्पा चाहिँ रलबालिङको हो अर्को निमा शेर्पा अनि हाम्रो एउटा ग्यालु शेर्पा अर्को एउटा समथिङ मिङमा के थियो
0: एक दुईजना त उहाँ अझै पनि उहाँको बडी निकालेको छैन नि होइन
1: निमा थुन्डु भनेको चाहिँ र अमेरिकन लेडिजको चाहिँ अमेरिकन लेडिजको चाहिँ खुट्टा मात्रै पायो भनेर सुनेको हो अनि पाकिस्तानीको चाहिँ पाएको थिएन पाकिस्तानीको चाहिँ त्यहाँको लोकल पाकिस्तानी चारजनाले गर्दा पछि निकाल्यो अनि स्टिल नपाएको चाहिँ एकजना निमा थुन्डु भनेर अमेरिकन चाइनिज के अरे अमेरिकन लेडिजको चाहिँ पाएको छैन
0: ओके
1: उनीहरूको लासै देखे पनि तर तल रिकभर गर्न सकेको छैन त्यो रिस्क कारणले गर्दा
0: आइडेन्टिफाई भएपछि कहीँ न कहीँ कहिले कहिले निस्किन्छ कुन ठाउँमा छ भनेर थाहा भएपछि ओके आज हामीले यसरी श्रद्धाञ्जली व्यक्त गऱ्यौँ होइन भने तपाईँहरू आउनुभयो जे होस् अब हिमाल हाम्रो हो हाम्रो मात्रै सम्पत्ति होइन विश्वकै सम्पत्ति हो सम्पदालाई चाहिँ हामीले जोगाउनु पर्छ र हिमाल चढ्न रोकिँदैन रोक्नु पनि हुँदैन होइन किनभने यहाँ त्यहाँ छ र पो चढ्छन् मान्छेहरू होइन तर त्यसलाई जोगाउने संरक्षण गर्ने हामी सबैको काम हो तपाईँहरूको पनि काम हो तपाईँ जस्ता भनौँ न व्यवसायी जसले चाहिँ हिमाललाई चिन्नुभयो तपाईँको पनि एउटा केही न केही रोल हुन्छ हाम्रो रोल हुन्छ मिडियाकर्मीको रोल हुन्छ हामी मिलेर गर्नुपर्छ भन्दै आज यहाँसम्म आइदिनु भयो तपाईँको अझै पनि यो चाहिँ क्लाइम्बिङमा तपाईँको जुन चाहिँ ऊ चाहिँ एउटा ऊ छ एट्र्याक्सन छ र उद्देश्य छ एउटा मिसन छ सेभेन समिट इन द सेभेन कन्टिनेन्ट्स सफल होस् बिएबिएस गोर्खाले सधैँ तपाईँले जे गर्नुहुन्छ हामी सबै सपोर्ट गर्छौँ जहाँ जानुहुन्छ मलाई विनोजी विनोदाई यहाँ हाम्रो चाहिँ यहाँ छ है यो प्लान छ भनेर भन्नुहोस् म हाइलाइट गरिहाल्छु र शुभकामना सधिन्छु र अब यो बेलामा तपाईँले अघि छानेको गीत चाहिँ हङकङ पोखरा भनेर छान्नुभयो तर मैले त्यसलाई चेन्ज गर्ने गरेँ अलि सोम्बर मुभ भयो मुड भयो किनभने न्युज भाइको नाम आयो अरू शेर्पा भाइहरूको नाम आयो गर्दाखेरि श्रद्धाञ्जली स्वरूप म एउटा गीत राख्न चाहन्छु र तपाईँ छानेको गीत एकछिनपछि सुनाउँछु होइन जाँदा जाँदै बिहे बेसमा तपाईँ त प्रथम पटक आउनुभएको छ के भन्न चाहनुहुन्छ हङकङवासीहरूले हामीलाई अनलाइनमा धेरैले सुन्नुहुन्छ हङकङवासीलाई के भन्न चाहनुहुन्छ र हामीलाई के सुझाव सल्लाह दिन चाहनुहुन्छ राजजी
2: हजुर ल हङकङवासीहरूलाई चाहिँ अब के भनौँ भन्दाखेरि चाहिँ अब के अरे 13 सेप्टेम्बरमा चाहिँ अब हाम्रो डकुमेन्ट्री सो हुँदैछ हुङहममा 5 बजे चाहिँ अब एकदमै नेपाली टाइम होइन फेरि है हामी चाहिँ ट्याक्कै 5 बजे आइदिनु पर्यो उहाँ चाहिँ फ्यामिली बच्चाहरू हुन्छ सबैसित आइदिनुहोस् यो चाहिँ म भन्छु होइन यसलाई चाहिँ अझै यो चाहिँ अझै के भन्दाखेरि चाहिँ यो चाहिँ फुल्ली 100% च्यारिटी हो एउटा होइन त्यसले गर्दाखेरि चाहिँ यसो सपोर्ट गरिदिनुहोस् होइन त्यसको लागि चाहिँ त्यो भन्दै ल धन्यवाद
0: यहाँ फेरि दोस्रो पटक भयो तपाईँको तपाईँ र मेरो कुराकानी 10 वर्ष अगाडि एकताली अहिले एकताली होइन अब फेरि 10 वर्षपछि नआउनुहोस् है छिटै आउनुहोस्
1: के भन्नु हङकङमा चाहिँ 10 वर्ष पछाडि अब हङकङमा चाहिँ ठ्याक्कै 11 वर्षपछि फेरि जाँदैछु
0: ए ओके
1: 11 वर्ष अगाडि चाहिँ मेरो आफ्नै डकुमेन्ट्री चाहिँ त्यहाँ युट्युबमा त्यहाँबाट उ भएको थियो अब 11 वर्षपछि फेरि हाम्रो एउटा ठुलो डकुमेन्ट्री लाउनु पाउँदा चाहिँ एकदम खुसी छु होइन किनभने मोस्टली हङकङमा आदि उदीले चाहिँ मलाई चिनेकै छ त्यही भएर सी सुन
0: हजुर ओके हस् त दुबईलाई मेरो नमस्कार छ फेरि फेरि हामी पनि हङकङमा आउँदाखेरि एउटा कुरा त मैले घर नै बिर्सेछु हामीले मैले बिदा झन्डै लिएको तपाईँलाई सोधौँ है राजी जुन चाहिँ ठाउँमा हामीले कुनै बेला रमाइलो गर्थ्यौँ हङकङ साइड होइन को चाहिँ मकाची इन त्यो तपाईँहरूले चलाउनु भएको छ होइन झन्डै बिर्सेको मैले ल त्यो चाहिँ भन्नै पर्छ मकाची इनको अवस्था के छ के नाम दिनु भएको छ त्यही पुरानो नाम छ कि के छ त
2: हजुर पुसिकट
0: छ कि छैन
2: पुसिकट छैन पुसिकट चाहिँ बन्द भयो
0: बन्द
2: बन्दै भयो त्यहाँ चाहिँ अब ठुलो काण्ड भयो एउटा है त्यहाँ गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ हुने भयो त्यो लाइसेन्स रिभोक
0: भयो
2: मकाती चाहिँ हामीले अब कोभिडको बेलामा चाहिँ हामीले टेक ओभर गरेको त्यसलाई चाहिँ अनि गर्दाखेरि चाहिँ अहिले स्केप अन न्यू मकाती भनेर
0: डिस्को
2: थिएको पक्का पार्टी नाच्नु पाइन्छ अनि मजाले त्यसलाई न्यू डेकोरेसन
0: छैन
2: तर उहाँ चाहिँ अब जस्तो क्लबिङ हो एउटा डिस्को थियो अनि गर्दाखेरि चाहिँ
0: पहिलेको
2: अझै पनि त्यही ठाउँमा छ त्यो चाहिँ त्यही पुरानो ठाउँमा हामीले त्यो नियन लाइटहरू अझै झिकै छैन
0: अझै
2: झिकै छैन त्यो नियन लाइट किनभने नियन लाइट अब हाल्न पाउँदैन अब त्यसलाई चाहिँ झिकेपछि
0: हेल्थ एन्ड सेफ्टीले पाउँदैन
2: अब चाहिँ अब नयाँ चाहिँ हाल्न पाउँदैन त्यो चाहिँ गभर्मेन्टको उसबाट चाहिँ भइसकेको
0: छ त्यो अब जुन छ
2: अहिले
0: उसमै हामीले देखेको न्यू लाइन अझै पनि
2: अझै पनि देख्न पाइन्छ त्यो चाहिँ अलिअलि कुनै कुनै मरिसकेको छ तर छ त्यो
0: ल त राजी हङकङमा भेटौँ
2: हजुर हुन्छ
0: तपाईँलाई यहाँ भेटेरौँ है त
1: हस्
0: थ्याङ्क यू दुबईलाई नमस्कार
1: थ्याङ्क यू
0: आदन श्रोताहरू फुर्पा चेन्जिङ शेर्पा जी जसले हिमाल 18 पटक चढिसक्नु भएको छ रेकर्ड होल्डर सेभलिङमा चाहिँ पनि गिरिज बुक अफ होल्ड रेकर्ड्स राख्नुहुने विदाउट सप्लिमेन्ट्री अक्सिजन चढ्नुहुने हाम्रा मित्र यहाँ हुनुहुन्छ र थापाजीको कुरा त सुनिहाल्नुभयो इन्सपायर हुनुभयो र आज यसरी रोड टु एभरेस्ट बनाउनु पनि भएको छ र अरूलाई प्रेरणा पनि दिँदै हुनुहुन्छ

रेडियो श्रोता मान्छेमा शिष्टता विनम्रता र कृतज्ञता कस्तो हुनुपर्छ भनेर जापानिजहरूको उदाहरण दिने गरिन्छ भनिन्छ जापानको पारिवारिक संस्कारले उनीहरूलाई यस्तो बनाएको हो साथै विद्यालयमा पनि बाल बालिकालाई यस्तै कुराहरूमा अभ्यस्त गराइन्छ जापानी संस्कृतिमा व्यक्तिभन्दा सामूहिकतालाई प्राथमिकता दिइन्छ बालबालिकालाई सानैदेखि समूहमा काम गर्ने अरूसँग सहकार्य गर्ने र सामूहिक हितलाई प्राथमिकता दिने शिक्षा दिइन्छ विद्यालयमा समूहगत गतिविधिहरू जस्तै कक्षा सफा गर्ने खाना वितरण गर्ने र टोलीमा परियोजना सम्पन्न गर्ने मार्फत बालबालिकाले सामूहिक जिम्मेवारी सिक्छन् उदाहरणका लागि जापानी विद्यालयहरूमा सोउजी हुन्छ यो भनेको सफाई गर्ने समय हो यसमा विद्यार्थीहरूले कक्षा र विद्यालय परिसर सफा गर्छन् यो कार्यले उनीहरूलाई आफ्नो वातावरणप्रति जिम्मेवार हुन र सहकार्यको महत्व बुझ्न सिकाउँछ जापानी संस्कृतिमा शिष्टाचारलाई अत्यन्त महत्व दिइन्छ बाल बालिकालाई सानैदेखि अरूलाई सम्मान गर्ने ठूलालाई झुकेर अभिवादन गर्ने र विनम्र भाषा प्रयोग गर्ने सिकाइन्छ उदाहरणका लागि जापानी भाषामा केई गो भनेको सम्मानजनक भाषाको प्रयोग शिक्षक अभिभावक र अरूसँग कुरा गर्दा अनिवार्य मानिन्छ विद्यालयमा शिक्षकहरूले बाल बालिकालाई कसरी विनम्रतापूर्वक कुरा गर्ने धन्यवाद दिने र माफी माग्ने सिकाउँछन् यो शिष्टाचारले बाल बालिकालाई सामाजिक सम्बन्धमा संवेदनशील र सम्मानजनक बनाउँछ जापानी बालबालिकालाई आत्म अनुशासन र व्यक्तिगत जिम्मेवारी सिकाउन विशेष जोड़ दिइन्छ सानैदेखि उनीहरूलाई आफ्नो सम्मान व्यवस्थित गर्ने समयमा काम सम्पन्न गर्ने र आफ्नो गल्ती स्वीकार गर्न सिकाइन्छ उदाहरणका लागि जापानी विद्यालयहरूमा विद्यार्थीहरूले आफ्नो किताब झोला र जुत्ता व्यवस्थित रूपमा राख्छन् जापानी संस्कृतिको आधारभूत सिद्धान्त सद्भाव हो बाल बालिकालाई झगडा वा विवादबाट बस्न र सामाजिक सद्भाव कायम राख्न सिकाइन्छ विद्यालयमा शिक्षकहरूले बाल बालिकालाई कसरी मेलमिलाप गर्ने अरूको भावनालाई बुझ्ने र सम्झौता गर्ने भनेर सिकाउँछन् जापानी बाल बालिकालाई आफ्नो परम्परा संस्कृति र इतिहासप्रति गर्व गर्न सिकाइन्छ विद्यालयमा नैतिक शिक्षाका कक्षाहरू हुन्छन् जहाँ उनीहरूलाई जापानी मूल्य मान्यता कृतज्ञता धैर्य र मेहनत सिकाइन्छ यस्तै चाडपर्वहरू र परम्परागत कला चिया समारोह क्यालिग्राफीमा सहभागी गराएर उनीहरूलाई आफ्नो सांस्कृतिक पहिचानप्रति सचेत बनाइन्छ यो शिक्षाले उनीहरूलाई आफ्नो समुदाय र संस्कृतिप्रति जिम्मेवार बनाउँछन् जापानी संस्कृतिमा प्रकृतिसँगको सम्बन्धलाई विशेष महत्व दिइन्छ बाल बालिकालाई प्रकृतिको संरक्षण र सम्मान गर्न सिकाइन्छ विद्यालयमा प्रकृति शिक्षा मार्फत उनीहरूलाई वातावरण संरक्षण रिसाइक्लिङ र प्राकृतिक सौन्दर्यको कदर गर्न सिकाइन्छ जापानका विद्यालयमा बच्चालाई कसरी शिष्ट र कृतज्ञ बन्न प्रेरित गरिन्छ भन्ने शीर्षकमा लेखिएको यो जानकारी थियो यो भने मैले अनलाइन खबर .com बाट साझा गरेकी थिएँ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

0: Lain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मगरले विश्वासको मत पाउनु भएको छ।
4: आज प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले थापा मगरलाई समर्थन गरेका हुन्। बागमती प्रदेशका 104 जना सदस्य मध्ये आज मतदानमा 58 जना सहभागी थिए। मुख्यमन्त्रीको प्रस्तावको पक्षमा 57 मत परेको छ। नेपाली काँग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको थियो। नेकपा एमाले, नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन्। थापालाई नेपाली कम्युनिष्ट पार्टीका 26 र नेकपा एमालेका 25 तथा राप्रपाका 7 सांसदले विश्वासको मत दिएका हुन्। उपसभामुख अप्सरा चापागाईका अनुसार विश्वासको मतको विपक्षमा 0 मत परेको छ। काँग्रेसका प्रमुख सचेतक महर्जनले विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना 36 सांसदलाई ह्विप जारी गर्नुभएको थियो। यसैगरी विपक्षी दल नेपाल मजदुर किसान पार्टीका 3 र हाम्रो नेपाली पार्टीका 2 सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख छ। राप्रपाभित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको थियो। राप्रपाले संसदीय दल नेता थापा सहित 4 सांसदलाई कार्यवाही समेत गरेको थियो।
5: नेकपा एमाले काँग्रेस नेतृत्वको गण्डकी सरकारबाट हात झिकेको छ।
6: एमाले गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। आज पोखरामा बसेको संसदीय दलको बोर्ड बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको दलका उपनेता लेलबहादुर थापा मगरले जानकारी दिनुभएको हो। एमाले मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको र नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग सम्वाद शुरू गर्ने उहाँको भनाइ छ। एमाले र नेकपा बीच अरू प्रदेशमा सत्ता सहकारी भएकाले गण्डकीमा पनि 2 दल मिलेर सरकार बनाउने पहल थालिने थापा मगरले जानकारी दिनुभएको छ। काँग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेबाट गोविन्द्र बहादुर नेपाली, भीम कार्की र लक्ष्मण पाण्डे मन्त्री बन्नुभएको थियो।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले माटो सुधार योजनालाई प्राथमिकता राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ। संसारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अघि बढाएको बताउनु भयो।
7: सही बुद्धि कार्यसूचीमा पनि हामीले माटो सुधार योजना बनाउने भनेका छौँ। माटो सुधार योजनाका निमित्त हामीले अहिले विशेष गरेर अर्ग्यानिक जैविक पदार्थहरूलाई माटो सुधारलाई कसरी काम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले विभिन्न समयमा हामीले बैठक बसेर अधिक कार्य योजना बनाएर काम गरिरहेको छ। त्यसैले हजुर
5: माटोको गुणस्तर सुधार्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको उहाँको भनाइ छ।
7: जुन हाम्रो नार्क छ, हाम्रो इन्स्टिट्युटहरूले रिसर्च गर्दाखेरि हाम्रो माटोको पिएच लेभल साँच्चै घटिसकेको छ। माटोलाई चाहिँ बिगार्न समय लाग्दैन, तर त्यो सपार्नलाई 10 वर्ष लाग्न सक्छ। त्यसका निमित्त पनि हामीले कार्ययोजना बनाएर अब नेपाल सरकार चाहिँ जैविकतातिर, प्राङ्गारिकतातिर अथवा हामीले चाहिँ अर्ग्यानिकतिर जानुपर्छ भन्ने त्यो मोडेलमा चाहिँ हामी काम गर्छौँ।
5: मन्त्री चौधरीका अनुसार किसान सूचीकरणलाई प्राथमिकता दिएर काम अघि बढाइएको छ। कृषिमा निजी क्षेत्रको भूमिकालाई समेत सरकारले महत्व दिएको उहाँको भनाइ छ।
7: सबैभन्दा पहिले कुनै पनि सेक्टरलाई डेभलप गर्नको लागि प्राइभेट सेक्टर प्रोएक्टिभ हुनपर्छ क्या। त्यो प्राइभेट सेक्टर चाहिँ प्रोएक्टिभ बनाउनको निमित्त हामीले प्राइभेट सेक्टरलाई कसरी चाहिँ हामीले अवसर दिन सक्छौँ, कसरी चाहिँ प्राइभेट इन्भेस्टमेन्टलाई चाहिँ हामीले इन्क्रिज गर्न सक्छौँ, त्यो हाम्रो एकदम महत्त्वपूर्ण कुरा हो। सरकारको प्राथमिकता नै बेसी पर्छ।
5: ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवक विरूद्ध 5 म्याद थप भएको छ। जुम्लाको तातोपानी घर भई काठमाडौँ बस्दै आएका 27 राज कठायत विरूद्ध 5 म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिनुभयो। कठायतले ड्युटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए। आकाशी पुलबाट बाटो काट्नभन्दा प्रहरीमाथि नै आक्रमण भएको प्रहरीको भनाइ छ। अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ।
8: इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, ओट्यान र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो। यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कार्यवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ। इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइ छ। इरानले चीन, टर्की, यूएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट वेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट शुरू गरिएको बताउनु भएको छ। इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्किएर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको वेसेन्टको भनाइ छ। अमेरिकी कदमबाट कच्चा तेलसँगै विश्वभर मूल्य वृद्धिको जोखिम बढेको अर्थविदहरूको भनाइ छ। यसैबीच इरानको संसदले हर्मुज जलमार्ग हुँदै आवत जावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति गरिएको छ। अमेरिकाले इरानमाथि आर्थिक दबाव कडा बनाउँदै लगेको बेला इरानले समुद्री बाटोबाट समेत आमदानी बढाउने तयारी गरेको हो।
5: हवस् त, खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा सजिएको यो समुदूर सांगीतिक कोशीले सँगसँगै अब भने तपाईँहरूलाई जोड्दैछौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ र तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ।

सहलह मुजा नेवाती डिजिटल प्लेटफॉर्म याता थथगु संग संस्था पाखे फया भक्को प्रचार प्रसार गियागु ओछेलीगु प्रतिबद्धता न पंकुगु ख सहलह मुजा थौया इले अपो प्रविधि छेलिपि दहिपि आपला नु पुस्तयापि जुबली छिगु भाष साहित्य संपदा संस्कृति हस्तांतरण पुस्तांतरण अले लिप्यांतरण याना याया नीति वहे पुसाया तो ये गु कथाया कंटेंट देखी मागु लिच्छो पिकागु खा साला मुझा नेवाते डिजिटल प्रविधि पहुंच यातो तौचा तब्या याना विश्व व्यापारी करण याया नीति एकेडेमिया संयोजक तुए प्रचार प्रसार अभियान कवा समन्वय कवा व प्राविधिक कवा ननी संगदो प्रचार प्रसार अभियान कवा ले नेवा दे दबु वर्ल्ड नेवा ऑर्गेनाइजेशन नेवा राष्ट्रीय पत्रकार दबु नेपाल भाषा सेनामी दबु नेपाल भाषा मंका खलाइएला वा राष्ट्रीय विभूति शंखधर साखवा प्रतिष्ठान थिमी दुथ्याको गुदु समन्वय कवे नेपाल भाषा एकेडेमी नेपाल भाषा केन्द्रीय विभाग लोक साहित्य परिषद झेज्या खल थिमी व नेपाल लिपि गुथिया त दुथ्याको दुसा प्राविधिक कवे डॉक्टर आइलेन बैलोचन तुलादर अनिल स्थापित आनंद कुमार महर्जन व अस्मित मल्ल चनादेगु दो एकेडेमिया वाइस चांसलर डॉक्टर पुष्पराज कर्णिकार लिपांगु बोया मोती न्यवया दिसे छेके कंटेंट दसा यूजर मदया चुंगु दहा दिसे मुजा लुंगु खया तथ्विका सकले न्या उनिमागु विचार दया दिगु ख पक्का नामी बाजु मेज थौकने प्रविधि या त छेला छिसँग योगको जयाना सुनाएको छु ल भा सेनेगु लिपि सेनेगु अलिझी नेवा त्यही बारे न सेकेगु सिकेगु योगको होता दु तर योगको प्लेटफर्म त उसली युज गर्छु मधु अनलाइन पोर्टल लिए खोला होला अनलाइन न्युज पोर्टल लिए खोला जस्तै नेपाल भाषा टाइम्स ल अलि थिए नेवा अनलाइन न्युज ल अलि भएको छ लहना न्युज ल मला व चाहिँ अनलाइन दुगु रेगुलर न्युज खला लहनाला वा पो रुपे प्या है प्रिन्टे तर थो लहना न्युज चाहिँ वेकअपसँग गुब्ले गुब्ले हिँडि नै अपडेट जस्तो उठे जे खना सुनाला मेमे गुनन्दु तर उसले प्रचार प्रसारे वे फया चङ्गु मरु अलि अपस्या स्वेगुन यान चङ्गु मधु वे जुया चाहिँ आठो अनलाइन न्युज पोर्टलले उसले एडभर्टिजमेन्ट तन उसले खन मरु गु कि मेगु छिसँग स्वेदल दासा मेरो खे भाषा भएको अनलाइन पोर्टलले ल यो को एडभर्टिजमेन्ट भए छु न्युज स्वेयर गाछ क्लिक यान दिल दासा न्युज वे नि हो ए एड वे नि समला ओ सारा सब के यो को स्या स्वे धयु जुया ए जुगु ख एजिया ठोसकना मगो मेरो गुलिन अनलाइन पोर्टल त दु आज से नेपाल भाषा डिक्सनरी त दु मखला अले अथे ज्ञान कोष या ते हे अनलाइन ने थिंके दु को दु वना सी एक्सेस या मा से गनो या गुले वो ख खला गुगल ले सर्च अल के दक फ्या भई उले थाको गो ख मखो एसा वो ख त जिस छला यम कल धासा हे डिजिटल प्लेटफर्म ए कंटेंट देखि पिस देखा छु नि मोक्सा देखि त थाको फर एग्जांपल जे चाहिँ धन्यवाद धाको सब च्यानल देखा अले अन चाहिँ त्यो नेपाल भाषा सिकेको तर नेपाल भाषा सिनेको जीवसँग तै सुनाएको थियो नि सा तर उके यहाँ भ्युअरसिप फेबले चाहिँ उसले सन्तुष्टिदायक चाहिँ मजुमला एकदमै मजाकै भ्युअरसिप दियो अनि हजार छौ भिडियो हजार थ्याङ्क्यु रे होला होला महसा खटे झिगुका तर आज वे कन्टेन्ट सायद मेरो भाषा नेपाली भाषामा दिएको ल इङ्ग्लिसमा दिएको ल सा चाहिँ मला इङ्ग्लिस भाषा सिनेको वा स्पेनिस भाषा सिङ्खी गुडिया सिनी गुडिया दिएको छ सायद छौँ यही अनि गुली गुली हजार थिए निजी एजा थो समस्या चाहिँ दु नेवा त्यही हान छौ सुन मर्दा सा समस्या मेमिस त गुवाली आगो प्रवृत्ति न मरो खालि कुखिनेगो अयो डुने एकदमै क्रिटिसाइज याना डिमोरलाइज यागो चाहिँ नेवा त्यसमा यही तर उही त चाहिँ कन्स्ट्रक्टिभ वे न फिडब्याक बिगु अलि फिडब्याक अनुसार चाहिँ ज्या जुसा वेकअपिन्छ चाहिँ हान हपा बिगु अजागो ज्या चाहिँ कम हेजी आशा या थो जुन नेपाल भाषा एकेडेमी यागो ज्या खे वेकअपि पाखे चाहिँ एकदमै बालाको थो प्रविधि भाय छेला बुला जुन सहल ज्या जो जुल ओके वेकअपिसँग अनुगुली नसँग संस्था थिएन ओसँग संस्था दक्षिण चाहिँ कलेक्टिभली सुसु ज्या याहरूका वेकअपसँग धाइदिएको ख वतको ज्या जुया पनि ढाका भर्सा कासे ज्याजो साख्न मेगो मिस्वा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio.
4: पाल भाषा या जाजो नेपाल।

0: गोर्खा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

उनका आफ्नो लसको छ जाजो नेपाली छ नेपाली जाजो छिन्जना सुना दिलो जाजना पद गुड लाइफ बिस्किट्स जुगुना खरस मिला प्रजापति अलि प्राविधिक सोच दिदी रविन्द्र चौधरी अथोन सिंह जुगु छ जाजो हैन सिपिन त जानकारी बि त सही देवा ते गु लागि छ जाजो मको थो चाहिँ राष्ट्रिय जाजो जुर नाडा अटो शो रगा चाहिँ धोनि छ 18 नाडा अटो शो बिकुटि मण्डप जुइ दे मदु अलि थो चाहिँ थनी निसे सुरु छ आइतबार तक भाद्र 30 गते तक न्याय के इ रह्यो 10:30 निसे 6:30 तक जुर अलि थोकने चाहिँ मेन्दी आ अटो automobile industry na electric package is sweet yes on the way you quick electric cars no no which is on a canadi jamaina say ano ni sashi apostol to say dai onara gata go ma 150 plus participating global and domestic brands to no dai ale bisesana say ano cars the ye 23 brand khane ga two wheelers 13 brand light commercial vehicles say 17 brands over 17 auto components for financial stalls as ICP San Khanadi. Major team took from industry to employment means clean energy, electric vehicles, future of mobility as I go on ICP San Khanadi. Yes, I know when I swear will say so to gather little as you say regularly when I turn out to show it to know they know some title my which is the other day I'm like no no who as me to see no pakana as I go on to see it is you know gari by bike near राष्ट्रिय संगठन बुद्धि युवाथो सप्तमी खुनु खला बागिदनी मखला एरगादा यो असोज दुई गते लागो दु थुक्सी अले थुक्सी निसिया नासा नेवा दे दबु बुदि सोनी गलेसको जुया सँग अझ सोनी गले नै येसको जुया सँग थ बुदि चाहिँ आ प्रत्येक पिनि पिनि प्रदेश प्रदेश जुगु दु अले वय कथा चाहिँ थुक्सी द क्लेन थापा प्रदेश एक कोसी प्रदेश या धराने जुइ त गु जुल अले थो बुदि बले चाहिँ नेवा दे दबु छ अनलाइन पोर्टल न लन्च जुइ त गु दु विशेषना नेवा दे दबु दुनी छु गतिविधि मलाई अब गतिविधि चाहिँ गुङ्गो मेमेगो न्युज पोर्टलले वै गुङ्गो वै मखु थै एक्सेस दुपिसँग चाहिँ छोइ एक्सेस म रुपिसँग छोइ मखु तर दे दुया थो नेपाल न्याङ्कै खुलायो खसा मलाई 68 जिल्ला थिए नुगलाई दिए दबु अहिले प्रदेश दक्को प्रदेश थगु उपस्थित दु प्लस आ पालिकालाई गुलेदु गुले मलाई सयौँ सय सय पालिका दु अहिले अन्चा चाहिँ वडा कमिटी नदु भनौँ होला अहिले अन एक्टिभिटिज त जिगु व चाहिँ कभर या चाहिँ थाकुलानी नि छिँ दिए दबु या न्युज सक्न तै मगजेछु अनलाइन पोर्टललाई एज हाल दिए दबु यो नेवा दिए दबु ढका ए सबु अनलाइन पोर्टल जिसँग देखा छुनाको दु दिए दबु बाँकी चाहिँ देखा छुनाको छु र अहिले वन लन्च उब्ले हे जुई एजिया ठुकिया चाहिँ विशेष र दिए दबु या खतसकै वै ठिक भए पकान लन्च हुन दिइरहेका चाहिँ आशा होइन अहिले वन आफ्नो आफू दिए दबु पाखे चाहिँ भटी छ नेवा खेले छौँ विभिन्न मन हुँदा मलाई विभिन्न सेक्टरिया मन हुँदा पे कपी नापन भतिसा दे दबु नाप स्वाके माल धैको कथा चाहिँ छ युट्युब च्यानल न उसले लन्च दि अहिले युट्युब च्यानलले चाहिँ विभिन्न नेवा व्यक्तित्व पिनेको अन्तर्वार्ता अहिले नेवा गतिविधि त नेवा नख चख बारे जानकारी उदको खसै ज्याउने छिक पिनेको न सुझावी अपेक्षा चिसा या सुझाव सु व्यधि मधुसा दे दबु .org अनुभना चाहिँ अनुसि सुझाव न व्यधि फु वा दे दबु यस हो फेसबुक प्रोफाइल नदु नेवा दे दबु दिया अनुसार न चिन्ताको सुझाव व्यधि ज्यू ज्याजो निना दिगुली यो को सुझाव

0: Pilain Buddy. On air. App ma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: पन्ध्रौं महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले रिट तयार गरेपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले दलभित्र विश्वास गुमेपछि अदालतको बाटो खोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताउनु भएको हो। कांग्रेसभित्रको असन्तुष्टिलाई मुख्यत व्यक्तिगत भन्दै चालिसेले कार्यकर्ताको भरोसालाई नेताहरूले कमजोर बनाउन नपाउने बताउनु भएको छ। लाखौं कार्यकर्ताको मतबाट हुने फैसला अदालतको फैसला भन्दा शक्तिशाली हुने भन्दै चालिसेले महाधिवेशन निष्पक्ष बनाउन सहमतिमै विश्वसनीय वातावरण निर्माण गर्न सकिने पनि बताउनु भएको छ। फेसबुकमा लेख्दै चालिसेले विधानले तोकेको समय सीमा मंगिरमा सकिने भएकाले अदालतको निर्णय फर्केर महाधिवेशन रोक्न नसकिने अडान पनि राख्नु भएको छ। कांग्रेसको संस्थापन पक्षले तय गरेको पन्ध्रौं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो।
2: राष्ट्रिय सभाको बैठकमा साना बालिकामाथि हुने गरेको बलात्कारका घटनामा सांसदले प्रश्न उठाएका छन्। बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद अनिता देवकोटा,
3: 3 वर्षको अवोध बालिकादेखि बाबुबाटै छोरीहरू घरभित्रै असुरक्षित छन्। दिन दिनै भयानक बलात्कार, हिंसा र हत्याले सिङ्गो मानवताकै शिर झुकाएको छ। मुलुककै अस्मिता लुटिएको छ। नैतिक शिक्षाको खस्खदो स्तर र व्यावहारिक यौन शिक्षाको अभावले प्रकृति फैलाएको छ, विकृति फैलाएको छ। फितलो कानुन र उदासीन प्रशासनका कारण अपराधीहरूको मनोबल बढेको छ। अब सरकारको खोक्रो सान्त्वनाले पुग्दैन। म सरकारसँग जोरदार माग गर्दछु।
2: एमाले सांसद रोशनी मेचेले चोकमा शालिक बनाएर न्याय नहुने भन्दै टिप्पणी गर्नु भएको छ।
4: देशमा बढ्दो बलात्कारका जघन्य अपराध र सुस्त न्याय प्रणालीले आज राज्यको उपस्थितिमाथि नै गम्भीर प्रश्न उठाएको छ। 12 मा 3 वर्ष बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विभत्स घटनाले सम्पूर्ण देश स्तब्ध छ। के चोक चोकमा शालिक बनाएर मात्र नागरिकले सुरक्षित महसुस गर्छन्? यस्ता जघन्य अपराध नदोहोरिने गरी फास्ट ट्र्याक अदालत र कानूनमा आवश्यक संशोधन मार्फत तत्काल न्याय सुनिश्चित गरियोस्।
2: नेपाल कम्युनिष्ट पार्टीकी सांसद सम्झना देवकोटाले विगतमा पदमा बसेर काम गरेकाहरूले नै तल्लो स्तरको टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भयो।
5: आज महिलाहरू सबैतिर असुरक्षित छन्। यो बलात्कारको संख्या बढ्नुमा हाम्रो नैतिक शिक्षा र साइबर योलाई चाहिँ नियन्त्रण गर्न नसक्नु पनि हो भन्ने मलाई लाग्छ। यस्तो अवस्थामा यो बाल बालिका मात्रै बलात्कृत हुँदैनन्, सिङ्गो परिवारै विखण्डन हुन्छ। यस्तो गम्भीर विषयमा पूर्व उपसभामुखले दिनुभएको अभिव्यक्तिप्रति पनि म एकदमै स्तब्ध छु। यसले सिङ्गो मुलुकलाई कहाँ पुर्याउँछ र यो हामीले कानुन मात्रै होइन, यसलाई कडा सजायको व्यवस्था गरियोस्।
2: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नु भएको छ। नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो।
6: हामी सबैले एउटा चुनौती भोगिरहेछौँ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, यसले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा, एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यवसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5-7 वर्षमा चाहिँ नि $3,000 चाहिँ हाम्रो प्रति व्यक्ति आय चाहिँ नि $100 बिलियनको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो, तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
2: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रको उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था आउन सक्ने चेतावनी दिनुभयो। मुलुकमा यो वर्ष मनसुन प्रवेश गरेपछि 60 दिनको अवधिमा सरदर भन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 देखि भदौ 1 गतेसम्म मुलुकभर वर्षा 746.8 मिलिमिटर मापन गरिएको जानकारी दिनुभएको हो। यो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्रै वर्षा भएको उहाँको भनाइ छ। हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

FBS कोरका रेडियो सुन्ने हुनुहुन्छ र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता. आज कार्यक्रम घर संसारमा एक घन्टाको कार्यक्रम जहाँ अवश्य पनि हामी घर संसारलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्नेछौँ. र अवश्य पनि श्रोता, यो समय मिठा मिठा गीत सङ्गीत विभिन्न यो घर संसार सम्बन्धी जानकारी रहने नै छ. र आजको यो एक घन्टा कार्यक्रममा चाहिँ हामीले एउटा हाम्रो आत्मिकी मानसिक र शारीरिक जीवन कसरी स्वस्थ रहन सक्छौँ भन्ने विषयमा पनि रहनेछ. र यसै क्रममा अहिलेको यस समयमा चाहिँ म आज चर्चा गर्नेछु चेते बच्चालाई चाहिँ कसरी शान्त पार्ने छ उपायबारेमा. र कार्यक्रममा चाहिँ अवश्य पनि तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुनेछ. अब बच्चाहरूको यो जिते कुराहरूमा के कस्तो रहेको छ हामी अवश्य चर्चा गर्ने नै छौँ. तर त्योभन्दा अगाडि लागौँ अहिलेलाई पनि यो मिठो गीत सुन्ने क्रमतर्फ.

बी एफबी सरकार रेडियो सुन्ने अनुसार कार्यक्रमले हामी घर संसारमा छौं श्रोता र म चर्चा गर्नेछु जिद्दी बच्चालाई कसरी शान्त पार्ने छ उपाय बारेमा. अब बच्चाहरूले जिद्दी गर्नु घर हरेक घरमा देखिने सामान्य व्यवहार हो. कहिले उनीहरूलाई नयाँ खेलाउन चाहिन्छ, कहिले बाहिर खेल्न जान जिद्दी गर्छन् भने कहिले पिताले जानै मान्दैनन्. यस अवस्थामा उनीहरूको व्यवहारले अभिभावकको धैर्यको परीक्षा लिन सक्छ. धेरैजसो अभिभावक बच्चालाई गाली गर्ने गर्छन् तर यसको बच्चा यसले चाहिँ बच्चा शान्त हुने सट्टा चाहिँ झन बढी जिद्दी बन्न सक्छ. त्यसरी बच्चाको जिद्दीलाई गाली वा सहज सजाय भन्दा पनि माया धैर्य र समझदारीका साथ सम्हाल्नु आवश्यक हुन्छ. बच्चाको भावना बुझेर सही तरिका अप्नाउँदाखेरि जिद्दी कम गर्न मात्र होइन अभिभावक र बच्चा बीचको विश्वास तथा भावनात्मक सम्बन्ध बलियो बनाउन पनि मद्दत पुग्छ. र पहिलो माथि रहेको छ हामीले ध्यान अन्यत्र यो मोड्ने. सानो बच्चा भएका उमेरहरूका बच्चाहरूको चाहिँ ध्यान अन्यत्र मोड्ने उपाय प्रभावकारी हुनसक्छ. उदाहरणका लागि बजार वा पसलमा आफूलाई मन परेको वस्तु नपाउँदा बच्चा रुन वा जिद्दी गर्न थाल्यो भने उसको ध्यान अन्य कुनै कुरातर्फ मोड्न सकिन्छ. उसलाई वरपरको कुनै रोचक कुरा देखाउने वा अर्को गतिविधिमा सहभागी गराउने प्रयास गर्नुपर्छ. कतिपय अवस्थामा वातावरण र ध्यान परिवर्तन गरेपछि बच्चाको रिस तथा जिद्दीपन आफै कम हुँदै जान्छ. र यसै गरी अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र त्यस पछाडि हामी दैनिक दिनचर्या निश्चय गर्ने यो विषयमा नै चर्चा गर्नेछौँ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफपी स्कोरका रेडी सुन्ने अनुसार कार्यक्रम घर संसारमा सौरमा चर्चा गरिरहेको छ. अहिले समयमा जिते बच्चालाई कसरी शान्त पार्ने यी छ उपाय बारेमा चर्चा गरिरहेको छु. यसै गरी दोस्रोमा रहेको छ दैनिक दिनचर्या निश्चित गर्ने. बच्चामा जितेपन र चिड़चिड़ापन बढ्नुको एउटा कारण अनियमित दिनचर्या पनि हुन सक्छ. खाना खाने, खेल्ने, पढ्ने र सुत्ने समय सकेसम्म निश्चित राख्दाखेरि बच्चाले स्थिरता र यसै गरी सुरक्षाको महसुस गर्न सक्छ र बच्चालाई कुन समयमा के गर्ने भन्ने पहिले नै थाहा हुँदा कुनै गतिविधि अचानक रोक्नु पर्दाखेरि वा परिवर्तन गर्नुपर्दा हुने विरोध पनि कम हुन सक्छ. त्यसैले बच्चाको उमेर र आवश्यकता अनुसार सरल र व्यावहारिक दिनचर्या बनाउनु राम्रो हुँदछ. यसै गरी रहेको छ तेस्रोमा पनि आवश्यक पर्दा हुँदैन भन्न सिक्ने. बच्चाले मागेका हरेक कुरा पुरा गरिदिनु राम्रो अभिभावक त होइन, कतिपय अवस्थामा अभिभावकले स्पष्ट रूपमा हुँदैन भन्न आवश्यक हुन्छ. तर हुँदैन भन्ने तरिका पनि महत्त्वपूर्ण हुन्छ. रिसाएर कराउनु वा बच्चालाई अपमानित गर्नुभन्दा त्यसको कारण शान्त रूपमा बुझाउनुपर्छ. हुँदैन मात्रै भन्नुभन्दा त्यसको कारणसहित बुझाउनु राम्रो हुन्छ. जस्तो अहिले यो हुँदैन किनभने सुत्ने समय भइसक्यो, वा त्यो खानेकुरा किन हुँदैन, त्यो खाँदा पेट दुख्छ. यसले बच्चालाई नियम र सीमाको कारण बुझ्न मद्दत गर्छ. र अवश्य पनि हामी चर्चा गर्दै गर्नेछौँ, तर त्योभन्दा अहिलेको लागि अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पिएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ घर संसारमा र म चर्चा गरिरहेको छु तपाईँको समीक्षामा पनि अहिले जिते बच्चालाई कसरी शान्त पार्ने छ उपाय बारेमा जानकारी रहेको छ र यसै गरी पाँचौँमा रहेको छ राम्रो व्यवहारको प्रशंसा गर्ने बच्चाहरू आफ्नो व्यवहारको प्रशंसा चाहन्छन् जब बच्चाले शान्त भएर आफ्नो कुरा राख्छ नियम पालना गर्छ वा जिती नगरी अभिभावकको कुरा बुझ्छ भने उसको प्रशंसा गर्नुपर्छ आज तिमीले धेरै राम्रोसँग आफ्नो कुरा भन्यौ वा तिमीले जिती नगरी मेरो कुरा बुझ्यौ यो निकै राम्रो भयो जस्ता सकारात्मक शब्दले बच्चालाई त्यस्तै राम्रो व्यवहार दोहोऱ्याउन प्रेरित गर्न सक्छ सानो बच्चाका लागि स्टार चार्ट स्टिकर वा उसको मनपर्ने गतिविधि जस्ता सामान्य प्रोत्साहनका उपाय पनि अप्नाउन सकिन्छ तर हरेक राम्रो व्यवहारका लागि पुरस्कार दिनैपर्छ पनि हुँदैन अभिभावकको प्रशंसा र सकारात्मक ध्यान पनि प्रभावकारी हुन सक्दछ र चौथोमा रहेको छ आफू शान्त रहने र धैर्य राख्ने बच्चाले आफ्नो वरपरका मानिसको व्यवहारबाट धेरै कुरा सिक्छ यदि अभिभावकले बच्चाको हरेक जिद्दीलाई मारिसाउने कराउने वा कठोर प्रतिक्रिया दिने गर्छन् भने बच्चाले पनि त्यस्तै व्यवहार सिक्न सक्छ त्यसैले यस्तो अवस्थामा अभिभावकले पहिले आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ गहिरो सास लिने केही सेकेन्ड रोकिएर त्यसपछि बच्चासँग कुरा गर्ने शान्त आवाजमा स्पष्ट रूपमा कुरा गर्दा बच्चाले पनि बिस्तारै आफ्ना भावना नियन्त्रण गर्न सिक्न सक्छ र अवश्य पनि अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

BFB स्कोरकार्ड रेडी सुन्ने हुनुहुन्छ कार्यक्रममा अहिले हामी संस्कृता घर संसारमा चर्चा गरिरहेको छ तपाईँको माझमा आजको दिनमा पनि यो समय जिते बच्चालाई कसरी शान्त पार्ने छ उपाय बारेमा मैले चर्चा गरिसकेको छु र सबैभन्दा अन्तमा चाहिँ यसै कुरालाई हामी ध्यान मध्य नजर राखेर ध्यान दिनुपर्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा बच्चाको जितेलाई हरेक पटक उसको बदमासी वा जानजानी दुःख दिने प्रयासका रूपमा बुझ्नु हुँदैन। कतिपय अवस्थामा बच्चाले आफ्ना भावना शब्दमा व्यक्त गर्न नसक्दा रोएर रिसाएर वा जिद्दी गरेर आफ्नो कुरा व्यक्त गरिरहेको हुनसक्छ। त्यसैले उसको भावना बुझ्दै आवश्यक सीमाहरू स्पष्ट रूपमा निर्धारण गरेर र निरन्तर एउटै किसिमको व्यवहार गर्नु राम्रो अभिभावकत्वको महत्त्वपूर्ण हिस्सा हो। र श्रोता, आज रहेको थियो यो निकै नै एउटा घरको संसार सुन्दर बनाउन, जसरी बच्चाहरू चाहिँ भविष्यको कर्णधार हुन्, बच्चाहरूलाई चाहिँ राम्रो शिक्षा राम्रो वातावरणमा हुर्काउन जरुरी छ र त्यो चाहिँ सुरुवात हुन्छ एउटा घरको संसारबाटै। र आज फाइदाजनक भएको छ भने म आशा गर्दछु र यसै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि तपाईँको माझमा ल्याउने नै छु भन्दै अहिलेलाई यो मिठो गीत इन्जोय गर्नुहोस्। हामी नेक्स्ट विक भेट्ने नै छौँ। नमस्ते, बाई।

0: AM FM Online Online Apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सक्ने यो BFBS गोरखा रेडियो हो।
1: बागमती प्रदेशमा सत्ता साझेदार तीन दलबीच छ बुँदे सहमति भएको छ। मुख्यमन्त्री किरण थापा मगर सहित नेकपा एमाले नेकपा र राप्रपा बीच छ बुँदे सहमति भएको हो। समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने, आठ मन्त्रालय नबढाउने गरी मन्त्रालय भागभण्डा गर्ने र सभामुख नेकपाबाट निर्वाचित गर्ने तीन दलबीच सहमति भएको हो। यस्तै सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ। सहमतिको चौथो बुँदामा सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र सुरुमा नेकपाले नेतृत्व लिने उल्लेख छ। मन्त्री परिषदलाई महिला सहभागिता सहित समावेशी बनाउने र मन्त्री परिषद मर्यादा क्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपा रहने पनि सहमति भएको छ। राप्रपा भित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको हो। राप्रपाले संशोधित दल नेता थापा सहित चार सांसदलाई कारबाही समेत गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध मुद्दा हालेको छ। आयोगले नापी कार्यालय नवलपरासीमा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। सुडी विरूद्ध 3,71,84,000 बढी रूपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो। आयोगका अनुसार शाहले 2046 माघ 16 गतेदेखि 2081 जेठ 32 गतेसम्मको अवधिमा विभिन्न स्रोतबाट 6,03,85,000 रूपियाँ वैधानिक आय आर्जन गरेको देखिएको छ। तर यो अवधिमा जग्गा खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा अन्य लगानीमा 9,75,69,000 बढी खर्च तथा लगानी गरेको अख्तियारको दावी छ। वैधानिक आयभन्दा 3,71,84,000 बढी खर्च तथा लगानी गरेको देखिएको र शाहले यो रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ। काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वीरेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका विषयमा ध्यान आकर्षण गराउने भएको छ। फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि चाहिने जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने निर्णय गरेको हो। बैठकले यही भदौ 5 गते सिंहदरबारमा भएको बैठकमा फोरमका सदस्यमाथि सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ। यो विषयमा पनि प्रधानमन्त्रीको ध्यान आकर्षण गराउने फोरमले जनाएको छ। बैठकमा बोल्दै ललितपुर महानगर प्रमुख चिरी बाबु महर्जन,
2: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरू मध्ये लगै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो। त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसको विरोध जमा विरोध जमाउँदाखेरि अलिक सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, असर त तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले
3: पालिका विपन्न बाल बालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 विपन्न बाल बालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने। कोदो मकै लगायतका अन्नबाली बाँदर र बँदेलले सखाप पार्न थालेपछि पाल्पाका किसान टिमोर खेतीतिर मोडिँदै रिब्दीकोट, नेस्दी, रैनादेवी सहाराका गाउँलेलाई टिमोर खेतीका लागि वन कार्यालयको सहयोग। गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै तहासा बनाउन चाहिने 4 घना बाँस 2500 रुपियाँसम्ममा बिक्री हुँदै तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा। आर्थिक मन्दी लगायतका कारण मधेसमा गएको वर्ष दिनमा 1,900 उद्योग व्यापार बन्द, यही अवधिमा 5,000 नयाँ उद्योग दर्ता र 7,500 उद्योगको नवीकरण भएको मध्य प्रदेश उद्योग मन्त्रालयको तथ्याङ्क। गण्डकी सरकारको आयोजना मार्फत म्याग्दीमा 1 वर्षभित्र 500 घरमा खानेपानी र 91 हेक्टर जग्गामा सिंचाई सुविधा विस्तार, खानेपानीका लागि 320 घनमिटर क्षमताका 20 संकलन ट्याङ्की र 178 संरचना बने। सुनसरी रामधुनीका पूर्व गोर्खा सैनिक कृपाश्वर घले गुरुङको लोभ लाग्दो ड्रागन खेती, भारतीय सेनाबाट पेन्सन आएपछि 2 बिघामा ड्रागन लगाउँदा वार्षिक 60 लाखसम्म आमदानी। र चितवन भरतपुर 10 को गेस्ट हाउस चौरमा शहीद मैदान बनाइने, शहीद मैदान बनाउन साबिक जिल्ला विकास समितिको 1 बिघा 16 कट्ठा जग्गा दिइने, मैदान निर्माणका लागि हाल 1.5 करोडको बजेट।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
0: यो BFBS कुल कार्यक्रम रेडियो हो।

कहिले काहीँ सोचौ न, हाम्रो जीवन कति व्यस्त भएको। बिहान आँखा खुलेदेखि नै कामको चिन्ता, फोनमा आएका मेसेजहरू, सोसल मिडियाका नोटिफिकेसनहरू, घरको जिम्मेवारी, अफिसको काम, परिवारका आवश्यकताहरू, भविष्यको योजना, अनि दिनभरि यति धेरै कुरा गर्छौँ कि राति ओछ्यानमा पुग्दा एउटै प्रश्न मनमा आउँछ, आज मैले आफ्नो लागि के गरेँ त। हामीसँग कुरा गर्ने थुप्रै मानिसहरू थिए, तर आफूलाई सुन्ने, आफ्नो लागि सोच्ने समय खोइ त। बस अरूको जीवन हेर्नका लागि सोसल मिडिया खोल्छौँ, अरूको सफलता देख्छौँ, अरूको यात्रा देख्छौँ, अरूको खुसी देख्छौँ, अनि थाहै नपाई उनीहरूसँग आफ्नो जीवनको तुलना गर्न थाल्छौँ, होइन? हरेक मानिसको जीवन फरक, कसैको बिहान छिटो आउला, कसैको साँझ ढिलो आउला, तर त्यसले कसैको यात्रा छोटो र कसैको यात्रा लामो बनाउँदैन। त्यसै कारणले आज मनको आवाजबाटै तपाईँलाई सानो आग्रह गर्न चाहन्छु, आज केही समय आफ्नो लागि छुट्याउनुहोस्। फोन केही बेर अलिकति परे राखिदिनुहोस्। आफ्नो मनसँग, मनको आवाजसँग कुरा गर्न आउनुहोस्। सायद हामीले खोजिरहेको त्यो सुख, त्यो आनन्द एकछिन हामी आफैसँग पाउँछौँ कि होइन? एकैछिन सँगै बसेर गीतहरू सुन्दा, मनको आवाज सुन्दा तपाईँले आफूलाई आफैसँग भेट गरेको जस्तो अनुभव हुन्छ कि? बस अनुरोध मन्दिराको यति हो। यो हो मनको आवाज रेडियो स्टेसन BFBS गोर्खा रेडियो, अनि तपाईँको छेउमा हाजिर भइसकेको छु मन्दिरा। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ हार्दिक हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु।

हजुर, तपाईँले यो सुन्दर सुन्दर अत्यन्तै मिठो गीत सुन्नुभयो मनको आवाजमा। तपाईँको छेउमा मन्दिरा छु। यस्तो समय आयो कि तपाईँ हाम्रो जीवनमा जे कुरा पनि हामीलाई इन्स्ट्यान्ट तुरुन्तको तुरुन्तै चाहिन्छ। तुरुन्तै रिप्लाई चाहियो, तुरुन्तै सक्सेस चाहियो, तुरुन्तै पैसा चाहियो, तुरुन्तै रिजल्ट चाहियो। तर प्रकृतिलाई यसो हेरौँ त, त्यो प्रकृतिलाई हेर्न साथै प्रकृतिले हामीलाई एउटा कुरा सिकाउँछ। त्यो के भन्दाखेरि, बिउ हामीले रोप्न साथै त्यो बिउ आजको भोलि नै उम्रिँदैन, त्यसको लागि समय चाहिन्छ। त्यसलाई रोप्नको लागि पहिला हामीले माटो खन्नै पर्यो, अलिकति मिलाउनै पर्यो, सम्याउनै पर्यो, घाँस ढुङ्गा छ भने उखाल्नै पर्यो, त्यसपछि त्यहाँ मलसल हालेर त्यसलाई माटो मिलाउनु पर्यो, बिउ रोप्नु पर्यो, पानी हाल्नु पर्यो, अनि घाम पानी र केही समय पश्चात बल्ल बिरुवा उम्रिन्छ अनि पात हाँगा हुँदै त्यो रुख ठुलो हुन्छ। जीवनमा हरेक चिजको फल चाख्नको लागि समय लाग्छ। त्यसैले हतार गरेर केही पनि हुँदैन, हतारको काम लतार भन्छ नि, होइन? त्यही भएर अलिकति मेहनत, अलिकति परिश्रम गर्न साथै त्यसको परिणाम भोलि नआउला भन्न सकिँदैन, तर आजको आजै खोज्यो भने त्यसले परिणाम चाहिँ दिँदैन। केही सिकेका कुराले पनि, त्यो सिपले पनि ती आकार दिनको लागि, अवसर दिनको लागि समय लाग्छ। जीवन पनि त्यस्तै हो। आज पनि यस्तै केही जीवनका व्यवहारिक कुराहरू छन्, केही मेरा कुराहरू छन्, अनि केही तपाईँका लागि रोचक कुराहरू लिएर आएकी छु। यी सबै तपाईँले पाउनुहुनेछ, अनि राम्रा राम्रा गीतहरू पनि छन्। यी सबै तपाईँका लागि पस्किनेछु आजको मनको आवाजमा। त्यसैले साथै बस्नुहोला।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। हजुर, तपाईँको छेउमा मान दिइरहेको छु। तपाईँ हामीले वर्षौँ वर्ष गरेको राम्रो व्यवहारले छ नि तपाईँ हाम्रो सम्बन्ध यति बलियो हुन्छ कि के भनौँ। तर त्यो सम्बन्ध बलियो भयो भने हामीले एउटा आधार पनि पाउँछौँ जीवनमा। कहिलेकाहीँ यस्ता आधारले हामीलाई भित्रैबाट कस्तो मजबुत बनाइदिन्छ कि केही नगरे तापनि मलाई भोलि केही पर्यो भने मेरो फलानु फलानु व्यक्ति छन्, उनीहरूले मलाई हेर्छन् भन्ने आधार एउटा मनभित्रै पलाएर आउँछ। चाहे उनीहरूले गरून् या नगरून्, तर त्यो सम्बन्ध राम्रो छ भने तपाईँलाई विश्वास हुन्छ। हो, यसै गरी विश्वास दिलाउनु, यसै गरी आफ्नो कोही बनाउनु अत्यन्तै राम्रो कुरा हो। सबै आफ्ना छन्, तर कहिलेकाहीँ यसो विचार गर्नुहोस् त, आफ्नो लागि पनि त केही गर्नु पर्यो नि, आफूलाई पनि समय दिनु पर्यो नि। आफ्नो लागि चाहिँ हामी भन्छौँ समय नै छैन। अब हेर्नुहोस् त, पैसा हरायो भने हामीले मेहनत गरेर पैसा कमाउन सक्छौँ। आफन्त इष्टमित्र रिसाए भने पनि केही दिएर, माफी मागेर अथवा फेरि सम्बन्ध बढाएर त्यसलाई पनि सुमधुर बनाउन सक्छौँ। काममा केही तलमाथि भयो, बिग्रियो भने त्यसलाई पनि सपार्न सक्छौँ। तर तपाईँ हामीसँग भएको समय जुन एकचोटि खेर गयो भने त्यो बितेको समय तपाईँले जे सुकै गर्नुहोस् फर्केर आउँदैन। यस्तै रोचक रमाइला कुराहरू गर्ने नै छौँ। साथै बस्नुहोला मनको।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। म यसपटक भारतको नयाँ दिल्ली पुगेर आएँ होइन एउटा कार्यक्रमको लागि। यो चाहिँ भारतको नयाँ दिल्लीको यसो भूमि भन्ने ठाउँमा चाहिँ इन्टरनेसनल कन्भेन्सन सेन्टर निर्माण भएको रहेछ। त्यहाँ चाहिँ कार्यक्रमहरू, विभिन्न मिटिङ, सेमिनारहरू, कन्फरेन्सहरू हुने रहेछ। एकदमै भव्य बनेको रहेछ, राम्रो रहेछ। त्यहाँको कार्यक्रम अटेन्ड गरेर म फर्किएँ होइन। तर त्यहाँ बस्दाखेरि चाहिँ हामीले अब खानेकुरा खानलाई चाहिँ कहिले कता गइरहन्थ्यौँ। अनि दुई चारचोटि खानेकुरा खाने क्रममा चाहिँ एउटा ठाउँमा पुगियो कि त्यो ठाउँमा पुगेपछि हामीले अरू बचेका केही दिनहरू चाहिँ त्यही ठाउँमा खानेकुरा खायौँ। किन खायौँ भन्दाखेरि त्यहाँ एउटा कथा छ, म तपाईँलाई भन्छु होइन। अब मेरो चाहिँ जता गए पनि अलिअलि अब कथाहरू खोतल्ने होइन, मान्छेहरू के गर्दैछन्, कसो गर्दैछन्, के भइरहेछ, यसो बहाना मिल्यो भने कुरा खोतलिहाल्छु कि मैले। अनि कुरा खोतलेपछि अलिअलि कुरा बुझिसकेपछि अनि त्यो एउटा पनि जिन्दगीको अनुभव हुन्छ नि होइन। त्यही क्रममा मैले हामी दुई चार दिन त्यहाँ खाना खान गइसकेपछि अनि त्यो खाना बनुन्जेल, त्यो अर्डर लिउन्जेलसम्म चाहिँ त्यहाँको एकजना अलिकति पाको व्यक्ति हुनुहुन्थ्यो, उहाँसँग कुराकानी चल्न थाल्यो। अनि कुराकानी चल्दा चल्दै कुराकानीको क्रम चाहिँ कसरी सुरु भयो भन्दाखेरि, त्यो होटेलमा काम गर्ने चाहिँ सिक्किमका दुई नेपाली हुनुहुँदो रहेछ, त्यहाँ सानसानो बहिनीहरू। अनि उहाँहरू चाहिँ त्यहाँ काम गरिरहेको देखेर पछि हामीले नेपाली हो भनेर सोद्धाखेरि चाहिँ हो भन्नुभयो, नेपाली मजाले बोल्नुभयो। अनि कहाँको भन्दा सिक्किमको हुनुहुँदो रहेछ, अनि सानै हुनुहुन्थ्यो, अनि काम गर्दै हुनुहुँदो रहेछ। अनि त्यही बहानामा हामीले ती होटेलका मालिकसँग कुराकानी गऱ्यौँ। अनि कुराकानी गर्दा त ए नेपाली पनि हुनुहुँदो रहेछ नि त यहाँ है भनेर सोद्धाखेरि चाहिँ दुईजना नानीहरू छन् भन्नुभयो। अनि त्यसपछि एउटी अर्की नानी बाहिर निस्किन् र हाम्रो अर्डर लिइन्। ती वृद्ध बाले चाहिँ के भन्नुभयो भने, यो होटेलको ओनर चाहिँ यी नानी हुन्, यी मेरी नातिनी हुन् भनेर उनले देखाए। उनी पनि ती नेपाली युवती जत्रै उमेरकी थिइन्, धेरै ठुलो उमेरकी थिएनन् उनी पनि। अनि हामी अकपक्क परेर उनलाई हेऱ्यौँ, अनि हामीले चाहिँ जिस्क्याएको होला भन्ठान्यौँ। अनि फेरि कुरै कुरामा कुरा चल्यो। उनले भने, म त रिटायर भएको हुँ, पेन्सन मजाले आउँछ, मलाई होटेल खोल्नुपर्ने आवश्यकता पनि छैन, मैले दुःख गर्नुपर्ने पनि छैन, अब यो उमेरमा पेन्सनले राम्रोसँग खान पुग्छ, तर पनि यो नातिनीको लागि म यहाँ आएको हुँ, उनले भने। त्यसपछि खाना आयो, हामी खाना खाँदै थियौँ, अनि यतिकैमा कुरै कुरामा उनी कुरा गरिरहेका थिए। सानो थियो होटेल होइन, चार पाँचजना मान्छे मात्रै अटाउँथ्यो त्यहाँ। आधामा बारेर किचन बनाइएको थियो, आधामा चाहिँ मानिसहरूले खाना खान्थे, धेरै जस्तो मानिसहरूले प्याक गरेर लाँदा रहेछन् त्यहाँ। यसरी कुराकानी गर्दा गर्दै खाना आइपुग्यो, हामीले खाना थाल्यौँ। अब कसरी यो होटेल उनले खोले अनि ती नातिनीले कसरी यो व्यवसाय गरिन्, म तपाईँलाई बताउँछु यो गीतपछि, साथै बस्नुहोला।

आज त्यसपछि ती वृद्ध व्यक्तिले भने, कोभिडको समय थियो, त्यति बेला म घरबाट यही बाटो जाँदै थिएँ, अनि जाँदाखेरि चाहिँ एक नारी चाहिँ यहाँ बसेर रोइरहेकी थिइन्। किन रोएको भनेर सोद्धाखेरि चाहिँ, अब कोभिड भयो, कोभिड भएपछि मैले भाडा तिर्न सकिनँ, मेरो होटेल यहाँ छ, अब मलाई छोडेर जान पनि दिँदैन साउले, मसँग त्यति पैसा छैन, अब म के गरौँ, कसैले तिर्दिँदा पनि तिर्दिँदैनन्, सबैको अवस्था उस्तै छ, 2 लाख रुपियाँ पैसा यस्तो अवस्थामा कसले दिने, अब मेरो अवस्था यस्तो छ अनि त्यही भएर यहीँ बाटोमा म बसिरहेकी भनेर उनी रोएको देखेपछि ती बुढालाई एकदमै माया लागेछ। अनि उनले भनेछन्, अनि तिमी के गर्छौ त भन्दाखेरि, 2 लाख पाए म यो साउको पैसा तिरेर म गाउँ जान्थेँ, अब पैसा छैन, छोडेर जान पनि सकिनँ, उनले जान पनि दिएनन्, यो होटल बेच्न पाए पनि हुन्थ्यो। उनी त्यसो भनेपछि, ल म 2 लाख तिमीलाई दिन्छु, यो होटल मलाई देऊ भनेर ती वृद्धले खासमा चाहिँ उनलाई सहयोग गर्नका लागि त्यो होटल किनिदिएर 2 लाख रुपियाँ दिएका रहेछन्। अनि त्यत्तिकै भयो, त्यो होटल बन्दको बन्दै थियो, कोभिड सिद्धियो, अनि कोभिड सिद्धिएपछि नातिनीले भनिन्, रे अब म आफ्नै व्यवसाय केही गर्न चाहन्छु, के गर्ने होला भनेर विचार गर्दाखेरि चाहिँ उनले ठ्याक्क त्यो होटल किनेको सम्झेछन् अनि भनेछन्, त्यो होटल छ कि त्यही होटल चलाउने त। त्यसपछि नातिनीले भनेछिन्, हो होटल चलाउने। त्यसपछि ती हजुरबा र नातिनी भएर सरसफाई गरेर बिस्तारी सानो पैसाबाट उनीहरूले त्यो होटल चलाउन थालेछन्। खाजा सेटहरू बनाउने, रोटीहरू बनाउने, बिहानको खाना बनाउने, यसरी गर्दा गर्दै अर्डरहरू आउन थाल्यो रे, अनि राम्रो सस्तो सुलभ तरिकाले उनीहरूले त्यो होटल चलाउन थालेछन्। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। यस्तै रोचक रमाइला कुराहरू गर्ने नै छौ, साथै बस्नुहोला मनको आवाजमा।

ती वृद्ध व्यक्तिले भने राम्रै चलेपछि मान्छे चाहियो। अनि यी दुई बहिनीहरू जुन सिक्किमका बहिनीहरू उनीहरूको पनि कोभिडमा जुन काम गरिरहेका थिए त्यो कम्पनी बन्द भएर काम नपाएर उनीहरू पनि कामको खोजीमा हिँडिरहेका रहेछन्। अनि ती वृद्धले ला आऊ तिमीहरू पनि यहीँ काम गर भनेर उनीहरूलाई पनि त्यहीँ राखेका रहेछन्। उत्रै उत्रा भएर काम गर्दा रहेछन्। अनि साना साना केटाकेटीहरू भए अनि यिनीहरूलाई मात्रै छोड्नु भएन भनेर चाहिँ ती वृद्धले चाहिँ हिसाब किताब हेरिदिने, अर्डरहरू लिइदिने, बाहिर बसेर एउटा केटाकेटीहरूको लागि अभिभावक पनि भए अनि रेखदेख पनि गरिदिए। आफ्नो जुन अवकाशपछिको समय त्यहाँ रमाइलोसँग उनको बित्यो अनि नातिनीको एउटा व्यवसाय पनि बन्यो। त्यही व्यवसायको बहानामा ती अरू दुई तिनजनाले पनि काम पाए। त्यसकारणले म यहाँ छु, अहिले रमाइलो लागिरहेको छ, राम्रो व्यापार हुन्छ, कम्तीमा पनि दिनमा 15-20 हजारदेखि लिएर कहिलेकाहीँ त 30 हजारसम्म पनि पुग्छ, भुद्दै भएन भन्दा पनि 10 हजार हुन्छ। त्यही भएर नातिनीलाई पुगेको छ, मलाई त चाहिँदैन, मेरै पैसा छ र अलिअलि खर्च म गरिदिन्छु र त्यो पनि मन लिन्न किनकि नातिनी हो मेरो। यी युवा पुस्ताका केटाकेटीहरूले काम गरेका छन्, म उनीहरूको सहयोगी बन्न पाउँदा मलाई खुसी लागेको छ भनेर उनले सुनाए। हुन पनि हो नि, हेर्नुहोस् त, एक अभिभावकले साथ दिँदाखेरि ती साना साना केटाकेटीहरूले आफ्नो भविष्य बनाउनको लागि एउटा पाइला अगाडि सारे। त्यत्रै केटाकेटीहरू घरमा आमा बाउको सहारामा म अहिले बेला भएको छैन, म पढ्दैछु, म पछि गर्छु भनेर कतिले त्यत्तिकै समय व्यतीत गरिरहेका छन्। तर उनीहरूले त्यति राम्रो व्यवसाय गरेर आफ्नो खुट्टामा उनीहरू आफू उभिरहेका छन्। त्यो आफ्नो खुट्टामा उभिनका लागि पनि परिवारको साथ भयो, ती हजुरबुवाको साथ भएर उनीहरू एक मजबुत खम्बाको रूपमा अगाडि बढिरहेका छन्। किन भन्दा हजुरबाको साथ, भरोसा र एउटा हौसला अनि आँटले उनीहरूमा पनि अझ हौसला बढ्यो। त्यसै कारणले एकजनाले केही गर्छु भन्यो भने अर्कोले साथ दियो, आँट दियो भने त्यो काम एकदम राम्रो पनि हुन्छ र त्यो व्यक्तिलाई अझ थप काम गर्नको लागि प्रोत्साहन, उत्साह र हिम्मत पनि मिल्ने गर्दछ।

0: ಪ್ಲೀಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio.
3: BFBS Gorkha Radio ma Man ko aawaz.

हजुर, यति बेला तपाईँले सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा मान्दिरा छु। हामीले धेरै पटक भन्छौँ नि होइन, समय छैन समय छैन, के साँच्चै नै हामीसँग समय छैन त? हामीले आफ्नो समय कहाँ खर्च गरिरहेका छौँ भन्ने कुराको चाहिँ हामीले हिसाब किताब गर्दैनौँ। पैसाको हिसाब किताब गर्छौँ, फलानुलाई यति दियौँ, फलानुसँग यति लिनु बाँकी छ, मेरो यहाँ यति जम्मा छ, यहाँबाट यति आउँछ, यति ब्याजमा लगाएको छ, अथवा यति ब्याज तिर्नु छ, अथवा तरकारी पसलमा यति तिर्नु छ, सामानहरू लिएर आएको यति छ, यस्तो उस्तो उस्तो उस्तो कति हो हिसाब किताब, त्यसको चाहिँ हेक्का छ। तर यो कहिले फर्केर नआउने समयको चाहिँ हामीले हिसाब किताब राखेका छैनौँ। एकछिन आफ्नो लागि पनि सोचौँ र आफ्नो दिनमा हामीले के कुरामा समय खर्चिएका छौँ हिसाब किताब गरौँ। काम, परिवार, आवश्यक जिम्मेवारी, त्यसपछि बाँकी रहेको अलि धेरै समय भनौँ न होइन, त्यसमा चाहिँ मोबाइलमा आएका रिल्सहरू, सर्चहरू, टिकटकहरू, स्क्रोलिङ, अनि यताउता के हेर्दा हेर्दै 2 घन्टा, 3 घन्टा, 4 घन्टा, 5 घन्टा, 6 घन्टा कहिले काहीँ चाहिँ दिन पनि बितेको अनुभव मलाई पनि छ। आज त्यो सानो सानो खेलौना मानिसले आफ्नो उपयोगका लागि भनेर बनाएको थियो, तर संसारभरिका मानिसलाई त्यो खेलौनाले आफ्नो हातबाट खेलाइरहेको छ। यही कुरो

तपाईसँग कुरा गर्दा गर्दै, तपाईँको मनको आवाज, मेरो मनको आवाज सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको मनको डायरीबाट एउटा पाना खोल्दै गर्दा एउटा कुरा भन्न मन लाग्यो। हामीले हरेक दिन धेरै मानिसहरूलाई भेट्छौँ, बाटोमा देख्छौँ, हिँड्दाखेरि, बसमा यात्रा गर्दाखेरि, मानिसहरूलाई पसलमा जाँदाखेरि, काम गर्दाखेरि, कोही हाँसिरहेछन्, कोही हतारमा दौडिरहेछन्, कोही कसैसँग बोलिरहेछन्, कोही साउजी यो चिज दिनुहोस् न हतार भयो भनिरहेछन्, कोही फलफुल पसलमा ओहो छिटो न छिटो भनिरहेछन्, होइन, मानिसलाई देख्दाखेरि सबै मुस्कुराइरहेका हुन्छन्, हाँसिरहेका हुन्छन्, दौडिरहेका हुन्छन् आ आफ्नो संसारमा आ आफ्नै किसिमले। एउटा त्यो बाहिरी रूपमा हामीले व्यक्तिलाई देख्यौँ र मूल्याङ्कन गऱ्यौँ। पसलमा किन्दाखेरि पनि कसैले चाहिँ पैसाको वास्तै नगरे जस्तो यो पनि दिनुहोस् त्यो पनि दिनुहोस् त्यो पनि दिनुहोस् भनेर किन्छन्। कोही कोही आफ्नो हिसाब किताब गरी गरी आफूलाई चाहिने ठिक्क मात्र किनेर ल्याउँछन्। कोही आफ्नो बजेटमा बजेटभित्रै बसेर किन्छन्। त्यो सबैको आ आफ्नो व्यवहार छ। तर जब अलिकति विचार गरेर हेर्छौँ नि हामीले, त्यो मानिसको हामीले देखेको बाहिरी रूप हो, उसको भित्री रूप, त्यो मानिसको भित्री रूपमा के भइरहेको छ, मनभित्र के भइरहेको छ भन्ने कुरा चाहिँ उसले आफ्नो जीवनमा भोगेको कुराहरूबाट हुन्छ। उसले कति रात भोकै बिताएको होला, उसले कति पटक आफ्नो आँखामा आँसु लुकाएको होला, उसले कति कुराहरू हामीलाई थाहै नदिएको होला, कति उतार चढावहरू पार गरेको होला, उसको जीवनमा कस्ता कस्ता कुराहरू आए होला, त्यो हामीले उसको अनुहार हेरेर मूल्याङ्कन गर्न सक्दैनौँ। यस्ता धेरै कुराहरू छन्। हरेक व्यक्ति एउटा किताब हो भनेपछि हरेक व्यक्तिको त्यो जिन्दगीको पाना पल्टाउँदा कैयौँ पाटाहरू छन्।

केही छन् भने तपाईँले लेख्न सक्नुहुन्छ. आजको मनको आवाज तपाईँलाई कस्तो लाग्यो त्यो पनि लेख्न सक्नुहुन्छ मन्दिरा ढुङ्गेल 3@gmail.com. आजलाई बिदा पाऊ, फेरि अर्को साता आउँला. तपाईँका लागि अझ राम्रा राम्रा कुराहरू बताउँला. तपाईँ खुसी भएर बस्नुहोस्. स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ. यो स्वर्गमा खुसी भएर बाँच. हवस् त, नमस्कार.

0: Pilain Padi. On air. App ma. Ani smart speaker ma bandh hos. Play BFBS. You, BFBS Gorkha Radio ho. Gorkha Radio ho. आज प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले थापा मगरलाई समर्थन गरेका हुन्। बागमती प्रदेशका 104 जना सदस्य मध्ये आज मतदानमा 58 जना सहभागी थिए। मुख्यमन्त्रीको प्रस्तावको पक्षमा 57 मत परेको छ। नेपाली काँग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको थियो। नेकपा एमाले, नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन्। थापालाई नेपाली कम्युनिष्ट पार्टीका 26 र नेकपा एमालेका 25 तथा राप्रपाका 7 सांसदले विश्वासको मत दिएका हुन्। उपसभामुख अप्सरा चापागाईका अनुसार विश्वासको मतको विपक्षमा 0 मत परेको छ। काँग्रेसका प्रमुख सचेतक महर्जनले विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना 36 सांसदलाई व्हिप जारी गर्नुभएको थियो। यसै गरी विपक्षी दल नेपाल मजदुर किसान पार्टीका 3 र हाम्रो नेपाली पार्टीका 2 सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख छ। राप्रपा भित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको थियो। राप्रपाले संसदीय दल नेता थापा सहित 4 सांसदलाई कार्यवाही समेत गरेको थियो।
1: नेकपा एमाले काँग्रेस नेतृत्वको गण्डकी सरकारबाट हात झिकेको छ।
2: एमाले गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। आज पोखरामा बसेको संसदीय दलको बोर्ड बैठकले सरकारबाट फिर्ता आउने निर्णय गरेको दलका उपनेता लेलबहादुर थापा मगरले जानकारी दिनुभएको हो। एमाले मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको र नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग सम्वाद सुरु गर्ने उहाँको भनाइ छ। एमाले र नेकपा बीच अरू प्रदेशमा सत्ता सहकारी भएकाले गण्डकीमा पनि 2 दल मिलेर सरकार बनाउने पहल थालिने थापा मगरले जानकारी दिनुभएको छ। काँग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेबाट गोविन्द्र बहादुर नेपाली, भीम कार्की र लक्ष्मण पाण्डे मन्त्री बन्नुभएको थियो।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले माटो सुधार योजनालाई प्राथमिकता राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ। संसारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अघि बढाएको बताउनु भयो।
3: सयबुद्धि कार्यसूचीमा पनि हामीले माटो सुधार योजना बनाउने भनेका छौँ। माटो सुधार योजनाका निमित्त हामीले अहिले विशेष गरेर अर्ग्यानिक जैविक पदार्थहरूलाई माटो सुधारलाई कसरी काम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले विभिन्न समयमा हामीले बैठक बसेर अध्यक्ष कार्य योजना बनाएर काम गरिरहेको छ। त्यसैले हजुरहरूले कसरी बुझ्नु पर्यो भने माटो सुधार योजनाको लागि सरकारले काम गर्दैछ नै छ भन्ने।
1: माटोको गुणस्तर सुधार्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको उहाँको भनाइ छ।
3: जुन हाम्रो नार्क छ, हाम्रो इन्स्टिट्युटहरूले रिसर्च गर्दाखेरि हाम्रो माटोको पिएच लेभल साँच्चीकै घटिसकेको छ। माटोलाई चाहिँ बिगार्न समय लाग्दैन, तर त्यो सपार्नलाई 10 लाग्न सक्छ। त्यसका निमित्त पनि हामीले कार्ययोजना बनाएर अब हामीले अब नेपाल सरकार चाहिँ जैविकतातिर, प्राङ्गारिकतातिर अथवा हामीले चाहिँ अर्ग्यानिकतिर जानुपर्छ भन्ने त्यो मोडेलमा चाहिँ हामी काम गर्छौँ।
1: मन्त्री चौधरीका अनुसार किसान सूचीकरणलाई प्राथमिकता दिएर काम अघि बढाइएको छ। कृषिमा निजी क्षेत्रको भूमिकालाई समेत सरकारले महत्व दिएको उहाँको भनाइ छ।
3: सबैभन्दा पहिले कुनै पनि सेक्टरलाई डेभलप गर्नको लागि प्राइभेट सेक्टर प्रोएक्टिभ हुनपर्छ क्या। त्यो प्राइभेट सेक्टर चाहिँ प्रोएक्टिभ बनाउनको निमित्त हामीले प्राइभेट सेक्टरलाई कसरी चाहिँ हामीले अवसर दिन सक्छौँ, कसरी चाहिँ प्राइभेट इन्भेस्टमेन्टलाई चाहिँ हामीले इन्क्रिज गर्न सक्छौँ, त्यो हाम्रो एकदम महत्त्वपूर्ण कुरा हो। सरकारको प्राथमिकता नै
1: ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवक विरूद्ध 5 म्याद थप भएको छ। जुम्लाको तातोपानी घर भई काठमाडौँ बस्दै आएका 27 राज कठायत विरूद्ध 5 म्याद थप भएको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिनुभयो। कठायतले ड्युटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए। आकाशी पुलबाट बाटो काट्नुभन्दा प्रहरीमाथि नै आक्रमण भएको प्रहरीको भनाइ छ। अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ।
4: इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, ओट्यान र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो। यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कार्यवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ। इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइ छ। इरानले चीन, टर्की, युएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट सुरु गरिएको बताउनु भएको छ। इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्केर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको बेसेन्टको भनाइ छ। अमेरिकी कदमबाट कच्चा तेलसँगै विश्वभर मूल्य वृद्धिको जोखिम बढेको अर्थविदहरूको भनाइ छ। यसैबीच इरानको संसदले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिए। गरिएको छ। अमेरिकाले इरानमाथि आर्थिक दबाव कडा बनाउँदै लगेको बेला इरानले समुद्री बाटोबाट समेत आमदानी बढाउने तयारी गरेको हो।
1: हवस् त, खबर यति नै। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वचर्चित पर्वतारोही पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जाको आज बेलायतमा अन्त्येष्टि गरिँदैछ। उहाँको गएको साउन 14 गते पाकिस्तानको ब्रोड पिक हिम पहिरोमा निधन भएको थियो। पूर्जाको अन्त्येष्टि दक्षिण पश्चिम इङ्ल्याण्डको प्लानफोर्ड मिल्टन एभीमा हुनेछ। अन्त्येष्टिमा गार्ड अफ अनर दिइने खबर छ। उहाँको सब परिवारले यही अगस्त 9 बुझेको थियो। पूर्जाको अन्त्येष्टि निजी र पारिवारिक हुने भन्दै परिवारले गोपनीयता र सम्मानका लागि अनुरोध गरेको छ। उहाँले 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिनाभित्र चढ़ेर कीर्तिमान बनाउनु भएको थियो। अन्त्येष्टिमा केही नेपाली पर्वतारोही तथा शुभेच्छुक सहभागी भएर अन्तिम विदाई गर्नेछन्। हिमालपारीको जिल्ला मुस्ताङमा यति बेला यार्तुङ पर्वको रौनक बढेको छ। उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएपछि बारागुङ मुक्ति क्षेत्रमा यसको चहल पहल बढेको हो। यार्तुङमा घोडा दौड़ मुख्य आकर्षण बनेको छ। मुक्तिनाथ चराङ लोमान्थाङ लगायतका क्षेत्रमा हुने दौड़मा स्थानीयसँगै म्याग्दी कास्की मनाङ डोल्पा र बागलुङबाट समेत घोडापालक पुग्ने गरेका छन्। मुस्ताङमा घोडा केवल आवत जावतको साधन मात्र नभई प्रतिष्ठा र संस्कृतिको प्रतीक समेत मानिन्छ। राम्रो घोडाको मूल्य लाखौं पुग्ने गरेको छ। चराङमा तेस्रो भएको राक्पा घोडा 13 लाख रूपियाँमा किनिएको थियो। यही घोडाले लोमान्थाङको दौड़मा दोस्रो हुँदै 2 लाख रूपियाँ पुरस्कार जितेको हो। यार्तुङका विभिन्न दौड़मा पुरस्कारको प्रतिस्पर्धा पनि बढेको छ। चराङ र लोमान्थाङमा कास्कीका विवेक मगरको ठण्डर घोडाले प्रथम हुँदै 1,50,000 रूपियाँका दरले पुरस्कार जितेको छ। मुस्ताङमा यार्तुङ घोडा दौड़को प्रतिस्पर्धा मात्रै नभएर पुरानो संस्कृति र परम्परा जोगाउने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीको काम सकेपछि गाउँलेहरू भेला हुने, भोज भतेर गर्ने, गीत गाउने र भेटघाट गर्ने परम्परा यार्तुङसँग जोड़िएको छ। घोडा दौड़सँगै घोडाको किनबेच र घोडाका सामग्रीको कारोबार समेत बढ्ने गरेको छ। बाहिरी जिल्लाबाट घोडा पालकहरू आउन थालेपछि मुस्ताङको घोडा संस्कृति र यार्तुङको आकर्षण पनि फराकिलो बन्दै गएको छ। गाई जात्रा नजिकैसँगै भक्तपुरका टोल बस्ती परम्परागत बाजाको धुनले गुन्जिन थालेका छन्। गाईजात्रामा निकालिने झाँकी नाच र र्यालीका लागि टोल टोलमा बाजा तथा नृत्यको अभ्यास भइरहेको छ। धाँ धिमे र बाँसुरीका धुनले भक्तपुरका पुराना बस्तीमा जात्राको माहौल बढाएको छ। नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्न विभिन्न टोलमा बाजा बजाउने प्रशिक्षण समेत भइरहेको छ। भक्तपुरमा गाईजात्रा 8 रात 9 दिनसम्म मनाउने परम्परा छ। भन्सार विभागले चीनबाट जनयात भएको भन्ने समाचारको खण्डन गरेको छ। विभागका अनुसार चीन र भारतबाट कटन थ्रेड्स अर्थात धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने जनाएको छ। चालु आर्थिक वर्षमा अहिलेसम्म 10,184 किलो धागो आयात भएको छ। त्यसमध्ये भारतबाट 7,144 र चीनबाट 2,996 किलो आयात भएको विभागले जनाएको छ। जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएपछि काभ्रेका स्थानीय तहले मुहान संरक्षण र पानी पुनर्भरणका कार्यक्रम अघि बढाएका छन्। रोशी गाउँपालिकाले 2 वडामा कार्यक्रम शुरू गरेको छ भने विधानचोक गाउँपालिकाले 369 पानीका मुहान पहिचान गरेको छ। काभ्रेका 7 स्थानीय तहमा गरिएको सर्वेक्षणमा 5,689 पानीका स्रोत मापन गर्दा 1,521 अर्थात 27% स्रोत सुक्खा अवस्थामा रहेको पाइएको छ। बाढी पहिरो वन फडानी अव्यवस्थित पूर्वाधार र जलवायु परिवर्तनका कारण पनि स्रोत सुक्दै गएको जनाइएको छ। अब खबर फटाफट।
4: गोर्खाको शहीद लखन गाउँपालिका विपन्न बाल बालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 विपन्न बाल बालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने। कोदो मकै लगायतका अन्नबाली बाँदर र बन्देलले सखा पार्न थालेपछि पाल्पाका किसान टिमोर खेतीतिर मोडिँदै रेब्दीकोट नेस्दी रैनादेवी सहाराका गाउँलेलाई टिमोर खेतीका लागि वन कार्यालयको सहयोग। गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै तहासा बनाउन चाहिने 4 घना बाँस 2500 रुपियाँसम्ममा बिक्री हुँदै तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा। आर्थिक मन्दी लगायतका कारण मधेसमा गएको वर्ष दिनमा 1,900 उद्योग व्यापार बन्द, यही अवधिमा 5,000 नयाँ उद्योग दर्ता र 7,500 उद्योगको नवीकरण भएको मधेस प्रदेश उद्योग मन्त्रालयको तथ्याङ्क।
3: नेपाल क्रिकेट संघले अन्डर 19 महिला एसिया कप र आगामी अन्डर 19 विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। सोनी पाखरिनको कप्तानीमा टोली घोषणा गरिएको हो। क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि 28 खेलाडी छानेको छ। एसिया कप र सन् 2026-27 हुने अन्डर 19 महिला विश्वकपका लागि अन्तिम टोली पछि घोषणा गरिनेछ। हवस् त, खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio.

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा झैं आज पनि उपस्थित भइसकेको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज बुधबार 26 अगस्त 2026 साल, तदनुसार भदौ 10 गते 2083 विक्रम सम्वत। बुधबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। ब्रुनाईको समय अहिले बिहानको 7:11 गएको छ र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु। यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ हामीलाई 3224167 वा 3220098। यदि इमेलद्वारा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस हो bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। दीपक खरेल र साथीहरूले गाउनुभएको निकै पुरानो गीत हो यो, कर्मभूमिको आँगनमा भन्ने गीत, देशप्रेमको भावनाले ओतप्रोत भएको गीत। यो गीतबाट कार्यक्रमको उठान भइसकेको छ र अब आजको थॉट फर द डेबाट कार्यक्रमलाई म अघि बढाउँछु। यो प्रेरक भनाई जेम्स डिनको हो, ड्रीम एज इफ यु लिभ फर एभर, Live as if you will die today. यस्तो सपना देख्नुहोस् मानौ तपाईँ सधैँ बाँच्नुहुनेछ, र यसरी बाँच्नुहोस् मानौ तपाईँ आजै मर्नुहुनेछ। यसलाई बिम्बका रूपमा हेरौँ। यदि सपना देख्नुहुन्छ भने लामो समयसम्म बाँच्ने खालको एकदमै रमाइला सपना देख्नुहोस् अनि यसरी बाँच्नुहोस् कि आजै मर्नुहुनेछ तपाईँ भन्नुको अर्थ एकदमै बिन्दास तरिकाले सकेसम्म रमाइलो गरी बाँचौँ भन्न खोजिएको हो। र भोलि मरे के भयो त, आजै मैले एकदमै मजाले इन्जोय गरिहालेँ भन्ने खालको त्यो भावना जागृत होस् भन्न खोजिएको हो। टुडे इन हिस्ट्री, सन 1682 साल 26 अगस्तको कुरा हो यो। इङ्ग्लिस अस्ट्रोनोमर एडमन्ड ह्याली फर्स्ट अब्जर्भ द कमेट नेम्ड आफ्टर हिम। ह्यालीज कमेट भन्ने सुन्नुभएको होला, पुछ्रे तारा, जसको नामकरण एडमन्ड ह्यालीले गरेका थिए र हरेक 76 वर्षमा त्यो पृथ्वीको अर्बिटमा देखिने गर्दछ। र इङ्ग्लिस अस्ट्रोनोमर एडमन्ड ह्यालीले पहिलोपल्ट त्यो देखेका थिए र नामकरण गरेका थिए 1682 साल 26 अगस्तका दिन। फेमस बर्थडे, सन 1980 साल 26 अगस्तमा जन्मेका हुन् म्याकले कल्किन, अमेरिकन एक्टर हुन्। होम अलोन जसले हेर्नुभएको छ अथवा कसले पो हेरेको छैन होला, होम अलोन, होम अलोनका लिड एक्टर म्याकले कल्किन, उनको जन्म 1980 साल 26 अगस्तमा न्युयोर्क सिटीमा भएको रहेछ। अब हेल्थ टिप्स, हेल्थी लाइफस्टाइलका लागि केही टिप्स छन्। ड्रिङ्क 8 to 10 glasses अफ वाटर डेली, 8 to 10 glasses पानी पिउनुपर्छ भनिन्छ हाइड्रेसनका लागि। इट हेल्थी फ्रुट्स एन्ड भेजिटेबल्स, एक्सर्साइज डेली झन्डै 30 मिनट्स जति गर्नुभयो भने हुन्छ। गेट गुड स्लिप, 7 to 8 hours स्लिप एभ्री नाइट। नो फोन बिफोर स्लिप, सबैको समस्या यही छ तर कम्तीमा पनि सुत्नुभन्दा 1 घन्टा अगाडि आफ्नो स्मार्टफोन र अथवा टेलिभिजन हेर्न छाडिदिउँ। अनि सबैभन्दा ठुलो कुरो, स्टे पोजिटिभ एन्ड स्ट्रेस फ्री। हुन त स्ट्रेस फ्री भन्न सजिलो, गर्न गाह्रो, तर पनि कोसिस गरौँ
मेडिटेट गरेर हुन्छ कि अलिकति चिल रिल्याक्स गरेर हुन्छ कि स्टे पोजिटिभ, यति गर्न सकियो भने हाम्रो लाइफस्टाइल एकदमै सुन्दर बन्नेछ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, दिन खुलिसकेको छ र आज अधिकतम तापक्रम यहाँ 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि नै घमाइलो रहनेछ सेरिया। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया तन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। हुन त मिश्रित खालको मौसम छ, घाम लाग्ने, बदली हुने, मेघ गर्जन हुने अनि अपराह्नतिर पानी पर्ने सम्भावना छ काठमाडौँमा। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 26 डिग्री सेल्सियस पुग्ने अनुमान छ र त्यहाँको मौसमी अवस्था सामान्यतया आज थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ र मिश्रित खालको मौसम देखिन्छ लन्डनमा पनि र अपराह्नतिर फाटफुट पानी पर्ने सम्भावना छ मेघ गर्जनका साथ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। अब गीत सुनाऊ नरेन्द्र प्यासीको, कुनै समय अत्यन्तै चर्चित गीत हो यो, तिमी बिनाको जीवन।

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

नदेखेको भए हुन्थ्यो तिमीलाई. जुना प्रसाईले गाउनु भएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय बिहानको 7:28 गएको छ ब्रुनाईमा र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रममा छौं र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. ब्रिटिश फोर्सेस ब्रुनाईमा भोलि 27 हुने भनिएको एन्ड अफ समर फ्यामिली इभेन्ट रद्द भएको छ. याद गर्नुहोला 27 नाफीको चौतारीमा हुने भनिएको थियो एन्ड अफ समर फ्यामिली इभेन्ट, जसमा स्क्याभेन्जर हन्ट अनि बिएफएस क्विज हुनेवाला थियो. त्यो कारणवश रद्द हुन गएको छ. अनि पर्सि 28 टु आरजीआरका गोर्खा मेजर साहेबको फेयरवेल टो आउट कार्यक्रम राखिएको छ. यो ट्रेडिसनल टो आउट कार्यक्रम 28 बिहान 10:45 सुरु हुनेछ ग्यारिसन जिम्नेजियम बाहिरबाट. हुन त त्यसभन्दा अगाडिदेखि नै बिहान 9 नै कार्यक्रम सुरु हुनेछ, तर सबैका लागि 10:45 भेला हुनुपर्ने भनिएको छ ग्यारिसन जिम्नेजियमको बाहिरपट्टि अथवा सेन्ट्रल कुक हाउसको बाहिरपट्टि. त्यहाँबाट टो आउट सुरु हुनेछ अनि गार्ड रुममा पुगेर गार्ड अफ अनर प्रेजेन्ट गरिनेछ. त्यसपछि टु आरजीआरका गोर्खा मेजर साहेब मेजर दिल्ली कुमार राई एमभिओ उहाँले विदा लिनुहुनेछ पल्टनबाट. 28 बिहान 9 अन्य कार्यक्रम सुरु भए पनि टो आउट भने बिहान 10:45 सुरु हुनेछ र तपाईँहरू ग्यारिसन जिम्नेजियम बाहिर आउन सक्नुहुनेछ उहाँलाई बिदाई दिनका लागि.

झम्के साँझमा भेटिएकी माया रहेछौ जुन जस्ती, कति मिठो गीत दीपक लिम्बूले गाउनु भएको, शब्द रचना रमेश पौडेलको भने, यसमा संगीत चोक गुरुङको रहेको थियो। चोक गुरुङ टु आरजीआरका एक भूपु सदस्य हुनुहुन्छ। कुनै बेला उहाँले केही वर्ष अगाडिको कुरा हो प्रकट नामक एल्बम सार्वजनिक गर्नुभएको थियो र त्यसमा समेटिएको यो गीत हो एउटा झम्के साँझमा भेटिएकी, बडो मिठो गीत दीपक लिम्बूले गाउनु भएको। ब्रिटिस फोर्सेस ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ आफ्नो पोस्टिङ असाइनमेन्ट सकेर। यदि त्यसो हो भने तपाईँका लागि प्री डिपार्चर क्लिनिक आयोजना गरिएको छ 2 सेप्टेम्बरका दिन, बुधबार 2 सेप्टेम्बरका दिन मुमोङ हाइभ अफिसमा बिहान 10 बजे सुरु हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासी का लागि यो एकदमै जरुरी छ जो युकेतर्फ लाग्दै हुनुहुन्छ। मुमोङ हाइभ अफिसमा 10 बजे सुरु भइहाल्छ र यो प्री डिपार्चर क्लिनिकका लागि अपोइन्टमेन्ट लिइराख्नु पर्दैन, सोझै जानुभयो हुन्छ ड्रप इन क्लिनिकका रूपमा। र यसमा तपाईँलाई यो ट्रान्जिसन पिरियडमा लागू हुने कुराहरू, धेरै एकदमै उपयोगी कुराहरू बारे जानकारी गराइनेछ, नछुटाउनुहोला। प्री डिपार्चर क्लिनिक 2 सेप्टेम्बरका दिन बिहान 10 बजे मुमोङ हाइभ अफिसमा। अब हामी सुगम पोखरेल र श्रेया सोताङलाई सुन्छौँ, यो त माया हो।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
1: यो BFBS गोर्खा रेडियो हो।

तिम्रो सहरबाट जाँदैछु गौरव आङ्गोले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 152.37 रुपियाँ, बिक्री दर 152.97 रुपियाँ। युरो एकको खरिदर 177.78 रुपियाँ, बिक्री दर 178.48 रुपियाँ। पाउन स्टर्लिङ एकको खरिदर 207.86 रुपियाँ, बिक्री दर 208.67 रुपियाँ। स्विस फ्रांक एकको खरिदर 189.85 रुपियाँ, बिक्री दर 190.59 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 108.99 रुपियाँ, बिक्री दर 109.42 रुपियाँ। कनेडियन डलर एकको खरिदर 109.97 रुपियाँ, बिक्री दर 110.40 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 119.95 रुपियाँ, बिक्री दर 120.42 रुपियाँ। जापानिज यान 10 को खरिदर 9.57 रुपियाँ, बिक्री दर 9.60 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.68 रुपियाँ, बिक्री दर 22.76 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.58 रुपियाँ, बिक्री दर 40.74 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.79 रुपियाँ, बिक्री दर 41.96 रुपियाँ। थाई भाट एकको खरिदर 4.65 रुपियाँ, बिक्री दर 4.67 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.48 रुपियाँ, बिक्री दर 41.65 रुपियाँ। मलेसियन रिंगित एकको खरिदर 37.65 रुपियाँ, बिक्री दर 37.80 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 11.01 रुपियाँ, बिक्री दर 11.05 रुपियाँ। स्वीडिश क्रोनर एकको खरिदर 16.06 रुपियाँ, बिक्री दर 16.12 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.78 रुपियाँ, बिक्री दर 23.87 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.44 रुपियाँ, बिक्री दर 19.52 रुपियाँ। कुवैती डिनार एकको खरिदर 496.56 रुपियाँ, बिक्री दर 498.52 रुपियाँ। बारेन डिनार एकको खरिदर 404.14 रुपियाँ, बिक्री दर 405.73 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 395.78 रुपियाँ, बिक्री दर 397.34 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ दिपेन सुब्बाको तिम्रो याद।

सुन्दै हुनुहुन्थ्यो केहर सिंहले बुकको सम्झना र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौं र ब्रुनाईमा अहिले बिहानको 8 बज्नको लागि ठिक 5 मिनट बाँकी रहेको छ र कार्यक्रमको पहिलो घण्टालाई अब समापन गर्दैछु गणेश पुनले गाउनुभएको एउटा गीतबाट पन्धेरीमा भन्ने गीत छ इन्जोय गर्दै गर्नुहोला यो गीतपछि 8 बजेको समाचार हुनेछ समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ

0: Dilain Buddy.
1: On air.
0: Atma.
1: And smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: विश्वचर्चित पर्व रही पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जा को आज बेलायतमा अन्त्येष्टि गरिँदैछ। उहाँको गएको साउन 14 गते पाकिस्तानको ब्रोड पिक हिम पहिरोमा निधन भएको थियो। पूर्जाको अन्त्येष्टि दक्षिण पश्चिम इङ्ल्याण्डको ब्लानफोर्ड मिल्टन एभीमा हुनेछ। अन्त्येष्टिमा गार्ड अफ अनर दिइने खबर छ। उहाँको सब परिवारले यही अगस्त 9 बुझेको थियो। पूर्जाको अन्त्येष्टि निजी र पारिवारिक हुने भन्दै परिवारले गोपनीयता र सम्मानका लागि अनुरोध गरेको छ। उहाँले 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिनाभित्र चढ़ेर कीर्तिमान बनाउनु भएको थियो। अन्त्येष्टिमा केही नेपाली पर्वतारोही तथा शुभेच्छुक सहभागी भएर अन्तिम विदाई गर्नेछन्। हिमालपारीको जिल्ला मुस्ताङमा यति बेला यार्तुङ पर्वको रौनक बढेको छ। उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएपछि बारागुङ मुक्ति क्षेत्रमा यसको चहल पहल बढेको हो। यार्तुङमा घोडा दौड़ मुख्य आकर्षण बनेको छ। मुक्तिनाथ, चराङ, लोमाथाङ लगायतका क्षेत्रमा हुने दौड़मा स्थानीयसँगै म्याग्दी, कास्की, मनाङ, डोल्पा र बागलुङबाट समेत घोडापालक पुग्ने गरेका छन्। मुस्ताङमा घोडा केवल आवत जावतको साधन मात्र नभई प्रतिष्ठा र संस्कृतिको प्रतीक समेत मानिन्छ। राम्रो घोडाको मूल्य लाखौं पुग्ने गरेको छ। चराङमा तेस्रो भएको राक्पा घोडा 13 लाख रूपियाँमा किनिएको थियो। यही घोडाले लोमाथाङको दौड़मा दोस्रो हुँदै 2 लाख रूपियाँ पुरस्कार जितेको हो। यार्तुङका विभिन्न दौड़मा पुरस्कारको प्रतिस्पर्धा पनि बढेको छ। चराङ र लोमाथाङमा कास्कीका विवेक मगरको ठण्डर घोडाले प्रथम हुँदै 1,50,000 रूपियाँका दरले पुरस्कार जितेको छ। मुस्ताङमा यार्तुङ घोडा दौड़को प्रतिस्पर्धा मात्रै नभएर पुरानो संस्कृति र परम्परा जोगाउने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीको काम सकेपछि गाउँलेहरू भेला हुने, भोज भतेर गर्ने, गीत गाउने र भेटघाट गर्ने परम्परा यार्तुङसँग जोड़िएको छ। घोडा दौड़सँगै घोडाको किनबेच र घोडाका सामग्रीको कारोबार समेत बढ्ने गरेको छ। बाहिरी जिल्लाबाट घोडा पालकहरू आउन थालेपछि मुस्ताङको घोडा संस्कृति र यार्तुङको आकर्षण पनि फराकिलो बन्दै गएको छ। गाई जात्रा नजिकैसँगै भक्तपुरका टोल बस्ती परम्परागत बाजाको धुनले गुन्जिन थालेका छन्। गाई जात्रामा निकालिने झाँकी, नाच र र्यालीका लागि टोल टोलमा बाजा तथा नृत्यको अभ्यास भइरहेको छ। धाँ, धिमे र बाँसुरीका धुनले भक्तपुरका पुराना बस्तीमा जात्राको माहौल बढाएको छ। नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्न विभिन्न टोलमा बाजा बजाउने प्रशिक्षण समेत भइरहेको छ। भक्तपुरमा गाई जात्रा 8 रात 9 दिनसम्म मनाउने परम्परा छ। भन्सार विभागले चीनबाट जनयात भएको भन्ने समाचारको खण्डन गरेको छ। विभागका अनुसार चीन र भारतबाट कटन थ्रेड्स अर्थात धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने जनाएको छ। चालू आर्थिक वर्षमा अहिलेसम्म 10,184 किलो धागो आयात भएको छ। त्यसमध्ये भारतबाट 7,144 र चीनबाट 2,996 किलो आयात भएको विभागले जनाएको छ। जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएपछि काभ्रेका स्थानीय तहले मुहान संरक्षण र पानी पुनर्भरणका कार्यक्रम अघि बढाएका छन्। रोशी गाउँपालिकाले 2 कार्यक्रम शुरू गरेको छ भने विथानचोक गाउँपालिकाले 369 पानीका मुहान पहिचान गरेको छ। काभ्रेका 7 स्थानीय तहमा गरिएको सर्वेक्षणमा 5,689 पानीका स्रोत मापन गर्दा 1,521 अर्थात 27% स्रोत सुक्खा अवस्थामा रहेको पाइएको छ। बाढ़ी पहिरो, वन फडानी, अव्यवस्थित पूर्वाधार र जलवायु परिवर्तनका कारण पनि स्रोत सुक्दै गएको जनाइएको छ। अब खबर फटाफट।
4: गोर्खाको शहीद लखन गाउँपालिका विपन्न बाल बालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 विपन्न बाल बालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने। कोदो, मकै लगायतका अन्नबाली बाँदर र बँदेलले सखाप पार्न थालेपछि पाल्पाका किसान टिमोर खेतीतिर मोडिँदै रिब्दीकोट, नेस्दी, रैनादेवी सहाराका गाउँलेलाई टिमोर खेतीका लागि वन कार्यालयको सहयोग। गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै तहासा बनाउन चाहिने 4 घना बाँस 2,500 रुपियाँसम्ममा बिक्री हुँदै तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा। आर्थिक मन्दी लगायतका कारण मधेसमा गएको वर्ष दिनमा 1,900 उद्योग व्यापार बन्द।